जनाइएको छ। आइतबार नेपाल प्रेससँग कुरा गर्दै शाहले आफूले सभापतिबाट राजीनामा गरे पनि पार्टी नछाड्ने जनाउनु भएको थियो। यसअघि निर्वाचनमा पार्टी पराजय भएपछि राजीनामा दिएका अर्का उपसभापति थानेश्वर घिमिरेको भने राजीनामा स्वीकृत भएको थिएन। प्रतिनिधि सभाको बैठकमा आउँदो आर्थिक वर्ष 2083-84 को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल शुरू भएको छ। सरकारको तर्फबाट राष्ट्रपतिले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम स्वीकृत भएपछि प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल शुरू भएको हो। सरकारले हरेक वर्ष जेठ 15 गते नयाँ आर्थिक वर्षको बजेट संसदमा प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ। बजेट ल्याउनु अघि संसदमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल शुरू भएको हो। संसदको बैठकमा बोल्ने सांसदहरूले नेपाली नागरिकको जनजीविकालाई सम्बोधन गर्ने गरी बजेट ल्याउन सरकारलाई आग्रह गरेका छन्। जनतालाई परिवर्तनको प्रत्यक्ष महसुस गराउने योजनालाई बजेटमा प्राथमिकतामा राख्नुपर्ने सांसदहरूको सुझाव छ। प्रतिनिधि सभाको बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरूले भन्नुभयो संसदमै पर्चा लिएर विरोध प्रदर्शन सांसदहरूले भने संसदमै पर्चा लिएर विरोध प्रदर्शन गरेका छन्। प्रधानमन्त्री जवाफ देई बनेको खोइ लेखिएको पर्चा बोकेर उनीहरूले विरोध जनाएका हुन्। प्रधानमन्त्री प्रश्नदेखि भाग्न नपाउने भन्दै श्रम संस्कृति पार्टीले विरोध जनाएको हो। यसअघिका बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिनुपर्ने माग गरे पनि प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेले जवाफ दिनुभएको थियो। यसैबीच प्रतिनिधि सभाको बैठकमा नयाँ नियमावली पेश भएको छ। प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुले प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन 2083-84 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको हो। प्रस्तुत गरिएको नियमावली छलफलपछि बहुमतले स्वीकृत भएको छ। प्रतिनिधि सभाको पहिलो अधिवेशनमा गठित 15 सदस्यीय समितिले चालू दोस्रो अधिवेशनको पहिलो बैठक वैशाख 28 मस्यौदा प्रतिवेदन प्रस्तुत गरेको थियो। प्रस्तावित प्रधान न्यायाधीश मनोज शर्मा विरूद्धका रेट निवेदन दर्ता नगरेको विषयमा छलफल गर्न नेपाल बार एसोसिएशनले बैठक बोलाएको छ। कामु प्रधान न्यायाधीश सपना प्रधान मल्लले सोमबार बिहान 1 बजे भित्रमा त्यससँग सम्बन्धित सबै रेट निवेदन दर्ता गर्न सर्वोच्चका मुख्य रजिस्ट्रार विमल पौडेललाई आदेश दिनुभएको थियो। तर कामु प्रधान न्यायाधीशको आदेशपछि मुख्य रजिस्ट्रार पौडेल र रजिस्ट्रार मान बहादुर कार्की सर्वोच्च बाहिरिएका थिए। उनीहरू अझै सर्वोच्च फर्किएका छैनन्। कामो प्रधान न्यायाधीशको आदेश पनि रिट निवेदन दर्ता नभएको र कर्मचारी नै बाहिरीको विषयमा छलफल गर्न बैठक बोलाइएको बारका अध्यक्ष प्राध्यापक डाक्टर विजय प्रकाश मिश्रले बताउनुभयो। कामो प्रधान न्यायाधीशको आदेशपछि पनि रिट दर्ता भएन। कर्मचारी नै दर्ता नगरी बाहिरिएपछि थप कदमका विषयमा धारणा तय गर्न बारले बैठक बोलाएको अध्यक्ष मिश्रले बताउनुभयो। यसअघि रिट दर्ता नभएपछि नेपाल बारले कामु प्रधान न्यायाधीशको ध्यानाकर्षण गराएको थियो। यता प्रधान न्यायाधीशमा सिफारिश भएका मनोज कुमार शर्मा विरूद्ध संसदीय समितिमा 7 उजुरी परेका छन्। संसदीय सुनवाई समितिले गएको वैशाख 25 शर्मा विरूद्ध उजुरी आह्वान गरेको थियो। शर्मा विरूद्ध परेका उजुरीमाथि आजदेखि अध्ययन शुरू गर्ने समितिको तयारी छ। गएको वैशाख 24 संवैधानिक परिषदको बैठकले सर्वोच्च अदालतका न्यायाधीश शर्मालाई प्रधान न्यायाधीशमा नियुक्त गर्न सिफारिश गरेको थियो। संसदीय सुनवाई समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने कानूनी व्यवस्था छ। सरकारले आउँदो 10 वर्षभित्र खाना पकाउने एलपी ग्यासको अनुदान खारेज गरेर विद्युतीय चुलोमा अनुदान उपलब्ध गराउने नयाँ रणनीति सार्वजनिक गरेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले सार्वजनिक गरेको ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति 2083 अनुसार आर्थिक वर्ष 2092-93 एलपी ग्यासको अनुदान पूर्ण रूपमा हटाइने जनाइएको छ। स्वच्छ ऊर्जाको उपयोग बढ़ाउने र देशबाट बाहिरिने विदेशी मुद्रा जोगाउने यो रणनीतिको मुख्य उद्देश्य रहेको मन्त्रालयले जनाएको छ।
संचार विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको नौ महिनामा मात्रै 41 अर्ब 65 करोड़ रूपियाँ बराबरको खाना पकाउने ग्यास आयात भएको छ। एक वर्षमा झण्डै 62 अर्ब रूपियाँसम्म पुग्ने गरेको छ। रेमिट्यान्सबाट भित्रिएको ठूलो रकम यसरी ग्यास आयातमा खर्च हुन नदिन र त्यो रकम स्वदेशमै राख्न यो रणनीति तयार पारिएको मन्त्रालयले जनाएको छ। विद्युतीय चुलोको प्रयोग बढ़ाउनका साथै सरकारले विद्युतीय गाड़ीको प्रयोगमा पनि जोड़ दिँदैछ। दुग्ध विकास संस्थान अन्तर्गतको लुम्बिनी दुग्ध वितरण आयोजनाले आफ्नो संकलन प्रशोधन र बजारीकरण क्षमता विस्तारका लागि लुम्बिनी प्रदेश सरकार समक्ष विस्तृत योजना प्रस्ताव गरेको छ। आयोजनाले दैनिक 25,000 लिटर दूध व्यवस्थापन गर्ने लक्ष्यसहित क्षमता अभिवृद्धि प्रस्ताव पेश गरेको हो। दाङ त्याउखुरी स्थित मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा भएको छलफलमा आयोजना प्रमुख कृष्ण प्रसाद अर्यालले मुख्यमन्त्री चेतनारायण आचार्यलाई प्रस्ताव पत्र पेश गर्नुभएको हो। प्रस्तावमा दूध संकलन उत्पादन युटिलिटी ढुवानी तथा बजारीकरण क्षमतामा विस्तार गरी दुग्ध क्षेत्रलाई थप व्यवस्थित बनाउने योजना समेटिएको छ। छलफलका क्रममा मुख्यमन्त्री आचार्यले किसानले उत्पादन गरेको दूध सहज रूपमा खरिद गर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड़ दिनुभयो। हाल आयोजनाले फ्लस सिजनमा दैनिक 15,000 देखि 20,000 लिटर र लिन सिजनमा 7,000 देखि 10,000 लिटरसम्म दूध संकलन गर्दै आएको जनाएको छ। बुटोलमा रहेको आयोजनाको पुराना मेसिनरी सीमित प्रशोधन क्षमता बजारीकरण साधनको अभाव तथा उत्पादन विविधीकरणमा चुनौती रहेको उल्लेख गर्दै नयाँ उपकरण तथा पूर्वाधार विस्तारको आवश्यकता औल्याएको छ। प्रस्ताव कार्यान्वयन भएपछि दूध प्रशोधन क्षमता प्रति घण्टा 3,000 लिटरबाट 5,000 लिटर पुग्ने, लाभान्वित कृषक परिवार 6,000बाट 8,000 पुग्ने तथा दैनिक दूध खपत 5,000 लिटरबाट 8,000 लिटर पुग्ने अपेक्षा गरिएको आयोजनाले जनाएको छ। गुल्मीका 5 स्थानीय तहले सुविधा सम्पन्न आफ्नै प्रशासकीय भवनबाट सेवा प्रवाह गर्दै आएका छन् भने 3 स्थानीय तहले भाडाकै घरबाट सेवा प्रवाह गर्दै आएका छन्। 12 स्थानीय तह रहेको जिल्लामा जिल्लाको मुसिकोट नगरपालिका, रेसुङ्गा नगरपालिका, मालिका छत्रकोट र रूरू क्षेत्र गाउँपालिकाले प्रशासकीय भवनबाट सेवा प्रवाह गर्दै आएका छन्। धुरकोट, मदाने र चन्द्रकोट गाउँपालिकाका प्रशासकीय भवनहरू निर्माणाधीन अवस्थामा रहेका छन्। सभा हलबाट सेवा प्रवाह गर्दै आएको छत्रकोट गाउँपालिकाले केही दिन पहिले नवनिर्मित सुविधा सम्पन्न प्रशासकीय भवनबाट सेवा प्रवाह गर्न लागेको छ। मदाने गाउँपालिकाले साबिकको गाविस कार्यालय, इस्मा गाउँपालिकाले विद्यालयको भवनबाट, धुरकोट गाउँपालिकाले बहुद्देश्य सभा हल र सत्यवतीले सभा हलबाट सेवा प्रवाह गर्दै आएका छन्। गुल्मी दरबार, कालीकण्डकी र चन्द्रकोट गाउँपालिका हालसम्म पनि भाडाकै घरबाट सेवा प्रवाह गरेका हुन्। तिलोत्तमा वडा नम्बर 11 चौथो टोल स्तरीय नक आउट पुरूष तथा महिला फुटबल प्रतियोगिता सम्पन्न भएको छ। वैशाख 26 गतेदेखि शुरू भएको प्रतियोगिताको फाइनलमा महिलातर्फ भूलका टोल विकास संस्था विजयी भएको छ। गणेशनगर टोल विकास संस्थालाई हराउँदै भूलका विजयी भएको हो। विजेता भूलकाले 20,000 र उपविजेता गणेशनगरले 10,000 नगद सहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्। त्यस्तै पुरूषतर्फ जमुहानी टोल विकास संस्था विजेता तथा कटानी टोल विकास संस्था उपविजेता बनेका छन्। विजेताले 30,000 र उपविजेताले 20,000 नगद सहित मेडल तथा प्रमाणपत्र प्राप्त गरेको आयोजकले जनाएका छन्। प्रतियोगितामा 13 टोल विकास संस्थाले सहभागिता जनाएको वडाध्यक्ष विष्णु बहादुर बराल छेत्रीले जानकारी दिनुभयो। विजेतालाई पुरस्कार वितरण गर्दै नगर प्रमुख रामकृष्ण खाँडले खेलले व्यक्तिलाई अनुशासित बन्न सिकाउने भएकोले रूचि हुने व्यक्तिलाई निरन्तर खेलकुदमा लाग्न सुझाव दिनुभयो। यिनी खबरसँगै हामी हाल खबरको अन्त्यमा आइपुग्यौं। हाल खबर सक्नु अघि मुख्य खबर भूमिहीन सुकुम्बासीद्वारा राष्ट्रिय संघर्ष समिति गठन, सरकार विरूद्ध थप सशक्त आन्दोलनका कार्यक्रम घोषणा, बारले दिउँसै लालटिन बालेर न्याय खोज्ने, उन्मादको अन्त्य पश्चातबाट हुने जिकिर, कांग्रेस रूपन्देही उपसभापतिको राजीनामा स्वीकृत, विद्यादेवी भण्डारीलाई पार्टी सदस्य दिने नेकपा एमालेको निर्णय,
संसदमा प्री बजेट छलफल शुरू, प्रधानमन्त्री जवाफदेही नभएको भन्दै श्रम संस्कृति पार्टी प्रत्याशीसहित विरोधमा, प्रतिनिधि सभाको नयाँ नियमावली स्वीकृत। कामु प्रधान न्यायाधीशको आदेशपछि पनि रेट दर्ता नभएपछि बारले बोलायो बैठक, संसदीय समितिमा शर्मा विरूद्ध सातवटा उजुरी। चालू आर्थिक वर्षको नौ महिनामा 41.65 अर्ब खाना पकाउने ग्यास आयात, विद्युतीय चुलोमा अनुदान बढ़ाउने सरकारको रणनीति। लुम्बिनी दुग्ध वितरण आयोजनाद्वारा प्रदेश सरकार समक्ष क्षमता विस्तार योजना पेश, दैनिक 25,000 लिटर दूध व्यवस्थापन गर्ने लक्ष्य। गुल्मीका पाँच स्थानीय सरकार आफ्नै सुविधा सम्पन्न भवनमा, तीनवटा भाडाकै घरमा। र तिलुत्तमा वडा नम्बर 11 चौथो टोल स्तरीय नकआउट पुरूष तथा महिला फुटबल प्रतियोगिता सम्पन्न। हवस्त, यिनै खबर शीर्षक सँगै बिहान 5:40 हाल खबर सकियो। सूचना सन्देश र मनोरञ्जनका लागि रेडियो लुम्बिनी सुन्दै गर्नुहोला। नमस्कार।

0: न्यायाधीशको आदेश सर्वोच्च प्रशासनद्वारा अवज्ञा।
1: संसदमा मर्यादित रूपमा विरोध गर्न सभामुखको निर्देशन। खानीमा तौल पुल नराख्ने उद्योगको अनुमति खारेज गर्न महालेखाको सुझाव। एमाले अध्यक्ष ओली र पूर्व राष्ट्रपति भण्डारी बीच सम्बन्ध सुधार।
0: ग्रे लिस्टमा अटकिएको नेपाललाई कालो सूचीमा पर्ने जोखिमको चेतावनी। विद्यालय शिक्षाको क्षेत्राधिकारमा संघीय र स्थानीय सरकार बीच विवाद। उपकुलपतिका लागि दरखास्त आह्वान।
1: इरानमाथि तत्काल आक्रमण रोकेको अमेरिकाको दावी। पाकिस्तान कूटनीतिक संवादका लागि इरानमा रूसमाथि युक्रेनद्वारा ठूलो संख्यामा ड्रोन आक्रमण।
0: र आईसीसी विश्वकप लीग दुईमा स्कटल्याण्डलाई पराजित गरेसँगै नेपाल पाँचौं स्थानमा उक्लियो। राष्ट्रिय महिला टोलीले मलेसियामा दुईवटा T20 आई खेल्ने। सूर्य नेपाल गल्फ टूर अन्तर्गत सातौं प्रतियोगिता आजबाट।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: साझा खबरको सबैभन्दा शुरूमा समस्याग्रस्त सहकारी पीड़ितको बचत रकम फिर्ता गर्न शुरू गरिएको
2: सामुदायिक सूचना।
1: समस्याग्रस्त सहकारीका बचतकर्तालाई सरकारले पैसा फिर्ता दिन शुरू गरेको
0: साझा खबरको
1: समस्याग्रस्त सहकारीका बचतकर्तालाई सरकारले पैसा फिर्ता दिन शुरू गरेको
0: साझा खबर
1: सहकारी व्यवस्थापन समितिले लाख 98,716 रूपियाँ, पशुपति सहकारीका सात जनालाई 41,465 रूपियाँ र शिवशिखर सहकारीका 156 जनालाई 3,68,035 रूपियाँ गरी करिब 14,00,000 रूपियाँ फिर्ता गरिएको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष दिल्लीराज आचार्यले जानकारी दिनुभएको छ। समितिका अनुसार समस्याग्रस्त सहकारीका करिब 76,000 बचतकर्ताको करिब 46 अर्ब रूपियाँ बचत फिर्ता गर्नुपर्नेछ। तीमध्ये प्राय साना बचतकर्ता छन्। तीमध्ये 5,00,000 भन्दा कम रकम बचतकर्तालाई साना बचतकर्ता र 5,00,000 भन्दा बढ़ी बचत रकम भएकालाई ठूला बचतकर्ताका रूपमा वर्गीकृत गरिएको छ। कुल 76,000 मध्ये 5,00,000 भन्दा बढ़ी बचत गर्ने जम्मा 18,000 रहेको समेत समितिले जनाएको छ। अब भने बचत रकमको आधारमा वर्गीकरण गरेर क्रमश फिर्ता गर्ने भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता गणेश प्रसाद भट्टले CIN बताउनुभयो।
3: समस्याग्रस्त सहकारीका साना बचतकर्ताहरूको बचत फिर्ता गर्ने गरी काम शुरू गरिएको छ। कान्तिपुर, पशुपति र शिवशिखर सहकारी तीनवटा सहकारीका बैंक भेरिफिकेशन भएर आएका बचतकर्ताहरूको चाहिँ करिब 378 जना बचतकर्ताहरूको बचत फिर्ता गरेको अवस्था चाहिँ छ र अब क्रमशः हामी यो कुरालाई निरन्तर भनिन्छौं।
0: प्रधान न्यायाधीश सिफारिश विरूद्धको रिट दरफिट गर्ने आदेश विरूद्धको निवेदन दर्ता गर्न कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले दिएको आदेश सर्वोच्च अदालत प्रशासनले अवज्ञा गरेको छ। मल्लले हिजो निवेदन दर्ता गर्न आदेश दिए पनि सर्वोच्च प्रशासनले पालना नगरेको हो। संवैधानिक परिषदले वरिष्ठताका आधारमा सिफारिश गर्ने परम्परा तोडेर सर्वोच्चका न्यायाधीश मनोज शर्मालाई प्रधान न्यायाधीशमा सिफारिश गरेको थियो। परिषदको उक्त निर्णय विरूद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता प्रेमराज सिलवालले 25 वैशाखमा रिट पेश गरे पनि सर्वोच्च प्रशासनले दर्ता गर्न अस्वीकार गरेको थियो। त्यसपछि सोही दिन वरिष्ठ अधिवक्ता त्रिपाठी र अधिवक्ता सिलवालले दरफिट विरूद्धको निवेदन दिनुभयो। त्यो निवेदनलाई पनि सर्वोच्च प्रशासनले होल्डमा राखेपछि उक्त विवाद हिजो कामो प्रधान न्यायाधीश मल्ल समक्ष पुगेको हो। रिट निवेदनलाई एक सातासम्म पनि इजलास पठाइएको छैन। उनीहरूका गुनासालाई समेत साथै राखेर मल्लले हिजो 1 बजेसम्म दर्ता गर्न र आज सुनवाईका निम्ति पेशी तोक्न 3 पृष्ठको आदेश दिनुभएको थियो। उक्त आदेश अवज्ञा गर्दै सर्वोच्च प्रशासनले ती निवेदनहरूलाई हिजो साँझसम्म पनि दर्ता गरेको छैन। यसबारेमा विभिन्न बहस हुन थालेको छ। संसदमा सांसदहरूले पनि कुरा उठाउन थालेका छन्। CIN कुराकानी गर्दै संविधानविद डाक्टर विपिन अधिकारीले अहिले पछिल्लो समयमा न्याय क्षेत्रमा देखिएका विवाद र यस खालका गतिविधि सुहाउँदो नभएको टिप्पणी गर्नुभयो।
4: जसरी भए पनि सरकारको अनुकूल भइदिने प्रयास गर्न लागे भने हाम्रो मौलिक अधिकारहरूको के होला? स्वतन्त्र न्यायपालिका नभइकन संविधानको सर्वोच्चता कसरी कायम होला भन्ने एउटा प्रश्न चाहिँ उठ्यो। प्रधान न्यायाधीशले यो धरपीटका इस्युहरूमा हस्तक्षेप गर्ने प्रचलन छैन र जे जति काम कारवाही हुन्छ त्यो प्रशासनिक नै भए पनि न्यायिक प्रकारको काम कारवाही हो र प्रधान न्यायाधीश या निमित्त प्रधान न्यायाधीशले अब चाहिँ हस्तक्षेप गर्नुपर्ने दिन पनि नेपालमा आयो। अब त्यो चाहिँ परम्परागत रूपमा नदेखिएको एक किसिमको हस्तक्षेप भएको हुनाले अब त्यसमा पनि एउटा टिप्पणी छ। यो अवस्थामा पुर्याउने हाम्रा चाहिँ प्रक्रियाहरू, प्रशासनिक संयन्त्रहरू, रजिस्ट्रारको कार्यालयहरू र एउटा सिफारिस भएको तर नियुक्ति नभएको प्रधान न्यायाधीशले जसरी निर्णयहरू गरिएको देखिन्छ, प्रभावित गरेको देखिन्छ, यो कानूनको शासनको प्रत्याभूति त अदालतबाट हुनुपर्दछ र विवादग्रस्त मान्छेले अदालत छोडेर हिँड्नुपर्छ। यो अदालतलाई चाहिँ सार्वजनिक रूपमा अपराधी जस्तो उभ्याएर अनि आफ्नो राजनीति गर्न कसैले पनि पाउँदैन।
0: संसदीय सुनवाई समितिले आज उजुरी खोलेर छलफल शुरू गर्ने कार्यसूची तय गरेकोले बुधबार प्रधान न्यायाधीशको सुनवाईको मिति तोक्ने सम्भावना छ। सोही दिन अनुमोदन भए राष्ट्रपति रामचन्द्र पौडेलले शर्मालाई नियुक्ति दिँदै शपथ गराउनुहुनेछ। संसदको तयारीका बारेमा सीआईएनसँग कुराकानी गर्दै संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले भन्नुभयो,
5: दुईवटा उजुरीहरू प्राप्त भएको छ समितिमा। समितिको बैठक बसेर उजुरीहरू खोल्ने, उजुरीहरू समितिका सदस्यहरूले वितरण गर्ने, अध्ययन गर्ने, त्यसपछि आवश्यकता अनुसार अब समितिले निर्णय गर्न चाहिँ बाँकी नै छ। अब समितिले उजुरीलाई कसरी अगाडि बढाउँछ भन्ने हुन्छ। आवश्यकता अनुसार उजुरीकर्तालाई बोलाएर अथवा प्राप्त उजुरीहरूको भेरिफिकेसन गर्ने लगायतको काम पनि समितिले गर्ला नै। प्रस्तावित प्रधान न्यायाधीशले आफ्नो कार्यजना सहित कुनै एउटा बैठकमा आमन्त्रित गर्छ, उजुरी सकिसके पछाडि आमन्त्रित गर्छ समितिले र उहाँले आफ्नो कार्ययोजना प्रस्तुत गर्नुहुनेछ।
0: नेपाल बार एसोसिएशनको बैठक आकस्मिक रूपमा हिजो बोलाइएको थियो। न्याय प्रशासनको अन्तिम जिम्मेवारी वहन गर्ने कामु प्रधान न्यायाधीशको आदेश समेत अपालन गर्ने प्रशासनको रवैया असाधारण र प्राकृतिक मात्र होइन, यो अभिलेखीकरण हुने, विस्मृतिमा नजाने, ऐतिहासिक भूल एवं प्रचलित कानून आकर्षित हुने घटना समेत भएको बारले टिप्पणी गरेको छ। हिजोको प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले दिएको अभिव्यक्तिप्रति पनि बारले आपत्ति प्रकट गरेको छ।
1: प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले संसदीय मर्यादामा रहेर सदनमा विरोध जनाउन आदेश गर्नुभएको छ। प्रचलित कानून, नियमावली र अभ्यासले समेत नदिएका विरोधका शैली सदनमा नदेखाउन पनि उहाँले निर्देशन दिनुभएको हो। श्रम संस्कृति पार्टीले हिजो प्रतिनिधि सभा बैठक कक्षमा प्ले कार्ड बोकेर प्रदर्शन गरेपछि सभामुख अर्यालले यस्तो निर्देशन दिनुभएको हो। सभामा निर्देशन दिँदै सभामुख अर्यालले भन्नुभयो, विरोध गर्ने विभिन्न शैली हुन्छन् तर मर्यादामा बसेर विरोध गर्नुपर्ने हुन्छ। मर्यादामा बसेर विरोध गर्न आदेश गर्दछु। सदनमा पर्चा देखाएर विरोध गर्ने हाम्रा कानून, नियमावली र अभ्यासले दिएको छैन। हिजोको बैठकको आकस्मिक समय शुरू हुनासाथ श्रम संस्कृतिका सांसदहरूले रोस्टम अघि प्ले कार्ड देखाएर विरोध जनाएका थिए। यसैबीच प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष 2083-84 विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा छलफल शुरू भएको छ। छलफलमा भाग लिँदै सांसदले कागजातमा समावेश गरिएका विषय उत्कृष्ट हुने तर कार्यान्वयनमा नहुने विगत देखिएको समस्या अब समाधान हुनुपर्नेमा जोड़ दिएका छन्।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा सरकारले बनाएका योजना कार्यान्वयनका लागि निजामती क्षेत्रको भूमिका।
6: संयन्त्र सुध्रेन भने पनि हामी काम गर्छौं। संयन्त्र सुध्रिन्छ भने हामी सौहार्दपूर्ण व्यवहार गरेर हामी एउटा फ्यामिली भएर काम गर्छौं। उहाँहरूले सहयोग गर्नु भएन भने तर पनि हामी काम गर्छौं।
1: ग्रेड लिस्टमा अड्किएको नेपाललाई कालो सूचीमा पर्ने जोखिमको चेतावनी। विद्यालय शिक्षाको क्षेत्राधिकारमा संघीय र स्थानीय सरकारबीच विवाद। उपकुलपतिका लागि दरखास्त आह्वान लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: यसरी चलायो भने छिट्टै सफा हुन्छ के भाउजू?
8: रामी दाईको कुरा त ठिकै हो तर भारी अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ,
1: र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
9: छ्वाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ।
10: नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि तपाईं।
11: ए, जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
10: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
11: ओहो, धन्यवाद नानी। अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
12: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य।
13: बाली अवशेष नजलाऊ, वातावरण र स्वास्थ्य जोगाऊ।
12: एकीकृत पर्वतीय विकास केन्द्र इस्तिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
14: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफएओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरी तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन, वन्यजन्तु, वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
15: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
16: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर .com तथा मोबाइल एप CIN र नेपाली पात्रबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको गोर्खा पत्रको पहिलो पृष्ठमा छोटो सड़क सञ्जालबाट जोड़िए भारत, नेपाल र चीन शीर्षकमा खबर प्रकाशित छ। राष्ट्रिय गौरवको त्रिवेशीय लाइफ लाइन विराटनगर रानी शंखुवा सभा किमाथाङका सड़क सञ्जालमा जोड़िएको छ। उत्तर दक्षिण कोशी आयोजना अन्तर्गत शंखुवा सभाको खाँदबारीदेखि भोट खोला गाउँपालिकाको किमाथाङका सम्मको व्यापारिक मार्ग जोड़िएको हो। चीन, नेपाल, भारत जोड़ने यो सबैभन्दा छोटो दूरीको सड़क सञ्जाल जोड़िए पनि यो मार्ग व्यापारिक प्रयोगमा आउन अझै केही समय लाग्ने बताइएको छ। त्यस्तै बेरुजु नियन्त्रणमा चुनौती, कमजोर वित्तीय सुशासनको परिणाम शीर्षकमा अर्को खबर प्रकाशित छ। सार्वजनिक वित्त व्यवस्थापनको कमजोर संरचना, संस्थागत अनुशासन अभाव र जवाबदेहिताको संकटका बीचमा नेपालमा बेरोजगारी निरन्तर उकालो लाग्दै गएको छ, जसले आर्थिक सुशासनमाथि गम्भीर प्रश्न उठाएको छ। त्यस्तै भित्रपृष्ठमा राष्ट्रिय सभा युवाको अपेक्षा सम्बोधन गरियो शीर्षकमा खबर प्रकाशित छ भने उपकुलपतिका लागि दरखास्त आह्वान शीर्षकमा अर्को खबर छ। सरकारले विभिन्न छवटा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति पदमा नियुक्ति प्रक्रिया अगाडि बढ़ाएको छ। ती प्रतिष्ठानमा रिक्त उपकुलपति पदका लागि नाम सिफारिश गर्न गठित छनौट तथा सिफारिश समितिले हिजो दरखास्त आह्वान गरेको हो। त्यस्तै विद्यालय शिक्षा क्षेत्र सुधारमा छलफल शीर्षकमा अर्को खबर प्रकाशित छ भने भित्रपृष्ठमा सीमामा कड़ाईले माछा व्यवसाय उत्साहित शीर्षकमा बमलाल गिरीले नवलपुरबाट खबर लेख्नु भएको छ। सरकारले भारतसँगको सीमा नाकामा गरेको कड़ाईले नवलपुरका माछा व्यवसायीहरू उत्साहित बनेका छन्। त्यस्तै उद्योगमा चिनीको समस्या हुन सक्ने विषयमा पनि अर्को खबर प्रकाशित छ।
16: नागरिक दैनिकमा भट्ट आबद्ध कम्पनीद्वारा विवरण बुझाउन अटेर शीर्षकमा तपेन्द्र कार्कीले लेख्नु भएको खबर छ। अनुसन्धान सुस्त, 90 दिन थुनामा राख्ने प्रावधान प्रयोग हुन लागेको बारेमा उल्लेख गरिएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको हिरासतमा रहेका व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालको अनुसन्धान सुस्त बनेको समाचारमा उल्लेख छ। अन्नपूर्ण पोस्ट दैनिकमा अमृत झा रिहाई प्रकरण परराष्ट्र मन्त्रालयले माग्यो माफी शीर्षकमा खबर छ। इरानी सेनाको कब्जामा रहेका नेपाली नागरिक अमृत झा रिहा भइसकेको गलत सूचना सार्वजनिक गरेकोमा परराष्ट्र मन्त्रालयले माफी मागेको छ। झा अझै रिहा नभएको स्पष्ट पार्दै मन्त्रालयले आफ्नो त्रुटि र त्यसबाट सिर्जना भएको अन्यलप्रति क्षमा याचना गरेको हो। आर्थिक कारोबार दैनिकमा खानीमा तौलपुल नराख्ने उद्योगको अनुमति खारेज गर्नु महालेखा शीर्षकमा सरस्वती ढकालले लेख्नु भएको खबर छापिएको छ। महालेखा परीक्षकको कार्यालयले खानी क्षेत्रमा तौल पुल नराख्ने र जथाभावी उत्खनन गरेर राजस्व छल्ने खानी तथा उद्योग संचालकहरूलाई कार्यवाही गर्न सरकारलाई सुझाव दिएको हो। सरकारले बारम्बार सूचना प्रकाशित गर्दै तौल पुल लगायतका यथोचित यन्त्र खानी क्षेत्रमा राख्न आग्रह गरे पनि बारम्बार अटेरे गर्दै आएका उद्योगहरूको उत्खनन अनुमति पत्र सम्बन्धमा कानून बमोजिम कार्यवाही गर्नुपर्ने महालेखाको सुझाव रहेको छ। होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुम्बासीको परिवारले खोले गुनासाका पोका शीर्षकमा नयाँ पत्रिका दैनिकमा शिवहरी घिमिरेले लेख्नु भएको खबर छापिएको छ। भित्री पन्नामा छापिएको छ अर्को खबर, दुई महिनाभित्र पूर्वाधार सम्बन्धी मुद्दा फैसलाको व्यवस्था गर्न सुझाव शीर्षक दिइएको छ। मिलन विश्वकर्मा लेख्नुहुन्छ, पूर्वाधार निर्माण तथा विकास आयोजना सम्बन्धी अदालतमा पर्ने मुद्दामा दुई महिनाभित्र फैसला गर्ने गरी कानूनी र संस्थागत व्यवस्था गर्न कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले बनाएको अध्ययन समितिले सुझाव दिएको छ। 25 चैतमा मन्त्रालयका सचिव पारासोर ढुंगानाको संयोजकत्वमा बनाएको अध्ययन समितिको प्रतिवेदनले यस्तो सुझाव दिएको हो। मन्त्रालयले हिजो उक्त प्रतिवेदन सार्वजनिक गरेको छ। एउटा पक्षको तर्फबाट दुई घण्टाभन्दा बढ़ी बहस गर्न नपाउने, फैसलाको पूर्ण पाठ 21 कार्य दिनभित्र आउने व्यवस्था गर्नुपर्नेमा पनि जोड़ दिइएको छ। डलरको मूल्य नयाँ उचाइमा $1 ₹154.46 पुगेको बारेमा पनि खबर छापिएको छ। कान्तिपुर दैनिकमा ग्रे लिस्टमा अटकिएको नेपाललाई कालो सूचीमा पर्ने जोखिमको चेतावनी शीर्षकमा मातृका दाहालले लेख्नु भएको खबर छ। सम्पत्ति शुद्धिकरण विरूद्ध निगरानी गर्ने अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स FATFको एशिया पेसिफिक समूह APEJले नेपालले पर्याप्त प्रगति नदेखाए कालो सूचीमा पर्ने गम्भीर चेतावनी दिएको हो। यो चेतावनी सामान्य कूटनीतिक सन्देश होइन। APEJले यस भ्रमणलाई आगामी सेप्टेम्बर 2026 हुने निर्णायक APEJGJG समीक्षा अघिको अन्तिम उच्चस्तरीय हस्तक्षेपका रूपमा पनि उल्लेख गरिएको छ। विद्यालय शिक्षाको क्षेत्राधिकारमा संघीय र स्थानीय सरकारबीच विवाद, चिपुवामा विद्यालय शीर्षकमा सुदीप कैनी लेख्नुहुन्छ, विद्यालय शिक्षाको क्षेत्राधिकारका विषयमा संघीय र स्थानीय सरकारबीच फेरि विवाद देखिएको छ। संघीय सरकारले अध्यादेश मार्फत शिक्षा ऐन 2028 संशोधन गर्दै विद्यालय व्यवस्थापन समितिको सदस्यबाट सहयोगी र चन्दादातालाई हटाउने व्यवस्था गरेको छ। उक्त व्यवस्थामा असहमति जनाउँदै स्थानीय तहले आफ्नो क्षेत्राधिकारमा संघीय सरकारले हस्तक्षेप गरेको आरोप लगाएका छन्। संघ र स्थानीय सरकारको फरक फरक निर्णय र कानूनले दुविधामा परेको विद्यालयहरूको गुनासो छ। ओली र भण्डारीबीच सम्बन्ध सुधार शीर्षकमा गंगा विष्णु लेख्नुहुन्छ, हिमालयले पूर्व राष्ट्रपति विद्या भण्डारीको सदस्यता निरन्तरता दिने निर्णय गरेको हो। अध्यक्ष केपी शर्मा ओलीले हिजो केन्द्रीय सचिवालयको बैठकमा प्रस्ताव गरेपछि भण्डारीको सदस्यता नवीकरण भएको हो। यो निर्णयसँगै भण्डारी र ओली बीच विगत लामो समयदेखि जारी द्वन्द पनि विराम लागेको कतिपय नेताहरूले नै बताउने गरेका छन्। सहकारी बचत फिर्ताको पहिलो दिनमा 378 जनाले पाएको बारेमा अर्को खबर पनि छापिएको छ भने सरकार विरूद्ध विपक्षीको मोर्चाबन्दी शीर्षकमा कुलचन्द्र नेउपानी र गंगा विष्णुले लेख्नु भएको खबर छ। विकास निर्माणका मात्रै मुद्दा हेर्न पूर्वाधार न्यायाधिकरण शीर्षकमा दुर्गा दुलाल र जयसिंह महराले लेख्नु भएको खबर पनि छ।
1: साझा खबरमा अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि आजका लागि योजना बनाइएको सैन्य आक्रमण तत्कालका लागि रोकेको बताइएको छ। राष्ट्रपति कार्यालयलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय संचार माध्यमले गल्फ राष्ट्रहरूको आग्रहपछि तत्कालका लागि आक्रमण रोकिएको बताएका हुन्। अहिलेलाई गम्भीर वार्ता भइरहेको राष्ट्रपति डोनाल्ड ट्रम्पले बताउनु भएको छ। ट्रम्पले आफ्नो सामाजिक सञ्जालमा विश्वका नेताहरूले अनुरोध गरेपछि स्थगित गरिएको समेत बताउनु भएको हो। अमेरिका र इरानबीच बढ़दो तनावका बीच पाकिस्तानले कूटनैतिक संवादलाई थप तीव्र बनाएको छ। दुवै पक्षबाट कड़ा अभिव्यक्ति आइरहेका बेलामा वाशिङटनले अप्रिल 8 युद्धविरामपछि रोकिएको आक्रमण पुनः शुरू गर्न सक्ने संकेतहरू देखाएका छन्। यसैबीच पाकिस्तानका गृहमन्त्री तेहरान पुग्नु भएको खबरहरू बाहिरिएका छन्। इरानी राष्ट्रपति गृहमन्त्री सभामुखसँग भेटवार्ता गर्ने पनि अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। र युद्ध रूस र युक्रेन बीच जारी युद्धका क्रममा पछिल्लो घटनामा युक्रेनले ठूलो संख्यामा ड्रोन आक्रमण गरेको छ। 1045 ड्रोन रूसी हवाई प्रतिरक्षा प्रणालीले खसालेको रूसी रक्षा मन्त्रालयले उल्लेख गरेको छ। यो युद्ध शुरू भएताकै सबैभन्दा ठूलो ड्रोन आक्रमण रहेको समेत अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्।
16: ताजा खबरमा अब खेल खबर. लेग स्पिनर सन्दीप लामिछानेले एक दिवसीयमा कम खेलमा 150 विकेट लिने विश्व कीर्तिमान राखेका दिन नेपालले हिजो आईसीसी विश्वकप लीग दुईमा शीर्ष स्थानको स्कटल्याण्डमाथि 6 विकेटको शानदार जीत निकालेको छ. सन्दीपले 73 खेलमै विश्व कीर्तिमान रच्नुभयो. उहाँकै नाममा एक दिवसीय फर्म्याटमा कम खेलमा 100 विकेटको पनि रेकर्ड छ. 100 विकेट लिन उहाँले केवल 42 खेल खेल्नु भएको थियो. स्कटल्याण्डमाथिको जीतसँगै नेपाल 22 अंकका साथ शीर्ष पाँचमा उक्लिएको छ. नेपालले एकै पटक दुई स्थान सुधार गरेको हो. नेपालले घरेलु मैदानमा भएको पछिल्लो सात मध्ये 5 खेल जित्दै अंक तालिकामा सुधार गरेको हो. राष्ट्रिय महिला क्रिकेट टोलीले मलेसियासँग दुईवटा टी20 अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखला खेल्ने भएको छ. नेपाल क्रिकेट संघ क्यानले हिजो महिला टोलीले मलेसियामै दुईवटा अन्तर्राष्ट्रिय टी20 आई खेल्न लागेको जानकारी दिएको हो. दुई राष्ट्रबीचको खेल 20 मे र 22 मेमा मलेसियामा हुने क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिनुभयो. आईसीसी टी20 आई वरियतामा नेपाल 21 र मलेसिया 27 स्थानमा रहेको छ. नेपाल र मलेसियन महिला क्रिकेट टोलीले एकै वर्ष टी20 आईको मान्यता पाएका थिए. र सूर्य नेपाल गल्फ टूर 2025-26 अन्तर्गतको सातौं प्रतियोगिता सूर्य नेपाल च्यालेन्ज आजदेखि रोयल नेपाल गल्फ क्लबमा आयोजना हुँदैछ. यो प्रतियोगिता आगामी शुक्रबारसम्म चल्नेछ. 72 होलको प्रतियोगितामा 39 जना व्यावसायिक प्रोफेशनल तथा 12 जना एमेच्योर गल्फरले भाग लिन थालेका छन्।
1: कृषि र वन वातावरणमा बनाइएका योजना कार्यान्वयन कसरी हुँदैछ कुराकानी कार्टुन लगायतका खबर बाँकी नै छन्. सीआईएनको साझा खबर सुन्दै गर्नुहोला.
17: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा.
18: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352 52-24-353.
17: सबैका लागि दृष्टि.

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्को डेशो खुशीको कनेक्सन
1: स्ट्रङ ढंगले चाहिँ यहाँहरूले आवाज उठाउनु पर्यो।
2: के तपाईँको सुझाव विचारले पनि कानून निर्माण प्रक्रियामा सहयोग पुर्याउँछ?
3: हो, सक्छ। जनताको आवाज संसदसम्म पुग्छ, कानून निर्माण प्रक्रियामा जोडिन्छ।
1: यो संसदमा समितिमा छलफल गर्ने वातावरणको लागि हामी प्रेसर क्रिएट गर्छौ।
2: सरकारबाट प्रस्तुत विधेयकमा तपाईँको विचार, तपाईँको सुझाव र सरकार बारे सांसद अनि विज्ञ संघको छलफल पछि निष्कर्ष
4: हाम्रा उपलब्धिहरूलाई जनताको बीचमा चाहिँ स्थापित गर्ने कुरामा चाहिँ तपाईँहरू सक्नुहुन्छ, सक्नु पर्छ। फेरि
5: प्रतिनिधि सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमतबाट पारित भयो।
3: अनि संसदीय समिति हुँदै संसदले पारित गर्नेछ विधेयक र समेटिनेछन् तपाईँका सवालहरू।
1: हाम्रा दुःखमै त सरकारी खेती गरिछौँ र पानी पुग्रला अखन पनि हाम्रो खेत नै बाढ।
2: संसदका काम कारवाहीसँग जनताको सरोकार जोड्ने विशेष रेडियो श्रृंखला हेलो संसद।
3: कानून निर्माण प्रक्रियामा तपाईँका सरोकार राख्ने थलो, नीति निर्माणमा जनप्रतिनिधि सँगै तपाईँको सहभागिताको साथी।
2: हरेक बिहिबार बेलुका 7:30 बजे, पुनः प्रसारण शुक्रबार बिहान 6:30 बजे, कार्यक्रम हेलो सांसद।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: साझा खबरमा अब कृषि मार्फत समृद्धिको कुरा। कृषिजन्य वस्तुमा नेपालको परनिर्भरता बढ़ेको छ भने निर्यात पनि घट्दै गएको विभिन्न तथ्याङ्कले देखाएको छ। दुई तिहाई नजिकको सरकारले कृषि उत्पादन र आत्मनिर्भरताका लागि निजामती प्रशासनसँग के कस्तो समन्वय गरेर काम गर्दैछ, हामीले कृषि वन तथा वातावरण मन्त्री गीता चौधरीसँग कुराकानी गरेका छौं।
7: मैले एउटा मात्र निर्देशन के दिएको छु भने यो देश मेरो मात्र होइन, यो देश तपाईँहरूको पनि हो, तपाईँहरू सरासरी पनि विदेश छन्। आजको दिनमा हाम्रै साथमै बस्ने कर्मचारीहरूको सरासरी विदेश छन्। भोलि एकजना बिरामी पर्दाखेरि तपाईँको बिदा लिएर बस्नुपर्ने अवस्था छ। कसैले बुढा मान्छे छन् भने टेक केयर गर्ने मान्छे छैन, यो देश कर्मचारीको पनि हो। यसपटक हामीलाई जनताले हामीलाई मात्र सुध्रेन, जनताले नेतालाई मात्र सुध्रे भने होइन नि त, संयन्त्र सुध्रोस् भनेर हामीलाई म्यान्डेट दिएर पठाउनु भएको छ। सो संयन्त्र सुध्रेन भने पनि हामी काम गर्छौं, सम्बन्ध सुध्रिन्छ भने हामी सौहार्दपूर्ण व्यवहार गरेर हामी एउटा फ्यामिली भएर काम गर्छौँ। उहाँहरूले सहयोग गर्नु भएन भने तर पनि हामी काम गर्छौँ, काम गर्ने भनेर आएको
8: भनेको निजामती छ र कर्मचारी विगतमा अरू मन्त्रीको जे जति तितो थियो त्यो खालको अहिले
7: त्यसमा चाहिँ कम्प्रोमाइज गर्दैन भन्छन् होला होइन। सायद योभन्दा अगाडिका नेताहरूलाई चाहिँ राजनीतिलाई गरिखाने पेसा भने हामीलाई यो पेसा राजनीतिलाई गरिखाने पेसा बनाउन छैन। भोलि पल्ट म बाहिर गएर पनि मसँग धेरै उपायहरू छन्, म आफै कारण व्यवसाय हो, केही न केही गरेर खान सक्ने अवस्था छ भनेको राजनीतिलाई मैले चाहिँ हामी धेरै अथवा तमाम युवाहरूले अब पेसा बनाउनु पर्दैन क्या। हामीसँग आफ्नै ब्याकअप छ, हामी जबसम्म यो ठाउँमा रहन्छौँ जबसम्म यो पोजिसनमा रहन्छौँ देशलाई घाट गर्ने काम चाहिँ दिँदैन, यो देशमा बस्ने वातावरण चाहिँ हामी बनाउँछौँ।
8: पारिवारिक एउटा पृष्ठभूमि पनि तपाईँको खेती किसानीसँग जोडिएको छ, यसले कतिको सजिलो बनाउँछ? अहिलेदेखि ल यसो गरौँ उसो गरौँ भन्ने त थुप्रै सुझावहरू आइराखेको होला, अलिकति बताउनुहोस् न को को के ठाउँमा काम गरिरहेको
7: छ? अब ससुराबाट हुनुहुन्न, तर ससुरा बुवा चाहिँ माछा विशेषज्ञ हुनुहुन्थ्यो, कृषि मन्त्रालयको सहसचिवबाट रिटायर हुनु भएको हो, अनि उहाँ अहिले एक्सपायर हुनुभयो तर उहाँको केही विज्ञताहरू हामीले छौँ। अनि त्यसरी मेरो श्रीमान एग्रिकल्चर इकोनोमिक्सको चाहिँ प्राध्यापक हुनुहुन्छ, मेरो जेठाजी पनि कृषि मन्त्रालय अन्तर्गत काम गर्नुहुन्छ, मेरो देवरहरू सबैजना, मेरो घरमा सबैजना चाहिँ कृषिमा मास्टर्स
8: भनेको सल्लाह सुझाव विज्ञता केही चाहियो भने त तपाईँले सुरुवात चाहिँ आफ्नै ठाउँबाट गर्न सक्नुहुन्छ।
7: त्योभन्दा पनि म प्र्याक्टिकल्ली म पनि किसान हो, म बच्चादेखि नै मलाई खेतीपाती गर्न आउँछ, कुन क्रप्स कसरी रोप्ने भन्ने थाहा छ मलाई, मलाई धान रोप्न आउँछ, मलाई हलो जोत्न आउँछ, मलाई सबै कुरा गर्न आउँछ। म चाहिँ पढेर भन्दा नि पढेर बनेको किसान हो नि त, म आफैलाई पनि सबै कुरा आउँछ। तर के छ त भन्दा म जुन ठाउँमा छु जुन पोजिसनमा छु त्यो कुरा पनि हेर्नु पर्यो, अनि टेक्निकलिटिज पनि हेर्नु पर्यो। प्र्याक्टिकल र टेक्निकलिटिजलाई मिलाएर हामी मिड वेबाट जानुपर्ने अवस्था छ नि त, यो नेतृत्व गरिराख्दाखेरि सबै कुरा चाहिँ हामी मिलाएर जान सक्छौँ। सरकार भनेको नीति नियमले नियम भन्दा अथवा सरकार चाहिँ रुल अफ ल भन्दा त माथि छैन नि त। सो रुल अफ लको कुरा, त्यो गुड गभर्नेन्सको कुरामा पनि मैले लामो समयदेखि चाहिँ अध्ययन गर्ने अध्यापन गर्ने काम गरेको हुनाले त्यस अर्थमा चाहिँ मैले म यो काम चाहिँ सजिलै गर्छु जस्तो लाग्छ।
9: कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्तिम आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान छ बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
2: समस्याग्रस्त सहकारी पीड़ितको बचत फिर्ता शुरू, दुई महिनाभित्र पूर्वाधार सम्बन्धी मुद्दा फैसला गर्न सुझाव, कामु प्रधान न्यायाधीशको आदेश सर्वोच्च प्रशासनद्वारा अवज्ञा,
9: संसदमा मर्यादित रूपमा विरोध गर्न सभामुखको निर्देशन, खानीमा तौलपुल नराख्ने उद्योगको अनुमति खारेज गर्न महालेखाको सुझाव, एमाले अध्यक्ष ओली र पूर्व राष्ट्रपति भण्डारी बीच सम्बन्ध सुधार,
2: ग्रेडलिस्टमा अड्किएको नेपाललाई कालो सूचीमा पर्ने जोखिमको चेतावनी, विद्यालय शिक्षाको क्षेत्राधिकारमा संघीय र स्थानीय सरकार बीच विवाद, उपकुलपतिका लागि दरखास्त आह्वान,
9: इरानमाथि तत्काल आक्रमण रोकेको अमेरिकाको दावी, पाकिस्तान कूटनीतिक संवादका लागि इरानमा, रूसमाथि युक्रेनद्वारा ठूलो संख्यामा ड्रोन आक्रमण,
2: र आईसीसी विश्वकप लीग दुईमा स्कटल्याण्डलाई पराजित गरेसँगै नेपाल पाँचौं स्थानमा उक्लियो। राष्ट्रिय महिला टोलीले मलेसियामा दुईवटा टी20 आई खेल्ने, सूर्य नेपाल गल्फ टूर अन्तर्गत सातौं प्रतियोगिता आजबाट।
9: साझा खबरको अन्त्यमा कार्टुन हामीले राजेश मानन्धरले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ, पछिल्लो समयमा संसद सरकार र सड़कमा विभिन्न मन्त्री सांसदका पहिरन र बोली भाषीको विषयमा टीका टिप्पणी र आलोचना हुने गरेको छ, र सामाजिक सञ्जालदेखि सरोकारवाला निकायले अब के विषयमा विरोध गर्ने भन्ने बारेमा विषय अभाव भएको बारेमा व्यङ्ग्य गर्न खोजिएको छ। मैदान जस्तो देखाइएको छ, दुईजना व्यक्तिहरू समानान्तर रूपमा उभिएका छन्, बीचमा केही कुरा जस्ता त्यहाँ ओहोर दोहोर गरिराखेको देखाइएको छ। ती दुई मध्ये एउटाले गरेको प्रश्नमा अर्को केही भन्दैछन्, माथि यस्तो लेखिएको छ, जुंगा दारी कपाल जस्मा पोशाकहरूमा विरोध त गरियो, अब केमा विरोध गर्ने, फसादै पर्यो भने।
2: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: तपाईको रुचि अनुसार जे चाहिन्छ त्यही उपलब्ध। साथै डीएचएम र सब ओभर सेयरमा समेत भर्ना खुलेको छ।
1: शान्ति नै किन
0: कक्षा 12 100% नतिजा दिन तथा उच्च अध्ययनका लागि धेरै विद्यार्थीले नाम निकाल्न सफल।
1: एसई 2081 18 GPA सहित देशमै सर्वोत्कृष्ट नतिजा दिन सफल।
0: डीएचएम मा नेपाल प्रथम तथा द्वितीय हुन सफल।
1: अनुभवी शिक्षक, उत्कृष्ट वातावरण अनि अतिरिक्त क्रियाकलाप बेग्लै पहिचान बनाउन सफल।
0: थप जानकारीका लागि शान्ति नमुना मावि तिलोत्तमा 5 मणिग्राम सम्पर्क नम्बर 98573-33813 98573-28735 98573-35394 र 98472-93992।
1: शान्ति नमुना भविष्य निर्माणको विश्वसनीय आधार।
2: साउजी गुड्का दिनु न।
3: ल के भन्नुभएको यस्तो? तिलोत्तमा नगरपालिकामा गुटखाजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइएको छ, तपाईँलाई थाहा छैन यो कुरा?
4: गुटखाजन्य पदार्थको सेवनले मानव स्वास्थ्यमा असर गर्नुका साथै सोबाट निस्किने फोहरले नगरको सौन्दर्यतामा समेत असर परेकोले नगरवासीको स्वास्थ्य, शहरी सौन्दर्य र वातावरणलाई ध्यानमा राखी 2079 चैत्र 1 तिलोत्तमा नगरपालिकामा सबै प्रकारका गुटखाजन्य पदार्थको उत्पादन, बिक्री वितरण र ओसार पसारमा प्रतिबन्ध लगाइएको कुरा सम्पूर्णमा जानकारी गराइन्छ। अब उपरान्त नगरमा गुटखाजन्य पदार्थको उत्पादन, बिक्री वितरण र ओसार पसार गरेको पाइएमा दण्ड जरिवाना हुने सम्पूर्ण नगरवासीमा जानकारी गराउँदछौ। जरिवानाको किसिम प्रथम पटक डिलरलाई ₹10,000, अन्य व्यवसायीलाई ₹1,500, दोस्रो पटक जरिवाना डिलरलाई ₹20,000, अन्य व्यवसायीलाई ₹3,000 र तेस्रो पटक जरिवाना डिलरलाई ₹50,000 र अन्य व्यवसायीलाई ₹5,000।
5: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
6: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
7: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना 4 तालिका पालना गरौं।
6: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
7: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 आमाको दूध मात्र खिलाऊ।
6: जन्मेदेखि 15 नियमित खोप पूरा गराऊ।
7: 6 आमाको दूध सँगै थप आहार पनि खुवाऊ।
6: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 हरेक महिना नियमित तौल लिऊ।
7: थप आहारसँगै समय तालिका अनुसार बाल भिजा पनि खुवाऊ।
6: प्रत्येक 6 महिनामा जन्मेको 6 59 बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
5: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: ಸ್ವಾಸ್ಥ್ಯ ಘರ್ನು
1: ವಾತ್ಸಲ್ಯ ಬುಟ್ವಲ್ ಕ್ಲಿನಿಕ್ ಸುಖನಗರ್ ಬುಟ್ವಲ್ ಸಂಪರ್ಕ 9800236460
2: यौन हिंसाबाट बचौं र बचाऊ। यौन जन्य हिंसा सामाजिक अपराध हो। यस्तो हिंसा छिमेकी आफन्त र नातेदारबाट समेत हुन सक्छ। अभिभावकले आफ्ना छोरा छोरीको व्यवहार ख्याल गरौं। उनीहरूको चाल चलन बानी व्यवहारमा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए तत्काल उनीहरूसँग कुरा गरौं। बाल बालिकालाई कुनै समस्या भए मन मिल्ने साथी वा अभिभावकलाई बताऊ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।

0: आजको सन्दर्भ सन्दर्भ
1: नमस्कार। रेडियो लुम्बिनीको दैनिक प्रस्तुति कार्यक्रम आजको सन्दर्भमा प्राविधिक मित्र रोम पोखेलसँगै बिन्दु भट्टराईको हार्दिक स्वागत छ। आजको सन्दर्भ हरेक दिन बिहान यसै समयमा रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्ज, हाम्रो वेबसाइट www.radiolumbini.org, रेडियो लुम्बिनीको आफ्नै मोबाइल एप्लिकेशन र फेसबुक पेजबाट पनि सुन्न सकिन्छ। आजको सन्दर्भमा हामी समसामयिक र जनचासोका विभिन्न विषयहरूसँग सम्बन्धित सरोकारवाला र विज्ञका विचार सहितका कुराकानी प्रस्तुत गर्ने गर्दछौ। महिला दिदी बहिनीहरू पछिल्लो समय अर्थ उपार्जनमा जोडिन थालेका छन्। पैसा कमाउने अनेक जुक्ति निकाल्दै राम्रो आर्थिक लाभ लिन सकेका छन्। आज एउटा यस्तो अनुभव सुन्नेछौ, सानो बुटिक पसल खोलेर आफ्नो रहर पूरा गरेकी हिरा पेग्नी घर बनाउँदा र श्रीमानको उपचारमा लागेको करिब 37 लाख ऋण तिरेर सन्तानको राम्रो लालन पालन गरिरहनु भएको छ। अहिले उहाँ एक्लै हुनुहुन्न, 32 जना दिदी बहिनी उहाँ सँगै हुनुहुन्छ। हालसम्म 200 भन्दा बढी महिलालाई स्वरोजगार बनाएको पेग्नीले बताउनुहुन्छ र उहाँले जेठ 13 गते दिदी बहिनीको कामको सम्मान गर्दै हौसला बढाउन भन्दै हायत होटलमा भव्य कार्यक्रमको आयोजना समेत गर्नु भएको छ। खासमा यसले दिने सन्देश के हो? फेसन डिजाइनलाई परिवार र समाजले हेर्ने नजर र आर्थिक रूपमा यसको लाभका विषयमा रहेर आज हामी कुराकानी केन्द्रित हुनेछौ। कुराकानीका लागि हिमांशु बुटिकका संचालक, प्रशिक्षक, फेसन डिजाइनर हिरा पेग्नी हामीसँग हुनुहुन्छ। सुनौ उहाँसँगको यो कुराकानी।
2: हुन्छ, यहाँलाई स्वागत छ कार्यक्रममा। नमस्कार। यहाँ चाहिँ अब भनौँ न, लामो समय भयो फेसन डिजाइनको काम गर्नुभएको, फेसन डिजाइनरको रूपमा रहनु भएको। फेसन भन्ने बित्तिकै अरू कुराहरू अलिक पछाडि जोडौँला, यहाँ कसरी त्यहाँ आउनुभयो भन्ने कुरा पनि जोडौँला, तर फेसन भन्ने बित्तिकै आमको बुझाए कि ए यो त फेसन हो, कति हल्का रूपमा लिएको पाइन्छ कि, त्यति सजिलो छ फेसन डिजाइनर बन्न?
3: सोचे जस्तो सजिलो पनि छैन, होइन, त्यस्तो अप्ठ्यारो पनि होइन। फेसन मान्छेले कस्तो हुन्छ भने जुन धेरै चलिरहेको छ त्यसलाई फेसन भन्ने बुझ्छ, तर वास्तवमा त्यो फेसन होइन, आफूलाई कम्फर्टेबल हुने टाइपको अनि जसले आफूलाई कन्फिडेन्ट बढाउँछ त्यो चाहिँ फेसन हो।
2: हजुर, फेसन भन्ने बित्तिकै अब हुन्छ नि मैले ए यो त फेसन आएको, अहिलेको चलन हो भन्ने चाहिँ फेसनको रूपमा कुरा हुन्छ। ठिक छ, अब यहाँ चाहिँ यहाँको रहर हो, बाध्यता हो, होइन, अथवा भनौँ न यहाँले चाहिँ कसैको देखेर प्रेरणा स्वरूप चाहिँ लिनुभएको यो पेसा चाहिँ?
3: यो चाहिँ मेरो रहर हो, एकदमै रहर, किनकि प्रेरणा पनि त्यस्तो होइन, भित्रैदेखि नै रहर भनौँ न, कसरी ताने खास म सानोमा उद्देश्य अर्कै थियो के बन्छु भनेर हिँडेको, लास्टमा आएर चाहिँ म फेसन डिजाइनर भएँ, म यो चाहिँ रहरले नै होला भन्छु।
2: कतिपयले के अब फल्नाले यस्तो लाग लगायो, होइन, फल्न यस्तो राम्रो भयो, आफ्नो एकातिर रहर थियो तर ठ्याक्क अब तपाईँलाई देखेर कति महिला दिदीबहिनीहरू होइन अब फेसन डिजाइनर बन्ने भनेर हिँड्नु भएको छ, तपाईँको पछि लाउनु भएको छ, त्यस्तै पछाडि लाउनु भएको हो कि के हो भन्ने खालको?
3: होइन, त्यस्तो चाहिँ होइन। मलाई चाहिँ सानोदेखि कसैले केही कपडा लाउनु भएको छ भने यसलाई चाहिँ यस्तो बनायो भने यति राम्रो देख्थ्यो होला, अथवा यो कलर युज गर्यो भने यस्तो देख्थ्यो होला जस्तो चाहिँ भइरहेको थियो, जुन जुन मलाई खड्किन्थ्यो नि त्यो कुरा चाहिँ मैले मेरो बहिनीलाई साथीहरूलाई एप्लाई गर्दै जाँदा चाहिँ उहाँहरूले एकदमै मन पराउनु भयो मेरो फिटिङदेखि लिएर सबै कुराहरू, त्यसले गर्दा अरूलाई राम्रो बनाउँदै बनाउँदै जाने क्रममा चाहिँ यतातिर कसरी पछि थाहै भएन।
2: परिवारले कसरी लिनुभयो यसलाई चाहिँ?
3: परिवारमा त गाह्रो थियो नि, मलाई एकदमै गाह्रो थियो, मलाई चाहिँ एकदमै सिलाउन रहर लाग्ने होइन, अनि मैले धेरै रहर गरेको देखेर चाहिँ मेरो मम्मीले सुरुमा मेसिन ल्याइदिनु भयो, अनि बिहान उठ्ने बित्तिकै म सिलाउँथेँ, मेरो बाजेले मलाई लौरी लिएर लखट्नुहुन्थ्यो यस्तो सिलाइ काम गर्ने भनेर। गाह्रो चाहिँ गाह्रो थियो, मैले धेरै सङ्घर्ष गरेँ यो पेसामा लाग्नको लागि चाहिँ।
2: ठ्याक्कै कति वर्ष भयो?
3: अहिले यति वर्ष मैले सुरुवात गरेको चाहिँ लगभग 17 वर्ष भयो होइन, तर म सिलाउन चाहिँ सानैदेखि सिलाउँथेँ, 6 वर्षदेखि नै मेरो माइजूको घरमा चाहिँ मेसिन थियो, त्यति बेलादेखि नै मलाई एकदमै रहर लाग्थ्यो, अनि त्यति बेला भर्खर यो सिलाइकटा सिक्ने चलन पनि आउँथ्यो सरकारी कोटाहरूमा होइन, दिदीहरूले गरेको देख्दै गर्दा चाहिँ मलाई रहर लाग्थ्यो।
2: यो 17 वर्षसम्म होइन,
3: हजुर,
2: एउटै काम गरिरहनु भएको छ, अब कहिले असफल भइया होला हैन हुन्छ नि अब अहिलै पनि हामी कति सफलता लिदा लिदै पनि कति कुराहरुमा असफल भइन्छ नि त
3: हजुर
2: यो कुरामा अलि भएन कि आज खिन्न हुन्छ हैन त्यो खालको कुरा भइरहँदाखेरि चाहिँ यो 17 वर्षमा पाउनु भएको के 17 वर्षसम्म कुनैलाई तपाईले हैन फेसन डिजाइनरको रूपमा देख्न पाउनु भोला त्यो पनि एउटा सफलताको रूपमा लिनु भएको होला हुन्छ नि अब के पाउनु भयो के यो 17 वर्षसम्म यहाँले पैसा त कमाउनु भएको छ आर्थिक रूपमा त यहाँले अवश्य पनि केही न केही हैन आफूलाई गुजारा गर्ने माहौल बनेर न त्यहाँ अहिलेसम्म टिकिराख्नु भएको छ त्यतातिर फेरि जाउँला तर ठ्याक्कै भन्दाखेरि के चिज पाउनु भयो यो 17 वर्षमा चाहिँ
3: मैले 17 वर्षमा सर्टकटमा भन्नुभन्दा मैले आत्मसन्तुष्टि चाहिँ पाएँ किनकि अब कति धेरैजना दिदी बहिनीहरूले चाहिँ कस्तो भने मलाई सानैदेखि आफू फ्रिडम भएर होइन आफ्नो खर्च आफैले उठाउन सक्ने भए चाहिँ एकदमै सजिलो हुन्थ्यो जस्तो चाहिँ लाग्थ्यो अनि सानो पैसाको लागि पनि माग्नुपर्ने होइन बाबासँग आमासँग हस्बेन्डसँग माग्नुपर्ने त्यो चाहिँ मलाई एकदमै अप्ठ्यारो लाग्थ्यो होइन अनि मैले सिकाउँदै गर्दा कति दिदी बहिनीहरूले मैले यति कमाएँ उति कमाएँ भनेर आफू चाहिँ एकदमै कन्फिडेन्ट भएर होइन परिवारमा पनि आफूलाई मन नपरेको कुराहरू आवाज उठाउन सक्ने अनि आफूले मन परेको गर्न सक्ने आफ्नो घर परिवार आफै हेर्न सक्ने त्यो देख्दा चाहिँ मलाई एकदमै भित्रदेखि सन्तुष्टि फिल हुन्छ कमसेकम मैले यति त गर्न सकेछु है होइन म मात्रै नभएर म जस्तै अरू दिदी बहिनीलाई नै गराउन सक्ने भएछु भन्ने चाहिँ फिल हुन्छ त्यसले गर्दा चाहिँ मैले सर्टकटमा र समग्रमा पाएको चाहिँ आत्मसन्तुष्टि नै
2: हो यहाँले पढ्न पनि पढ्नुभयो होइन यहाँले आफै भन्नुभयो बीचमा मोडिएको जिन्दगी हो यो होइन फरक काम लाउनुभयो हुन त कुनै न कुनै चिजले पहिलेदेखि नै तानेको भएर नै आइयो होइन रहरले गर्ने कुरा त पहिलेदेखि कहीँ न कहीँ हुन्छ कि त्यो कुनै कुनै जीवाणु सुचाएर रहिरहन्छ होइन त्यो भएर नै होला तर कहिलेकाहीँ मैले यो पेसा भन्दा कतै बाबा मम्मीले भनेकै गर्न पाएको भए हुन्थ्यो क्या भन्ने हुन्छ कि हुन्न
3: त्यस्तो भएन अहिले चाहिँ भएन
2: यहाँसँग जोडिनु भएका दिदी बहिनीहरू कति हुनुहुन्छ अहिले
3: अहिले मसँग जोडिराख्नु भएको कि पहिले जोडिसकेर गएछ
2: कतिजना चाहिँ यहाँले उत्पादन गर्न सक्नुभयो भनौँ न त
3: यति नै भने चाहिँ रेकर्डमा चाहिँ मैले राखेन किनकि म यो फिल्डमा आउँछु भनेर सोचेको पनि थिएन अब यो भनौँ न जिन्दगीको अनेक मोड कता कता हुन्छ त्यसले गर्दा चाहिँ म ट्रेनिङ सेन्टरमा टोटली कन्भर्ट भएको चाहिँ 6-7 वर्ष मात्रै भयो त्योभन्दा अगाडि चाहिँ अब अलिकति आउने जाने धेरै चाहिँ भइरहेको हुन्थ्यो त्यसले गर्दा एकिन रेकर्ड चाहिँ छैन 200 प्लसै नै हुनुहुन्छ कि जस्तो लाग्छ
2: हजुर 200 प्लस चाहिँ
3: यो चाहिँ आफ्नो मजाले आफ्नो पसलहरू खोलेर राम्रो गरिराख्नु भएको चाहिँ अब त्यो जोडिने बिचमा छोडिने अलिअलि गर्नेहरू त कति हुनुहुन्छ त्यो रेकर्ड चाहिँ भएन
2: 200 जनालाई चाहिँ यहाँले आफै अहिले त्यही व्यवसाय गरेर बस्नु भएको छ कतिपयले कि अब अरूले सिक्नु भयो भने चाहिँ आफू पछाडि परिन्छ कि भन्ने खालको सोच पनि राख्नुहुन्छ हुन त एउटा गुरुले होइन आफ्नो शिष्यलाई भनौँ अथवा भनौँ आफ्नो विद्यार्थीलाई शिक्षकले नहोस् भन्ने त हुँदैन म भन्दा माथि जाओस् भनेर नै गर्नुहुन्छ भन्ने लाग्छ तर पनि यत्रोजनालाई सिकायो एउटा प्रतिस्पर्धा त बढ्यो नि त
3: हजुर
2: होइन
3: हजुर
2: त्यसले केही असर गरेको छैन
3: छैन असर गरेको छैन किनकि म पनि कस्तो भने सानैमा यो एकदमै रहर लाएर सिक्न जाने बेलामा अनि कति कुराहरू चाहिँ नसिकाउने गर्दा चाहिँ मलाई मन दुख्थ्यो कि किन नसिका होला मैले जाने भए त सबै सिकाउँथेँ जस्तो चाहिँ फिल हुन्थ्यो तर सिपको कुरा कस्तो हुँदो रहेछ भने धेरै त्यो पुरानो चलन अनुसार आफूले जानेको कुराहरू सबै चाहिँ सिकाउनु हुँदैन है केही न केही चाहिँ राख्नुपर्छ भन्ने हुँदो रहेछ कि बुढा पाकाहरूले अनि हाम्रै सेरफेरको साथीहरूले पनि त्यही भन्नुहुन्थ्यो कि तिमीले चाहिँ त्यसो गर्दैनौ तर केही न केही चाहिँ राख्नुपर्छ है जस्तै सँग आउनुपर्छ भन्ने तरिकाको केही न केही चाहिँ राखिराख्नुपर्छ एकजनालाई मात्रै ह्यान्ड ओभर गर्नु पर्दो रहेछ भन्दै चाहिँ भन्दो रहेछ तर मलाई चाहिँ सानैमा त्यो खट्किरहेको भयो अरे किनकि धेरै कुराहरू सिक्न मन लाग्ने मलाई एकदमै सिक्नलाई चाहिँ उत्सुक मान्छे त्यस्तो देख्दा चाहिँ मैले जाने भने चाहिँ म सबै सिकाउँथेँ है जस्तो चाहिँ लाग्थ्यो त्यसले गर्दा मैले जानेको कुराहरू चाहिँ सबै दिने गर्छु अनि त्यस्तो गर्दा चाहिँ उहाँले गर्दा चाहिँ मलाई खुसी लाग्छ त्यो सानैदेखि मैले त्यो फिल गरेको भएर अनि कम्पिटिसनमा आयो उसले

0: टाढाको चाहिँ एकजना झापादेखि आउनु भएको थियो, लगभग यति नै एरियाबाट चाहिँ आउनु भएको छ।
1: हजुर, एउटा होइन सञ्चालक अहिले चाहिँ प्रशिक्षकको रूपमा उभिनु भएको छ।
0: हजुर,
1: कुन कुन ठाउँमा पुग्नु भयो, के छ यहाँ बाहेक अन्य ठाउँमा चाहिँ प्रशिक्षकको रूपमा चाहिँ जहाँ पुग्न पाउनु भएको छ कि छैन?
0: छैन, अहिले चाहिँ गएको छैन, म यहीँ बुटोलमा नै छु, सिमी नै छु। धेरैले भन्नुहुन्छ होइन यता गर्नु पर्यो उता गर्नु पर्यो, तर चाहिँ म चाहिँ सानोदेखि सुरुवात गरेको भएर अनि प्लस म अब भनौँ न यहीँ समाजमै छु, मेरो सानो बच्चा पनि छ होइन, छोरी मान्छेलाई त्यसरी हिँड्नलाई अलिकति भनौँ न अलिकति समाजले पनि के भन्ला भन्नुपर्ने हुन्छ, त्यसले गर्दा धेरै कुराहरू सोच्नुपर्ने बाध्यतालाई गर्दा चाहिँ अहिले चाहिँ म बुटोलमै सिमी छु। तर मलाई सपोर्ट गर्नेहरू माया गर्नेहरूले चाहिँ अब यतातिर पनि आउनु पर्यो, ब्रान्चहरू खोल्नु पर्यो, यस्तो गर्न सक्नुहुन्छ भनेर सपोर्ट नगर्ने होइन, सपोर्ट पनि गर्छु भन्नुभएको छ होइन, अब लगानी गर्नु पर्यो भने हामी छौँ भन्नुहुन्छ होइन, सोच पनि छ बिस्तारै, अब बाबु पनि बढ्दैछन्, बिस्तारै मिलाउँदैछु।
1: हो, अलिकति व्यस्त चाहिँ भित्र रमाको चाहिँ अलिक बढी नै व्यस्तताको कारणले गर्दा हो कि यहाँले पहल नै गर्नु भएको छैन भन्ने कुरा पनि हुन्छ नि त। जस्तो अब बुटुल उपमहानगरपालिकाले अथवा भनौँ तिलोत्तमा नगरपालिकाले होइन अन्यत्र पालिकाहरूले चाहिँ चाह्यो भने
0: हजुर
1: होइन त्यो खालको कुरा पनि हुन्छ, यहाँ त इच्छुक त हुनुहुन्छ होला नि त।
0: होइन, इच्छुक चाहिँ छु म भन्दा पनि मेरो उत्पादन मैले उत्पादन गरेको बहिनीहरू चाहिँ पुगाउन पाए हुन्थ्यो भने चाहिँ मेरो चाहना छ। अहिले त्यो बेसमा नै काम गरिरहेको छु, मैले सिकाउन चाहिँ सिकाइरहेको छु होइन, अब कतिजनाको सुरुमै खोल्नलाई त्यो बजेट नहुन पनि सक्छ, उहाँहरूलाई चाहिँ परिचालन गर्न पाए हुन्थ्यो भनेर सोचिरहेको छु। अहिले हालचालै मैले इन्टर्न पनि गराइरहेको छु बहिनीहरूलाई, त्यसो गऱ्यो भने चाहिँ म सँगसँगै राखेर सिकाउन पनि पायो, प्लस अब जसले डिमान्ड गर्नुहुन्छ त्यो ठाउँमा पनि मैले पुर्याउन सक्ने भए, त्यो उद्देश्यले चाहिँ काम गर्न खोजिरहेको छु अहिले।
1: हजुर, सानोबाट सुरु गरेको भन्नुभएको छ, अहिले कहाँ पुग्नुभयो?
0: अहिले चाहिँ जस्तो जहाँसम्म म पहिलाको तुलनामा चाहिँ धेरै अगाडि गरेँ जस्तो लाग्छ होइन, पहिला एउटा मिसिनबाट सानो मिसिनबाट सुरु गरेको, अहिले लगभग 20-25 मिसिनहरू छ, पहिला म मात्रै काम गरेको, अहिले चाहिँ मसँग 9 टिम हुनुहुन्छ होइन, अनि 30-32 चाहिँ एक दिनमा हुनुहुन्छ सिक्नेहरू, भनेपछि म आफ्नो हिसाबले हेर्दा चाहिँ म धेरै अगाडि नै आइसकेँ जस्तो लाग्छ।
1: अहिले 32 चाहिँ
0: रेगुलर
1: सिक्नेहरू होइन, 32 चाहिँ यहाँले अब भनौँ न यहाँले यो 32 चाहिँ तयारी गर्दै हुनुहुन्छ भन्ने बुझ्नु पर्छ नि त होइन। कस्तो कस्तो समुदायबाट भनौँ अथवा कस्तो दिदी बहिनीहरू हुन् त यहाँले नर्सदेखि नर्सिङ पेसामा लाग्ने भनेर हिँड्नुभएकादेखि होइन ठुल्ठुला प्रोफेसरहरू पनि आउनु भएको छ भन्नुभयो, तर अहिले यहाँसँग जोडिनु भएका चाहिँ खास कस्तो समुदायको अनि कस्ता महिला दिदी बहिनीहरू चाहिँ हुनुहुन्छ?
0: अहिले त सबै मिसमाक्सै हुनुहुन्छ होइन, अब कतिजना घरमै बसिराख्नु भएको होइन, अब चाहिँ बच्चा ठुलो भयो हुर्कियो स्कुल जाने भयो भनेर सिक्ने पनि हुनुहुन्छ, कतिजना चाहिँ होइन मैले साइड पनि गर्नुपर्छ भनेर कलेज पढाउँदै गर्नुभएका पनि सिकिराख्नु भएको छ, कतिजना बहिनीहरू चाहिँ ब्याचलर गर्दै गइरहेको होला होइन, अब होइन मैले स्किलमा पनि डेभलप गर्नुपर्छ भनेर आउँदै राख्नु भएको छ। अहिले चाहिँ मसँग लगभग 18 लिएर 45-50 दिदी बहिनीहरू चाहिँ जोडिराख्नु भएको छ।
1: जस्तो भनौँ न अब प्रविधिको बिस्तारै विकास पनि भइराखेको छ, विभिन्न खालका डिजाइनहरू अनलाइनहरूबाट देखाइरहेको अवस्था छ, कस्तो खालको असर गरेको छ यसले चाहिँ?
0: असर त त्यस्तो खासै गरेको छैन,
1: जस्तो अनलाइन व्यवसाय छ नि, त्यो अनलाइन व्यवसायले चाहिँ यहाँहरू अनलाइनसँग जोडिनु भएको छ कि छैन त्यो पनि सोधौँ होइन?
0: छैन,
1: जस्तो अनलाइन व्यवसायहरूले चाहिँ यहाँहरूलाई असर गरेको छ कि छैन?
0: छैन, मलाई चाहिँ असर गरेको छैन,
1: यहाँको ग्राहक चाहिँ बढ्दै हुनुहुन्छ,
0: मसँग चाहिँ बढ्दै हुनुहुन्छ, मेरो चाहिँ विशेष चाहिँ अहिले सबै ट्रेनिङमा नै फोकस गरेको भएर अब फिजिकल रूपमै मेरो चाहिँ राम्रै छ, अब अनलाइनमा पनि डिमान्ड चाहिँ बढिरहेछ होइन, त्यसले गर्दा मेरो यतातिर त मलाई असर परेको छैन, तर अब अनलाइनमा चाहिँ नगएको भएर अब हेरौँ पछि चाहिँ के हुन्छ, अहिले भर्खरै प्रोसेस गर्दै चाहिँ छु मैले, अब अरूमा चाहिँ त्यस्तो खासै
1: डिजाइनको कुरा अब आज एक थोक गर्यो भोलि अर्को थोक आउँछ अनि उहाँहरूले चाहिँ फेसबुकमा होइन कतैबाट खिचेर ल मलाई यस्तै बनाइदिनुहोस् भनेर भन्नुहुन्छ होइन, त्यस्तो गाह्रो हुँदैन?
0: त्यस्तो गाह्रो चाहिँ हुँदैन किनकि क्वालिटी बुझिसक्नु भएको हुन्छ, अब कतिजना चाहिँ कस्तो हुन्छ भने अब भाइरल खोज्नेहरू क्वालिटी नबुझ्नेहरू त बुझ्नुहुन्छ बोल्नुहुन्छ जानुहुन्छ, तर बुझ्नेहरू चाहिँ हामीले जति नभ्याए पनि टाइम होइन मसँग टाइम छैन 10-15 भ्याउँदैन भने पनि ल ठिक छ म टाइम कुर्छु भन्नु चाहिँ यति लाग्छ भने नि तिर्नेवाला चाहिँ हुनुहुन्छ, त्यस्तो चाहिँ छैन।
1: त्यो सामग्रीहरू कसरी गर्नुहुन्छ, जस्तो हुन्छ नि अब कच्चा पदार्थहरू होला केही होला होइन, कसरी म्यानेज गर्नुहुन्छ? यही नेपालकै हुन्छ कि?
0: कच्चा पदार्थ त अहिले नेपालमै उपलब्ध छ, जब जस यहीँबाट नै मजाले म्यानेज गर्न सकिन्छ, त्यस्तो गाह्रो छैन।
1: हजुर, राज्यले पनि के अब यस्ता व्यवसायहरू होइन अब हुन त सबैले गरेको व्यवसायलाई माया गर्दै हुन्थ्यो भन्ने हो. त्यसमा पनि महिला दिदीबहिनीहरूले गर्नुभएको अझै भएन भने यत्रो महिला दिदीबहिनीहरू चाहिँ रोजगारसँग जोडिनु भएको छ, प्रत्यक्ष स्वरोजगार बन्नु भएको छ. के छ यहाँलाई कुनै पालिकाले अथवा भनौँ परदेशले केही गरेको छ कि यहाँहरू जानुभएको छ कि छैन?
0: त्यस्तो चाहिँ गएको छैन तर गर्दै हुन्थ्यो जस्तो चाहिँ लाग्छ. किनकि अब सिप त सिक्नुहुन्छ तर त्यो प्रबन्धनको कुरामा चाहिँ अलिकति हेर्दै हुन्थ्यो जस्तो चाहिँ लाग्छ. किनकि उत्पादनहरू हुन्छ, अब त्यो बेच्ने ठाउँ भएन भने पनि माल भएन भने पनि अलिकति गाह्रो चाहिँ हुन्छ नि त. त्यो राज्यले नै एउटा व्यवस्था गरिदियो भने चाहिँ धेरै राम्रो हुन्थ्यो
1: बजार लाग्छ. त्यो खालको माहौल चाहिँ
0: अलिकति छैन.
1: यहाँहरू पुग्नु भएको छैन कि?
0: त्यो पनि हुनसक्छ,
1: यहाँहरू नपुगेर पनि हुनसक्छ. तर यो यस्तो खालको कार्यक्रमहरूमा चाहिँ होइन स्थानीय पालिकाहरूसँग जोडिनु भयो भने सहज पनि हुन्छ भन्ने लाग्छ. र अलिकति यहाँहरूले चाहिँ प्रत्येक वर्ष होइन एउटा कार्यक्रम चाहिँ गर्नुहुन्छ, एउटा सन्देशमूलक कार्यक्रम छोड्नुहुन्छ. अहिले के कसरी गर्ने सोचमा हुनुहुन्छ, कहिले गर्दै हुनुहुन्छ?
0: अहिले पनि हामी गर्दैछौँ यही जेठको 13 गते. यसमा चाहिँ कस्तो हुन्छ भन्दा कतिजना प्यारेन्ट्सहरूले देखेकै हुँदैन कि सिलाउन पठाएछु सिकाउन पठाएछु भन्नुहुन्छ, उहाँले कस्तो काम गर्नुहुन्छ देख्नुभएकै हुँदैन. किनकि फेसन डिजाइनिङमा धेरै कुराहरू छ नि त, धेरै भाषाहरू छ होइन, धेरै कुराहरू छ. उहाँले जस्ट घरमा लाउने कपडाहरू मात्रै बुझिराख्नुभएको हुन्छ, त्यो चाहिँ बुझिदिनुभयो हुन्थ्यो अनि उहाँहरूको क्रिएटिभिटी कति छ भनेर. मैले पनि एटलिस्ट मैले जति कुरा बेसिक कुराहरू सिकाउँछु अनि उहाँको जुन क्रिएटिभिटी त्यो प्रोग्राममै देख्न पाइन्छ कि अनि म नै छक्कै पर्छु. मैले सिकाएको स्टुडेन्टहरू हुन्छ अनि उहाँले नयाँ डिजाइनहरू निकाल्दा ओहो यस्तो पनि गर्न सक्नुहुन्छ, यस्तो फिनिस निकाल्न सक्छ भने मै छक्क पर्छु भनेपछि प्यारेन्ट्सहरूलाई त अलिकति एक्स्ट्रा नै हुन्छ नि त. त्यसले गर्दा चाहिँ सपोर्ट गर्नुपर्ने रहेछ होइन, उसले गर्न सक्छ भन्ने चाहिँ होस्, उहाँले पनि सपोर्ट गर्न सकोस् भन्ने हिसाबले चाहिँ हामी यो गर्छौँ. अनि अर्को कुरा चाहिँ दिदी बहिनीहरूलाई कस्तो हुन्छ भने त्यति गरिसकेपछि धेरैले मन पराइसकेपछि ए मैले गर्न सक्ने रहेछु है भन्ने आत्मविश्वास पनि बढ्छ. किनकि मैले पनि त्यो भोग्दै आइरहेको हो, मैले कति गर्न सक्छु भन्ने कुराहरू चाहिँ अब धेरैले अब उहाँहरूको डिमान्ड अनुसार गराउँदै गर्दा कति कुराहरू पुर्याउन सकिन्न अनि उहाँहरूले कराउँदा चित्त दुखाउँदा चाहिँ ला म त नसक्ने रहेछु क्या भने डिमोटिभेट भइन्छ होइन. तर त्यहाँ मोडललाई छुट्टै आफ्नो तरिकाले फ्रिली नयाँ डिजाइन निकालेर गर्दै गर्दा ओहो कति राम्रो कस्तो सुहाएको भन्दै गर्दा चाहिँ ए म त यस्तो गर्न सक्ने रहेछु है भन्ने चाहिँ छुट्टै आत्मविश्वास चाहिँ बढ्छ.
1: हजुर, सृजनशीलतालाई जोड्नु भएको थियो होइन, कति सृजनशीलता के त्यहाँ चाहिँ पाउनु भएको छ, कति कति हुनुहुन्छ त त्यस्तो खालको व्यक्तिहरू भन्ने कुरा सबै सिकेकोहरूले चाहिँ त्यो खालको देखाउन सक्नुहुन्न नि त.
0: हजुर
1: होइन, भनौँ न यहाँले भन्नुभयो कतिपय दिदीबहिनीहरूले आफूले भन्दा एक्स्ट्रा निकाल्नुहुन्छ डिजाइनहरू भन्ने खालको कुरा गर्दा कति काम गर्छ कि यो सृजनशीलताले भन्ने कुरा?
0: त्यही त, अब धेरै नै काम गर्दो रहेछ कि. अब जस्तो मैले नि भनौँ न त्यो बुझ्ने कुराहरूमा चाहिँ अब आफूले सिकाइरहेको हुन्छ, कसैले त उहाँले त एकदम राम्रो गर्नुहुन्छ होला मैले सिकाएको यो गइराख्नु भएको छ भन्ने कुरा. यो सृजनशीलता चाहिँ हामीले सिकाएर सिकिने होइन कि, त छुट्टै एक्स्ट्रा निकाल्ने, हामीले त बेसी कुराहरू मात्रै सिकाउने हो नि त. जसलाई होप गरिरहेको हुन्छ उहाँको भन्दा राम्रो चाहिँ जुन नयाँ गर्नुभएको हुन्छ उहाँले चाहिँ एक्स्ट्रा गर्दा चाहिँ म छक्कै पर्छु भनेपछि यो चाहिँ गराउनै पर्दो रहेछ होइन. किनकि मैले हेर्नलाई पनि त्यो कुर्नु पर्दो रहेछ नि त होइन. त्यसले गर्दा यो चाहिँ एकदमै आवश्यक छ भनेर चाहिँ मैले कन्टिन्यू गरेर अहिले सिजन 6 आइपुगेको छु. अनि यसमा चाहिँ धेरैजनाले आफ्नो प्यारेन्ट्सहरूले साथीभाइहरूले हेरेर होइन सपोर्ट गर्नुभयो भने चाहिँ उहाँको भनौँ न आत्मविश्वास अझै धेरै बढ्छ. अनि उहाँले सपोर्ट गर्नुभन्दा पनि आफैमा पनि एकदमै आत्मविश्वास बढ्ने भएको भएर यो चाहिँ गराउनै पर्छ भन्ने चाहिँ मेरो भित्रैदेखि नै कि. कहिलेकाहीँ एकदमै धेरै आर्थिक कुराहरू जोडिँदै गर्दाखेरि धेरै टेन्सनहरू हुँदै गर्दा मैले यति धेरै किन सोचे चाहिँ गर्दैन क्या जस्तो पनि लाग्छ. तर कस्तो सोच्छु भन्दा होइन, यो चाहिँ मैले गर्नैपर्छ किनकि म पनि त्यो कुराहरू गर्दै गर्दा अगाडि बढेको भएर कन्फिडेन्ट बढाएको भएर अनि मैले दिदीबहिनीहरूको लागि चाहिँ यो गर्नैपर्छ भनेर चाहिँ म प्रत्येक वर्ष गर्दै आइरहेको छु.
1: हो, अब एउटा हातमा मेहन्दी लगाउनको लागि चाहिँ ड्रइङ के
0: हजुर
1: कम्तीमा पनि अलिकति त्यो जाने हो भने सजिलो हुन्छ भन्ने छ. यसमा के आवश्यक पर्छ खास गरी कतिपयले अहिले त्यसलाई रेडियो सुन्ने टेलिभिजन हेर्नेहरूले चाहिँ के गर्नुपर्ने रहेछ? फेसन डिजाइनर जस्तो यहाँलाई सुरुबाटै अलिकति त्यो खालको यस्तो यो यहाँ राख्दा राम्रो हुन्थ्यो कि, यसरी गर्दा राम्रो हुन्थ्यो कि, कपडाले यसरी गर्दा राम्रो हुन्थ्यो कि भन्ने खालको सोच आउँथ्यो भने त्यस्तो आउनुपर्ने हो कि होइन, बिचमा चाहिँ सिकेर पनि हुने हो, के छ त्यस्तो?
0: मेन कुरा त रुचि हुनु पर्यो होइन. रुचि भइसके पछाडि चाहिँ आफूले के गर्न खोजिरहेको छ त्यस कुरामा त अटोमेटिकली जान्छ, मन चाहिँ जान्छ. यो नै हुनुपर्छ, त्यो नै हुनुपर्छ भन्ने चाहिँ छैन. अब एउटा चित्र कोर्न नजानेले पनि यो पेसामा राम्रो गइराख्नु भएको छ होइन. अब कतिजनाले चाहिँ पढेको हुनुपर्छ, हिसाब धेरै आउनुपर्छ भन्ने भन्नुहुन्छ, त्यो पनि होइन. अहिलेको जमानामा क्यालकुलेटर चाहिँ साधारण जोडबाट 1, 2, 3 जोड्ने त हो, त्यो पनि सकिन्छ. मेन कुरा इच्छा शक्ति हुनु पर्यो.
1: हजुर, जस्तो अगाडि मैले गरेको प्रश्नको अझै एउटा जवाफ चाहिँ आएन जस्तो लाग्छ. यहाँले कार्यक्रम चाहिँ वर्षेनी गर्नुहुन्छ प्रत्येक वर्ष, खास त्यो कार्यक्रम गर्नु वर्षेनी, यहाँले एउटा कार्यक्रम राम्रो गर्नुहुन्छ कि, त्यो कार्यक्रम गर्नुको उद्देश्य के हो
0: होइन,
1: अनि अहिले चाहिँ के कसरी गर्दै हुनुहुन्छ?
0: त्यो कार्यक्रम गर्नुको मेन उद्देश्य चाहिँ अब दिदी बहिनीहरूको आत्मविश्वासै बढाउनु हो. अनि त्यसमा पनि मैले चाहिँ पहिलेदेखि यस्तो प्रोग्रामहरूमा भाग लिन चाहिँ एकदमै रहर लाग्ने, अनि लिँदै गर्दा चाहिँ मेरो कन्फिडेन्स यति धेरै बढ्यो, म गर्न सक्छु, जे पनि गर्न सक्छु जस्तो चाहिँ आउँथ्यो होइन. त्यसले गर्दा दिदी बहिनीहरूलाई पनि मसँग जोडिएको बहिनीहरूलाई त्यस्तै गराउन पाए हुन्थ्यो जस्तो चाहिँ लाग्थ्यो होइन. त्यति गर्दै गर्दा चाहिँ कहिलेकाहीँ कस्तो हुन्छ भन्दा डिजाइनरहरू चाहिँ ओजेलमा परेको हो कि जस्तो चाहिँ मलाई लाग्थ्यो कि. अब मैले पनि त्यो ड्रेसहरू गराउँदै गयो, अब हामी 100 जना 200 जनाहरूको बिचमा चाहिँ भनौँ न सो हुन्थ्यो. अब हामीले कति धेरै लगानी गरेर हुन्छौँ, कति रात नदिन नसुतिकन ड्रेस बनाएर हुन्छौँ, तर हाइलाइट आउने बेलामा चाहिँ मोडलहरू चाहिँ एकदमै होइन आउनुहुन्छ, सबै कुराहरू के कम्पिटिसन पनि उहाँकै हुन्छ, उहाँकै हरेक फङ्सनहरू उहाँ नै अगाडि हुनुहुन्छ. तर डिजाइनरको एकचोटि मात्रै नाम हुन्छ, त्यही पनि अब त्यो कता हराउँछ, मिस्टेक हुन्छ, थाहै हुँदैन कि. अनि मलाई चाहिँ के फिल हुन्थ्यो भन्दा डिजाइनरहरूले यत्रो धेरै मिहिनेत गर्नुहुन्छ, कमसेकम अलिकति अवार्डेड गर्न पाएँ, अलिकति केही प्राइज दिन दिएको भए चाहिँ कस्तो राम्रो हुन्थ्यो होला जस्तो चाहिँ मैले सोचिरहेको हुन्थेँ कि. अनि बुटवलमा पनि अथवा नेपालमा कसैले गर्दै हुन्थ्यो जस्तो चाहिँ लाग्थ्यो, किनकि मलाई चाहिँ कस्तो हुन्थ्यो भन्दा त्यो भनौँ न अब राम्रो गरे गरे डक्टर इन्जिनियरतिर जान्छ भन्दा चाहिँ म आफ्नै जिद्दीले चाहिँ यतातिर मोडिएँ नि त. त्यसले गर्दा चाहिँ मलाई आफ्नो फेभरेट टिचरसँग नजिक पर्न पनि मलाई एकदमै अप्ठ्यारो लाग्थ्यो, किनकि त्यो टिचरले चाहिँ यस्तो बढ्नुपर्छ, यो गर्नुपर्छ भनेर मलाई हरेक पल गाइड गर्नुहुन्थ्यो. अनि म त टोटल्ली चेन्ज भएर यतातिर आएको थिएँ नि त. अनि त्यो टिचरको नजिकै पर्न मलाई एकदमै अप्ठ्यारो लाग्ने, म 2-3 वर्ष त भागेरै हिँडेँ. अनि पछि चाहिँ म कम्पिटिसनमा त्यसरी जाँदै गर्दा एउटा यो साप्ताहिक पत्रिकामा डिजाइनर चाहिँ यो यतिभित्र परेको भनेर यसरी डिजाइनर आउने बेलामा चाहिँ नाम आउँदा चाहिँ उहाँले चाहिँ पत्रिका पढ्नु भयो रहेछ. अनि मेरो बहिनीलाई के भन्नुभयो चाहिँ, तेरो दिदी त फेसन डिजाइनर बनेछ है भनेर भन्नुभयो होइन. अनि त्यसपछि मलाई चाहिँ अलिकति खुसी लाग्यो कि. अनि त्यसले गर्दा चाहिँ मलाई चाहिँ त्यो टिचरको अगाडि जानलाई अलिकति हिम्मत आयो कि. भनेपछि त्यस्तै भनौँ न अलिकति मिडिया कभरेज होइन, अलिकति पोस्ट जस्तो टाइपमा, अनि अलिकति त्यति बेला सो मात्रै हुन्थ्यो, डिजाइनर फर्स्ट सेकेन्ड थर्ड पनि त्यति साह्रो बनाउनुहुन्थेन. एउटा कलेजले कहिले काहीँ गर्यो भने हुन्थ्यो होइन, नै त भने रनवे मात्रै हुन्थ्यो, जस्ट देखाउने अनि निस्किने मात्रै हुन्थ्यो. केही भइदिए हुन्थ्यो भने चाहिँ म सोचिरहेको हुन्थेँ कि, दिदी बहिनीको लागि केही गर्न पाए हुन्थ्यो, अब मसँग पनि जोडिँदै गएपछि गर्न पाए हुन्थ्यो, कसैले गर्दै हुन्थ्यो जस्तो चाहिँ लागिरहेको हुन्थ्यो. तर अचानक यो COVID-19 चाहिँ मेरो आफन्ती नजिकको मान्छे नै बित्नु भएपछि चाहिँ मलाई चाहिँ एकदमै त्यो कुराले चाहिँ कस्तो झस्कायो कि होइन. अनि त्यति बेला ठ्याक्कै एउटा वर्ड पनि आयो त्यो डक्टर ताराको, मान्छेहरू चाहिँ धेरै सपना लिएर चाहिँ मर्छन्, त्यही भएर चिहानलाई धनी बनाउँछन् भन्ने वर्ड चाहिँ भयो. अनि त्यति बेला त धेरैको त्यो एकदमै डर त्रास थियो नि त, ला म पनि मर्ने कि, म पनि मर्ने कि भन्ने हुन्थ्यो. त्यति बेला चाहिँ मलाई एकदमै त्यो दुईवटा घटना, मेरो त्यो नजिकको घटना र त्यो वर्डले चाहिँ एकदमै हल्लायो. अनि पछि मैले अरूको आश गर्नुभन्दा म आफै चाहिँ किन नगर्ने भन्ने सोचेर चाहिँ म यतातिर चाहिँ मोडिएको.
1: अहिले पुरस्कृत गर्दै हुनुहुन्छ?
0: हजुर, अहिले चाहिँ बहिनीहरूलाई मैले इन्डस्ट्रियल मिसिन दिन्छु होइन, पिकोहरू दिन्छु. त्यसले गर्दा चाहिँ कस्तो हुन्छ भने घरमा पनि ऊ अहिले यो जितेर ल्याए, अहिले केही गर्न सक्छ, ब्याक हुन सक्दैन भने चाहिँ अलिकति चाहिँ होस्, अनि उहाँ बहिनीहरूलाई पनि आत्मविश्वास बढ्ने हिसाबले चाहिँ गरिरहन्छु.
1: यहाँलाई चाहिँ यो पेसालाई चाहिँ सम्मान गरून् भन्ने छ. यो पेसा त्यति सहज छैन होइन, र त्यति भनौँ न ब्युटिफुल छ कि आउनेमा होइन, त्यो भएर पनि यसलाई चाहिँ सम्मान गरे हुन्थ्यो समाजले परिवारले
0: हो नि. यो यति राम्रो छ, अनि हामीले सिलाउने मात्रै सोचेर हुन्छ कि, किनकि म त अब हामी लेडिजहरू चाहिँ धेरै
1: सिलाउने पनि
0: हेर्नु
1: न कस्तो, अब यो यी कपडा
0: हजुर
1: होइन, त्यो भन्दा ठुलो कुरा के हो र भन्ने लाग्छ मलाई. त यस्तो रमाइलो लाग्छ कि कामहरू होइन, त्यो भएर पनि सिलाउने भन्ने बित्तिकै त यस्तो त्यो सोचाइ नै कस्तो फरक भइदियो कि
0: है,
1: फरक भइदियो, सोचाइ नै फरक भइदियो, भाँडा बनाउने सिलाउने भन्ने बित्तिकै फरक भइदियो कि,
0: सोचाइ नै फरक भइदियो. अनि अर्को कुरा चाहिँ कस्तो भने, सिप आफ्नो ठाउँमा छँदैछ, अनि म चाहिँ कस्तो दिदी बहिनीसँग जोडिएको भएर नि भाव भावनाको कुरा धेरै बगिरहेको हुन्छ नि, तर सिप चाहिँ यसमा भुलेपछि यति धेरै भुलिन्छ नि, सबै दुःखहरू बिर्सिँदो रहेछ कि. त्यसले गर्दा चाहिँ म चाहिँ दिदी बहिनी नानीलाई नै धेरै जस्तो दिदी बहिनी त कस्तो हो नि यही पेसामा लाग्दै हुन्थ्यो जस्तो लाग्छ, किनकि अब भात पकाउँदै पनि गर्न पाइयो, बच्चालाई सुताएर पनि गर्न पाइयो, होइन घरमै गर्न पाइयो नि त, काम पनि सजिलो छ, प्लस चाहिँ हामी यो काममा भुलेपछि धेरै कुराहरू डिप्रेसनको कुराहरूदेखि निस्किन सकिन्छ, पैसा पनि हुने भयो, होइन धेरै कुरासँग जोडिएको भएर चाहिँ मलाई एकदमै राम्रो लाग्छ कि यो पेसा, त्यसले गर्दा धेरै दिदी बहिनीहरू त्योसँग जोडे हुन्थ्यो, यो कामलाई चाहिँ सबैले सम्मान गर्दै हुन्थ्यो जस्तो चाहिँ लाग्छ। अब अहिले चाहिँ छोरी मान्छेले चाहिँ नर्सै पढ्दै हुन्थ्यो, डक्टरै बन्दै हुन्थ्यो भन्ने हुन्छ, तर यो पेसा यति राम्रो छ किन बुझ्नु,
1: नर्सले गर्नुपर्ने दुःख र यो दुःख त धेरै फरक छ,
0: धेरै फरक छ। अनि मलाई पनि त्यस्तो लाग्थ्यो, मेरो मम्मीले धेरै कराइ राख्नुहुन्थ्यो, अनि पछि चाहिँ मेरो साथीहरू म सँगसँगै पढेको कतिजना डक्टर हुनुभयो, कतिजना नर्सै हुनुहुन्छ, कतिजना इन्जिनियर पनि हुनुहुन्छ, होइन, अनि उनीहरू मसँग सिलाउन आउनुहुन्छ कि, अनि तिनीहरूले चाहिँ दुःख पोख्नुहुन्छ, तिमी बरु यतातिर गरेर राम्रो गरे, हामीलाई चाहिँ कति गाह्रो छ भन्नुहुन्छ, कमसेकम उहाँहरूले त मलाई राम्रो भन्नुभयो नि, त्यो साथीले भन्दा पनि मलाई खुसी फिल हुन्छ कि। अनि अहिले चाहिँ मेरो मम्मी बाबाले पनि बुझ्नुहुन्छ, अरू पेसा भन्दा चाहिँ यो चाहिँ राम्रो रहेछ, तिमीले चाहिँ बुद्धि पुऱ्याएछ, धन्न यति चाहिँ बुद्धि रहेछ मेरो छोरीको भन्नुहुन्छ। त्यति बेला त मलाई गाली गर्दा एकदमै नराम्रो फिल हुन्थ्यो, ला मैले गल्ती नै गरेँ कि, होइन म त्यो पेसामा जानुपर्ने, त्यत्रो पढेर म यता गरिरहेछु, मैले कतै गल्ती त गरेन जस्तो चाहिँ लाग्थ्यो, तर मैले चाहिँ यसलाई चाहिँ छोड्ने भन्ने त सोचेको थिएन, पार्ट टाइम सँगसँगै लैजान्छु भने, मेरो रहरको भएर पार्ट टाइम सँगै लैजान्छु भनेर चाहिँ सोचेको थिएँ, तर फुल्ली चाहिँ यतातिर आएँ, त्यसले गर्दा चाहिँ प्यारेन्ट्सले चाहिँ अलिकति मन चाहिँ दुखाउनु भएको हो, तर अहिले चाहिँ धेरै नै बुझिदिनु भएको छ मेरो प्यारेन्ट्सले, त्यस्तै चाहिँ सबैको प्यारेन्ट्सले बुझ्दै हुन्थ्यो भन्ने चाहिँ मेरो चाहना हो, किनकि अहिले अब धेरै त्यो जबदेखि छुट्टिएर, किनकि महिलासँग त धेरै कुराहरू जोडिएको हुन्छ नि त, पाहुनाहरू जोडिएको हुन्छ, बच्चाहरू जोडिएको हुन्छ, त्यसले गर्दा कति कुराहरू ब्रेक लगाइरहेको हुन्छ, तर यो पेसा यति सजिलो छ नि, हामी ब्रेक लगाउनै पर्दैन,
1: उता पनि हेर्न सक्यो होइन पक्कै पनि। अब यहाँले 12 गते होइन जेठ 12 गते
0: 13 गते
1: कार्यक्रम गर्दै हुनुहुन्छ, के के हुनुहुन्छ त्यो कार्यक्रममा चाहिँ?
0: अहिले चाहिँ हाम्रो अलिकति नयाँ तरिकाले जोडिरहेको छौँ, पुरानो बहिनीहरूलाई चाहिँ पहिला हामीले ग्रेजुएट छुट्टै गर्थ्यो भने अहिले चाहिँ सबैजना आएको बिचमा उहाँहरूलाई पनि प्राउड फिल होस् भन्ने हिसाबले चाहिँ ग्रेजुएसन पनि जोडिरहेको छौँ, अनि प्लस चाहिँ अब सिकिरहेको बहिनीहरूको कम्पिटिसन भयो,
1: त्यसरी गर्दै हुनुहुन्छ।
0: हजुर,
1: के छ योजना, अब कसरी अझै के भनौँ न, अब सुरु गर्दाखेरि सानोबाट सुरु गर्नुभयो, अहिले 32-33 जना यहाँसँग जोडिनु भएको छ, अबको योजना हुन्छ नि, यो चाहिँ बाँकी छ मैले गर्न भन्ने?
0: अब म त्यही नै हो, अहिले सिकिराख्नु भएको छ बहिनीहरूले, होइन उहाँहरूलाई चाहिँ अलिकति बजारको वातावरण हुन पाए चाहिँ गराउन पाए, जस्तै अब बाहिर जस्तै हामीसँग 1 घन्टा टाइम छ, 2 घन्टा टाइम छ, त्यो टाइम चाहिँ होस् नहोस् त्यो टाइममा पनि काम गरेर हामीले भनौँ न पैसा कमाउने वातावरण चाहिँ गराउन सके हुन्थ्यो, कोही पनि खाली नबसे हुन्थ्यो, होइन अब यो काममा चाहिँ धेरैभन्दा धेरै चाहिँ लाग्दै हुन्थ्यो भन्ने चाहिँ सोचिरहेको छु, यो काम चाहिँ गर्नु खोजिरहेको छु मैले।
1: हजुर, जुन यहाँहरूले चाहिँ 13 गते जेठ 13 गते होइन कार्यक्रम गर्ने भनेर भन्नुभएको छ, अगाडि पनि हामीले जोडेका छौँ यो कार्यक्रम चाहिँ यहाँले वर्षेनी गर्नुहुन्छ, होइन कमसेकम फेसन डिजाइनरलाई चाहिँ राम्रोसँग समाजले बुझोस्, परिवारले बुझोस् भन्ने उद्देश्यले चाहिँ हामीले कार्यक्रम गरेको पनि भन्नुभयो, अरू कुराहरू चाहिँ के नयाँ दिनुहुन्छ त यसपालि चाहिँ?
0: मेरो उद्देश्य त त्यही नै हो, डिजाइनर बहिनीहरूलाई चाहिँ प्यारेन्ट्सहरूले बुझिदिनु भयो हुन्थ्यो, साथीहरूले बुझिदिनु भयो हुन्थ्यो भन्ने चाहिँ हो, होइन यो भन्दै गर्दा सिकेछ भनेर कतिजना हुन्छ भने आफैले आफैलाई म पाएँ भने चाहिँ अलिकति अप्ठ्यारो हुन्छ, तर हाम्रो कार्यक्रम थ्रु चाहिँ उहाँले एज अ डिजाइनर भनेर चिनाइसके पछाडि ए उहाँले नै पार्टिसिपेन्ट हुनुहुन्छ भनेर चिनाउन पायो भने चाहिँ अलिकति समाजले बुझ्थ्यो कि उहाँको साथीहरूले नभनिकन बुझ्नुहुन्थ्यो कि भनेर सोध्दै गर्दा चाहिँ यो पालि चाहिँ अहिले चाहिँ कस्तो भन्दा धेरै व्यक्ति चाहिँ टिकटकतिरै हुनुहुन्छ नि त, होइन अब फेसबुकहरू पहिला हुनुहुन्थ्यो भने चाहिँ अहिले चाहिँ धेरै मास चाहिँ टिकटकमै भयो जस्तो लाग्छ, त्यसले गर्दा चाहिँ अब टिकटक बनाउनेहरू भ्लग गराउनेहरूलाई पनि एउटा केही अपर्च्युनिटी होस्, प्लस मेरो बहिनीहरू पनि अलिकति अगाडि आउन सकोस् अथवा धेरैले चिन्न सकोस् भन्ने उद्देश्यले अहिले टिकटक बनाउनेहरूको लागि पनि हामीले चाहिँ
1: कसरी हुन्छ त्यसमा चाहिँ अब सिलेक्सन कसरी हुन्छ?
0: हजुर,
1: होइन आधार के हो त, उहाँहरू छनौट गर्ने आधार चाहिँ के हो? आधारसँग कतिपय जोडिनु भएको छ कि छैन?
0: अहिलेसम्म चाहिँ जोडिनु भएको छ, हामीसँग 6-7 जना चाहिँ जोडिनु भएको छ, होइन अनि हामीले चाहिँ यो अस्तिदेखि चाहिँ फर्म खुला गरेका छौँ, फर्मको चाहिँ जस हामीले रेकर्डको लागि मात्रै फर्मको 100 रुपियाँ राखेका छौँ, त्यस पछाडि उहाँ आइसके पछाडि हाम्रो डिजाइनरहरूलाई समेट्ने प्लस हामीले दिएको सर्भिस के छ त्यसलाई समेटेर चाहिँ एउटा कन्टेन्ट क्रिएट गरेर उहाँहरूले पब्लिस गर्नुपर्नेछ, जसले चाहिँ जसले राम्रो गर्नुभएको छ अथवा जसको भ्युज धेरै गएको छ, जसको क्रिएटिभिटी त्यहाँ देखिन्छ, त्यो आधारमा चाहिँ हामीले फर्स्ट सेकेन्ड थर्ड छुट्याउने भनेर सोचेका छौँ, अनि फर्स्टलाई चाहिँ हामीले 10 हजार सेकेन्डलाई चाहिँ हामीले 5,000 र थर्डलाई चाहिँ हामी 3,000 प्राइस चाहिँ हामीले एनाउन्स गरेका छौँ.
1: हो, सिलेक्सनको आधार जस्तो कन्टेन्ट त यहाँहरूले दिनुहुन्छ एउटा कन्टेन्टमा उहाँहरू सबैले गर्नुहुन्छ.
0: हजुर, होइन कन्टेन्ट दिने भन्दा नि अब हामीसँग त एउटा उद्देश्य छ नि त, बहिनीहरू चाहिँ गरिरहेको हुन्छ तर कन्टेन्ट क्रिएटर कसरी
1: भन्ने कुरा चाहिँ उहाँहरूले ग्याप.
0: हजुर हजुर, के कुरालाई गर्ने जस्तै अब हाम्रो त सिप सिकाउने हो, उहाँलाई एउटा प्लेटफर्म दिने हो, तर त्यसलाई चाहिँ नयाँ तरिकाले उहाँले हाम्रो समाजले बुझ्ने तरिकाले पोजिटिभ इफेक्ट पार्ने तरिकाले कसरी प्रस्तुत गर्नुहुन्छ त्यसको आधारमा हुन्छ.
1: त्यसको आधारमा हुन्छ. त्यसको लागि जजहरू कसरी निर्णायकहरूलाई चाहिँ कसरी व्यवस्थापन गर्नुभएको छ?
0: जजहरू चाहिँ अब हाम्रो सोसियल मिडियामा एक्सपर्टै हुनुहुन्छ अनि उहाँले चाहिँ हेर्नुहुन्छ, हाम्रो एउटा टिम छ उहाँले हेर्नुहुन्छ.
1: हजुर हुन्छ, यहाँलाई यो महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद छ.
0: थ्याङ्क यू सो मच,
1: र शुभकामना पनि छ.
0: धन्यवाद.
2: उहाँ हुनुहुन्थ्यो हिमांशु बुटिकका संचालक एवं प्रशिक्षक फेसन डिजाइनर हिरा पेग्नी. उहाँसँगको यही कुराकानी सँगै आजलाई आजको सन्दर्भ यही सकिन्छ. भोलि फेरि सार्वजनिक सरोकारको अर्को विषयमा छलफल र विचार सहित आउनेछौ. त्यतिन्जेलसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्. नमस्कार.
3: आजको सन्दर्भ.

0: प्रभात गुरु आमा।
1: शुभ प्रभात। बस आज हामी के विषयमा छलफल गर्छौ?
0: वैदेशिक रोजगारीको विषयमा गुरु आमा।
1: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
2: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरु आमा।
1: हो, अरू भन त।
3: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
4: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरु आमा।
1: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
5: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
6: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरु आमा।
4: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
1: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
1: खै जन्म दर्ता दिनुहोस् त।
8: जन्म दर्ता गरेको छैन नि म्याडम।
1: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
8: हो र, मलाई त थाहा नै थिएन म्याडम।
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
8: ए, पहिला कसैले भनेन?
1: जन्मेको 35 दिनभित्र स्थायी ठेगानाको वडा कार्यालयमा गएर जन्म दर्ता गराउनु पर्छ।
7: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
6: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
7: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
9: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरौँ।
10: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
11: वैदिक आयुर्वेद सेवा प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लाइन्स चोक नारायणगढ चितवन, मोबाइल 9855509934।
12: को हो भाइ?
13: म हो दिदी सुन्तली, ढोका खोल्नुहोस् न।
12: के भयो यति राति किन रुँदै आकी?
13: दिदी भित्र हेर्नुहोस् न, मलाई डर लागिरहेको छ।
12: ल भन के भयो।
13: मलाई आज घरमा कोही नभएको मौका छोपेर त्यो तल्लो घरको माइला दाईले म भागेर आएको। दिदी
12: माइला दाईले पस त्यसलाई, म प्रहरीलाई फोन गरिहाल्छु। हेलो, म माया वडा सदस्य। यहाँ जबरजस्ती भएर एकजना महिला आउनु भएको छ, प्रहरी पठाइदिनु हुन्छ कि? त्यो गर्नु
14: ए ल ल, हामी लान्छौ भोलि चौकी।
12: ल ल, अब धेरै नरो, कानूनले कारवाही गर्छ। भोलि प्रहरी चौकी र मनोपरामर्शकर्तासँग भेट्न जाम्ला।
15: महिला, किशोरी वा बालबालिकामाथि हिंसा भएमा सहेर नबसौ। सहयोगको लागि पैसा नलाग्ने नेपाल प्रहरीको 100, बाल हेल्पलाइनको 1098 र महिला आयोगको 1145 फोन गरौं वा स्थानीय जनप्रतिनिधि तथा न्यायिक समितिसँग सम्पर्क गरौं। नेपाल सरकार विज्ञापन बोर्ड।
16: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। इस कार्यक्रम को सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन शोक नारायणगढ़, मोबाइल 9855509334, ट्यांगला चौक कीर्तिपुर काठमांडू 9855249934। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईमा आइपुगेका छौं। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग बीसको भएन।
9: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। हेर्नुहोस्,
16: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
9: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ। हेर्नुहोस्, जमानी फर्केछ, पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि। हेर्नुहोस्, मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
10: पहिला मलाई विश्वास लागेन, यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्छ मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ। अब यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो। अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
17: बिनिसरा मसरङ्गी गाइडको भन्नुभयो 10 फिटी, हातखुट्टा चल्दैन थियो मेरो, पुरै हातखुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो हातखुट्टा, जम्मा बङ्गुडिने के सबै खुट्टा नचल्ने पुरै काम नि। मेडिकल गए, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ। दबाई ल्याएर खाएपछि झन् बढी भयो, मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ म। यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने डाक्टर साहब भन्नुभयो न आत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु। के अब त्यो भाँडामा पानी पुनि दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्ने सक्ने भएछु।
18: त्यही बाबु म बेस्तरी खुसी, म त अहिले
17: अब त म त बचे भनेको छ नि। म
18: रामराजीपुर कल्याणपुर भन्छ न पितनमारी, मेरो मलले खाएर गएको के, खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भइँ गएको कि। यहाँ झस्कानी, यहाँबाट झस्कानी र नि पटौनी गल्ने, अनि भतते पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसी भतते पोल्ने, दुख्ने बेसी पटौनी, सुतेको सुते हुने, सुती खाने भात, अनि त्यहाँदेखि हिँड्न नहुने, यहाँ बसी यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहाँ बहने हुन्थे। लाउने दबाई पनि खान्छ पनि दिनुभयो, अनि बिहानै बेलुका पकाउँदै कोही काचे कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ, त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सकिनु भएको।
16: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। इस कार्यक्रम को सहयात्री
11: वैदिक आयुर्वेद सेवा प्रणाली, तिलोत्तमा 5 मणिग्राम, रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9855709934, लाइन्स चोक नारायणगढ़ चितवन, मोबाइल 9855509934।
19: यौन हिंसा से बचा जाए और सबकी बचावा जाए। यौन हिंसा सामाजिक अपराध हुए, ऐसे हिंसा पड़ोसी हित दोस्त और नातेदार से भी हो सकत है। अभिभावक लोग अपने लड़के बच्चन के व्यवहार पे ध्यान देवा जाए, उन लोगन के चाल चलन बानी व्यवहार में अस्वाभाविक परिवर्तन आई सकत है। ऐसन होए पे तुरंत उन लोगन से बातचीत करा जाए। बच्चा लोगन की कौन समस्या भये पे मन मिले वाला साथी लोगन से अथवा अभिभावक लोगन से बात करावा जाए।
20: अनुरोध है लुम्बिनी प्रदेश सरकार, गृह मंत्रालय, राप्ती उपत्यका, देवखुरी, नेपाल।
21: ओहो भाई, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त।
22: हो दाई, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
21: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ।
22: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त?
21: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सन्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
22: ठिक भन्नुभयो दाई, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन।
21: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
22: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
23: लुम्बिनी, शान्तिको आवाज, रेडियो लुम्बिनी।

0: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
1: ल आमा पनि, यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
0: दुख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा टाढा पठाउन पनि सकिँदैन।
1: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ, छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउ न। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
2: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ।
3: डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
4: होइन काका, बहिनीको बिहे गर्ने बेला भएन र? बिहेको केही सुसारै छैन त।
5: होइन, के भन्छे हो, यस्ता अपाङ्गता भएकालाई पनि कसले बिहे गर्छ र? बरु 50-60 वर्षको घरबार बिग्रेको त्यस्ताले लगे त हुने हो, नत्र यस्ता अपाङ्गता भएकालाई कसले बिहे गर्छ र?
4: के भनेको काका तपाईँ, हाम्रो जस्तै बिहे गर्ने बच्चा जन्माउने अधिकार बहिनीको पनि छ। बहिनी अपाङ्गता भएको व्यक्ति भए पनि उनी आफैमा सक्षम छिन्, बिहे गर्न चाहे उनले आफूलाई मन परेको व्यक्ति रोजेर बिहे गर्न। अरूको जस्तै अपाङ्गता भएका महिलाहरूको पनि प्रजनन स्वास्थ्य अधिकार छ। इच्छाएको व्यक्तिसँग बिहे गर्ने, सन्तान जन्माउन पाउने हक अपाङ्गता भएका महिलाहरूको पनि छ। त्यसैले अपाङ्गता भएका महिलालाई प्रजनन स्वास्थ्य अधिकारबाट वञ्चित नगरौं, कानूनको सम्मान गरौं। डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।

0: Arga Khanti OPC Cement, Deshko Cement.
1: किन झोक्राउनु भछ काका
2: के भन्नु नि नानी त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो
1: मैले त भनेकै हो नि काका तपाईले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुस् त जस्ताको त्यस्तै छ बरु अझै पनि केही बिग्रेको छैन जानुस् बुद्ध फाइबरमा
2: ए बुद्ध फाइबर कामसोली पनि त्यही भन्थ्यो
3: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी लिने न फुट्ने रङ गर्न नपर्ने फाइबर का ढोका पल्ला फाइबर जस्ता पाता पार्किंग सेड पाता डस्टबिन डेस्क बेन्च चिपलेटी प्ले स्टेशन का सामग्री लगायत का सम्पूर्ण फाइबर का सामग्री अर्डर अनुसार तयार गरिन्छ गुणस्तरीय फाइबर का लागि बुद्ध फाइबर उद्योग शोरूम तिलोत्तमा 3 सीताराज हिल मोबाइल 98570 21 757 र 98472 98228
4: अब नसा तथा मनोरोग सम्बन्धी सम्पूर्ण उपचार लालीगुराँस फार्मेसी अस्पताल लाइन बुटवल पुष्पलाल पार्क देखि 20 मिटर पूर्व नेशनल प्याथ ल्याब को ठीक पछाडि मोबाइल 9806635111 र 9806621354
5: साउजी क्यूआर भए
6: ए भक्नुस् त मेसेज आएको छैन
7: घरी एसएमएस आएन

0: पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
1: अब काठको रेलिङहरू राख्नुपर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
2: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तु नै देखि भनिन्छु नि हजुरलाई।
3: ल बारात मागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन

0: हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टू ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मॉडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ।
1: हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडवान्स प्रोडक्शन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज बैंडिंग, कोल्ड प्रेस र सिस्टमैटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा,
0: ड्यूरेबल, स्टाइलिश र इन्टरनेशनल स्टैंडर्ड को फिनिशिंग, जिससे तपाईको घरको इन्टेरियरलाई टिकाऊ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
2: विश्वास र टिकाऊ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि।
3: हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर, अफिस, होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्।
4: प्रोप्राइटर लिल कार्की, फोन 9857723997 र 9845942914।
5: ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।
6: गुप्ता नर्सरी तिलोत्तमा 4 ड्राइभर टोल रूपन्देहीको किसान वर्ग तथा ग्राहक वर्गमा अनुरोध।
7: सम्पूर्ण किसान दाजुभाइ तथा दिदीबहिनीहरू, फलफूल खेतीको सिजन शुरूआत सँगै कम समयमा कम जमिनबाट धेरै भन्दा धेरै फाइदा लिनका लागि किसानहरूकै हितलाई ध्यानमा राख्दै उन्नत र नयाँ विकसित जातका फलफूलहरू तयार गरेका छौं। कुनै वर्ष खाली नभई प्रत्येक वर्ष फल्ने आँप, वर्षमा दुई पटक छ छ महिनामा फल्ने आँपदेखि आम्रपाली, मालिका, नीलम, गुलाब खासका आँपका बिरुवाहरू आइपुगेका छन्। बिरुवामा फरक परेमा हामी जिम्मेवार छौं। साथै सुपारी, कटहर, लिची, किम्बु, कागती आदिदेखि गमलामा फल्ने आँप, लिची, कटहरहरू पनि पाइन्छ।
8: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएकोले तुरन्त सम्पर्क राख्नुहोला।
9: सम्पर्क गुप्ता नर्सरी तिलुत्तमा 4 ड्राइभर टोल रूपन्देहि,
7: फोन नम्बर 071-560-205।
10: Music Nepal।

0: आगलागी तथा डडेलो बाट जोगियौ र जोगाऊ।
1: चैत वैशाखमा सुक्खायाम र हावाहुरी चल्ने भएकोले आगलागीका घटना हुन सक्ने जोखिम उच्च हुन्छ। यसर्थ यो समयमा विशेष सावधानी अपनाऊ।
0: सलाई लाइटर जस्ता सामान बाल बालिकाको पहुँचबाट टाढा राखौ।
1: जथाभावी खुल्ला ठाउँमा आगो नबालौ। बाल्नै परेमा काम सकिएपछि तुरन्त निभाऊ।
0: परालको टौवा भुस लगायतका सुक्खा वस्तुहरू सुरक्षित तरिकाले राखौ।
1: सुक्खायाम तथा पतझरको समयमा वनमा डडेलो लाग्न सक्ने भएकोले जथाभावी रूपमा वन जंगलमा आगो नबालौ।
0: वनका सुक्खा घाँस पात पात पतिङ्गर जस्ता ज्वलनशील वस्तु सुरक्षित रूपमा व्यवस्थापन गरौं।
1: चुरोट बिडी लगायतका आगोका झिल्का भएका वस्तु जथाभावी नफालौ।
0: डडेलो विरुद्ध समुदाय स्तरमा सचेतना फैलाऊ।
1: कहीँ कतै आगलागीका घटना भए वा वनमा डडेलो लागेमा नगरपालिकाको दमकल नजिकैको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा जानकारी गराऊ। सबै मिलेर सुरक्षित रूपमा आगलागी तथा डडेलो नियन्त्रण गरौं।
0: आगलागीबाट आफू बचौ, अरूलाई पनि बचाऊ, वन जोगाऊ र वातावरण संरक्षणमा योगदान दिऊ।
1: कञ्चन गाउँपालिका कञ्चन रूपन्देही।
2: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटोलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा शुरू भएको जानकारी गराउँदछौ।
3: बुटोलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट इन्जरी साथै हार जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफलोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हार जोड्ने भाँचिएको लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
2: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ। पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्।
4: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली, साबिक लुम्बिनी नर्सिङ होम प्राली, बुटोल 8 पुष्पलाल पार्क।
5: फोन नम्बर 071531641 535641।
6: ए दिल कुमारी, आज त काम गर्ने जाँगरै छैन।
7: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
8: ओ दिल कुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
7: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
3: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
9: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
10: ओमिन भाइ, कता हो लखर लखर घर बनाएर भ्याउनु भयो?
11: घर बनाएर त सिद्धियो दिदी, अब अर्को झन्झट छ। सोफा, दराज, पलङ, फर्निचर, फर्निसिङको काम सबै बाँकी छ। कहाँ जाने हो कुन्नी?
10: ल, कस्तो कुरा गर्नुहुन्छ मिन भाइ पनि? नयाँ राज स्टोर छ नि, 4 नम्बर चोक्कैमा, त्यही जानुहोस् न, तपाईँको सबै समस्याको समाधान त्यही हुन्छ। हामी कहाँ काठको दराज, पलङ, डाइनिङ टेबल, ड्रेसिङ टेबल, कम्प्युटर टेबल, टिभी ट्रली, मेट्रेस, दस्ना, पर्दा, सिरक, डोरम्याट, कार्पेट, ड्रम, बक्स, प्लास्टिकका कुर्सी तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइन्छ। नयाँ राज स्टोर, तिलोतमा 8 करैया, 4 नम्बर रूपन्देही। प्रोप्राइटर राजेन्द्र थापा, गोमा कुमारी पाण्डे थापा। मोबाइल 98470-77003, 98470-66155 र 98470-16539। हामी कहाँ पुरानो दराज पनि मर्मत गरिन्छ।
12: नमस्ते है, नमस्ते। होइन, बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी?
13: के हुनु नर्स नानी, जेठी बुहारी, दुई जुकी बाकी।

0: 마타마스 안다 미타사레반다 마타마스 안다 미타사레반다.
1: 아니 벌풀러 사빠트 버짜코 카나 사차트
2: 사바이 밀라이 쿠아오
1: 컴티마 두이 버스 삼마 아마코 두드파니 너치타오 버짜 찰락 니로기 보나오 호 마일레 버짜라이 니로기 라 찰락 보나오노 칼라기 6마이나 푸라 보헤포치 아마코 두드코 사테 안다 마타마스 허리아 사빠트 타타 포엘라 자트카 벌풀 पनि खुवाए तपाईले नि
3: साथै गर्भवती महिलालाई हरेक दिन सधैं खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दूध खुवाइरहेकी आमालाई दुई पटक थप पोषिलो खाना खुवाऊ
4: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाईमा विशेष ध्यान दिनुपर्छ है खास गरी हात सफा राख्ने खानेकुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ बुझ्नुभयो नि आईजीई नेपाल बी ग्रुप को साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतना का लागि जारी सन्देश
5: एसी को नतिजा पछि अब कहाँ पढ्ने भनेर तनावमा हुनुहुन्छ वा भविष्य बनाउने सही ठाउँ खोज्दै हुनुहुन्छ अब ढिला नगर्नुहोस् आउनुहोस् शान्ति नमूना माध्यमिक विद्यालयमा
6: नेपालकी उत्कृष्ट सरकारी विद्यालय शान्तिमा कक्षा एघारमा भर्ना खुल्यो विज्ञान व्यवस्थापन शिक्षा र कानून तपाईँको रुचि अनुसार जे चाहिन्छ त्यही उपलब्ध साथै डीएचएम र सब ओभरसेयरमा समेत भर्ना खुलेको छ
5: शान्ति नै किन
6: कक्षा बाह्रमा 100% नतिजा दिन तथा उच्च अध्ययनका लागि धेरै विद्यार्थीले नाम निकाल्न सफल
5: एसई 2081मा 18 जना 4 GPA सहित देशमै सर्वोत्कृष्ट नतिजा दिन सफल
6: डीएचएममा नेपाल प्रथम तथा द्वितीय हुन सफल
5: अनुभवी शिक्षक उत्कृष्ट वातावरण अनि अतिरिक्त क्रियाकलापमा बेग्लै पहिचान बनाउन सफल
6: थप जानकारीका लागि शान्ति नमुना मावि तिलोत्तमा 5 मणिग्राम सम्पर्क नम्बर 9857033813 9857028735 9857035394 र 9842093992
5: शान्ति नमुना भविष्य निर्माणको विश्वसनीय आधार
7: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश
8: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं
7: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराउ
8: आमाको दूध अमृत समान हुन्छ त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ
7: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराउँ
8: 6 महिनापछि आमाको दूधसँगै थप आहार पनि खुवाऊ
7: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिउ
8: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ
7: प्रत्येक 6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ
9: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
4: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौ।
3: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
2: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
3: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
4: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
5: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
6: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अझल त यो हुलाको अवस्था कस्तो छ खै कुन्ने?
7: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
6: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
7: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
6: ए हो र बाबु?
7: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
6: ए
7: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
6: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मानसिक समस्याबाट बस्ने उपायहरू।
8: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
1: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
8: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
1: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
8: असल साथीहरूसँग मात्रै संगत गरौं।
1: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
8: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
1: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ओए साथी हेर न यो के खतरा समाचार आइसक्यो
1: बाप रे अब चाहिँ के हुने हो
2: खै खै के आयो त्यस्तो यत्तिकै पत्याइहाल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसै नातिन यसो त जसले नि लेखिहाल्छ नि
1: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ
2: तिमीलाई थाहा थिएन
1: थाहा थिएन
2: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
1: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
2: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
3: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
4: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: किन आँखा मिचेको मिचे गरेको
7: हेर्न अचानकै मेरो आँखाले अक्षर फोटो भिडियो सबै मधुरो देख्न थाल्यो भने
6: धेरै समय मोबाइल चलाइसी क्या
7: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ
6: ओहो यो त सेलफोन अन्धोपन हो जस्तो छ राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे
7: ए त्यसो भए जोगिन के गर्ने त
6: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन् पहिलो कुरा सकेसम्म मोबाइल कम हेर्ने हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने बत्ती बालेर हेर्ने मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड अनि पर पर हेर्ने टाढा 20 फिट जति बुझिस
7: बुझे
6: यसलाई 20-20-20 को नियम भन्छन् मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने फोन करिब 18 इन्च टाढाबाट हेर्ने दुवै आँखा प्रयोग गर्ने नियमित आँखा जाँच गरिरहने घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ
2: मोबाइल हेर्दा ध्यान दिउँ आँखालाई बचाऊ
4: नेपाल सरकार विज्ञापन बोर्ड
8: हेर न यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि भर्खर खुट्टा नभएको मान्छेले अल्झायो अहिले फेरि आँखा नदेख्ने
7: होइन के भन्नु भएको हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ यसरी अर्कालाई भन्न पाइन्छ
8: होइन ठिकै त भने नि काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त
9: अङ्कल अङ्कल आउनुहोस् म हजुरलाई बाटो काटाइदिन्छु
10: धन्यवाद बाबु तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ
6: समस्या शरीरमा होइन दाई तपाईँ हाम्रो सोचमा छ
8: भइगो भइगो म अलि आवेशमा आएछु अलि हतारमा पनि थिएँ बाबुले आँखा खोलिदिए धन्यवादै बाबु
11: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ जात लिङ्ग अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन कानूनी रूपमा दण्डनीय अपराध पनि हो
2: अरूको सम्मान गरौं सम्मानित जीवन बिताऊ सभ्य समाज निर्माण गरौं
5: नेपाल सरकार विज्ञापन बोर्ड
12: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले अनि दबाई लिएर आएँ जमानी फर्केछ पहिला जस्तो थियो मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो त्यसलाई कसैले पनि हेलातो नगरौँ
13: पहिला मलाई विश्वास लागेन यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने जडीबुटीले के होला र भन्ने सोच्थ्यो पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो अनि गएर ल्याउनु भयो खानुभयो पछि सन्चन हुँदा हामी त छक्कै गऱ्यौँ
14: वैदिक आयुर्वेद सेवा प्राली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि मोबाइल 9857059934 लाइन्स चोक नारायणगढ चितवन मोबाइल 9855509934
15: ए गर्मियामा आयो हजुर सुकिसक्यो घाँस वनमा आगो लाग्यो भने जीव जन्तुको नाश वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पीर मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन चोक नारायणगढ़, मोबाइल 98550509334, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98512409334। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईमा आइपुगेका छौ। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग बीसको उन्नाइस भएन।
3: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि हेर्नुहोस्।
2: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
3: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमा नि फर्केछ। हेर्नुहोस्, जमा नि फर्केछ, पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने। हेर्नुहोस्, मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
4: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्छ मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
5: बिनिसरा मसरङ्गी गाइडको भन्नुमा 10 सिताजी हात खुट्टा चल्दैन थियो मेरो, पुरै हात खुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो, हात खुट्टा जम्मै बङ्गुडिने के सबै खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गएँ, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ। दबाई ल्याएर खाएपछि झन् बढी भयो, मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ। म यस्तै रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने डाक्टर साहब भन्नुभयो नआत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु। अब त्यो भाँडामा पानी पुनि दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्ने सक्ने भएछु।
6: त्यही बाबु म बेस्तरी खुसी, म त अहिले
5: अब त म त बच्यो भनेको छ नि। म
7: रामराजीपुर कल्याणपुर भन्छ तितरमाडी, मेरो मलले खाएर गएको के, खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर म भइ गएको के। यहाँ झस्कानी, यहाँबाट झस्कानी अनि पटौनी गल्ने, अनि भतातै पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसरी भतातै पोल्ने, दुख्ने बेसरी पटौनी, सुतेको सुते हुने, सुतै सुते खाने भात, अनि त्यहाँदेखि हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहाँ बहने हुन्थे। लाउने दबाई पनि खाने दबाई दिनुभयो, अनि बिहानै बिहानै पकाउँदै कोही काचै कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ, त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सक्ने भएको।
2: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री
8: वैदिक आयुर्वेद सेवा प्राली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि मोबाइल 9857059934 लाइन्स चोक नारायणगढ़ चितवन मोबाइल 9855509934
9: शान्तिको मुहान

0: साथी भाई खोज्नु।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करनी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करनी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
3: बर्जर घर रंग रौनक, घर र मन दुवै रंगीन बनाउने आकर्षक अफर आजै बर्जर पेन्ट्स को खरिदमा पाउनुहोस्। मोटरसाइकल फ्रिज र मोबाइल फोन जित्ने मौका, साथै स्योर सटमा पाउनुहोस् 100 स्क्वायर फिट को सेल्फ इल्युजन डिजाइन पनि। शर्तहरू लागू हुनेछन्।
4: एसई को रिजल्ट कहिले आउला भन्दा भन्दै 11 कक्षामा कहाँ भर्ना हुने हो भन्ने पो टेन्सन भयो बा। जान्ने बुझ्नेहरूको कुरा सुन्दा शंकरनगर दुर्गादत्त माविमै पढ्नु पर्छ भन्छन्। खै के हो के हो
5: आमै नि, त्यति पनि थाहा छैन। ल सुन न, त्यसो भए
6: नेपाल सरकारबाट मान्यता प्राप्त सामुदायिक मावि भएकोले
5: माध्यमिक तहमा जिल्लामै उत्कृष्ट नतिजा प्राप्त गरिरहेकोले
6: न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा उपलब्ध हुने भएकोले
5: उत्पादित जनशक्ति हरेक क्षेत्रमा सफल भएकोले
6: अंग्रेजी र नेपाली दुवै अलग अलग कक्षा को व्यवस्था होने भएकोले
7: शिक्षा अंतर्गत मेजर विषय तथा व्यवस्थापन में होटल मैनेजमेंट कंप्यूटर साइंस र फाइनेंस जस्ता विषय पठन पाठन होने भएकोले
6: ख्यातिप्राप्त अनुभवी शिक्षक प्राध्यापक पठन पाठन होने भएकोले
5: सुविधा संपन्न भवन तथा पर्याप्त खेल मैदान को व्यवस्था भएकोले
6: नेपाल सरकार का संपूर्ण छात्रवृत्ति समेत उपलब्ध होने भएकोले
5: बस को सुविधा समेत भएकोले
6: स्नातक तर्फ शंकरनगर बहुमुखी कैंपस समेत सँगै रहेकोले
8: म त अब ढुक्क भए। बरु तपाईका पनि छोरा छोरीलाई लैहाल्नुहोस् है भर्ना गर्न शंकरनगर दुर्गादत्त माविमा।
6: सम्पर्क शंकरनगर दुर्गादत्त माध्यमिक विद्यालय तिलोत्तमा 2 शंकरनगर रूपन्देही एन इन्स्टिट्युसन अफ क्वालिटी एजुकेशन।
9: हार्दिक निमन्त्रणा। हाम्रो यस संस्था अनाथ तथा असहाय महिला कल्याण समाज रामचन्द्र मैनादेवी अनाथ आश्रममा आश्रित सुरेन्द्र बानियाले महाभारत कुन्ती पुत्र राधिया पण्डको जीवनी कवितालाई सत्सङ्ग प्रवचन गर्ने कार्यक्रममा सम्पूर्ण आमा समूहहरू, कर्मचारीहरू, संघ संस्थाहरू, सम्पूर्ण धर्मप्रेमी बुवामा दाजुभाइ तथा दिदी बहिनीहरू उपस्थित भएर प्रवचन श्रवण गरी पुण्य आर्जन गर्नुहुन हार्दिक अनुरोध गरिन्छ।
10: मिति 2083 जेठ 7 गतेदेखि 13 गतेसम्म, समय 11:30 बजेदेखि 2 बजेसम्म, स्थान आश्रम प्रांगण, अध्यक्ष मैनादेवी भण्डारी।
11: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त।
12: हो दाइ, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
11: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ।
12: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त?
11: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा यी औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सञ्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
12: ठिक भन्नुभयो दाई, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन।
11: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
12: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

0: होइन हो श्याम, कता हिँड्यो हौ? निकै हतारमा पो देखिन्छौ त।
1: कहाँ हुनुहुने? म त हाम्रो नगरपालिकामा अपाङ्गता परिचय पत्र आध्यात्मिक बनाउन लागेको रहेछ। मैले पनि गराउँ कि भनेर त्यतै जान लागेको नि दिदी।
0: ल तिमी के को अशक्त छौ र भाइ? देख्दा त हृष्ट पुष्ट नै देखिन्छौ, जे काम पनि गर्न सक्छौ फेरि।
1: हो नि दिदी, म हजुरले भने जस्तै हृष्ट पुष्ट नै देखिन्छु, तर मेरो यो बोलीमा अशक्तता छ नि। त्यही भएर म पनि अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन 2074 को पहिलो संशोधन, 2075 को अपाङ्गताको परिभाषा तथा यसको वर्गीकरण अनुसार सामान्य अपाङ्गता वर्ग भित्र पर्दछु र मसँग सेतो अपाङ्गताको परिचय पत्र पनि छ दिदी।
0: म पनि सानैदेखि आँखा कम देख्ने अपाङ्गता परिचय पत्र बनाउनु पर्यो भनेर ओडामा गएको, तपाईँको त पहेँलो कार्ड बन्छ भने अनि सामाजिक सुरक्षा भत्ता नि पाउनुहुन्न भनेपछि कार्ड नबनाई फर्के, किन बेकारमा अपाङ्गता भएको व्यक्ति भनेर चिनिनु पर्यो र भाइ?
1: त्यस्तो होइन नि दिदी, यो अपाङ्गता परिचय पत्र त हाम्रो पहिचान हो के। यसको माध्यमबाट हामीले प्राप्त गर्ने अधिकार सजिलै पाउन सक्छौ। जस्तै लोक सेवा, शिक्षक सेवाबाट खुलाउने विज्ञापनमा अपाङ्गता कोटाबाट हामी सरकारी सेवामा पनि प्रवेश गर्न पाउँछौ। अपाङ्गता परिचय पत्र नबनाएर घाटा हुने त हामीलाई नै हो दिदी।
0: ए त्यस्तो पो हो भाइ, म त केही नबुझे आफूले प्राप्त गर्ने अधिकारबाट आफूले आफैलाई वञ्चित पो बनाएर राखेको रहेछु। एकछिन पर्ख है भाइ, म पनि तिमीसँगै अपाङ्गता परिचय पत्र बनाउन जान तयार भएर आउँछु।
2: हो, अपाङ्गता परिचय पत्र केवल सामाजिक सुरक्षा भत्ता प्राप्तिका लागि मात्रै होइन, यो त अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो हक अधिकार र राज्य तथा विभिन्न सेवा प्रदायक निकायहरूद्वारा प्रदान गर्ने सम्पूर्ण प्रकारका सेवा सुविधाहरूमा पहुँच सुनिश्चितताका लागि कानूनी आधार पनि हो।
0: डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
3: बर्जर घर रंग रौनक, घर र मन दुवै रंगीन बनाउने आकर्षक अफर आजै बर्जर पेन्ट्सको खरिदमा पाउनुहोस्। मोटरसाइकल, फ्रिज र मोबाइल फोन जित्ने मौका, साथै स्योर सर्टमा पाउनुहोस् 100 square feet सेल्फ इलुजन डिजाइन पनि। शर्तहरू लागू हुनेछन्।
4: होइन खुर्खेबा, किन के भयो र?
5: 12 चौरा
4: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या। एकपटक यिनलाई मणिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो।
6: 24 घण्टा इमर्जेन्सी आईसीयू प्रसूति, ईसीजी, एक्सरे, सिटी स्क्यान, फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल।
4: होइन है पुर्खेबा, फेरि दौडिँदै कता हो?

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क अहिले बिहानको 9 बज्यो।
1: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
0: राष्ट्रको शान किसान।
1: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।

0: नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। प्रस्तावित प्रधान न्यायाधीश शर्माको संसदीय सुनवाई आज। सर्वोच्च अदालतमा उत्पन्न घटनाबारे नेपाल बारको 5 बुधे विमति आन्दोलनको घोषणा। इबोलाको जोखिम कम गर्न नेपालमा पनि उच्च निगरानी थालियो। अन्तर्राष्ट्रिय हवाई नाकाबाट आउनेलाई विशेष निगरानी गर्न आवश्यक। देशभर गर्मी बढ़्यो। आज सुदूरपश्चिम र लुम्बिनी प्रदेशको तराई भागमा तापक्रम थप बढ़ने, कतै कतै पानी पर्ने सम्भावना। इरानमाथिको सैन्य आक्रमण तत्कालका लागि स्थगित गरेको ट्रम्पको दावी। पाकिस्तानी मध्यस्थकर्ता मार्फत अमेरिकासँग कुराकानी भइरहेको इरानको भनाई। र प्रिमियर लीगमा आर्सेनलले बर्नलीलाई हरायो सिटी भन्दा 5 अंकले अगाडि। नेपाल खबरमा अब पूरा खबर। प्रस्तावित प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माको संसदीय सुनवाई आज हुँदैछ। संवैधानिक परिषदले गएको वैशाख 24 शर्मालाई प्रधान न्यायाधीशमा सिफारिश गरेको थियो। लगत्तै संसदीय सुनवाई समितिको बैठकले शर्मा विरूद्ध 10 दिनको समय दिएर उजुरी आह्वान गरेको थियो। डाक्टर शर्मा विरूद्ध 16 उजुरी परेको छ। संसदीय सुनवाई समितिका सभापति बोधनारायण श्रेष्ठले न्यायालयमा अन्यल बढ़ेकाले शीघ्र सुनवाई हुन लागेको जानकारी दिनुभयो। प्राप्त उजुरी खोल्नका लागि अहिले संसदीय सुनवाई समितिको बैठक राखिएको छ। उजुरी खोलेर सांसदहरूलाई वितरण गरिनेछ। त्यसपछि उजुरीकर्तासँग छलफल गरिनेछ। सुनवाईपछि अनुमोदन भए राष्ट्रपतिले शर्मालाई प्रधान न्यायाधीशमा नियुक्त गर्नुहुनेछ। सर्वोच्च अदालतमा उत्पन्न पछिल्लो घटनाको सम्बन्धमा नेपाल बार एसोसिएशनले 5 बुधे विमति राख्दै आन्दोलनको घोषणा गरेको छ। कानून व्यवसायीहरूको छाता संगठन बारको हिजो बसेको बैठकले कायम मुकायम प्रधान न्यायाधीशको आदेशपछि पनि रिट दर्ता नभएपछि विरोध जनाएको हो। बारले निवेदन बिना कारण दर्ता नगरी त्यत्तिकै राख्नु न्यायमा अवरोध पुर्याउने काम भएको ठहर समेत गरेको छ। बारले आज दिउँसो सभा 1 बजे लालटिन बालेर विरोध गर्ने निर्णय गरेको छ। प्रधान न्यायाधीश सिफारिश विरूद्धको रिट दर्फिट गर्ने आदेश विरूद्धको निवेदन दर्ता गर्न कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले दिएको आदेश सर्वोच्च अदालत प्रशासनले आलटाल गरेको छ। मल्लले हिजो निवेदन दर्ता गर्न आदेश दिए पनि सर्वोच्च प्रशासनले दर्ता गरेन। संवैधानिक परिषदले यसअघि सर्वोच्चका न्यायाधीश डाक्टर मनोज कुमार शर्मालाई प्रधान न्यायाधीशमा सिफारिश गरेको थियो। परिषदको यो निर्णय विरूद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता प्रेमराज सिलवालले वैशाख 25 रिट पेश गरे पनि सर्वोच्च प्रशासनले दर्ता गर्न अस्वीकार गरेको थियो। त्यसपछि त्रिपाठी र सिलवालले दर्पीट विरूद्धको निवेदन दिनुभयो। यो निवेदनलाई पनि सर्वोच्च प्रशासनले होल्डमा राखेपछि विवाद हिजो कामु प्रधान न्यायाधीश मल्ल समक्ष पुगेको हो। कंगो र छिमेकी युगाण्डामा फैलिएको इबोलाको संक्रमणका कारण कम्तीमा 88 जनाको ज्यान गएको छ। विश्व स्वास्थ्य संगठनले कंगो र युगाण्डामा फैलिएको इबोला प्रकोपलाई अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरिसकेको छ। ती देशमा 300 जनाभन्दा धेरै शंकास्पद संक्रमित रहेका छन्। प्रकोपबाट अन्तर्राष्ट्रिय फैलावटको जोखिम बढ़दै गएको छ। यी दुई देशमा संक्रमण बढ़दै गएपछि नेपालले पनि जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी शुरू गरेको छ। एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर अनुज चनका अनुसार तत्काल अन्तर्राष्ट्रिय हवाई नाकाबाट आउनेलाई विशेष निगरानी गर्न आवश्यक छ। साथै प्रभावित व्यक्ति फेला परेमा क्वारेन्टीनमा राख्ने र परीक्षण गर्ने गरी तयारी भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। इबोला संक्रमितमा अचानक उच्च ज्वरो आउने र अत्याधिक थकान महसुस हुने, टाउको मांसपेशी र घाँटी दुख्ने, बान्ता हुने, पखला लाग्ने र शरीरमा डाबर आउने लगायत लक्षण देखिन्छ। संक्रमितको सम्पर्कबाट टाढा रहने, व्यक्तिगत सरसफाईमा ध्यान दिनु नै जोगिने मुख्य उपाय रहेका स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले बताउनुभयो। देशैभर गर्मी बढ़ेको छ। आज सुदूरपश्चिम र लुम्बिनी प्रदेशको तराई भागमा तापक्रम थप बढ़ने सम्भावना छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशको तराई भागमा तापक्रम बढ़ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। यस्तै केही ठाउँमा आज पानी पर्ने अनुमान छ। हिजो पनि देशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भए पनि पानी नपरेका ठाउँमा गर्मी बढ़ेको थियो। अब विस्तारै गर्मी बढ़दै जाने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ। महाशाखाका अनुसार आज र भोलि कोशी, मधेश, बागमती र गण्डकी को केही ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना छ भने धेरै ठाउँमा गर्मी नै रहनेछ। आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भागका केही ठाउँमा, मधेश, कोशी, बागमती र गण्डकी प्रदेशको तराई भागका 1-2 ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
1: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौ,
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौ, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौ,
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौ।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। अमेरिकी डलरको भाव अहिलेसम्मकै उच्च भएको छ। नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि $1 खरिद मूल्य 153.86 रूपियाँ र बिक्री मूल्य 154.46 रूपियाँ तोकेको छ, जुन अहिलेसम्मकै उच्च भाव हो। यसअघि हिजो अमेरिकी डलर एकको खरिद दर 153.25 रूपियाँ र बिक्री दर 153.85 रूपियाँ रहेको थियो। भारतमा डलरको मूल्य बढ़े सँगै स्वत नेपालमा पनि बढ़ने गर्छ। डलरको भाव बढ़दा विदेशी मुद्रामा हुने आमदानी बढ़छ, रेमिट्यान्स, निर्यात, विदेशी पर्यटन मार्फत हुने आमदानी बढ़ने गर्छ, तर आयात भने महँगो पर्छ। आज युरोपियन युरो एकको खरिद दर 178.95 रूपियाँ र बिक्री दर 189.64 रूपियाँ, युके पाउण्ड स्टर्लिङ एकको खरिद दर 205.48 रूपियाँ र बिक्री दर 206.28 रूपियाँ, स्विस फ्रैंक एकको खरिद दर 196.64 रूपियाँ र बिक्री दर 196.40 रूपियाँ कायम गरिएको छ। अस्ट्रेलियन डलर एकको खरिद दर 110.38 रूपियाँ र बिक्री दर 110.45 रूपियाँ, क्यानेडियन डलर एकको खरिद दर 111.89 रूपियाँ र बिक्री दर 112.32 रूपियाँ छ। सिंगापुर डलर एकको खरिद दर 120.18 रूपियाँ र बिक्री दर 120.65 रूपियाँ तोकिएको छ। नेपाल दूरसंचार प्राधिकरणले नियमअनुसार बुझाउनु पर्ने बक्यौता रकम नबुझाउने र सम्पर्कमा नआउने 17 इन्टरनेट इमेल सहित सेवा प्रदायकलाई अनुमति पत्र अर्थात लाइसेन्स किन खारेज नगर्ने भन्दै स्पष्टीकरण सोधेको छ। आज सार्वजनिक सूचना निकालेर प्राधिकरणले ती सेवा प्रदायकलाई 15 दिनभित्र लिखित सफाई पेश गर्न निर्देशन दिएको हो। प्राधिकरणका अनुसार सूचनामा उल्लेख गरिएका विभिन्न 17 कम्पनीले विगत केही आर्थिक वर्षदेखि लेखा परीक्षण गरिएको वित्तीय विवरण, रोयल्टी रकम र ग्रामीण दूरसंचार विकास कोष आपतको बक्यौता दाखिल गरेका छैनन्। पटक पटक पत्राचार र सार्वजनिक सूचना मार्फत जानकारी गराउँदा समेत सेवा संचालन क्षेत्र, ग्राहक विवरण र अन्य माग गरिएका कागजात नबुझाएको तथा प्राधिकरणको सम्पर्कमा समेत नआएको सूचनामा उल्लेख छ। दूरसंचार ऐन 2053 दफा 28 बमोजिम कार्यवाही अगाडि बढ़ाउनु अघि प्राधिकरणले दफा 28(4) अनुसार सफाई पेश गर्ने अन्तिम अवसर दिएको जनाएको छ। तोकिएको 15 दिनभित्र चित्तबुद्ध स्पष्टीकरण वा सफाई पेश नगरेमा ती 17 इन्टरनेट सेवा प्रदायकको अनुमति पत्र खारेजीको प्रक्रिया अगाडि बढ़ाइने प्राधिकरणले चेतावनी दिएको छ। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खाड़ीका देशहरूको आग्रहमा इरानमाथिको सैन्य आक्रमण तत्कालका लागि स्थगित गरेको दावी गर्नुभएको छ। वहाँले कतार, साउदी अरब र यूएईका नेताहरूको आग्रहमा आफूले सैन्य कदम रोकेको र अहिले गम्भीर रूपमा वार्ताको पहल भइरहेको जानकारी दिनुभएको बीबीसीले जनाएको छ। ट्रम्पले इरानमाथिको सैन्य आक्रमण तत्कालका लागि स्थगित गरेको सामाजिक सञ्जाल ट्रुथ सोशलमा उल्लेख गर्नुभएको छ। यसैबीच इरानका एक वरिष्ठ सैन्य कमाण्डरले अमेरिकालाई फेरि रणनीतिक गल्ती र गलत काम नगर्न चेतावनी दिनुभएको छ। गएको फेब्रुअरी 28 तारीकमा इजरायली र अमेरिकी सेनाले इरानमाथि हवाई आक्रमण शुरू गरेका थिए। जवाफमा इरानले खाड़ी देशका खाड़ी क्षेत्रका देशहरूमा रहेका इजरायली र अमेरिकी सैन्य लक्ष्यमा ड्रोन र मिसाइल प्रहार गर्दै आएको थियो। पाकिस्तानी मध्यस्थकर्ताहरू मार्फत अमेरिकासँग कुराकानी भइरहेको पनि इरानले जनाएको छ। अस्ति मात्रै ट्रम्पले इरानका लागि समय घर्किँदै गएको र उनीहरू चाँडै अघि नबढेमा केही दिन केही पनि बाँकी नरहने चेतावनी दिनुभएको थियो। अब खेल खबर। इंग्लिश प्रीमियर लीग फुटबलमा आर्सनलले बर्नलीलाई हराएको छ। उपाधि नजिकै पुगेको आर्सनलले गैराति भएको खेलमा बर्नलीलाई 1-0 हराएको हो। खेलमा एकमात्र गोल काय आबर्टेजले गरे। यो जीतसँगै आर्सनलले शीर्ष स्थानमा 5 अंकको अग्रता बनाएको छ। आर्सनलको 37 खेलमा 82 अंक भएको छ। दोस्रो स्थानमा रहेको म्यान्चेस्टर सिटीको 36 खेलमा 77 अंक छ। सिटीले आज राति हुने खेलमा बर्नमाउथलाई हराउन नसकेमा आर्सनल लीग च्याम्पियन हुनेछ। अन्तिम खेलमा आर्सनलले क्रिस्टल प्यालेससँग खेल्नेछ। चारभञ्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। प्रस्तावित प्रधान न्यायाधीश शर्माको संसदीय सुनवाई आज। सर्वोच्च अदालतमा उत्पन्न घटनाबारे नेपाल बारको 5 बुधे विमती आन्दोलनको घोषणा। इबोलाको जोखिम कम गर्न नेपालमा पनि उच्च निगरानी थालियो। अन्तर्राष्ट्रिय हवाई नाकाबाट आउनेलाई विशेष निगरानी गर्न आवश्यक। देशैभर गर्मी बढ़्यो। आज सुदूरपश्चिम र लुम्बिनी प्रदेशको तराई भागमा तापक्रम थप बढ़ने, कतै कतै पानी पर्ने सम्भावना। इरानमाथिको सैन्य आक्रमण तत्कालका लागि स्थगित गरेको ट्रम्पको दावी। पाकिस्तानी मध्यस्थकर्ता मार्फत अमेरिकासँग कुराकानी भइरहेको इरानको भनाई। र प्रिमियर लीगमा आर्सनलले बर्नलीलाई हरायो, सिटीभन्दा 5 अंकले अगाडि।
4: ल के भन्नुभएको यस्तो? तिलोत्तमा नगरपालिकामा गुटखाजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइएको छ, तपाईँलाई थाहा छैन यो कुरा?
5: गुटखाजन्य पदार्थको सेवनले मानव स्वास्थ्यमा असर गर्नुका साथै सोबाट निस्किने फोहरले नगरको सौन्दर्यतामा समेत असर परेकोले नगरवासीको स्वास्थ्य, शहरी सौन्दर्य र वातावरणलाई ध्यानमा राखी 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा सबै प्रकारका गुटखाजन्य पदार्थको उत्पादन, बिक्री वितरण र ओसार पसारमा प्रतिबन्ध लगाइएको कुरा सम्पूर्णमा जानकारी गराइन्छ। अब उपरान्त नगरमा गुटखाजन्य पदार्थको उत्पादन, बिक्री वितरण र ओसार पसार गरेको पाइएमा दण्ड जरिवाना हुने सम्पूर्ण नगरवासीमा जानकारी गराउँदछौ। जरिवानाको किसिम प्रथम पटक डिलरलाई ₹10,000, अन्य व्यवसायीलाई ₹1,500, दोस्रो पटक जरिवाना डिलरलाई ₹20,000, अन्य व्यवसायीलाई ₹3,000 र तेस्रो पटक जरिवाना डिलरलाई ₹50,000 र अन्य व्यवसायीलाई ₹5,000।
6: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: ಸಹಾಯಕ ವಾತ್ಸಲ್ಯ ಬುಟ್ವಲ್ ಕ್ಲಿನಿಕ್ ಸುಖನಗರ್ ಬುಟ್ವಲ್. ಸಂಪರ್ಕ 9800364060.
1: हेलो
2: हजुर, हेलो,
1: म हजुरको बैंकबाट बोलेको. तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु.
2: हुन्छ हुन्छ, पठाउँछ है. ए ए नानी, छोरी.
3: हजुर,
2: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी. लु
3: दिन त. हेलो, भन्नुहोस् त.
1: हेलो हजुर,
3: हजुर,
1: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु.
3: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले. मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने.
2: ए नानी, के भने रहेछ, के भयो?
3: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन. अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन. यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्. अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा.
2: ल ल ल, किन दिन्थे?
4: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउ.
5: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं.
4: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउँ.
5: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ.
4: नेपाल सरकार, विज्ञापन बोर्ड.
6: ए बाबु, हजारो छ, टच बालेर जाऊ.
7: आ, पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के.
6: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ. उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि.
7: है, बल्ल सम्झे. सर्पको टुकाईबाट बस्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो.
6: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
7: भन्नुभयो नि. मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो.
6: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ.
4: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं.
5: नेपाल सरकार, विज्ञापन बोर्ड.
7: लगभग सबैजना आइसक्नु भयो. आजको उडास्तरको छलफल शुरू गरौं. हुन्न त,
3: हुन्छ
8: हुन्छ ल हुन्छ.
7: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ.
6: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्.
1: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त. सचेत बन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है.
6: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्.
7: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
6: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ.
1: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन.
6: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन. घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो. सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ.
7: हो, उहाँले भनेको कुरा सही हो. ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन.
5: नेपाल सरकार, विज्ञापन बोर्ड.
9: लौ न लौ लौ, चट्याङ पर्ने आटो सबैजना यता आऊ त. यता यो ठुलो रुखको फेदमा बसौ.
6: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ.
7: हो र?
6: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन,
8: सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
7: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
8: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
7: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
8: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
1: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
0: के रे, नानी त भर्खर 17 की लागि होइन र?
1: हो बाबु, अस्ट्रेलिया बस्ने केटो राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
0: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुबईलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
1: ए हो र?
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: देवदह नगरपालिकाको फोहोर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरुरी सूचना। फोहोर मैला संकलन तथा व्यवस्थापन कार्यनीतिलाई वैज्ञानिक बनाई वातावरण मैत्री स्थानीय शासनको प्रमुख सूचकलाई कार्यान्वयन गर्न देवदह नगरपालिकामा फोहोर मैलाको स्रोत वर्गीकरण गरी कुहिने र नकुहिने फोहोर अलग अलग रूपमा संकलन गर्ने कार्य प्रारम्भ भएको छ। साथै अबको दिनमा आफ्नो घर, व्यवसाय, प्रतिष्ठान, धन्दा, उद्योग, कल कारखाना, होटल, रेस्टुरेन्ट, कार्यालय लगायत सम्बद्ध सबै स्थानमा कुहिने र नकुहिने फोहोर राख्ने अलग अलग डस्टबिनको व्यवस्थापन गर्नुहुन तथा डाइपर, सेनेटरी प्याड, शिशाजन्य फोहोरलाई छुट्टै झोलामा दिई सोही अनुसार फोहोर संकलन तथा व्यवस्थापन कार्यमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीमा अनुरोध छ। तोकिए बमोजिमको कार्य नगरेमा प्रचलित कानून बमोजिम दण्डनीय हुने र मिश्रित फोहोर नगरपालिकाले संकलन नगर्ने कुरा पनि सम्पूर्ण नगरवासीमा जानकारी गराइन्छ। अनुरोधक देवदह नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रूपन्देही।
4: सर्पले टोकेको अवस्थामा ध्यान दिनुपर्ने कुराहरू। सर्पले टोकेका व्यक्ति आत्तिन सक्छन्, सान्त्वना दिउँ। सर्पले टोकेका व्यक्तिलाई तुरन्त अस्पताल वा सर्पदंशोपचार केन्द्र पुर्याउँ। सवारी साधनमा घाइतेलाई बसाएर सर्पले टोकेको ठाउँलाई मिलेसम्म मुटुको सतहभन्दा तल पारी लैजाउँ। गलत परम्परागत उपचार विधि अर्थात् झार फुकतिर नलागौं। आफ्नो नजिक सर्पदंशोपचार केन्द्र कहाँ छ जानकारी राखौं। आफ्नो घर वरिपरि झाडी नराखौं र सधैं वातावरण सफा राखौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
5: ओहो
6: मरेको के हो?
5: हेर त रगतै रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिन।
6: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
5: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
6: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
5: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
7: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौं। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
8: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: नमस्ते डाक्टर सर।
11: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
10: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
11: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
10: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
11: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
10: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
11: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो, यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
10: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
11: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
8: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
7: डर लाग्नु, निद्रा नलाग्नु,
8: अनौठा विचार आउनु,
7: निराशा बढ्नु, खुसी नहुनु,
8: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
7: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
8: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
7: छटपटी हुनु, चिटचिट पसिना आउनु,
8: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
7: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
8: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
7: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: ए दाई, ए दाई, पख्नुस् त, पख्नुस्। के गर्नु भएको?
11: देख्नु भएन, औषधि हालेको।
12: लौन, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने?
11: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन।
12: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
11: हजुर,
12: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
11: ए, विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
12: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
11: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
12: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
11: ए, हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
8: नेपाल सरकार, विज्ञापन बोर्ड। फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
7: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौ। खाना पकाउने ग्यास सुरक्षित राखौं।
8: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
7: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
8: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
7: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौ। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
8: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल शुरू गरौँ हुन त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौं।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
2: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
2: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
3: नेपाल सरकार विज्ञापन बोर्ड। फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
4: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौ। खाना पकाउने ग्यास सुरक्षित राखौ।
3: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
4: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
3: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
4: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौ। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
3: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: आग ना लागे देवा जाए और आग लागे से चलाक रहा जाए। खाना बनाए के बाद आग, गैस चूल्हा, स्टोव और हीटर अच्छा से बंद करा जाए। सिलेंडर के रेगुलेटर, पाइप और चूल्हा से गैस लीक होता है कि नहीं होता है, एक ठीक से चेक जांच करा जाए। गैस के गंध आए पे उका व्यवस्था ना करा जाए। सलाई, लाइटर लेके बच्चन के पहुँच से दूर रखा जाए। लकड़ी जलाई के खाना बनाए के बाद पानी से छीटा मार के ओका बुझाई देवा जाए। सिगरेट, तंबाकू, चीलम बीड़ी ना पिया जाए। अगर पिया जाए तो ओका अच्छा से बुझाई देवा जाए। बिजली के तार, प्लग, स्विच और वायरिंग ठीक अवस्था में है कि नहीं है, चेक जांच करा जाए। घर बस्ती के नजीक के पोखरी, टैंकी और कोनो भी तरीका से पानी के जुगाड़ करा जाए। आग लागी और विपत से बचे के लिए चलाक बना जाए। हवाहुरी से होए वाला क्षति कम करे के लिए पहले तैयारी करा जाए और उकरे लिए सतर्कता अपनावा जाए। अनुरोधक लुम्बिनी प्रदेश सरकार, गृह मंत्रालय, राप्ती उपत्यका, देवखुरी, नेपाल।
7: एसई को रिजल्ट कहिले आउला भन्दा भन्दै 11 कक्षामा कहाँ भर्ना हुने हो भन्ने पो टेन्सन भयो। बा जान्ने बुझ्नेहरूको कुरा सुन्दा शंकरनगर दुर्गा दत्त माविमै पढ्नु पर्छ भन्छन्। खै के हो के हो?
8: आमै नि, त्यति पनि थाहा छैन। ल सुन न, त्यसो भए
9: नेपाल सरकारबाट मान्यता प्राप्त सामुदायिक मावि भएकोले
8: माध्यमिक तहमा जिल्लामै उत्कृष्ट नतिजा प्राप्त गरिरहेकोले
9: न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा उपलब्ध हुने भएकोले
8: उत्पादित जनशक्ति हरेक क्षेत्रमा सफल भएकोले
9: अंग्रेजी र नेपाली दुवै अलग अलग कक्षाको व्यवस्था हुने भएकोले
10: शिक्षा अन्तर्गत मेजर विषयहरू तथा व्यवस्थापनमा होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स र फाइनान्स जस्ता विषयहरू पठन पाठन हुने भएकोले
9: ख्यातिप्राप्त अनुभवी शिक्षक प्राध्यापकहरूबाट पठन पाठन हुने भएकोले
8: सुविधा सम्पन्न भवन तथा पर्याप्त खेल मैदानको व्यवस्था भएकोले
9: नेपाल सरकारका सम्पूर्ण छात्रवृत्तिहरू समेत उपलब्ध हुने भएकोले
8: बसको सुविधा समेत भएकोले
9: स्नातक तर्फ शंकरनगर बहुमुखी क्याम्पस समेत सँगै रहेकोले
11: लौ म त अब ढुक्क भए बरु तपाईका पनि छोरा छोरीलाई लैहाल्नुस् है भर्ना गर्न शंकरनगर दुर्गादत्त माविमा
12: सम्पर्क शंकरनगर दुर्गादत्त माध्यमिक विद्यालय तिलोत्तमा 2 शंकरनगर रूपन्देही एन इन्स्टिट्युसन अफ क्वालिटी एजुकेशन
13: आग लागि तथा डडेलोबाट जोगियौं र जोगाउँ
14: चैत वैशाखमा सुक्खायाम र हावाहुरी चल्ने भएकोले आगलागीका घटना हुन सक्ने जोखिम उच्च हुन्छ यसर्थ यो समयमा विशेष सावधानी अपनाऊ
13: सलाई लाइटर जस्ता सामान बालबालिकाको पहुँचबाट टाढा राखौ
14: जथाभावी खुल्ला ठाउँमा आगो नबालौ बाल्नै परेमा काम सकिएपछि तुरन्त निभाउ
13: परालको टौवा भुस लगायतका सुक्खा वस्तुहरू सुरक्षित तरिकाले राखौ
14: सुक्खायाम तथा पतझरको समयमा वनमा डडेलो लाग्न सक्ने भएकोले जथाभावी रूपमा वन जंगलमा आगो नबालौ
13: वनका सुक्खा घाँसपात पात पतिङ्गर जस्ता ज्वलनशील वस्तु सुरक्षित रूपमा व्यवस्थापन
14: चुरोट बिडी लगायतका आगोका झिल्का भएका वस्तु जथाभावी नफालौ
13: डडेलो विरुद्ध समुदाय स्तरमा सचेतना फैलाऊ
14: कहीँ कतै आगलागीका घटना भए वा वनमा डडेलो लागेमा नगरपालिकाको दमकल नजिकैको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा जानकारी गराउ सबै मिलेर सुरक्षित रूपमा आगलागी तथा डडेलो नियन्त्रण गरौ
13: आगलागीबाट आफू बचौ अरूलाई पनि बचाऊ वन जोगाऊ र वातावरण संरक्षणमा योगदान दिऊ
14: तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कुञ्जलापुर मणिग्राम रूपन्देही
15: हार्दिक निमन्त्रणा हाम्रो यस संस्था अनाथ तथा असहाय महिला कल्याण समाज रामचन्द्र मैनादेवी अनाथ आश्रममा आश्रित सुरेन्द्र बानियाले महाभारत कुन्ती पुत्र राधिया पण्डको जीवनी कवितालाई सत्सङ प्रवचन गर्ने कार्यक्रममा सम्पूर्ण आमा समूहहरू कर्मचारीहरू संघ संस्थाहरू सम्पूर्ण धर्म प्रेमी बुवामा दाजुभाइ तथा दिदी बहिनीहरू उपस्थित भएर प्रवचन श्रवण गरी पुण्य आर्जन गर्नुहुन हार्दिक अनुरोध गरिन्छ
16: मिति 2083 जेठ 7 गतेदेखि 13 गतेसम्म समय 11:30 बजेदेखि 2 बजेसम्म स्थान आश्रम प्राङ्गण अध्यक्ष मैनादेवी भण्डारी
17: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौ
18: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बीचैमा नछोडी मात्रा अनुसार औषधि पूरै सेवन गरौ
17: पछिका लागि भनेर औषधि बचाएर नराखौ
18: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौ
17: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊ
18: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले
17: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौ
19: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र
20: ओहो भाइ कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त
19: हो दाइ कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु
20: खै के औषधि रहेछ ला यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ
19: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनुहुन्छ त
21: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सन्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ
20: ठिक भन्नुभयो दाइ मेरा आँखा खोलिदिनु भयो अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना त्यसरी जथाभावी औषधि खुवाउँदिन
21: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं
19: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र

0: कति धेरै भिड हो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल मलाई कसले छुँदैछ यताउता, आँखा भनि देख्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न सहयोग गर्नुहोस्।
1: ओए बहिनीलाई के गरेको हो, त मान्छे नै रहेनछस्।
2: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिउ। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौ।
3: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
4: यसो बिहे पार्टीमा हेर्यो, सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको, कहाँ बनाइदिने होला?
0: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास सधैँको विश्वास।
5: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
6: तिलोत्तमा 5 मडगिराम रूपन्देही।
0: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
7: सम्पर्क नम्बर 071-560-090, मोबाइल नम्बर 98-72-882 र 98-70-24-870।
8: उत्सवको पर्व
9: एसआर इप्सन क्यानन ब्रान्डको 5 नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर
8: इसीएसपी ग्रुप कम्प्युटर सर्भिस सेन्टर
9: कृषि विकास ब्याङ्कको गल्ली मिलन चौकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा।
8: फोन नम्बर 071-542-6999।
10: सौजी क्युआर भयो है,
11: भएको छैन।

0: फोन पोइन्टसँग सधैँ रिवार्डेड।
1: हो, घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
2: अब काठको रेलिङहरू राख्नुपर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
3: बाबा, मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा। मैले अस्तु नै देखि भनिन्छु नि हजुरलाई।
1: ल, बाह्र हात मागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन, अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सिएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
1: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 9857072397 र 9845942914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली, तिलोत्तमा छ, गोरकट्टा।
5: आग लागि तथा डडेलोबाट जोगियौ र जोगाऊ।
6: चैत वैशाखमा सुक्खायाम र हावाहुरी चल्ने भएकोले आगलागीका घटना हुन सक्ने जोखिम उच्च हुन्छ, यसर्थ यो समयमा विशेष सावधानी अपनाऊ।
5: सलाई, लाइटर जस्ता सामान बाल बालिकाको पहुँचबाट टाढा राखौ।
6: जथाभावी खुल्ला ठाउँमा आगो नबालौ। बाल्नै परेमा काम सकिएपछि तुरन्त निभाऊ।
5: परालको टौवा, भुस लगायतका सुक्खा वस्तुहरू सुरक्षित तरिकाले राखौ।
6: सुक्खायाम तथा पतझरको समयमा वनमा डडेलो लाग्न सक्ने भएकोले जथाभावी रूपमा वन जंगलमा आगो नबालौ।
5: वनका सुक्खा घाँस पात, पात पतिङ्गर जस्ता ज्वलनशील वस्तु सुरक्षित रूपमा व्यवस्थापन गरौ।
6: चुरोट, बिडी लगायतका आगोका झिल्का भएका वस्तु जथाभावी नफालौ।
5: डडेलो विरुद्ध समुदाय स्तरमा सचेतना फैलाऊ।
6: कहीँ कतै आगलागीका घटना भए वा वनमा डडेलो लागेमा नगरपालिकाको दमकल, नजिकैको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा जानकारी गराऊ। सबै मिलेर सुरक्षित रूपमा आगलागी तथा डडेलो नियन्त्रण गरौं।
5: आगलागीबाट आफू बचौ, अरूलाई पनि बचाऊ, वन जोगाऊ र वातावरण संरक्षणमा योगदान दिऊ।
7: कञ्चन गाउँपालिका, कञ्चन रूपन्देही।
8: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा।
9: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साझा उपचार र परामर्श गरिन्छ।
10: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागेमा उदास भइरहने, जिउमा फुर्ति नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागु पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्यानमै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा, बुटवलकै एक मात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी,
8: अस्पताल लाइन बुटवल, पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि। मोबाइल 9806635111 र 9806621354।
3: ए दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
1: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
11: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
1: ठेकदार साहब, हामी काम गरेका छौ, उत्ति नै मेहनत गरेका छौ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
12: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
13: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
14: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी।
15: हाम्रा सेवाहरू
14: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
15: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
14: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने,
15: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
14: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन, मणिग्राम, रूपन्देही,
16: शाखा कार्यालय तिलोतमा नगरपालिकाको अगाडि।
17: सम्पर्क 98570-24-344, 98570-35-227 र 98570-73-220।
18: शान्तिको आवाज, रेडियो लुम्बिनी।

0: मिन भाइ कता हो लखर लखर घर बनाएर भ्याउनु भयो?
1: घर बनाएर त सिद्धियो दिदी, अब अर्को झन्झट छ। सोफा, दराज, पलङ, फर्निचर, फर्निसिङको काम सबै बाँकी छ, कहाँ जाने हो कुन्नी?
0: ल कस्तो कुरा गर्नुहुन्छ मिन भाइ पनि, नयाँ राज स्टोर छ नि चार नम्बर चोक्कैमा, त्यही जानुहोस् न, तपाईँको सबै समस्याको समाधान त्यही हुन्छ। हामी कहाँ काठको दराज, पलङ, डाइनिङ टेबल, ड्रेसिङ टेबल, कम्प्युटर टेबल, टिभी ट्रली, मेट्रेस, दसना, पर्दा, सिरक, डोरम्याट, कार्पेट, ड्रम, बक्स, प्लास्टिकका कुर्सी तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइन्छ। नयाँ राज स्टोर, तिलोतमा 8 करैया, 4 नम्बर रूपन्देही। प्रोप्राइटर राजेन्द्र थापा, गोमा कुमारी पाण्डे थापा। मोबाइल 98477-0003, 98476-155 र 98470-16539। हामी कहाँ पुरानो दराज पनि मर्मत गरिन्छ।
2: नमस्ते है, नमस्ते। होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफित
3: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी, सासु सालको मेसो खोज्दैछौ क्या?
2: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
4: लौ, ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो, के गर्नुपर्छ भनिदिउँ त नानी।
2: ल यो सुन्नु त, रेडियोमा फुकेको फुके हुन्छ त।
5: अनि फलफुल र सागपात, बच्चाको खाना साथ साथ
6: सबै मिलाई खुवाऊ।
5: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
7: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोसिलो खाना खुवाऊ।
8: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खाने कुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि? आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्युट्रिसन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।
9: हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
10: हो र, होइन होला त्यस्तो त।
11: सोहिता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
10: केही भएन मिस,
11: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट, अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
10: हुन्छ।
12: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
13: नेपाल सरकार विज्ञापन बोर्ड।
14: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
15: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
14: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
15: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
14: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
15: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
16: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
13: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
12: नेपाल सरकार विज्ञापन बोर्ड।

0: यता नआवै बुहारी तलै बस छाचुप नगर आज कति दिन रे
1: तीन दिन भयो
0: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ कतै घर बाहिर राखिन्छ कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ
1: केही हुन्न मुआ सुनै नहुने होइन कि सफा गरे भइहाल्यो नि
0: आ जेसुकै भन म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है पछि जेसुकै गर
1: मुआ महिनावारी भएको बेला खान नदिनु भान्सा वा पूजा कोठामा जान नदिनु केही कुरा छुन नदिनु यी सबै विभेद हुन् यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन् अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ पहिलाको जस्तो छैन अहिले
2: हो तिमीले ठिक भन्यो बुहारी महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ यस्तो काम समानता स्वतन्त्रता महिला हक विरुद्ध छ यस्तो विभेद मानसिक शारीरिक योजनले हिंसामा पनि जोडिएको हुन्छ कस्तो नबुझेको
0: भो भो ससुरा बुहारी मिल्नु पर्दैन मैले बुझे अबदेखि गर्दिन हामीले जे सिक्यौं त्यही भनेको त हो नि के गर्नु हाम्रो पालामा जस्तो कहाँ हुन्छ र
3: महिनावारीलाई मर्यादित बनाउ विभेद अन्त्य गर्नु
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: एसीको नतिजापछि अब कहाँ पढ्ने भनेर तनावमा हुनुहुन्छ वा भविष्य बनाउने सही ठाउँ खोज्दै हुनुहुन्छ अब ढिला नगर्नुहोस् आउनुहोस् शान्ति नमुना माध्यमिक विद्यालयमा
6: नेपालकी उत्कृष्ट सरकारी विद्यालय शान्तिमा कक्षा एघारमा भर्ना खुल्यो विज्ञान व्यवस्थापन शिक्षा र कानून तपाईँको रुचि अनुसार जे चाहिन्छ त्यही उपलब्ध साथै डीएचएम र सब ओभरसियरमा समेत भर्ना खुलेको छ
5: शान्ति नै किन
6: कक्षा बाह्रमा 100% नतिजा दिन तथा उच्च अध्ययनका लागि धेरै विद्यार्थीले नाम निकाल्न सफल
5: एसई 2081 18 चार जीपीए सहित देशमै सर्वोत्कृष्ट नतिजा दिन सफल
6: डीएचएममा नेपाल प्रथम तथा द्वितीय हुन सफल
5: अनुभवी शिक्षक उत्कृष्ट वातावरण अनि अतिरिक्त क्रियाकलापमा बेग्लै पहिचान बनाउन सफल
6: थप जानकारीका लागि शान्ति नमुना मावि तिलोत्तमा 5 मणिग्राम सम्पर्क नम्बर 98573383 98573285735 98573394 र 98472093992
5: शान्ति नमुना भविष्य निर्माणको विश्वसनीय आधार
7: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश
8: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं
7: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ
8: आमाको दूध अमृत समान हुन्छ त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ
7: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ
8: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ
7: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिउ
8: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ
7: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ
9: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही
10: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं
11: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं
10: बालबालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो
11: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ
10: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं
11: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ
5: नेपाल सरकार विज्ञापन बोर्ड

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
2: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाई हुन्छ कि भनेर नि दिदी।
1: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
2: खै के गर्ने गर्ने दिदी,
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
4: Thank you.

0: के भयो के को हल्ला खल्ला हो यो
1: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए
2: के सकिनु नि गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
0: होइन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या खन्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
2: सड़क बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारो पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
1: हो त है हामीले त ध्यानै नदिएको
2: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
3: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
2: ल आमा पनि, यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
1: दुख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा तारा पठाउन पनि सकिँदैन।
2: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउ न। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
3: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउ,
4: प्रविधिको सही प्रयोग गरौ, लैङ्गिक हिंसा अन्त्य गरौ। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
5: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
6: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
7: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
8: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
0: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
11: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
10: बाल बालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
11: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
10: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
11: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
2: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
1: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
2: खै के गर्ने गर्ने दिदी,
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौ र बुझेर मात्र विदेश जाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
4: अब सुन्नुहोस् पूरा समाचार।
5: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
4: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
5: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
4: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
5: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
4: मध्यपान र धूम्रपान सेवन नगरौं,
5: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
6: शान्तिको मोबाइल लुम्बिनी, शान्तिको आवाज रेडियो लुम्बिनी।

0: शरीर फुलेर झ्याकुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भन्ने हेर्दछु। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
1: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
2: वैदिक आयुर्वेद सेवा प्राली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लाइन्स चोक नारायणगढ चितवन, मोबाइल 9855050934।
3: लामखुट्टेको टोकाईबाट बस्नु नै डेंगू रोगको बस्री सर्वोत्तम उपाय हो। डेंगूबाट बस्न के गर्ने त? पूरा शरीर ढाकिने गरी कपडा लगाउने, सुतेको समयमा लामखुट्टेको टोकाईबाट बस्न अनिवार्य झुलको प्रयोग गर्ने, घर वरपर वा खेतबारीमा काम गर्दा लामखुट्टेको टोकाईबाट बस्ने, झ्याल र ढोकामा जाली लगाई बन्द राख्ने, लामखुट्टी उत्पन्न हुन नदिन घर वरपर सफा राख्नुको साथै पानी जम्न नदिने, अचानक ज्वरो आए टाउको धेरै दुखेमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्था वा अस्पतालमा जचाउन जाने। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
4: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्राली, लाइन्स चोक नारायणगढ, मोबाइल 9855050934, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9855240934। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईँमा आइपुगेका छौं। प्रस्तुत छ रजहर 4 कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग 20 को भएन।
0: शरीर फुलेर झ्याकुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि हेर्नुहोस्।
4: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
0: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ, हेर्नुहोस् जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भन्ने हेर्दछु। मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
1: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
5: बिनिसरा मसरङ्गी गाइडको नम्बर 10 सीताजी, हात खुट्टा चल्दैन थियो मेरो, पुरै हात खुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो हात खुट्टा जम्मै बङ्गुडिने के, सबै खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गएँ, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ। दबाई ल्याएर खाएपछि झन् बढी भयो, मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ म। यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने। भने डाक्टर साहब भन्नुभयो नआत्तिनु 15 दिनमा बल्ल थाहा हुन्छ 7 दिनसम्म मतलब कतार गयो थेरापी गर्नु अब त्यो भाँडामा पानी पुनि दबाई दुबई हाल्दो रहेछ उमाल्दो रहेछ अनि त्यो बाफले सेक्दो रहेछ कि 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्न सक्ने भएछु
6: श्री बाबा म बेस्तरी खुसी म त अहिले
5: अब त म त बचेँ भनेछ नि म
7: रामराजीपुर कलिपुर भन्छ तितरमाडी मेरो मलले खाएर गएको के खोज्दै गएको के नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भइ गएको कि यहाँ झस्कानी यहाँबाट झस्कानी र नि पटौनी गल्ने अनि भतते पोल्ने अनि यहाँ पैतलसम्म पोल्ने घाउबाट बेसरी भतते पोल्ने दुख्ने बेसरी पटाउने सुतेको सुते हुने सुते सुते खाने भात अनि त्यहाँदेखि हिँड्न नहुने यहाँ बसे यहाँबाट त्यहीँ बहने त्यहाँबाट त्यहीँ बहने त्यहाँबाट त्यहाँ बहने हुन्थे लाउने दबाई पनि खाने दबाई दिनुभयो अनि बिहानै बेलुका पकाउँदै कोही काँचै कोही तातो पानीमा खाने अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सक्ने भएको
8: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद संसारकै शक्तिशाली जडीबुटी नेपाली जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा कार्यक्रम मेरो देश मेरो आयुर्वेद यस कार्यक्रमको सहयात्री
2: वैदिक आयुर्वेद सेवा प्रणाली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि मोबाइल 9857059934 लाइन्स चोक नारायणगढ चितवन मोबाइल 9855509934

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
2: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
1: के रे, नानी त भर्खर 17 कि लागि होइन र?
2: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
1: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
2: ए हो र?
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौं।
5: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बीचैमा नछोडी मात्रा अनुसार औषधि पूरै सेवन गरौं।
4: पछिका लागि भनेर औषधि बचाएर नराखौं।
5: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं।
4: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊ।
5: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले नगरौं।
4: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौं।
6: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र

0: का खांसी ओपीसी सीमेंट, देश को सीमेंट।
1: यसो बिहे पार्टीमा हेर्यो, सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको, कहाँ बनाइदिने होला?
2: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास, सधैँको विश्वास।
1: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
3: तिलोत्तमा 5 मडगिराम रूपन्देही।
2: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
4: सम्पर्क नम्बर 071-560-090, मोबाइल नम्बर 98-72-1282 र 98-70-24-870।
5: सौजी क्यूआर भयो है?
6: ए भन्नुहोस् त, मेसेज आएको छैन।
7: घरी एसएमएस आएन घरी।

0: business app.
1: 이소 산지 공무원 룸비니 산지코 아바스 레디오 룸비니.

0: फोन पोइन्टसँग सधैँ रिवार्डेड।
1: हो, घर पनि कति राम्रो बनेछ, चिटिक्कै भएछ।
2: अब काठको रेलिङहरू राख्नुपर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
3: बाबा, मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा। मैले अस्तु नैदेखि भनिन्छु नि हजुरलाई।
1: ल, बाह्र हात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन, अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सिएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा। ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
1: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।

0: जिल्लो तमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीए द्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोथमा हाइटेक ल्याब तिलोथमा 5 मलिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको थप जानकारीका लागि सम्पर्क 071-597-719 र 98-672-96-018
1: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा
2: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साझा उपचार र परामर्श गरिन्छ।
3: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागेमा उदास भइरहने, जीवमा फूर्ति नहुने, बढी रिसाउने, झिजो मान्ने, जीव दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागु पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्यान नै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एक मात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
4: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि मोबाइल 98-026-3111 र 98-026-21-354।
5: नारी पुरुष बराबरी पाइला हाराहारी समान कामको समान ज्याला नहोस् घटी बढी काम सानो ठूलो हुन्न कामलाई सम्मान गरौं लिंग जात वर्ग होइन श्रमलाई इज्जत गरौं महिलाको श्रमलाई सक्दो हौसला बढाऊ महिला भएकै कारण ज्यालामा भेदभाव नगरौ सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
6: ए दिल कुमारी आज त काम गर्ने जागरै छैन।
7: हो भाई आज मलाई पनि काम गर्ने जागरै छैन।
8: ओ दिल कुमारी सुन्तली के गरेको यो पाराले काम त गराइ हुँदैन।
7: ठेकदार साहब हामी काम गरेका छौँ उत्ति नै मेहनत गरेका छौँ तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
9: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौं।
5: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
10: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौ सुरक्षित भविष्य निर्माण गरौ मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौ मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लियौ प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनौ जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौ वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनौ वातावरण संरक्षण गरौ जीवन रक्षा गरौ तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कुञ्जलापुर मणिग्राम रूपन्देही।
11: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी
12: हाम्रा सेवाहरू
11: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने
12: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने
11: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने
12: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने
11: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही
13: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि
14: सम्पर्क 98-570-24-344 98-570-35-227 र 98-570-73-220।
9: बुटोल भैरहवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्राली
14: हाम्रा सेवाहरू
9: जनरल फिजिसियन
14: स्त्री तथा प्रसूति
9: बाल रोग
14: छाला तथा यौन रोग
9: हार जोड्ने नसा तथा बाथ रोग
14: टाउको तथा मनोरोग
9: नाक कान घाँटी
14: जनरल सर्जरी
9: भिडियो एक्सरे
14: डिजिटल एक्सरे
9: ईसीजी
14: डेन्टल तथा प्याथोलोजी
9: फिजियोथेरापी
14: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्
15: किशोर किशोरी युवाहरू र 15-49 वर्ष सम्मको महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन लामो समयको साधनमा कपरटी र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ
16: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
17: रीता पोलिक्लिनिक प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि फोन नम्बर 071-562-832 मोबाइल
18: 98-570-21-835
19: नमस्ते है नमस्ते होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी त
20: के हुनु नर्स नानी जेठी बुहारी दुई जुकी बाकी सासु सासुरको मेसो खोज्दैछौ क्या
19: आहा यो हो नि तरिका सासु ससुराको हो त पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ
21: लौ ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो के गर्नुपर्छ भन्दिउँ त नानी
19: ल यो सुन्नु त रेडियोमा फुकेको फुके हुन्छ त
22: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
23: सबै मिलाई खुवाऊ
22: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ बच्चा चलाक निरोगी बनाऊ हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए तपाईँले नि
24: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा 1 पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोसिलो खाना खुवाऊ
25: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है खास गरी हात सफा राख्ने खाने कुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ बुझ्नुभयो नि
26: आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश
27: हेलो
28: बहिनी सन्चै छौ
27: हजुर सन्चै छु हजुरलाई कस्तो छ
28: एकदम ठिक छ बहिनी तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु हुलाकमा लिन जाऊ है ट्र्याकिङ नम्बर म म्यासेज गर्छु
27: अनि हुलाकमा पो जानु
28: हो नि हुलाकमा जाऊ न
27: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र
28: तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको
27: लौ न त विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू
28: ल सुन विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो भर पर्दो र सस्तो अरू कुनै पनि छैन कुरा बुझ्यौ
27: ए सहरमा मात्र होला नि
28: कहाँ हुनु अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि
27: थ्याङ्क यू मेरो दाई आज राम्रो कुरा थाहा भयो
29: नेपाल सरकार विज्ञापन हो
30: नमस्कार स्वयंसेविका दिदी
31: नमस्कार नमस्कार दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि
32: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी यिनले गाह्रो माने पनि लान्छु नि
31: कस्तो राम्रो यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि
30: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध फलफूल सागसब्जी अण्डा माछा मासु खानुपर्छ यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ
31: हो त
32: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी
31: आहा कस्तो राम्रो यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि छरछिमेकका अरूलाई पनि बताउनु पर्छ
29: नेपाल सरकार विज्ञापन बोर्ड
33: खै जन्म दर्ता दिनुहोस् त
34: जन्म दर्ता गरेको छैन नि म्याडम
33: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि
34: हो र मलाई त थाहा नै थिएन म्याडम
33: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
34: पहिला कसैले भनेन?
0: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
1: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
31: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
1: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
22: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: अब सुन्नुहोस् पूरा समाचार।
31: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
31: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
31: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
1: मद्यपान र धूम्रपान सेवन नगरौं,
31: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
1: नेपाल सरकार, विज्ञापन बोर्ड। एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
0: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
1: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
0: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
1: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
0: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
1: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
0: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
31: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
31: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
31: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
31: सचेत बनाऊ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
22: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: सामाजिक सञ्जाल लगायत अनलाइनमा हुने मिथ्या समाचार दुष्प्रचार र घृणा जन्य अभिव्यक्ति कानूनी रूपमा दण्डनीय छ। अनलाइन हिंसा नगरौं र नसहौं।
1: एसीको नतिजापछि अब कहाँ पढ्ने भनेर तनावमा हुनुहुन्छ वा भविष्य बनाउने सही ठाउँ खोज्दै हुनुहुन्छ? अब ढिला नगर्नुहोस्, आउनुहोस् शान्ति नमुना माध्यमिक विद्यालयमा।
2: नेपालकी उत्कृष्ट सरकारी विद्यालय शान्तिमा कक्षा 11 भर्ना खुल्यो। विज्ञान, व्यवस्थापन, शिक्षा र कानून, तपाईँको रुचि अनुसार जे चाहिन्छ त्यही उपलब्ध। साथै डीएचएम र सब ओभरस्टेयरमा समेत भर्ना खुलेको छ।
1: शान्ति नै किन?
2: कक्षा 12 100% नतिजा दिन तथा उच्च अध्ययनका लागि धेरै विद्यार्थीले नाम निकाल्न सफल।
1: एसई 2081 18 4 जीपीए सहित देशमै सर्वोत्कृष्ट नतिजा दिन सफल।
2: डीएचएममा नेपाल प्रथम तथा द्वितीय हुन सफल।
1: अनुभवी शिक्षक, उत्कृष्ट वातावरण अनि अतिरिक्त क्रियाकलापमा बेग्लै पहिचान बनाउन सफल।
2: थप जानकारीका लागि शान्ति नमुना मावि तिलोत्तमा 5 मणिग्राम, सम्पर्क नम्बर 98573 33813, 98573 28735, 98573 35394 र 98472093992।
1: शान्ति नमुना, भविष्य निर्माणको विश्वसनीय आधार।
3: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
4: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना 4 तालिका पालना गरौं।
3: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
4: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
3: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
4: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ।
3: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिउ।
4: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
3: प्रत्येक 6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
5: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 98023 64 460।
1: ए दिल कुमारी, आज त काम गर्ने जागरै छैन।
2: हो भाइ, आज मलाई पनि काम गर्ने जागरै छैन।
3: ओ दिल कुमारी सुन्तली, के गरेको? यो पाराले काम त गराइ हुँदैन।
2: ठेकदार साहब, हामी काम गरेका छौ, उत्ति नै मेहनत गरेका छौ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
4: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ? लिङ्गको आधारमा कुनै भेदभाव नगरौ,
5: लैङ्गिक हिंसा अन्त्य गरौ, हिंसा नगरौ र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौ। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
6: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्दैछु। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरो।
7: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि

0: दाउरा बालेर खाना पकाइसकेपछि पानी छ्यापेर आगो निभाउ। चुरुट, तमाखु, चिलिम, सुल्पा नखाउ। खाएमा आगो राम्ररी निभाउ। बिजुलीका तार, प्लग, स्विच वा वायरिङ ठिक अवस्थामा भए नभएको जाँच गरौं। घर बस्ती नजिकै पोखरी, ट्याङ्की वा अन्य कुनै तरिकाले पानीको जोहो गरिराखौं। आग लागिजन्य विपदबाट बस्न चनाखो बनाऊ। हावाहुरीबाट हुने क्षति कम गर्न पूर्व तयारी एवं सतर्कता अपनाऊ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, दिउखुरी, नेपाल।
1: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक, नारायणगढ, मोबाइल 98550509334, ट्याङ्ला चोक, किर्तिपुर, काठमाडौँ 98512409334। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईँमा आइपुगेका छौं। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिँडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग बीसको उन्नाइस भएन।
2: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि।
1: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
2: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमा नि फर्केछ। हेर्नुहोस्, जमा नि फर्केछ, पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेछ अहिले भने। हेर्नुहोस्, मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलाटो नगरोस्।
3: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
4: बिनिसरा मसरङ्गी गाइडको भन्नुमा 10 पिताजी, हात खुट्टा चल्दैन थियो मेरो, पुरै हात खुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो, हात खुट्टा जम्मै बङ्गुलिने के, सबै खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गएँ, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ। दबाई ल्याएर खाएपछि झन् बढी भयो, मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ म। यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने डाक्टर साहब भन्नुभयो नआत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु। त्यो अब त्यो भाँडामा पानी पुनि दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्ने सक्ने भएछु।
5: त्यही बाबु म बेसरी खुसी, म त अहिले
4: अब त म त बचेँ भनेको छ नि। म
5: रामराजीपुर कलिमपुर भन्छ नितनमाडी, मेरो मलले खाएर गएको के, खोज्दै खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर म भइ गएको के। यहाँ झस्कानी, यहाँबाट झस्कानी र नि पटौनी गल्ने, अनि भतातै पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसरी भतातै पोल्ने, दुख्ने बेसरी पटौने, सुतेको सुते हुने, सुती सुती खाने भात, अनि त्यहाँ हिँड्न नहुने, यहाँ बसी यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहाँ बहने हुन्थे। लाउने दबाई पनि खाने दबाई दिनुभयो, अनि बिहानै बेलुका बिहान बेलुका पकाउँदै, कोही काँचै कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ, त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सकिनु भएको।
1: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल

0: सुन्छन् जस्तो सुकै रोगमा पनि सफलता, नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री
1: वैदिक आयुर्वेद सेवा प्रणाली, तिलोत्तमा 5 मणिग्राम, रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लाइन्स चोक नारायणगढ चितवन, मोबाइल 9855050934।
2: आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं,
3: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
2: बाल बालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
3: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
2: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
3: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: एसईको रिजल्ट कहिले आउला भन्दा भन्दै 11 कक्षामा कहाँ भर्ना हुने हो भन्ने पो टेन्सन भयो। बा जान्ने बुझ्नेहरूको कुरा सुन्दा शंकरनगर दुर्गादत्त माविमै पढ्नु पर्छ भन्छन्। खै के हो के हो,
5: आमै नि फेरि पनि थाहा छैन। ल सुन, त्यसो भए
6: नेपाल सरकारबाट मान्यता प्राप्त सामुदायिक मावि भएकोले
5: माध्यमिक तहमा जिल्लामै उत्कृष्ट नतिजा प्राप्त गरिरहेकोले
6: न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा उपलब्ध हुने भएकोले
5: उत्पादित जनशक्ति हरेक क्षेत्रमा सफल भएकोले
6: अंग्रेजी र नेपाली दुवै माध्यम अलग अलग कक्षाको व्यवस्था हुने भएकोले
7: शिक्षा अन्तर्गत मेजर विषयहरू तथा व्यवस्थापनमा होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स र फाइनान्स जस्ता विषयहरू पठन पाठन हुने भएकोले
6: ख्यातिप्राप्त अनुभवी शिक्षक प्राध्यापकहरूबाट पठन पाठन हुने भएकोले
5: सुविधा सम्पन्न भवन तथा पर्याप्त खेल मैदानको व्यवस्था भएकोले
6: नेपाल सरकारका सम्पूर्ण छात्रवृत्तिहरू समेत उपलब्ध हुने भएकोले
5: बसको सुविधा समेत भएकोले
6: स्नातक तर्फ शंकरनगर बहुमुखी क्याम्पस समेत सँगै रहेकोले
8: लौ त अब ढुक्क भए। बरु तपाईँका पनि छोरा छोरीलाई लैहाल्नुहोस् है भर्ना गर्न शंकरनगर दुर्गादत्त माविमा।
6: सम्पर्क शंकरनगर दुर्गादत्त माध्यमिक विद्यालय, तिलोत्तमा 2 शंकरनगर, रूपन्देही, एन इन्स्टिट्युसन अफ क्वालिटी एजुकेशन।
9: होइन हो श्याम, कता हिँड्यो? निकै हतारमा पो देखिन्छौ त।
10: कहाँ हुनु नि? म त हाम्रो नगरपालिकामा अपाङ्गता परिचय पत्र आध्यात्मिक बनाउन लागेको रहेछ। मैले पनि गराउँ कि भनेर त्यतै जान लागेको नि दिदी।
9: ल तिमी के को अशक्त छौ र भाइ, देख्दा त रिष्ट पुष्ट नै देखिन्छौ, जे काम पनि गर्न सक्छौ फेरि।
10: हो नि दिदी, म हजुरले भने जस्तै रिष्ट पुष्ट नै देखिन्छु, तर मेरो यो बोलीमा अशक्तता छ नि। त्यही भएर म पनि अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन 2074 को पहिलो संशोधन, 2075 को अपाङ्गताको परिभाषा तथा यसको वर्गीकरण अनुसार सामान्य अपाङ्गता वर्ग भित्र पर्दछु र मसँग सेतो अपाङ्गताको परिचय पत्र पनि छ दिदी।
9: म पनि सानैदेखि आँखा कम देख्ने अपाङ्गता परिचय पत्र बनाउनु पर्यो भनेर ओडामा गएको। तपाईँको त पहेँलो कार्ड बन्छ भने अनि सामाजिक सुरक्षा भत्ता नि पाउनुहुन्न भनेपछि कार्ड नबनाइ फर्के। किन बेकारमा अपाङ्गता भएको व्यक्ति भनेर चिनिनु परेर भाइ?
10: त्यस्तो होइन नि दिदी, यो अपाङ्गता परिचय पत्र त हाम्रो पहिचान हो के। यसको माध्यमबाट हामीले प्राप्त गर्ने अधिकार सजिलै पाउन सक्छौ। जस्तै लोक सेवा, शिक्षक सेवाबाट खुलाउने विज्ञापनमा अपाङ्गता कोटाबाट हामी सरकारी सेवामा पनि प्रवेश गर्न पाउँछौ। अपाङ्गता परिचय पत्र नबनाएर घाटा हुने त हामीलाई नै हो दिदी।
9: ए त्यस्तो पो हो भाइ, म त केही नबुझे आफूले प्राप्त गर्ने अधिकारबाट आफूले आफैलाई वञ्चित पो बनाएर राखेको रहेछु। एकछिन पर्ख है भाइ, म पनि तिमीसँगै अपाङ्गता परिचय पत्र बनाउन जान तयार भएर आउँछु।
11: हो, अपाङ्गता परिचय पत्र केवल सामाजिक सुरक्षा भत्ता प्राप्तिका लागि मात्रै होइन, यो त अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो हक, अधिकार र राज्य तथा विभिन्न सेवा प्रदायक निकायहरूद्वारा प्रदान गर्ने सम्पूर्ण प्रकारका सेवा सुविधाहरूमा पहुँच सुनिश्चितताका लागि कानूनी आधार पनि हो।
9: डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
12: मानसिक समस्याबाट बच्ने उपायहरू।
13: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
12: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
13: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
12: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
13: असल साथीहरूसँग मात्रै संगत गरौं।
12: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
13: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
12: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
13: नेपाल सरकार विज्ञापन बोर्ड।
14: किन झोक्राउनु भन्छ काका?
15: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरुक बनाइदियो।
14: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ। बरु अझै पनि केही बिग्रेको छैन, जानुस् बुद्ध फाइबरमा।
15: ए बुद्ध फाइबर, कामछोली पनि त्यही भन्थ्यो।
16: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी दिने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका पल्ला, फाइबर जस्ता पाता, पार्किङ सेड पाता, डस्टबिन, डेस्क बेन्च, चिपलेटी, प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग शोरूम तिलोत्तमा 3 सीताराज मेल, मोबाइल 98571 र 98472928।
17: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
18: होइन, के खुसीको खबर हो दाजु?
17: अरे भाइ, लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि।
18: हो र?
17: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लो भिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार, लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल, फोन नम्बर 071-573-8823।
18: सौजी क्युआर भयो है?
19: ए बोक्नुहोस् त, मेसेजै आएको छैन।
20: घरी एसएमएस आएन।

0: होइन काका, निकै टोलाएर हेर्नुभयो मेरो बगैँचा।
1: अरे बाबु, अति रहर लाग्दो छ तिम्रो फुलबारी। एक बार देखेपछि जसको पनि मन लुभाइहाल्छ। आँप र लिचीले बोटै ढाकिदिएछ, बडा अचम्म लाग्दो छ।
0: के तपाईँको बगैँचामा फल लागेको छैन?
2: अरे हजुर, कलमी बिरुवा फनेर सुहार बजार लाएर लगाइहाले हजुर, एकको दाना फलेन।
0: जहाँ पायो त्यहीबाट बिरुवा किनेर ल्याएपछि कहाँ राम्रो हुन्छ त?
2: कहाँ पर खोजे त बताइहाल्नु।
0: यी सबै बिरुवाहरू गुप्त नर्सरीबाट ल्याएको नि?
2: त्यसो भए त म अहिले गइहाल्छु हजुर गुप्त नर्सरी।
3: पश्चिमाञ्चलमा तहल्का मचाउन सफल घर बगैँचा होटल तथा बैठक कोठाहरूको डेकोरेशन गर्नु परेमा र अन्य गार्डन बनाउनको लागि चाहिने कृषि औजार, न्यू भिजन, फलफूलको बिरुवा र लगाउने सरसल्लाहको लागि
4: गुप्ता नर्सरी तिलोत्तमा 4 डाइभर टोल रूपन्देहीमा सम्पर्क गर्नुहोस्।
3: फोन नम्बर 560205।
5: आग लागि तथा डडेलोबाट जोगियौं र जोगाऊ।
6: चैत वैशाखमा सुक्खायाम र हावाहुरी चल्ने भएकोले आगलागीका घटना हुन सक्ने जोखिम उच्च हुन्छ। यसर्थ यो समयमा विशेष सावधानी अपनाऊ।
5: सलाई लाइटर जस्ता सामान बाल बालिकाको पहुँचबाट टाढा राखौ।
6: जथाभावी खुल्ला ठाउँमा आगो नबालौ। बाल्नै परेमा काम सकिएपछि तुरन्त निभाऊ।
5: परालको तौवा, भुस लगायतका सुक्खा वस्तुहरू सुरक्षित तरिकाले राखौ।
6: सुक्खायाम तथा पतझरको समयमा वनमा डडेलो लाग्न सक्ने भएकोले जथाभावी रूपमा वन जंगलमा आगो नबालौ।
5: वनका सुक्खा घाँसपात, पात पतिङ्गर जस्ता ज्वलनशील वस्तु सुरक्षित रूपमा व्यवस्थापन गरौ।
6: चुरोट, बिडी लगायतका आगोका झिल्का भएका वस्तु जथाभावी नफालौ।
5: डडेलो विरुद्ध समुदाय स्तरमा सचेतना फैलाऊ।
6: कहीँ कतै आगलागीका घटना भए वा वनमा डडेलो लागेमा नगरपालिकाको दमकल, नजिकैको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा जानकारी गराउ। सबै मिलेर सुरक्षित रूपमा आगलागी तथा डडेलो नियन्त्रण गरौ।
5: आगलागीबाट आफू बचौ, अरूलाई पनि बचाऊ। वन जोगाऊ र वातावरण संरक्षणमा योगदान दिऊ।
7: कञ्चन गाउँपालिका, कञ्चन रूपन्देही।
8: ए दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
9: हो भाई, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
10: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
9: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
10: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ? लिङ्गको आधारमा कुनै भेदभाव नगरौं।
11: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
10: ओमिन भाइ, कता हो लखर लखर? घर बनाएर भ्याउनु भयो?
12: घर बनाएर त सिद्धियो दिदी, अब अर्को झन्झट छ। सोफा, दराज, पलङ, फर्निचर, फर्निसिङको काम सबै बाँकी छ, कहाँ जाने हो कुन्नी?
10: ल, कस्तो कुरा गर्नुहुन्छ मिन भाइ? पनि नयाँ राज स्टोर छ नि, 4 नम्बर चोक्कैमा, त्यही जानुहोस् न, तपाईँको सबै समस्याको समाधान त्यही हुन्छ। हामी कहाँ काठको दराज, पलङ, डाइनिङ टेबल, ड्रेसिङ टेबल, कम्प्युटर टेबल, टिभी ट्रली, मेट्रेस, दसना, पर्दा, सिरक, डोरम्याट, कार्पेट, ड्रम, बक्स, प्लास्टिकका कुर्सी तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइन्छ। नयाँ राज स्टोर, तिलोतमा 8 करैया, 4 नम्बर रूपन्देही। प्रोप्राइटर राजेन्द्र थापा, गोमा कुमारी पाण्डे थापा। मोबाइल 98470-77003, 98470-66155 र 98470-16539। हामी कहाँ पुरानो दराज पनि मर्मत गरिन्छ।
13: नमस्ते है, नमस्ते। होइन, बुढेसकालमा के कुरामा हो बुढा बुढी गफित
14: के हुनु? नर्स नानी, जेठी बुहारी, दुई जुकी बाकी, सासु सालको मेसो खोज्दैछौ क्या?
13: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
15: लौ, ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो। के गर्नुपर्छ भनिदिउँ त नानी।
13: ल, यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
16: माछा मासु अन्डा मिठो सबैभन्दा, माछा मासु अन्डा मिठो सबैभन्दा।
17: अनि
16: फलफूल र सागपात बच्चाको खाना साथ साथ
17: सबै मिलाई खुवाऊ
16: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ बच्चा चलाक निरोगी बनाऊ हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि छ महिना पूरा भएपछि आमाको दुधको साथै अन्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफूल पनि खुवाए तपाईँले नि
18: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ
19: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाईमा विशेष ध्यान दिनुपर्छ है खास गरी हात सफा राख्ने खाने कुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ बुझ्नुभयो नि आईजीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश
20: एसीको नतिजापछि अब कहाँ पढ्ने भनेर तनावमा हुनुहुन्छ वा भविष्य बनाउने सही ठाउँ खोज्दै हुनुहुन्छ अब ढिला नगर्नुहोस् आउनुहोस् शान्ति नमुना माध्यमिक विद्यालयमा
21: नेपालकै उत्कृष्ट सरकारी विद्यालय शान्तिमा कक्षा एघारमा भर्ना खुल्यो विज्ञान व्यवस्थापन शिक्षा र कानून तपाईँको रुचि अनुसार जे चाहिन्छ त्यही उपलब्ध साथै डीएचएम र सब ओभरसियरमा समेत भर्ना खुलेको छ
20: शान्ति नै किन
21: कक्षा बाह्रमा 100% नतिजा दिन तथा उच्च अध्ययनका लागि धेरै विद्यार्थीले नाम निकाल्न सफल
20: एसई 2081 18 जना 4 जीपीए सहित देशमै सर्वोत्कृष्ट नतिजा दिन सफल
21: डीएचएममा नेपाल प्रथम तथा द्वितीय हुन सफल
20: अनुभवी शिक्षक उत्कृष्ट वातावरण अनि अतिरिक्त क्रियाकलापमा बेग्लै पहिचान बनाउन सफल
21: थप जानकारीका लागि शान्ति नमुना मावि तिलोत्तमा 5 मडिग्राम सम्पर्क नम्बर 98573383 98573285 98573394 र 98472093992
20: शान्ति नमुना भविष्य निर्माणको विश्वसनीय आधार
22: खै दाई दुई लिची रोड अनि एउटा सुर्ती लिनुहोस् न
23: ए ल ल लिनुहोस् भाइ
22: अनि दाई कति भयो पैसा
23: ल हेर भाइ के गरेको तपाईँले तपाईँलाई थाहा छैन तिलोत्तमा नगरपालिकाले सार्वजनिक ठाउँमा बसेर चुरोट पिउन अनि सुर्तीजन्य पदार्थ खान निषेध गरेको छ नि चुरोटका ठुटा जहाँ पायो त्यही फाल्न पनि निषेध गरेको छ हेर्नुहोस् है भाइ कारवाहीमा पर्नु होला नि हेर्दा जान्ने बुझ्ने देखिनुहुन्छ ख्याल गर्नुहोस् है भाइ ए यसरी यो डस्टबिनमा फाल्नु पर्ने
24: हो तिलोत्तमा नगरपालिका क्षेत्रभित्र कुनै पनि सार्वजनिक स्थानमा चुरोट पिउने सुर्तीजन्य पदार्थ र त्यसको खोल फाल्ने गरेमा कानून अनुसार दण्ड जरिवाना हुने हुँदा पूर्ण सरसफाई अभियानमा सरिक भई सभ्य नागरिकको परिचय दिउँ
25: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364060।
1: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
2: ल आमा पनि, यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
1: दुख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा तारा पठाउन पनि सकिँदैन।
2: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउ। बहिनीले लोक सेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि
3: सीधा कुरा प्रश्न विचार
4: उज्यालो रेडियो नेटवर्क
5: अहिले मध्याह्नको 12 बज्यो।
6: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
5: राष्ट्रको शान किसान।
6: A complete piping solutions.

0: नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। प्रस्तावित प्रधान न्यायाधीश शर्माको कार्ययोजना र उजुरी अध्ययन गर्न विपक्षी दलले समय मागे। आजै उजुरीकर्तासँग छलफल गरी शर्मालाई बोलाउने सुनवाई समितिको तयारी। मानव वन्यजन्तु द्वन्द अन्त्य गर्न प्राविधिक समितिको कार्यदल गठन। आवश्यक नीति र कानून संशोधनका लागि सिफारिश गर्ने। चितवनको कुलवाङमा जंगली च्याउ खाँदा बिरामी मनिता चेपाङको पनि ज्यान गयो। ज्यान गुमाउने बाल बालिकाको संख्या 3 जना पुग्यो। अमेरिकाको सिमी भ्यालीमा ठूलो डडेलो, हजारौं नागरिक विस्थापित हुन सक्ने जोखिम। र आईपीएल क्रिकेटमा आज राजस्थान र लखनऊ खेल्दै। नेपाल खबरमा अब पूरा खबर। सर्वोच्च अदालतका प्रस्तावित प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माको कार्ययोजना र उजुरी अध्ययन गर्न संसदीय सुनवाई समितिको बैठकमा विपक्षी दलहरूले समय माग गरेका छन्। आज बिहान बसेको समितिको बैठकमा विपक्षी दलका सदस्यहरूले समय माग गरेका हुन्। नेकपा र एमालेका सदस्यहरूले हतार नगरी प्रक्रियागत रूपमा अगाडि जानुपर्ने बताएका हुन्। बैठकमा एमाले संसदीय दलकी उपनेता पद्मा आर्यालले संसदीय सुनवाईको प्रक्रियामा निकै हतारो गरिएको भन्दै आपत्ति जनाउनुभयो। त्यस्तै नेकपाका सांसद वर्षमान पुनले प्रस्तावित प्रधान न्यायाधीशको संसदीय सुनवाई प्रक्रियालाई परिपक्व, पारदर्शी र जवाबदेही बनाउनु पर्नेमा जोड़ दिनुभयो। सांसद नरबहादुर विष्टले प्रस्तावित प्रधान न्यायाधीशको संसदीय सुनवाई प्रक्रियामा अत्याधिक हतारो गरिएको भन्दै आपत्ति जनाउनुभयो। तर सत्तारूढ़ रासोपाका सांसदहरूले प्रस्तावित प्रधान न्यायाधीश डाक्टर शर्माको संसदीय सुनवाई प्रक्रियालाई थप विलम्ब नगरी वस्तुनिष्ठ र द्रुत गतिमा अगाडि बढ़ाउन माग गरेका छन्। रासोपाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटी सहित सांसदहरू डाक्टर लेखजङ थापा र राजीव खत्रीले सुनवाई प्रक्रियालाई प्रभावकारी बनाउन विभिन्न सुझाव प्रस्तुत गर्नुभएको छ। बैठकमा संसदीय सुनवाई समितिका सभापति बोध नारायण श्रेष्ठले प्रस्तावित प्रधान न्यायाधीश शर्माको सुनवाई प्रक्रियालाई निष्कर्षमा पुर्याउन ढिलाइ गर्न नहुने बताउनु भएको छ। न्यायालयमा देखिएको अन्यल अन्त्य गर्न समयमै निर्णय लिनुपर्नेमा उहाँको जोड़ छ। प्रधान न्यायाधीशमा सिफारिश डाक्टर शर्मामाथि संसदीय सुनवाई प्रक्रिया आज बिहानदेखि शुरू भएको हो। उहाँमाथि परेका उजुरीको विवरण र शर्माका कार्ययोजना सदस्यहरूलाई वितरण गरिएको छ। शर्मा विरूद्ध 16 उजुरी परेका छन्। संसदीय सुनवाई समितिले आजै उजुरीकर्तासँग छलफल गरेर आजै दिउँसो प्रस्तावित प्रधान न्यायाधीश शर्मालाई बोलाउने तयारी गरेको छ। प्रतिनिधि सभाको बैठक बसिरहेको छ। बैठकमा आउँदो आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता कर प्रस्ताव बाहेकमा छलफल भइरहेको छ। यो प्रस्तावमा हिजोदेखि छलफल शुरू भएको थियो। गएको वैशाख 31 गतेको बैठकमा अर्थमन्त्री डाक्टर सोनी मुवागले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्नुभएको थियो। छलफल सकिएपछि मन्त्री डाक्टर वाग्ले जवाब दिने तालिका छ। आजको प्रतिनिधि सभाको बैठकमा पनि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले विरोध जनाउनुभयो। आज दिउँसो सभा 1 बजे राष्ट्रिय सभाको बैठक पनि बस्दैछ। कृषि वन तथा पर्यावरण मन्त्रालयले मानव वन्यजन्तु द्वन्द व्यवस्थापनका लागि प्राविधिक समितिको कार्यदल गठन गरेको छ। वन्यजन्तुबाट हुने क्षति नियन्त्रण, नीति तथा कार्यक्रम सुधार र पालिकामा प्रभावकारी कार्यान्वयनका लागि कार्यदल गठन गरिएको हो। मानव वन्यजन्तु द्वन्द व्यवस्थापन विशेषज्ञ सहितको 15 सदस्यीय टास्क फोर्स गठन गरिएको छ। कार्यदलले वन्यजन्तुबाट हुने क्षतिको अध्ययन अनुसन्धान, वर्तमान अवस्थाको समीक्षा तथा आवश्यक नीति र कानून संशोधनका लागि सिफारिश गर्नेछ। सूचकको आधारमा 20 वडामा नमूना परियोजना छनौट गरी कार्यान्वयन, प्राविधिक सहयोग तथा अनुगमन गर्ने जिम्मेवारी पनि कार्यदललाई दिइएको छ। संघ प्रदेश र पालिकासँग समन्वय गर्दै कार्यक्रम कार्यान्वयन गरिने तथा क्षतिग्रस्त बाली नालीको राहतलाई सरल, प्रभावकारी र समय सापेक्ष बनाउन सुझाव दिने व्यवस्था गरिएको छ। कार्यदलले दिएको सुझावको आधारमा मानव वन्यजन्तु द्वन्द व्यवस्थापन कार्य गरिने मन्त्रालयले जनाएको छ। पछिल्लो समय जंगली जनावरहरू बस्तीमा पुगेर आक्रमण तथा बाली नाली नोक्सानी गर्ने घटना बढ़न थालेका छनृ चितवनको इच्छा कामना गाउँपालिका 1 कुलवाङमा जंगली च्याउ खाँदा बिरामी मनिता चेपाङको पनि ज्यान गएको छ। 13 वर्षीय मनितासहित ज्यान गुमाउने बाल बालिकाको संख्या 3 जना पुगेको छ। यसअघि 9 वर्षीय नमूना चेपाङ, 11 वर्षीय सञ्जय चेपाङको ज्यान गएको थियो। नमूना, सञ्जय र मनिता एकै परिवारका हुन्। राष्ट्रिय माध्यमिक विद्यालय हात्तीवाङका प्रधानाध्यापक लोकबहादुर मगरका अनुसार नमूनाको जेठ 1 गते घरमा, सञ्जयको शनिबार राति उपचारको क्रममा र मनिताको आज बिहान भरतपुर अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो। गएको वैशाख 29 गते श्यामबहादुर चेपाङको 5 जनाको परिवारले जंगलबाट ल्याएको च्याउ पकाएर खाएका थिए। त्यसपछि 3 जना बालबालिका गम्भीर बिरामी परेका थिए। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा पोखरा महानगरले अमरसिंह माविको जग्गामा रहेका अनधिकृत संरचनामा डोजर चलायो, आज सुन चाँदीको भाव सामान्य बढ़्यो लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
1: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं,
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं,
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: ह्युमन रिसोर्स डेभलपमेन्ट एन्ड रिसर्च इन्स्टिच्युट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
2: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083 लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
1: कोर्सका विशेषताहरू: 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायक सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
2: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9576114314 मा सम्पर्क गर्नुहुन अनुरोध छ।
3: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। यतिन्जेल हामीले प्रस्तावित प्रधान न्यायाधीश शर्माको कार्ययोजना र उजुरी अध्ययन गर्न विपक्षी दलले समय मागे। आज यो उजुरीकर्तासँग छलफल गरी शर्मालाई बोलाउने सुनवाई समितिको तयारी, कृषि तथा वन मन्त्रालयद्वारा मानव वन्यजन्तु द्वन्द अन्त्य गर्न प्राविधिक समितिको कार्यदल गठन लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। कास्कीको पोखरा महानगरपालिकाले अमरसिंह माध्यमिक विद्यालयको स्वामित्वमा रहेको जग्गामा निर्माण गरिएका अनधिकृत संरचना हटाउन डोजर परिचालन गरेको छ। आज बिहान महानगरको टोलीले सुरक्षाकर्मीको सहयोगमा विद्यालयको जग्गा मिचेर बनाइएका घरटहरा भत्काएको हो। विद्यालयको जग्गामा लामो समयदेखि अवैध रूपमा विभिन्न भौतिक संरचना निर्माण गरी प्रयोग हुँदै आएका थिए। सार्वजनिक र शैक्षिक संस्थाको जग्गा संरक्षण गर्ने महानगरको नीति अनुरूप ती अनधिकृत टहराहरू हटाएको पोखरा महानगरपालिकाले जनाएको छ। आज सुन चाँदीको भाव सामान्य बढ़ेको छ। सुनको भाव आज तोलामा 500 रूपियाँले बढ़ेको हो। भाव बढ़ेर सुन आज तोलाको 2,95,300 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो सुनको भाव तोलाको 2,94,800 रूपियाँ रहेको थियो। त्यस्तै आज चाँदीको भाव तोलामा 45 रूपियाँले बढ़ेको हो। हिजो तोलाको 5,040 रूपियाँमा कारोबार भइरहेको चाँदी आज तोलाको 5,085 रूपियाँ पुगेको महासंघले जनाएको छ। अब विदेशको खबर। अमेरिकाको लस एन्जलस नजिकै सिमी भ्याली क्षेत्रमा ठूलो डडेलो फैलिएको छ। घाँसे तथा झाड़ी क्षेत्रमा लागेको डडेलो तीव्र हावाका कारण फैलिँदा हजारौं बासिन्दा विस्थापित हुने जोखिम छ। कतिपयले घर छोड्नुपर्ने अवस्था छ। डडेलो फैलिएसँगै निभाउन अग्नि नियन्त्रक लागि परेका छन्। लस एन्जलसको डाउनटाउन क्षेत्रबाट झण्डै 40 माइल अर्थात 60 किलोमिटर उत्तर पश्चिममा रहेको सिमी भ्यालीमा डडेलो लागेको हो। 1,25,000 जनसंख्या रहेको त्यस क्षेत्रमा आगो फैलन थालेपछि स्थानीय प्रशासन र अग्नि नियन्त्रक निकायले उच्च सतर्कता अपनाएका अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। क्यालिफोर्नियाको अग्नि नियन्त्रण निकायले अहिलेसम्म मानवीय क्षति नभएको जनाएको छ। त्यसैगरी उत्तरी लस एन्जलसका विभिन्न आवासीय क्षेत्रमा पनि मानिसलाई सुरक्षित रहन र पूर्व तयारी गर्न भनिएको छ। पछिल्ला वर्ष जलवायु परिवर्तन, लामो खडेरी र अत्यधिक गर्मीका कारण वन तथा झाड़ीजन्य डडेलो र आगलागीका घटना बढ़दै गएका छन्। क्यालिफोर्निया हरेक वर्ष आगलागीको चपेटामा पर्ने क्षेत्रका रूपमा चिनिँदै आएको छ। अब खेल खबर। आईपीएल क्रिकेटमा आज राजस्थान रोयल्स र लखनऊ सुपर जायन्ट्सले खेल्दैछन्। यो खेल नेपाली समय अनुसार बेलुका 7:45 जयपुरमा शुरू हुनेछ। अंक तालिकामा राजस्थान 12 खेलमा 12 अंकका साथ 5औं र लखनऊ समान 12 खेलमा 8 अंकसहित अंक तालिकाको पुछारमा छ। यसअघि हिजो भएको खेलमा सनराइजर्स हैदराबादले चेन्नई सुपर किंग्सलाई हराउँदै प्लेअफमा पुगेको छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। प्रस्तावित प्रधान न्यायाधीश शर्माको कार्ययोजना र उजुरी अध्ययन गर्न विपक्षी दलले समय मागे। आज उजुरीकर्तासँग छलफल गरी शर्मालाई बोलाउने सुनवाई समितिको तयारी। मानव वन्यजन्तु द्वन्द अन्त्य गर्न प्राविधिक समितिको कार्यदल गठन, आवश्यक नीति र कानून संशोधनका लागि सिफारिश गर्ने। चितवनको कुलबाङमा जंगली च्याउ खाँदा बिरामी मनिता चेपाङको पनि ज्यान गयो। ज्यान गुमाउने बालबालिकाको संख्या 3 जना पुग्यो। अमेरिकाको सिमी भ्यालीमा ठूलो डडेलो, हजारौं नागरिक विस्थापित हुन सक्ने जोखिम। आईपीएल क्रिकेटमा आज राजस्थान र लखनऊ खेल्दै दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालोअनलाइन.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: कति धेरै भिड हो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल मलाई कसले छुँदैछ यताउता, आँखा भने देख्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न सहयोग गर्नुहोस्।
1: ओए बहिनीलाई के गरेको हो, त मान्थे नै रहिनछस्।
2: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिऊ। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौ।
3: लैङ्गिक हिंसा अन्त्य गरौ, हिंसा नगरौ र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौ। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
4: अब सुन्नुहोस् पूरा समाचार।
5: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
4: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
5: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
4: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
5: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
4: मद्यपान र धूम्रपान सेवन नगरौं,
5: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: गर्मी मौसममा संक्रामक रोगबाट बचौं र बचाऊ। गर्मी मौसममा मलेरिया, कालाजार, डेंगू, हैजा लगायतका विभिन्न संक्रामक रोगहरू फैलिन सक्छन्। संक्रामक रोग फैलाउने झिंगा, लामखुट्टे, भुसुना आदिको नियन्त्रण गरौं। संक्रामक रोगबाट बच्न शुद्ध र उमालेको पानी पिउँ। बासी तथा सडे गलेका खाना नखाऊ। घरभित्र र वरपरको सरसफाईमा ध्यान दिउँ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
8: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
9: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
8: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
9: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: हार्दिक निमन्त्रणा। हाम्रो यस संस्था अनाथ तथा असहाय महिला कल्याण समाज रामचन्द्र मैनादेवी अनाथ आश्रममा आश्रित सुरेन्द्र बानियाले महाभारत कुन्ती पुत्र राधेय पण्डको जीवनी कवितालाई सत्सङ प्रवचन गर्ने कार्यक्रममा सम्पूर्ण आमा समूहहरू, कर्मचारीहरू, संघ संस्थाहरू, सम्पूर्ण धर्मप्रेमी बुवामा दाजुभाइ तथा दिदी बहिनीहरू उपस्थित भएर प्रवचन श्रवण गरी पुण्य आर्जन गर्नुहुन हार्दिक अनुरोध गरिन्छ।
12: मिति 2083 जेठ 7 गतेदेखि 13 गतेसम्म, समय 11:30 बजेदेखि 2 बजेसम्म, स्थान आश्रम प्राङ्गण, अध्यक्ष मैनादेवी भण्डारी।
13: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौं।
14: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बीचैमा नछोडी मात्रा अनुसार औषधि पूरै सेवन गरौं।
13: पछिका लागि भनेर औषधि बचाएर नराखौं।
14: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं।
13: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊ।
14: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले गरौं।
13: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौं।
15: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
0: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
1: ल आमा पनि, यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
0: दुख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा टाढा पठाउन पनि सकिँदैन।
1: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ, छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउन। बहिनीले लोक सेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
2: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ।
15: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
16: होइन काका, बहिनीको बिहे गर्ने बेला भएन र? बिहेको केही सुरसारै छैन त।
17: होइन, के भन्छ हो, यस्ता अपाङ्गता भएकालाई पनि कसले बिहे गर्छ र? बरु 50-60 वर्षको घरबार बिग्रेको त्यस्ताले लगे त हुने हो, नत्र यस्ता अपाङ्गता भएकालाई कसले बिहे गर्छ र?
16: के भनेको काका तपाईँ, हाम्रो जस्तै बिहे गर्ने बच्चा जन्माउने अधिकार बहिनीको पनि छ। बहिनी अपाङ्गता भएको व्यक्ति भए पनि उनी आफैमा सक्षम छिन्, बिहे गर्न चाहे उनले आफूलाई मन परेको व्यक्ति रोजेर बिहे गर्न। अरूको जस्तै अपाङ्गता भएका महिलाहरूको पनि प्रजनन स्वास्थ्य अधिकार छ। इच्छाएको व्यक्तिसँग बिहे गर्ने, सन्तान जन्माउन पाउने हक अपाङ्गता भएका महिलाहरूको पनि छ। त्यसैले अपाङ्गता भएका महिलालाई प्रजनन स्वास्थ्य अधिकारबाट वञ्चित नगरौ, कानूनको सम्मान गरौ। डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
18: रौनक घर र मन दुवै रंगीन बनाउने आकर्षक अफर आजै बर्जर पेन्ट्सको खरिदमा पाउनुहोस् मोटरसाइकल, फ्रिज र मोबाइल फोन जित्ने मौका। साथै स्योर सफ्टमा पाउनुहोस् 100 स्क्वायर फिटको सेल्फ इलुजन डिजाइन पनि। शर्तहरू लागू हुनेछन्।
19: किन झोक्राउनु भन्छ काका?
20: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै प्रुफ बनाइदियो।
19: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुहोस् बुद्ध फाइबरमा।
20: ए बुद्ध फाइबर, कामसोली पनि त्यही भन्थ्यो।
3: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी दिने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका पल्ला, फाइबर जस्ता पाता, पार्किङ सेड पाता, डस्टबिन, डेस्क बेन्च, चिपलेटी, प्ले स्टेशन का सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग शोरूम तिलोत्तमा 3 सीताराजमेर, मोबाइल 9857-21-757 र 9842-96-2228।
21: होइन पुर्खे बा, किन के भयो र?
22: बाह्र चौरासी घुमे गरेर
21: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या। एकपटक यिनलाई मणिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो।
23: 24 घण्टा इमर्जेन्सी आईसीयू प्रसूति ईसीजी एक्सरे सिटी स्क्यान फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल।
21: होइन है पुर्खे बा, फेरि दौडिँदै कता हो?
22: ए क्रिम्सनमा गएको सब ठिक ठाक, अब त पुर्खे बा पनि हिँड्छ मर्निङ वाक।
23: सम्पर्क क्रिम्सन अस्पताल तिरोत्तमा 6 मणिग्राम रूपन्देही, फोन 071-562-744, 562-745।
24: साउजी क्यूआर भयो है?
25: ए बगनुस् त, मेसेज आएको छैन।
26: घरी एसएमएस आएन।

0: एवरटोल रूपंदेही
1: फोन नंबर 071-562-5
2: होइन काका, निकै टोलाएर हेर्नु भयो मेरो बगैँचा।
3: अरे बाबु, अति रहर लाग्दो छ तिम्रो फुलबारी। एक बार देखेपछि जसको पनि मन लुभाइहाल्छ। आँप र लिचीले बोटै ढाकिदिएछ, बडा अचम्म लाग्दो छ।
2: के तपाईँको बगैँचामा फल लागेको छैन?
3: अरे हजुर, कलमी बिरुवा फनेरे सोहार बजार से लाएर लगाइहाले हजुर, एकको दाना फलेन।
2: जहाँ पायो त्यहीबाट बिरुवा किनेर ल्याएपछि कहाँ राम्रो हुन्छ त?
3: कहाँ पर खोजे त बताइहाल्नु।
2: यी सबै बिरुवाहरू गुप्त नर्सरीबाट ल्याएको नि।
3: त्यसो भए त म अहिले गइहाल्छु हजुर गुप्त नर्सरी।
4: पश्चिमाञ्चलमा तहल्का मचाउन सफल घर बगैँचा होटल तथा बैठक कोठाहरूको डेकोरेशन गर्नु परेमा र अन्य गार्डन बनाउनको लागि चाहिने कृषि औजार, बिउ बिजन, फलफूलको बिरुवा र लगाउने सरसल्लाहको लागि
0: गुप्ता नर्सरी तिलोत्तमा 4 डाइभर टोल रूपन्देहीमा सम्पर्क गर्नुहोस्।
4: फोन नम्बर 562-5।
5: तिलोत्तमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब, सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने, एफडिएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था, दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था, होल बडी चेकअप, थाइराइड, किडनी, कोलेजो, बाथ, डेंगू, युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने, घरमै गए निशुल्क रगत संकलनको व्यवस्था, गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब, तिलोत्तमा 5 मलिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको। थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018।
6: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं। एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवनयापनमा सुधार ल्याउन जवाफदेही बनाऊ।
7: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल। आगलागी तथा डडेलोबाट जोगियौं र जोगाऊ। चैत वैशाखमा सुक्खायाम र हावाहुरी चल्ने भएकोले आगलागीका घटना हुन सक्ने जोखिम उच्च हुन्छ, यसर्थ यो समयमा विशेष सावधानी अपनाऊ। सलाई, लाइटर जस्ता सामान बाल बालिकाको पहुँचबाट टाढा राखौ। जथाभावी खुल्ला ठाउँमा आगो नबालौ। बाल्नै परेमा काम सकिएपछि तुरन्त निभाऊ। परालको टौवा, भुस लगायतका सुक्खा वस्तुहरू सुरक्षित तरिकाले राखौ। सुक्खायाम तथा पतझरको समयमा वनमा डडेलो लाग्न सक्ने भएकोले जथाभावी रूपमा वन जंगलमा आगो नबालौ। वनका सुक्खा घाँस पात, पात पतिङ्गर जस्ता ज्वलनशील वस्तु सुरक्षित रूपमा व्यवस्थापन गरौं। चुरोट, बिडी लगायतका आगोका झिल्का भएका वस्तु जथाभावी नफालौं। डडेलो विरुद्ध समुदाय स्तरमा सचेतना फैलाऊ। कहीँ कतै आगलागीका घटना भए वा वनमा डडेलो लागेमा नगरपालिकाको दमकल, नजिकैको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा जानकारी गराऊ। सबै मिलेर सुरक्षित रूपमा आगलागी तथा डडेलो नियन्त्रण गरौं। आगलागीबाट आफू बचौ, अरूलाई पनि बचाऊ, वन जोगाऊ र वातावरण संरक्षणमा योगदान दिऊ। कञ्चन गाउँपालिका, कञ्चन रूपन्देही।
8: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटोलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा शुरू भएको जानकारी गराउँदछौ।
9: बुटोलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट इन्जरी साथै हात जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफ्लोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हात जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
8: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ। पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्।
10: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली, साबिक लुम्बिनी नर्सिङ होम प्राली, बुटोल 8, पुष्पलाल पार्क।
7: फोन नम्बर 071-5

0: 541, 535, 641.
1: ए दिलकुमारी, आज त काम गर्ने जागरै छैन।
2: हो भाइ, आज मलाई पनि काम गर्ने जागरै छैन।
3: ओ दिलकुमारी सुन्दली, के गरेको? यो पाराले काम त गराइ हुँदैन।
2: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
4: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ? लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
0: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
5: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्थ्यौ? तीन दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
6: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
7: के को छलफल हो दाई भाउजू? दुवैजना थकित पनि देखिनुहुन्छ।
6: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कुल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
7: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एक करो काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
5: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ, म बल्ल बुझे भाइ।
8: एक अर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
9: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौँ, सुरक्षित भविष्य निर्माण गरौँ। मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौँ। मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लियौँ। प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनौँ। जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौँ। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ। ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ। वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ। वातावरण संरक्षण गरौ, जीवन रक्षा गरौ। तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, कुञ्जलापुर, मणिग्राम, रूपन्देही।
10: नमस्ते है, नमस्ते। होइन, बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी त?
11: के हुनु नस्नानी, जेठी बुहारी दुई जुकी बाकी, सासु सालको मेसो खोज्दै छौ क्या?
10: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बचेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाईका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
12: लौ, ढुङ्गो खोज्दा देउतै मिले झैं भयो। के गर्नुपर्छ भन्दिउँ त नानी?
10: ल, यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
13: अनि फलफुल र सागपात, बच्चाको खाना साथ साथ
14: सबै मिलाइ खुवाउ।
13: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाउ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि छ महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
15: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ।
16: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाईमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि? आईडी नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।
17: हेलो
18: हेलो बहिनी, सन्चै छौ?
17: हजुर, सन्चै छु। हजुरलाई कस्तो छ?
18: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
17: अनि हुलाकमा पो जानु?
18: हो नि, हुलाकमा जाऊ न।
17: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
18: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
17: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
18: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
17: ए, शहरमा मात्र होला नि
18: कहाँ हुनु अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुला कार्यालयबाट सेवा चलेको छ नि
17: थ्याङ्क यू मेरो दाई आज राम्रो कुरा थाहा भयो
14: नेपाल सरकार विज्ञापन हो
19: नमस्कार स्वयंसेविका दिदी
20: नमस्कार नमस्कार दुई जीवको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि
21: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी यिनले गाह्रो माने पनि लान्छु नि
20: कस्तो राम्रो यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि
19: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध फलफूल साग सब्जी अण्डा माछा मासु खानुपर्छ यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ
20: हो त
21: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी
20: आहा कस्तो राम्रो यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि छरछिमेकका अरूलाई पनि बताउनुपर्छ
14: नेपाल सरकार विज्ञापन बोर्ड
22: खै जन्म दर्ता दिनुहोस् त
23: जन्म दर्ता गरेको छैन नि म्याडम
22: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि
23: हो र मलाई त थाहा नै थिएन म्याडम
22: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ
23: ए पहिला कसैले भनेन
24: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ
14: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
20: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
14: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
19: नेपाल सरकार विज्ञापन बोर्ड
14: अब सुन्नुहोस् पूरा समाचार
20: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन् प्रशोधित तथा तयारी खाना जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ
14: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ
20: सन्तुलित भोजन पर्याप्त निन्द्रा सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ
14: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं
20: चिल्लो पदार्थ माछा मासु कम खाऊ खानामा सागपात र फलफूल खाऊ
14: मध्यपान र धूम्रपान सेवन नगरौं
20: स्वस्थ रहौ सुखमय जीवन बिताऊ
14: नेपाल सरकार विज्ञापन बोर्ड एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ
24: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ
14: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ
24: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ
14: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ
24: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन
14: रक्तदान जीवनदान मात्र होइन यो त दानहरू मध्येकै ठूलो दान महादान हो
24: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं
20: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
14: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं
20: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं
14: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द बढ़ाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं
20: अरूलाई होच्याउने निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
14: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
20: सचेत बनाऊ
14: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
20: नेपाल सरकार विज्ञापन बोर्ड।
0: एसीको नतिजापछि अब कहाँ पढ्ने भनेर तनावमा हुनुहुन्छ वा भविष्य बनाउने सही ठाउँ खोज्दै हुनुहुन्छ? अब ढिला नगर्नुहोस्, आउनुहोस् शान्ति नमुना माध्यमिक विद्यालयमा।
1: नेपालकै उत्कृष्ट सरकारी विद्यालय शान्तिमा कक्षा 11 भर्ना खुल्यो। विज्ञान व्यवस्थापन शिक्षा र कानून तपाईँको रुचि अनुसार जे चाहिन्छ त्यही उपलब्ध। साथै डीएचएम र सब ओभरसेयरमा समेत भर्ना खुलेको छ।
0: शान्ति नै किन
1: कक्षा 12 100% नतिजा दिन तथा उच्च अध्ययनका लागि धेरै विद्यार्थीले नाम निकाल्न सफल।
0: एसई 2081 18 GPA सहित देशमै सर्वोत्कृष्ट नतिजा दिन सफल।
1: डीएचएम मा नेपाल प्रथम तथा द्वितीय हुन सफल।
0: अनुभवी शिक्षक, उत्कृष्ट वातावरण अनि अतिरिक्त क्रियाकलापमा बेग्लै पहिचान बनाउन सफल।
1: थप जानकारीका लागि शान्ति नमुना मावि तिलोत्तमा 5 मणिग्राम सम्पर्क नम्बर 98573 98573 98573 र 98472093992।
0: शान्ति नमुना भविष्य निर्माणको विश्वसनीय आधार।
2: साउजी गुड्का दिनु न।
7: ल के भन्नुभएको यस्तो? तिलोत्तमा नगरपालिकामा गुटखाजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइएको छ, तपाईँलाई थाहा छैन यो कुरा?
3: गुटखाजन्य पदार्थको सेवनले मानव स्वास्थ्यमा असर गर्नुका साथै सोबाट निस्किने फोहरले नगरको सौन्दर्यतामा समेत असर परेकोले नगरवासीको स्वास्थ्य, शहरी सौन्दर्य र वातावरणलाई ध्यानमा राखी 2079 चैत्र 1 तिलोत्तमा नगरपालिकामा सबै प्रकारका गुटखाजन्य पदार्थको उत्पादन, बिक्री वितरण र ओसार पसारमा प्रतिबन्ध लगाइएको कुरा सम्पूर्णमा जानकारी गराइन्छ। अब उपरान्त नगरमा गुटखाजन्य पदार्थको उत्पादन, बिक्री वितरण र ओसार पसार गरेको पाइएमा दण्ड जरिवाना हुने सम्पूर्ण नगरवासीमा जानकारी गराउँदछौ। जरिवानाको किसिम प्रथम पटक डिलरलाई ₹10,000, अन्य व्यवसायीलाई ₹1,500, दोस्रो पटक जरिवाना डिलरलाई ₹20,000, अन्य व्यवसायीलाई ₹3,000 र तेस्रो पटक जरिवाना डिलरलाई ₹50,000 र अन्य व्यवसायीलाई ₹5,000।
4: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
25: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
26: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना 4 तालिका पालना गरौं।
25: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
26: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 आमाको दूध मात्र खिलाऊ।
25: जन्मेदेखि 15 नियमित खोप पूरा गराऊ।
26: 6 आमाको दूध सँगै थप आहार पनि खुवाऊ।
25: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 हरेक महिना नियमित तौल लिऊ।
26: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
25: प्रत्येक 6 महिनामा जन्मेको 6 59 बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
4: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
27: शान्तिको आवाज रेडियो लुम्बिनी।

सामाजिक सञ्जाल प्रयोगमा सचेतता अपनाऊ। सामाजिक सञ्जालमा अपरिचित व्यक्तिको साथी बन्ने अनुरोधलाई विश्वस्त भएर मात्र प्रतिक्रिया जनाऊ। अपरिचित व्यक्तिलाई जथाभावी साथी बन्न अनुरोध नपठाऊ। सामाजिक सञ्जालमा तथा अन्य विद्युतीय माध्यमबाट चिट्ठा, पुरस्कार जस्ता आर्थिक प्रलोभनका प्रस्तावको भ्रममा नपरौ। आफूले प्रवाह गरेका सन्देश वा सूचनाबाट समाजमा पर्न सक्ने नकारात्मक प्रभावको ख्याल गरौं। आफ्नो सन्देशले कुनै व्यक्ति वा अन्य कुनै समुदायको आत्मसम्मानमा चोट नपुर्याउ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।

0: Marga Kanchi OPC Cement, Deshko Cement.
1: किन झोक्राउनु भछ काका
2: के भन्नु नि नानी त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो
1: मैले त भनेकै हो नि काका तपाईले भन्दा पहिलै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुस् त जस्ताको त्यस्तै छ बरु अझै पनि केही बिग्रेको छैन जानुस् बुद्ध फाइबरमा
2: ए बुद्ध फाइबर कान्छोले पनि त्यही भन्थ्यो
3: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी दिने न फुट्ने रङ गर्न नपर्ने फाइबर का ढोका पल्ला फाइबर जस्ता पाता पार्किंग सेड पाता डस्टबिन डेस्क बेन्च चिपलेटी प्ले स्टेशन का सामग्री लगायत का सम्पूर्ण फाइबर का सामग्री अर्डर अनुसार तयार गरिन्छ गुणस्तरीय फाइबर का लागि बुद्ध फाइबर उद्योग शोरूम तिलोत्तमा 3 सीताराजमेर मोबाइल 98570 21 757 र 98472 96 228
4: अब नसा तथा मनोरोगको सफल उपचार लालीगुराँस फार्मेसीमा
5: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साँझ उपचार र परामर्श गरिन्छ
6: तपाईमा टाउको दुखी रहने धेरै मुटु ढुकढुक हुने चाँडो श्वास फेर्ने श्वास रोके जस्तो महसुस हुने मनमा छटपटाहट हुने ज्यादै झस्कने तर्सने डराउने काँप्ने छोप्ने बेला बेलामा बेहोस हुने छारे रोग मिर्गीलागीमा उदास भइरहने जिउमा फुर्ती नहुने बढी रिसाउने झिझो मान्ने जिउ दुख्ने दुब्लाउने निद्रा नलाग्ने हात खुट्टा झमझम गर्ने स्मरण शक्ति क्षीण हुँदै गएमा यौन इच्छा कमी हुँदै गएमा बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा धेरै रक्सी लागु पदार्थको सेवन गर्ने भएमा आत्महत्याको इच्छा उत्पन्न हुने ओछ्याङमै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लालीगुराँस फार्मेसी
4: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि मोबाइल 98026 33111 र 98026 21 354
7: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा शुरू भएको जानकारी गराउँदछौ
8: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको स्पट इन्जरी साथै हार जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पट इन्जरी माफ्लोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा शुरू भएको छ विशेष गरी हार जोड्ने भाँचिएको लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ
7: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्
4: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली साबिक लुम्बिनी नर्सिङ होम प्राली बुटोल 8 पुष्पलाल पार्क
9: फोन नम्बर 071-531-6141
10: नारी पुरुष बराबरी पाइला हाराहारी समान कामको समान ज्याला नहोस् घटी बढी काम सानो ठुलो हुन्न कामलाई सम्मान गरौं लिङ्ग जात वर्ग होइन श्रमलाई इज्जत गरौं महिलाको श्रमलाई सक्दो हौसला बढाऊ महिला भएकै कारण ज्यालामा भेदभाव नगरौं सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही
11: ए दिल कुमारी आज त काम गर्ने जाँगरै छैन
12: हो भाई आज मलाई पनि काम गर्ने जाँगरै छैन
13: ओ दिल कुमारी सुन्तली के गरेको यो पाराले काम त गराइ हुँदैन
12: ठेकदार साहब हामी काम गरेका छौँ उत्ति नै मेहनत गरेका छौँ तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ ठेकदार साहब हामीसँग पनि समान व्यवहार गर्नुहोस्
8: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ लिङ्गको आधारमा कुनै भेदभाव नगरौं
10: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही
14: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी
15: हाम्रा सेवाहरू
14: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने
15: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने
14: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने
15: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने
14: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही
16: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि
9: सम्पर्क 98 574 2344, 98 575 3527 र 98 573 73220।
16: नमस्ते है नमस्ते। होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफित
17: के हुनु नस्नानी।
16: जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दैछौ क्या।
17: आहा यो हो नि तरिका सासु ससुराको। हो त पेटमा बच्चा बसेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
18: लौ ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो। के गर्नुपर्छ भनिदिउँ त नानी।
17: ल यो सुन्नु त रेडियोमा फुकेको फुके हुन्छ त।
19: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
20: सबै मिलाई खुवाऊ।
19: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ। बच्चा चलाक निरोगी बनाऊ। हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
21: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ।
22: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खाने कुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि। आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्युट्रिसन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।

0: सामाजिक सञ्जाल लगायत अनलाइनमा हुने मिथ्या समाचार, दुष्प्रचार र घृणा जन्य अभिव्यक्ति कानूनी रूपमा दण्डनीय छ। अनलाइन हिंसा नगरौं र नसहौं।
1: तिलोत्तमा नगरपालिकाको फोहर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरूरी सूचना। फोहर मैला संकलन तथा व्यवस्थापन कार्यलाई दिगो र वैज्ञानिक बनाई वातावरण मैत्री स्थानीय शासनको प्रमुख सूचकलाई कार्यान्वयन गर्न 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा फोहर मैलाको स्रोतमै वर्गीकरण गरी कुहिने र नकुहिने फोहर अलग अलग रूपमा संकलन गर्ने कार्य प्रारम्भ भएको छ। साथै अबका दिनमा आफ्नो घर, व्यावसायिक प्रतिष्ठान, उद्योग धन्दा, कल कारखाना, होटल, रेस्टुरेन्ट, कार्यालय लगायत सम्बद्ध सबै स्थानमा कुहिने र नकुहिने फोहर राख्ने अलग अलग डस्टबिनको व्यवस्था गर्नुहुन तथा डाइपर, सेनेटरी प्याड तथा सिसाजन्य फोहरलाई छुट्टै झोलामा दिई सोही अनुरूप फोहर संकलन तथा व्यवस्थापन कार्यमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीमा अनुरोध छ। तोकिए बमोजिमको कार्य नगरेमा प्रचलित कानून बमोजिम दण्डनीय हुने र मिश्रित फोहर नगरपालिकाले संकलन नगर्ने कुरा पनि सम्पूर्ण नगरवासीमा जानकारी गराइन्छ।
2: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
3: खैदाई दुई खिल्ली चिरोट अनि एउटा सुर्ती ल्याउनुहोस् न।
4: ए ल ल लिनुहोस् भाइ।
3: अनि दाई कति भयो पैसा?
4: ल हेर भाइ, के गरेको तपाईँले? तपाईँलाई थाहा छैन तिलोत्तमा नगरपालिकाले सार्वजनिक ठाउँमा बसेर चुरोट पिउन अनि सुर्तीजन्य पदार्थ खान निषेध गरेको छ नि। चुरोटका ठुटा जहाँ पायो त्यही फाल्न पनि निषेध गरेको छ। हेर्नुहोस् है भाइ, कारवाहीमा पर्नु होला नि। हेर्दा जान्ने बुझ्ने देखिनुहुन्छ, ख्याल गर्नुहोस् है भाइ। ए यसरी यो डस्टबिनमा फाल्नु पर्ने
5: हो? तिलोत्तमा नगरपालिका क्षेत्रभित्र कुनै पनि सार्वजनिक स्थानमा चुरोट पिउने, सुर्तीजन्य पदार्थ र त्यसको खोल फाल्ने गरेमा कानून अनुसार दण्ड जरि बाना हुने हुँदा पूर्ण सरसफाई अभियानमा सरिक भई सभ्य नागरिकको परिचय दिउँ।
2: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 98023 64 460।
1: आग लागी हुन नदिन सधैं सनाखो बनाउ। खाना पकाइसकेपछि आगो ग्यास चुलो स्टोभ वा हिटर निभाउ। सिलिन्डरको रेगुलेटर पाइप वा चुलोबाट ग्यास लिक भए नभएको यकिन गरौ। ग्यासको गन्ध आए बेवास्ता नगरौ। सलाई लाइटर बाल बालिकाले भेट्याउने ठाउँमा नराखौ। दाउरा बालेर खाना पकाइसकेपछि पानी छ्यापेर आगो निभाउ। चुरोट तमाखु चिलिम सुल्पा नखाउ। खाएमा आगो राम्ररी निभाउ। बिजुलीका तार प्लग स्विच वा वायरिङ ठिक अवस्थामा भए नभएको जाँच गरौ। घर बस्ती नजिकै पोखरी ट्याङ्की वा अन्य कुनै तरिकाले पानीको जोहो गरिराखौ। आग लागिजन्य विपदबाट बस्न चनाखो बनाऊ। हावाहुरीबाट हुने क्षति कम गर्न पूर्व तयारी एवं सतर्कता अपनाऊ। लुम्बिनी प्रदेश सरकार गृह मन्त्रालय राप्ती उपत्यका दिउखुरी नेपाल।
2: डेंगू से बचे की खंती मच्छर के काटे से बचब ही सर्वोत्तम उपाय हुए। पूरा शरीर ढके वाला कपड़ा पहना जाए। सूते के समय मच्छर से बचे खंती मच्छरदानी के प्रयोग करा जाए। घर के आसपास और खेत बाड़ी में काम करे के समय मच्छर के काटे से बचा जाए। झाल और दरवाजा में जाली लगाई के बंद करा जाए। मच्छर उत्पन्न न हुए देख लिए घर के आसपास सफा रखा जाए और पानी जमे के ना देवा जाए। अचानक बुखार और ज्यादा सरदर्द भय में तुरंत नजीक के स्वास्थ्य संस्था या अस्पताल में जचावा जाए।
3: अनुरोध आग लुम्बिनी प्रदेश सरकार गृह मंत्रालय राप्ती उपत्यका दिउखुरी नेपाल।
4: एसई को रिजल्ट कहिले आउला भन्दा भन्दै 11 कक्षामा कहाँ भर्ना हुने हो भन्ने पो टेन्सन भयो। बा जान्ने बुझ्नेहरूको कुरा सुन्दा शंकरनगर दुर्गादत्त माविमै पढ्नु पर्छ भन्छन्। खै के हो के हो
5: आमै नि त्यति पनि थाहा छैन। ल सुन त्यसो भए
6: नेपाल सरकारबाट मान्यता प्राप्त सामुदायिक मावि भएकोले
5: माध्यमिक तहमा जिल्लामै उत्कृष्ट नतिजा प्राप्त गरिरहेकोले
6: न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा उपलब्ध हुने भएकोले
5: उत्पादित जनशक्ति हरेक क्षेत्रमा सफल भएकोले
6: अंग्रेजी र नेपाली दुवै माध्यम अलग अलग कक्षाको व्यवस्था हुने भएकोले
7: शिक्षा अन्तर्गत मेजर विषयहरू तथा व्यवस्थापनमा होटल म्यानेजमेन्ट कम्प्युटर साइन्स र फाइनान्स जस्ता विषयहरू पठन पाठन हुने भएकोले
6: ख्यातिप्राप्त अनुभवी शिक्षक प्राध्यापकहरूबाट पठन पाठन हुने भएकोले
5: सुविधा सम्पन्न भवन तथा पर्याप्त खेल मैदानको व्यवस्था भएकोले
6: नेपाल सरकारका सम्पूर्ण छात्रवृत्तिहरू समेत उपलब्ध हुने भएकोले
5: बसको सुविधा समेत भएकोले
6: स्नातक तर्फ शंकरनगर बहुमुखी क्याम्पस समेत सँगै रहेकोले
4: अब ढुक्क भए बरु तपाईँका पनि छोरा छोरीलाई लैहाल्नुहोस् है भर्ना गर्न शंकरनगर दुर्गादत्त माविमा।
6: सम्पर्क शंकरनगर दुर्गादत्त माध्यमिक विद्यालय तिलोत्तमा 2 शंकरनगर रूपन्देही एन इन्स्टिट्युसन अफ क्वालिटी एजुकेशन।
8: हार्दिक निमन्त्रणा। हाम्रो यस संस्था अनाथ तथा असहाय महिला कल्याण समाज रामचन्द्र मैनादेवी अनाथ आश्रममा आश्रित सुरेन्द्र बानियाले महाभारत कुन्ती पुत्र राधेय पण्डको जीवनी कवितालाई सत्सङ प्रवचन गर्ने कार्यक्रममा सम्पूर्ण आमा समूहहरू कर्मचारीहरू संघ संस्थाहरू सम्पूर्ण धर्म प्रेमी बुवामा दाजुभाइ तथा दिदी बहिनीहरू उपस्थित भएर प्रवचन श्रवण गरी पुण्य आर्चन गर्नुहुन हार्दिक अनुरोध गरिन्छ।
9: मिति 2083 जेठ 7 गतेदेखि 13 गतेसम्म। समय 11:30 बजेदेखि 2 बजेसम्म। स्थान आश्रम प्राङ्गण। अध्यक्ष मैनादेवी भण्डारी।
10: कति धेरै भिड हो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल मलाई कसले छुँदैछ यताउता, आँखा भनी देख्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न सहयोग गर्नुहोस्।
11: ओए बहिनीलाई के गरेको हो, त मान्छे नै रहेनछस्।
12: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिउ। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौ।
13: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
5: होइन काका, बहिनीको बिहे गर्ने बेला भएन र बिहेको केही सुसारै छैन त।
14: होइन, के भन्छ हो, यस्ता अपाङ्गता भएकालाई पनि कसले बिहे गर्छ र? बरु 50-60 वर्षको घरबार बिग्रेको त्यस्ताले लगे त हुने हो, नत्र यस्ता अपाङ्गता भएकालाई कसले बिहे गर्छ र?
5: के भनेको काका तपाईँ, हाम्रो जस्तै बिहे गर्ने बच्चा जन्माउने अधिकार बहिनीको पनि छ। बहिनी अपाङ्गता भएको व्यक्ति भए पनि उनी आफैमा सक्षम छिन्। बिहे गर्न चाहे उनले आफूलाई मन परेको व्यक्ति रोजेर बिहे गर्न सक्छिन्। अरूको जस्तै अपाङ्गता भएका महिलाहरूको पनि प्रजनन स्वास्थ्य अधिकार छ। इच्छाएको व्यक्तिसँग बिहे गर्ने, सन्तान जन्माउन पाउने हक अपाङ्गता भएका महिलाहरूको पनि छ। त्यसैले अपाङ्गता भएका महिलालाई प्रजनन स्वास्थ्य अधिकारबाट वञ्चित नगरौ, कानूनको सम्मान गरौ। डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
15: शान्तिको आवाज रेडियो लुम्बिनी।

0: बर्जरकर रंग रौनक घर र मन दुवै रंगीन बनाउने आकर्षक अफर आजै बर्जर पेन्ट्स को खरीदमा पाउनुहोस् मोटरसाइकल फ्रिज र मोबाइल फोन जित्ने मौका साथै स्योर सर्टमा पाउनुहोस् 100 स्क्वायर फिट को सेल्फ इल्युजन डिजाइन पनि शर्तहरू लागू हुने छन्
1: यसो बिहे पार्टीमा हेर्यो सबैका बुढी झपक्क गहनामा सजिएर आउने मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिन पर्यो भनेको कहाँ बनाइदिने होला
2: तपाईँ बनाइदिन्छु त भन्नुहोस् बनाउने ठाउँमा त म लैहाल्छु नि गहनामा खास सधैँको विश्वास
3: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह
4: तिलोत्तमा 5 मडगिराम रूपन्देही
2: हजुर हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ ए सुन्नुहोस् त पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है
5: सम्पर्क नम्बर 071560090 मोबाइल नम्बर 98472882 र 98470-24870
6: खुसीको खबर
7: होइन के खुसीको खबर हो दाजु
6: अरे भाइ लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब भुटोल शाखामा पनि सञ्चालन भयो नि
7: हो र
6: हो त वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक लोभिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल फोन नम्बर 071-573-823
7: सौजी क्युआर भयो
8: है ए बगनुस् त मेसेज आएको छैन
9: घरी एसएमएस

0: फोन पोइन्टसँग सधैँ रिवार्डेड।
1: घर पनि कति राम्रो बनेछ, ठिकै भएछ।
2: अब काठको रेलिङहरू राख्नुपर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
3: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तु नै देखि भनिन्छु नि हजुरलाई।
1: ल बारात मागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सिएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
1: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।
5: गुप्ता नर्सरी तिलोत्तमा चार ड्राइभर टोल रूपन्देहीको किसान वर्ग तथा ग्राहक वर्गहरूमा अनुरोध,
6: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन, अफिस, स्कुल, संघ संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र
7: तर त्यसका लागि चाहिने थरी थरीका फूलहरू र डेकोरेसन बिरुवाहरू त चाहियो नि। धन्दा नमान्नुहोस्, तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेसनका लागि प्राविधिक सरसल्लाह, फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले। जहाँ तपाईँ खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ।

0: नेपाल सरकारसँगको सहकार्य यूएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल। आगलागी तथा डडेलोबाट जोगियौं र जोगाऊ
1: चैत वैशाखमा सुक्खायाम र हावाहुरी चल्ने भएकोले आगलागीका घटना हुन सक्ने जोखिम उच्च हुन्छ। यसर्थ यो समयमा विशेष सावधानी अपनाऊ।
0: सलाई लाइटर जस्ता सामान बाल बालिकाको पहुँचबाट टाढा राखौ।
1: जथाभावी खुल्ला ठाउँमा आगो नबालौ। बाल्नै परेमा काम सकिएपछि तुरन्त निभाऊ।
0: परालको तौवा भुस लगायतका सुक्खा वस्तुहरू सुरक्षित तरिकाले राखौ।
1: सुक्खायाम तथा पतझरको समयमा वनमा डडेलो लाग्न सक्ने भएकोले जथाभावी रूपमा वन जंगलमा आगो नबालौ।
0: वनका सुक्खा घाँसपात पात पतिङ्गर जस्ता ज्वलनशील वस्तु सुरक्षित रूपमा व्यवस्थापन गरौ।
1: चुरोट बिडी लगायतका आगोका झिल्का भएका वस्तु जथाभावी नफालौ।
0: डडेलो विरुद्ध समुदाय स्तरमा सचेतना फैलाऊ।
1: कहीँ कतै आगलागीका घटना भए वा वनमा डडेलो लागेमा नगरपालिकाको दमकल नजिकैको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा जानकारी गराउ। सबै मिलेर सुरक्षित रूपमा आगलागी तथा डडेलो नियन्त्रण गरौ।
0: आगलागीबाट आफू बचौ, अरूलाई पनि बचाऊ, वन जोगाऊ र वातावरण संरक्षणमा योगदान दिऊ।
1: कञ्चन गाउँपालिका कञ्चन रूपन्देही।
2: दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
3: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
4: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
3: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
5: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
6: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
7: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्यौ? हँ, तीन दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
8: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
9: के को छलफल हो दाई भाउजू? दुवैजना थकित पनि देखिनुहुन्छ।
8: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया नास्ता, खाना, बच्चालाई स्कुल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
9: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
7: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
10: एक अर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं। मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं। मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लियौं। प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनौं। जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ। ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ। वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनौ। वातावरण संरक्षण गरौ, जीवन रक्षा गरौ। तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कुञ्जलापुर मणिग्राम रूपन्देही।
11: बुटोल भएर हवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्रणाली।
12: हाम्रा सेवाहरू
11: जनरल फिजिसियन,
12: स्त्री तथा प्रसुति,
11: बाल रोग,
12: छाला तथा यौन रोग,
11: हाड जोड्ने नसा तथा बाथ रोग,
12: टाउको तथा मनोरोग,
11: नाक कान घाँटी,
12: जनरल सर्जरी,
11: भिडियो एक्सरे,
12: डिजिटल एक्सरे,
11: ईसीजी,
12: डेन्टल तथा प्याथोलोजी,
11: फिजियोथेरापी
12: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्।
13: किशोर किशोरी, युवाहरू र 15 देखि 49 वर्षसम्म महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन, लामो समयको साधनमा कपर्टी र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
14: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
15: नीता पोलिक्लिनिक प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही,
16: रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि। फोन नम्बर 071-562-832, मोबाइल
17: 98-570-21-835।
18: नमस्ते है, नमस्ते होइन बुढेसकालमा

0: के कुरामा हो बुढा बुढी गफिदै
1: के हुनु नस्नानी जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दै छौ क्या
0: आहा यो हो नि तरिका सासु ससुराको हो त पेटमा बच्चा बसेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ
2: लौ ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो के गर्नुपर्छ भन्दिउँ त नानी
0: ल यो सुन्नु त रेडियोमा फुकेको फुके हुन्छ त
3: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
4: सबै मिलाई खुवाऊ
3: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ बच्चा चलाक निरोगी बनाऊ हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि छ महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए तपाईँले नि
5: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ
6: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है खास गरी हात सफा राख्ने खानेकुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ बुझ्नु भयो नि आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश
7: एसी को नतिजा पछि अब कहाँ पढ्ने भनेर तनावमा हुनुहुन्छ वा भविष्य बनाउने सही ठाउँ खोज्दै हुनुहुन्छ अब ढिला नगर्नुहोस् आउनुहोस् शान्ति नमुना माध्यमिक विद्यालयमा
8: नेपालकी उत्कृष्ट सरकारी विद्यालय शान्तिमा कक्षा एघारमा भर्ना खुल्यो विज्ञान व्यवस्थापन शिक्षा र कानून तपाईँको रुचि अनुसार जे चाहिन्छ त्यही उपलब्ध साथै डीएचएम र सब ओभरसियरमा समेत भर्ना खुलेको छ
7: शान्ति नै किन
8: कक्षा बाह्रमा 100% नतिजा दिन तथा उच्च अध्ययनका लागि धेरै विद्यार्थीले नाम निकाल्न सफल
7: एसई 2081मा 18 जना 4 जीपीए सहित देशमै सर्वोत्कृष्ट नतिजा दिन सफल
8: डीएचएममा नेपाल प्रथम तथा द्वितीय हुन सफल
7: अनुभवी शिक्षक उत्कृष्ट वातावरण अनि अतिरिक्त क्रियाकलापमा बेग्लै पहिचान बनाउन सफल
8: थप जानकारीका लागि शान्ति नमुना मावि तिलोत्तमा 5 मडिग्राम सम्पर्क नम्बर 98573 3813 98573 2875 98573 3594 र 98472093992
7: शान्ति नमुना भविष्य निर्माणको विश्वसनीय आधार
9: शान्तिको आवाज रेडियो

0: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
1: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
0: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
1: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
0: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
1: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ।
0: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
1: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
0: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
2: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364060।
1: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन क्या। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ। जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरो।
2: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
3: वैदिक आयुर्वेद सेवा प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लायन्स चोक नारायणगढ चितवन, मोबाइल 9855509934।
0: सामाजिक सञ्जाल प्रयोगमा सचेतता अपनाऊ। सामाजिक सञ्जालमा अपरिचित व्यक्तिको साथी बन्ने अनुरोधलाई विश्वस्त भएर मात्र प्रतिक्रिया जनाऊ। अपरिचित व्यक्तिलाई जथाभावी साथी बन्न अनुरोध नपठाऊ। सामाजिक सञ्जालमा तथा अन्य विद्युतीय माध्यमबाट चिट्ठा पुरस्कार जस्ता आर्थिक प्रलोभनका प्रस्तावको भ्रममा नपरौ। आफूले प्रवाह गरेका सन्देश वा सूचनाबाट समाजमा पर्न सक्ने नकारात्मक प्रभावको ख्याल गरौं। आफ्नो सन्देशले कुनै व्यक्ति वा अन्य कुनै समुदायको आत्मसम्मानमा चोट नपुर्याउ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
4: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्राली, लायन्स चोक नारायणगढ, मोबाइल 9855059934, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9855240934। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईँमा आइपुगेका छौं। प्रस्तुत छ रजहर 4 कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग 20 को भएन।
1: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि।
4: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
1: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ। जमानी फर्केछ, हेर्नुहोस् जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो। मलाई सन्चो भयो भनेर भन्दा नि त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
2: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
5: बिनिसरा मसरङ्गी गाइडको भन्नुभयो 10 सिताजी। हातखुट्टा चल्दैन थियो मेरो, पुरै हातखुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो, हातखुट्टा जम्मै बङ्गिने के सबै खुट्टा नचल्ने, नहाल्ने पुरै काम नि मेडिकल गए वहाँ एक्सरे गरे एक्सरे गरेर दबाई ल्याएर खाए दबाई ल्याएर खाएपछि झन् बढी भयो मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ म यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने डाक्टर साहब भन्नुभयो नआत्तिनु 15 दिनमा बल्ल थाहा हुन्छ 7 दिनसम्म म लगातार गए थेरापी गर्नु अब त्यो भाँडामा पानी पुनि दबाई दुवै हाल्दो रहेछ उमाल्दो रहेछ अनि त्यो बाफले सेक्दो रहेछ कि 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्न सक्ने भएछु
6: श्री बाबु म बेस्तरी खुसी म त अहिले
5: अब त म त बचे भनेको छ नि म
6: सुमया सुधार रामराजीपुर कल्यापुर भन्छ न तितरमाडी मेरो मलले खाएर गएको के खोज्दै गएको के नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर म भइँ गएको कि यहाँ झस्कानी यहाँबाट झस्कानी र नि पटौनी गल्ने अनि भतातै पोल्ने अनि यहाँ पैतलसम्म पोल्ने घाउबाट बेसरी भतातै पोल्ने दुख्नी बेसरी पटौनी सुतेको सुते हुने सुते खाने भात अनि त्यहाँ हिँड्न नहुने यहाँ बसे यहाँबाट त्यहाँ बहने त्यहाँबाट त्यहाँ बहने त्यहाँबाट त्यहाँ बहने हुन्थे लाउने दबाई पनि खाने दबाई दिनुभयो अनि बिहानै बेलुका पकाउँदै कोही काँचै कोही तातो पानीमा खाने अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सकिनु भएको
7: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद संसारकै शक्तिशाली जडीबुटी नेपाली जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा कार्यक्रम मेरो देश मेरो आयुर्वेद यस कार्यक्रमको सहयात्री
3: वैदिक आयुर्वेद सेवा प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही शान्ति स्कूल अगाडि मोबाइल 9857059934 लाइन्स चोक नारायणगढ चितवन मोबाइल 9855059934
8: विशाल इन्टरटेनमेन्ट प्रेजेन्ट्स

0: एसई को रिजल्ट कहिले आउला भन्दा भन्दै 11 कक्षामा कहाँ भर्ना हुने हो भन्ने पो टेन्सन भयो बा। जान्ने बुझ्नेहरूको कुरा सुन्दा शंकरनगर दुर्गादत्त माविमै पढ्नु पर्छ भन्छन्। खै के हो के हो
1: आमै नि त्यति पनि थाहा छैन ल सुन त्यसो भए।
2: नेपाल सरकारबाट मान्यता प्राप्त सामुदायिक मावि भएकोले
1: माध्यमिक तहमा जिल्लामै उत्कृष्ट नतिजा प्राप्त गरिरहेकोले
2: न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा उपलब्ध हुने भएकोले
1: उत्पादित जनशक्ति हरेक क्षेत्रमा सफल भएकोले
2: अंग्रेजी र नेपाली दुवै माध्यममा अलग अलग कक्षाको व्यवस्था हुने भएकोले
3: शिक्षा अन्तर्गत मेजर विषयहरू तथा व्यवस्थापनमा होटल म्यानेजमेन्ट कम्प्युटर साइन्स र फाइनान्स जस्ता विषयहरू पठन पाठन हुने भएकोले
2: ख्यातिप्राप्त अनुभवी शिक्षक प्राध्यापकहरूबाट पठन पाठन हुने भएकोले
1: सुविधा सम्पन्न भवन तथा पर्याप्त खेल मैदानको व्यवस्था भएकोले
2: नेपाल सरकारका सम्पूर्ण छात्रवृत्तिहरू समेत उपलब्ध हुने भएकोले
1: बसको सुविधा समेत भएकोले
2: स्नातक तर्फ शंकरनगर बहुमुखी क्याम्पस समेत सँगै रहेकोले
4: लौ म त अब ढुक्क भए बरु तपाईँका पनि छोरा छोरीलाई लैहाल्नुहोस् है भर्ना गर्न शंकरनगर दुर्गादत्त माविमा
2: सम्पर्क शंकरनगर दुर्गादत्त माध्यमिक विद्यालय तिलोत्तमा 2 शंकरनगर रूपन्देही एन इन्स्टिट्युसन अफ क्वालिटी एजुकेशन।

0: मार्का खांची ओबीसी सीमेंट देश को सीमेंट
1: किन झोक्राउनु भन्छ काका
2: के भन्नु नि नानी त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो
1: मैले त भनेकै हो नि काका तपाईले भन्दा पहिले लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुस् त जस्ताको त्यस्तै छ बरु अझै पनि केही बिग्रेको छैन जानुस् बुद्ध फाइबरमा
2: ए बुद्ध फाइबर कान्छोले पनि त्यही भन्थ्यो
3: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी दिने न फुट्ने रङ गर्न नपर्ने फाइबर का ढोका पल्ला फाइबर जस्ता पाता पार्किंग सेड पाता डस्टबिन डेस्क बेन्च चिपलेटी प्ले स्टेशन का सामग्री लगायत का सम्पूर्ण फाइबर का सामग्री अर्डर अनुसार तयार गरिन्छ गुणस्तरीय फाइबर का लागि बुद्ध फाइबर उद्योग शोरूम किलो तमा तीन सीताराज मिल मोबाइल 98570 21 757 र 98472 96 228
4: खुसीको खबर खुसीको खबर खुसीको खबर
5: होइन के खुसीको खबर हो दाजु
4: अरे भाई लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि
5: हो र
6: हो त वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक लोभिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल फोन नम्बर 071-573-823
7: अब नसा तथा मनोरोगको सफल उपचार लालीगुराँस फार्मेसीमा
8: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साँझ उपचार र परामर्श गरिन्छ
9: तपाईँमा टाउको दुखी रहने धेरै मुटु ढुकढुक हुने चाँडो चाँडो श्वास फेर्ने श्वास रोकिए जस्तो महसुस हुने मनमा छटपटाहट हुने ज्यादै झस्कने तर्सने डराउने काट्ने छोप्ने बेला बेलामा बेहोस हुने छारे रोग मिर्गी लागेमा उदास भइरहने जिउमा फुर्ती नहुने बढी रिसाउने झिजो मान्ने जिउ दुख्ने दुब्लाउने निद्रा नलाग्ने हात खुट्टा झमझम गर्ने स्मरण शक्ति क्षीण हुँदै गएमा यौन इच्छा कमी हुँदै गएमा बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा धेरै रक्सी लागु पदार्थको सेवन गर्ने भएमा आत्महत्याको इच्छा उत्पन्न हुने ओछ्याउने पिसा फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लालीगुराँस फार्मेसी
7: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि मोबाइल 98026-37111 र 98026-21354
10: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा शुरू भएको जानकारी गराउँदछौ
11: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको स्पट इन्जरी साथै हार जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफलोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा शुरू भएको छ विशेष गरी हार जोड्ने भाँचिएको लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ
10: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्
7: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली साबिक लुम्बिनी नर्सिङ होम प्राली बुटोल 8 पुष्पलाल पार्क
12: फोन नम्बर 071-531-6041 5-35-641

नारी पुरुष बराबरी पाइला हाराहारी समान कामको समान ज्याला नहोस् घटी बढी काम सानो ठूलो हुन्न कामलाई सम्मान गरौ लिंग जात वर्ग होइन श्रमलाई इज्जत गरौ महिलाको श्रमलाई सक्दो हौसला बढाऊ महिला भए

0: कारण ज्यालामा भेदभाव नगरौ। सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
1: ए दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
0: हो भाई, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
2: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
0: ठेकदार साहब, हामी काम गरेका छौ, उत्ति नै मेहनत गरेका छौ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
3: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौं।
0: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
4: हार्दिक श्रद्धांजलि तथा समवेदना। यस रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनका सियर सदस्य बुवा पदम बहादुर पुन र आमा शशिकला पुनका सुपुत्र प्रेम बहादुर पुनको उपचारको क्रममा यही जेठ 5 गते 59 वर्षको उमेरमा भएको असामयिक निधनको खबरले हामी अत्यन्तै मर्माहत भएका छौं। शोकको यस घड़ीमा सम्पूर्ण परिवार तथा आफन्तजनमा धैर्य धारण गर्ने शक्ति मिलोस्। शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौ। साथै स्वर्गीय प्रेम बहादुर पुनज्यूलाई हार्दिक श्रद्धांजलि अर्पण गर्दछौ। अध्यक्ष अर्जुनराज उपाध्याय तथा रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन परिवार।
5: शान्तिको आवाज रेडियो लुम्बिनी।

0: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी।
1: हाम्रा सेवाहरू
0: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
1: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
0: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने,
1: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने
0: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी। रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही
2: शाखा कार्यालय तिलोतमा नगरपालिकाको अगाडि।
3: सम्पर्क 9857024344, 9857035227 र 9857073220।
4: ओ मिन भाइ, कता हो लखर लखर? घर बनाएर भ्याउनु भयो?
5: घर बनाएर त सिद्धियो दिदी, अब अर्को झन्झट छ। सोफा, दराज, पलङ, फर्निचर, फर्निसिङको काम सबै बाँकी छ। कहाँ जाने हो कुन्नी?
4: ल, कस्तो कुरा गर्नुहुन्छ मिन भाइ? पनि नयाँ राज स्टोर छ नि, 4 नम्बर चोक्कैमा, त्यही जानुहोस् न, तपाईँको सबै समस्याको समाधान त्यही हुन्छ। हामी कहाँ काठको दराज, पलङ, डाइनिङ टेबल, ड्रेसिङ टेबल, कम्प्युटर टेबल, टिभी ट्रली, मेट्रेस, दस्ना, पर्दा, सिरक, डोरम्याट, कार्पेट, ड्रम, बक्स, प्लास्टिकका कुर्सी तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइन्छ। नयाँ राज स्टोर, तिलोतमा 8 करैया, 4 नम्बर रूपन्देही। प्रोप्राइटर राजेन्द्र थापा, गोमा कुमारी पाण्डे थापा। मोबाइल 9847077003, 9847066155 र 9847016539। हामी कहाँ पुरानो दराज पनि मर्मत गरिन्छ।
6: नमस्ते है, नमस्ते। होइन, बुढेसकालमा के कुरामा हो बुढा बुढी गफित
7: के हुनु? नस्नानी जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दै छौ क्या?
6: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
8: लौ, ढुङ्गो खोज्दा देउतै मिले झैं भयो। के गर्नुपर्छ भन्दिउँ त नानी?
6: ल, यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
9: अनि फलफुल र सागपात, बच्चाको खाना साथ साथ
10: सबै मिलाई खुवाऊ।
9: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
11: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोसिलो खाना खुवाऊ।
12: हो, यी सबै खानेकुरा

पार्ने र खुवाउने बेलामा सरसफाईमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नुभयो नि? आईजीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।

0: सामाजिक सञ्जाल लगायत अनलाइनमा हुने मिथ्या समाचार दुष्प्रचार र घृणा जन्य अभिव्यक्ति कानूनी रूपमा दण्डनीय छ। अनलाइन हिंसा नगरौं र नष्ट हौं।
1: तिलोत्तमा नगरपालिकाको फोहर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरूरी सूचना। फोहर मैला संकलन तथा व्यवस्थापन कार्यलाई दिगो र वैज्ञानिक बनाई वातावरण मैत्री स्थानीय शासनको प्रमुख सूचकलाई कार्यान्वयन गर्न 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा फोहर मैलाको स्रोतमै वर्गीकरण गरी कुहिने र नकुहिने फोहर अलग अलग रूपमा संकलन गर्ने कार्य प्रारम्भ भएको छ। साथै अबका दिनमा आफ्नो घर, व्यावसायिक प्रतिष्ठान, उद्योग धन्दा, कल कारखाना, होटल, रेस्टुरेन्ट, कार्यालय लगायत सम्बद्ध सबै स्थानमा कुहिने र नकुहिने फोहर राख्ने अलग अलग डस्टबिनको व्यवस्था गर्नुहुन तथा डाइपर, सेनेटरी प्याड तथा पिसाजन्य फोहरलाई छुट्टै झोलामा दिई सोही अनुरूप फोहर संकलन तथा व्यवस्थापन कार्यमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीमा अनुरोध छ। तोकिए बमोजिमको कार्य नगरेमा प्रचलित कानून बमोजिम दण्डनीय हुने र मिश्रित फोहर नगरपालिकाले संकलन नगर्ने कुरा पनि सम्पूर्ण नगरवासीमा जानकारी गराइन्छ।
2: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
3: खैदाई दुई खिल्ली चिरोट अनि एउटा सुर्ती ल्याउनुहोस् न।
4: ए ल ल लिनुहोस् भाइ।
3: अनि दाई कति भयो पैसा?
4: ल हेर भाइ, के गरेको तपाईँले? तपाईँलाई थाहा छैन तिलोत्तमा नगरपालिकाले सार्वजनिक ठाउँमा बसेर चुरोट पिउन अनि सुर्तीजन्य पदार्थ खान निषेध गरेको छ नि। चुरोटका ठुटा जहाँ पायो त्यही फाल्न पनि निषेध गरेको छ। हेर्नुहोस् है भाइ, कारवाहीमा पर्नु होला नि। हेर्दा जान्ने बुझ्ने देखिनुहुन्छ, ख्याल गर्नुहोस् है भाइ। ए यसरी यो डस्टबिनमा फाल्नु पर्ने
5: हो? तिलोत्तमा नगरपालिका क्षेत्रभित्र कुनै पनि सार्वजनिक स्थानमा चुरोट पिउने, सुर्तीजन्य पदार्थ र त्यसको खोल फाल्ने गरेमा कानून अनुसार दण्ड जरिवाना हुने हुँदा पूर्ण सरसफाई अभियानमा सरिक भई सभ्य नागरिकको परिचय दिउँ।
2: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: स्वास्थ्य घरनु वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364060।
1: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
2: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
3: वैदिक आयुर्वेद सेवा प्रणाली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लाइन्स चोक नारायणगढ चितवन, मोबाइल 9855050934।
0: सार्वजनिक यातायातलाई व्यवस्थित गरौं। सार्वजनिक यातायातका साधनमा यात्रा गर्दा सामाजिक मर्यादा र शिष्टाचारको पालना गरौं। यात्रु चालक र सहचालकले एक आपसमा मर्यादित र शिष्ट व्यवहार गरौं। सार्वजनिक यातायातका साधनमा हानि नोक्सानी नपुर्याउ। सवारी साधनमा भाडा दर देखिने गरी तोकिएको भाडा दर मात्र लिने र दिने गरौं। सार्वजनिक यातायात सञ्चालनको समय तालिका सार्वजनिक गरी त्यसको पालना गरौं। तोकिएको स्थानमा मात्रै यात्रु उकाल्ने र ओराल्ने गरौं। आरक्षित सिटमा सम्बन्धित यात्रुलाई नै प्राथमिकता दियौं। ट्राफिक नियमको पालना गरौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
4: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन्स चोक नारायणगढ, मोबाइल 9855050934, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 9855240934। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईमा आइपुगेका छौं। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग बीसको उन्नाइस भएन।
1: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि।
4: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
1: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ, हेर्नुहोस् जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो। मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
2: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
5: बिनिसरा मसरङ्गी गाइडको भन्नामा 10 पिताजी, हातखुट्टा चल्दैन थियो मेरो, पुरै हातखुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो, हातखुट्टा जम्मै बङ्गुडिने के, सबै खुट्टा नचल्ने, निकाल्ने पुरै काम नि। मेडिकल गए, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाए, दबाई ल्याएर खाएपछि झन् बढी भयो। मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ म। यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भन्यो। डाक्टर साहब भन्नुभयो न आत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गए थेरापी गर्नु। के अब त्यो भाँडामा पानी पुनि दबाई दुबई हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्न सक्ने भएछु।
6: श्री बाबा म बेस्तरी खुसी। म त अहिले
5: अब त म त बचे भनेको छु नि। म
6: रामराजीपुर कलिम्पुर भन्छ न तितरमाडी, मेरो मलले खाएर गएको के, खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर वहीँ गएको के। यहाँ झस्कानी, यहाँबाट झस्कानी र नि पटौनी गल्ने, अनि भतातै पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेस्तरी भतातै पोल्ने, दुख्नी बेस्तरी पटौनी, सुतेको सुते हुने, सुती सुते खाने भात, अनि त्यहाँ हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहाँ बहने, त्यहाँबाट त्यहाँ बहने, त्यहाँबाट त्यहाँ बहने हुन्थे। लाउने दबाई पनि खान पनि दिनुभयो, अनि बिहानै बेलुका पकाउँदै कोही काचै कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाए, त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सक्ने भएको।
7: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री
3: वैदिक आयुर्वेद सेवा प्राली, तिलोत्तमा 5 मणिग्राम, रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लाइन्स चोक नारायणगढ चितवन, मोबाइल 9855509934।
8: साप के काटे में ध्यान देवे वाला बात, साप के काटल इंसान घबराई सकत है तो उ इंसान के हौसला देवा जाए। सांप के काटल इंसान के तुरंत अस्पताल या सर्पदंश उपचार केंद्र में पुगावा जाए, झाड़ फूक के तरफ न जावा जाए। अपने घर के नजीक के सर्पदंश उपचार केंद्र कहाँ है जानकारी रखा जाए, अपने घर के आसपास झाड़ी न रखा जाए और हमेशा वातावरण सफा रखा जाए।
9: अनुरोध है लुम्बिनी प्रदेश सरकार, गृह मंत्रालय, राप्ती उपत्यका, देवखुरी, नेपाल।
10: हार्दिक निमन्त्रणा। हाम्रो यस संस्था अनाथ तथा असहाय महिला कल्याण समाज रामचन्द्र मैनादेवी अनाथ आश्रममा आश्रित सुरेन्द्र बानियाले महाभारत कुन्ती पुत्र राधेय पण्डको जीवनी कवितालाई सत्सङ्ग प्रवचन गर्ने कार्यक्रममा सम्पूर्ण आमा समूहहरू, कर्मचारीहरू, संघ संस्थाहरू, सम्पूर्ण धर्म प्रेमी बुवामा दाजुभाइ तथा दिदी बहिनीहरू उपस्थित भएर प्रवचन श्रवण गरी पुण्य आर्जन गर्नुहुन हार्दिक अनुरोध गरिन्छ।
11: मिति 2083 जेठ 7 गतेदेखि 13 गतेसम्म, समय 11:30 बजेदेखि 2 बजेसम्म, स्थान आश्रम प्रांगण, अध्यक्ष मैना देवी भण्डारी।
12: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त।
13: हो दाइ, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
12: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ।
13: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनुहुन्छ त?
12: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सञ्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
13: ठिक भन्नुभयो दाई, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन।
12: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
13: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं।
12: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
14: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
15: ल आमा, पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
14: दुख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा तारा पठाउन पनि सकिँदैन।
15: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउन। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
16: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ।
17: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
18: सीधा कुरा, प्रश्न विचार,
19: उज्यालो रेडियो नेटवर्क।
20: अहिले दिउँसोको 3 बज्यो।
21: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
20: राष्ट्रको शान किसान।
21: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।

0: नमस्कार, म हृदय रिमाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। प्रस्तावित प्रधान न्यायाधीश शर्माबारे संसदीय सुनवाई चल्दै, बेन्च फिक्सिङदेखि भ्रष्टाचारसम्मका आरोप, न्यायालयमा सुधार गर्ने शर्माको कार्ययोजना। प्रतिनिधि सभामा आज पनि श्रम संस्कृति पार्टीको प्लेकार्ड सहित विरोध प्रदर्शन। सुकुम्बासी व्यवस्थापन तथा महँगी नियन्त्रणका लागि पहल गर्न सांसदहरूको माग। यस वर्षको वसन्त ऋतुमा 1181 जनाले हिमाल आरोहणको अनुमति लिए, 1 अर्ब 25 करोड़ भन्दा बढ़ी राजस्व संकलन। चीनिया नौसेनाले पश्चिमी प्रशान्त महासागरमा तालिमका लागि विमानवाहक युद्धपोत पठायो। चीनको सैन्य गतिविधि क्षेत्रीय अस्थिरताको सबैभन्दा ठूलो स्रोत भएको ताइवानको भनाई। र बीबीएलको उद्घाटन खेल चेन्नईमा आयोजना गर्ने तयारी। नेपाल खबरमा अब पूरा खबर। संसदीय सुनवाईका क्रममा प्रस्तावित प्रधान न्यायाधीश मनोज कुमार शर्मालाई सांसदहरूले प्रश्न सोधिरहेका छन्। शर्मा अहिले समितिमा उपस्थित भए जवाफ दिइरहनु भएको छ। शर्मामाथि परेका 16 उजुरीमाथिको छलफल सकिएको छ। शर्मा विरूद्ध 16 उजुरीकर्ताले उजुरी दर्ता गराएका छन्। उजुरीकर्ताहरूले शर्मामाथि सर्वोच्च अदालतमा न्यायाधीश रहँदा बेन्च फिक्सिङ गरेको आरोप लगाएका छन्। राजनैतिक प्रभाव र पहुँचका आधारमा संवेदनशील मुद्दाको सुनवाई प्रभावित बनाएको उहाँमाथि आरोप छ। केही उजुरीकर्ताले शर्मालाई नेपो बेबी भन्दै पारिवारिक शक्ति र पहुँचको भरमा न्यायिक क्षेत्रमा उक्लिएको आरोप समेत लगाएका छन्। शर्मा न्यायाधीश नियुक्तिपछि नेकपा एमालेसँग निकट बनेको र राजनैतिक प्रभावमा काम गरेको आरोप पनि लगाइएको छ। यसले न्यायपालिकाको निष्पक्षता र स्वतन्त्रतामाथि प्रश्न उठाएको उजुरीकर्ताहरूको भनाई छ। यस्तै काठमाडौँ महानगरपालिकाको फोहोर व्यवस्थापन सम्बन्धी विवादित मुद्दामा रिट खारेज गरी झण्डै 2 अर्ब रूपियाँ बराबर भ्रष्टाचार आरोप समेत उहाँले लागेको छ। यस्तै उजुरीकर्ताहरूले एनसेल कर फिर्ता सम्बन्धी विवादास्पद प्रकरणमा पनि शर्माले सहयोगी भूमिका खेलेको दावी गरेका छन्। शक्तिको दुरूपयोग र न्यायपालिकामा परिवारवाद मौलाएको आरोप समेत उजुरीमा समावेश गरिएको छ। प्रस्तावित प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा बारे संसदीय सुनवाई समितिले आजै औपचारिक सुनवाई गर्दछ। समितिले उजुरीकर्ताका भनाई, प्रमाण र आरोपको गम्भीरता मूल्याङ्कन गरेपछि मात्रै नियुक्तिबारे अन्तिम निर्णय प्रक्रिया अघि बढ़ाउने जनाएको छ। यसैबीच प्रधान न्यायाधीशमा सिफारिश हुनुभएका मनोज कुमार शर्माले न्यायालयमा सुधार गर्ने कार्ययोजना प्रस्तुत गर्नुभएको छ। न्यायालयको सुधारका लागि 1 महिनाभित्र उच्चस्तरीय अध्ययन समिति गठन गर्ने उहाँको योजना छ। उहाँले संसदीय सुनवाई समितिमा पेश गरेको कार्ययोजनामा न्यायाधीश नियुक्ति सम्बन्धी प्रस्तावहरू पनि समावेश गरिएको छ। नेपाल बार एसोसिएशनको नेतृत्वमा कानून व्यवसायीहरूले आज सर्वोच्च अदालत परिसरमा दिउँसै लालटिन बालेर सांकेतिक प्रदर्शन गरेका छन्। सर्वोच्च अदालतमा पछिल्लो समय विकसित घटनाक्रमप्रति असन्तुष्टि जनाउँदै उनीहरूले न्यायालयमा देखिएको अवरोध र न्याय अन्यलको विरोध गरेका हुन्। नेपाल बार एसोसिएशनले अस्ति आइतबार बसेको बैठक मार्फत अदालतमा रिट निवेदन समेत दर्ता हुन नसक्ने अवस्था सृजना भएको निष्कर्ष निकाल्दै विरोधको कार्यक्रम घोषणा गरेको थियो। त्यही अनुसार आज दिउँसो 1 बजे बारको कार्यालय प्रांगणमा कानून व्यवसायहरू भेला भएर लालटिन बालले विरोध प्रदर्शन गरेका हुन्। प्रतिनिधि सभाको आजको बैठकमा पनि विपक्षी दल श्रम संस्कृति पार्टीले प्लेकार्ड सहित विरोध प्रदर्शन गरेको छ। बैठक शुरू भए लगत्तै पार्टीका अध्यक्ष हर्क साम्पाङ सहितका सांसदहरूले आफ्नो ठाउँबाट उठेर प्लेकार्ड देखाउँदै विरोध प्रदर्शन गरेका हुन्। संसदमा बोल्नका लागि समय माग्नुभएका साम्पाङ समय नपाएपछि संसद बैठक छाडेर जानुभएको छ। त्यसअघि संसदको कार्यवाही अगाडि बढ़िरहँदा श्रम संस्कृति पार्टीका सांसदहरूले विभिन्न माग अंकित प्लेकार्ड सहित उभिएर सदनको ध्यानाकर्षण गराएका थिए। यो दलले हिजोको बैठकमा पनि यसै गरी विरोध प्रदर्शन गरेको थियो। लगातार दोस्रो दिन आज पनि संसद बैठकमा श्रम संस्कृतिले आफ्नो असन्तुष्टि व्यक्त गर्दै विरोधलाई निरन्तरता दिएको हो। यसैबीच सांसदहरूले सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थापन, महँगी नियन्त्रण, तत्काल राहत प्याकेज ल्याउनुपर्ने, सेनिटरी प्याड र हानिकारक वस्तुमा सिन ट्याक्स हटाउन माग गरेका छन्। यस्तै मापदण्ड विपरीतका अस्पतालमाथि कार्यवाही गर्न पनि सांसदहरूले माग गरेका छन्। प्रतिनिधि सभामा सरकारको नीति कार्यक्रम लगायत विषयमा छलफल चलिरहेको छ। यस वर्षको वसन्त ऋतुमा विभिन्न हिमाल आरोहणका लागि अनुमति लिने विदेशीको संख्यामा वृद्धि भइरहेको छ। पर्यटन विभागका अनुसार सन् 2026 को वसन्त ऋतुमा हिमाल आरोहणका लागि 79 देशका 1181 आरोहीले अनुमति लिएका छन्। विभागका सूचना अधिकारी हिमाल गौतमले सबैभन्दा धेरै सगरमाथा आरोहणका लागि अनुमति प्रदान गरिएको जानकारी दिनुभयो। अहिलेसम्म सगरमाथा आरोहणका लागि 55 देशका 494 आरोहीले अनुमति लिएका छन्। सगरमाथा आरोहणका लागि सबैभन्दा धेरै 109 चिनिया नागरिकले अनुमति लिएका छन्। पर्यटन विभागले 6500 मिटर भन्दा माथिका हिमाललाई आरोहणका लागि अनुमति दिँदै आएको छ। यस वर्ष विभिन्न हिमाल आरोहणका लागि अनुमति प्रदान गरे बापत 1,25,84,60,554 रूपियाँ राजस्व संकलन गरेको छ। विभागले सबैभन्दा सगरमाथाबाट 1,07,86,91,475 रूपियाँ संकलन गरेको हो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556943333 4935555।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल खबरमा। अब थप खबरहरू। देशैभर तापक्रम बढ़दै गएको छ। आज सबैभन्दा बढ़ी तापक्रम कैलालीको धनगढ़ी एयरपोर्टमा 37.7 डिग्री सेल्सियस मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। विशेष गरी सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा तापक्रम बढ़दै गएको छ। आधा दिनमा तापक्रम झन बढ़दै जाने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। केही ठाउँमा पानी पर्ने अनुमान भए पनि तत्काल ठूलो पानी पर्ने सम्भावना भने छैन। महाशाखाका अनुसार आज र भोलि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने धेरै ठाउँमा गर्मी हुनेछ। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले आगामी बजेट तर्जुमाका विषयमा विज्ञहरूसँग परामर्श लिने निर्णय गरेको छ। समितिको चौथो बैठकले 8 जना विज्ञहरूको नामावली पारित गर्दै उनीहरूलाई आउँदा बैठकमा बोलाएर सरकारलाई थप सुझाव तथा निर्देशन दिन आवश्यक राय लिने निर्णय गरेको हो। समिति सभापति कृष्णहरि बुढाथोकीले बैठकमा समिति अन्तर्गत गठन गरिएका विषयगत उपसमितिहरूले आफ्नो प्रारम्भिक प्रतिवेदन प्रस्तुत गरेको समेत जानकारी दिनुभयो। उहाँका अनुसार उपसमितिहरूले विभिन्न विषयमा देखिएका विभिन्न ज्ञाप तथा फाइन्डिङहरू समिति समक्ष राखेका थिए। मानव वन्यजन्तु द्वन्द व्यवस्थापनका लागि प्राविधिक समिति टास्क फोर्स गठन गरिएको छ। वन्यजन्तुबाट हुने क्षति नियन्त्रण नीति तथा कार्यक्रम सुधार र पालिकामा प्रभावकारी कार्यान्वयनका लागि प्राविधिक समिति गठन भएको हो। मानव वन्यजन्तु द्वन्द व्यवस्थापन विशेषज्ञको संयोजकत्वमा 15 सदस्यीय टास्क फोर्स गठन गरिएको कृषि वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ। टास्क फोर्सले वन्यजन्तुबाट हुने क्षतिको अध्ययन अनुसन्धान वर्तमान अवस्थाको समीक्षा तथा आवश्यक नीति र कानून संशोधनका लागि सिफारिश गर्नेछ। अब विदेशको खबर। ताइवानले चीनको सैन्य गतिविधि क्षेत्रीय अस्थिरताको सबैभन्दा ठूलो स्रोत भएको बताएको छ। चीनीय नौसेनाले पश्चिमी प्रशान्त महासागरमा तालिमका लागि विमानवाहक युद्धपोत ल्याओनिङ पठाएको घोषणा गरेसँगै ताइवानले यो प्रतिक्रिया दिएको हो। ताइवानका प्रधानमन्त्री चो जंग ताईले चीनको निरन्तर सैन्य गतिविधि क्षेत्रीय अशान्ति र अस्थिरताको सबैभन्दा ठूलो स्रोत भएको बताउनु भएको समाचार संस्था रोइटर्सले जनाएको छ। लोकतान्त्रिक रूपमा शासित ताइवानलाई चीनले आफ्नो क्षेत्र मान्दै आएको छ र राजनैतिक दबाव बढ़ाएको छ। यस्तै चीनले ताइवानका राष्ट्रपतिलाई चिङते पृथकतावादी भएको आरोप लगाउँदै उहाँसँगको वार्तालाई अस्वीकार गर्दै आएको छ। राष्ट्रपति तेले पदभार ग्रहण गरेको दोस्रो वार्षिक उत्सवको पूर्व सन्ध्यामा राजधानी ताइपेईमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री ताईले चीनको गतिविधि बारे चिन्ता व्यक्त गर्नुभएको खबरमा उल्लेख छ। अब खेल खबर। अस्ट्रेलियाको बिग बास लीग बीबीएल 2026-27 उद्घाटन खेल आउँदो डिसेम्बरमा भारतको चेन्नईमा आयोजना गर्ने तयारी भएको छ। बीबीएलको आउँदो 16 संस्करणको उद्घाटन खेल चेन्नईको एमए चिदम्बरम रंगशालामा हुने तयारी भएको क्रिकेट सम्बन्धी जानकारी दिने वेबसाइट क्रिक इन्फोले जनाएको छ। क्रिकेट अस्ट्रेलियाले गएको फेब्रुअरीमा चेन्नईको मैदानलाई सम्भावित स्थलका रूपमा पहिचान गरेको थियो। लगत्तै तामिलनाडु क्रिकेट संघ टीएनसीए र भारतीय क्रिकेट नियन्त्रण बोर्ड बीसीसीआईसँगको सकारात्मक छलफलपछि चेन्नईमा बीबीएल उद्घाटन खेल आयोजना गर्ने योजना अघि बढ़ेको खबरमा उल्लेख छ। चार भन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। प्रस्तावित प्रधान न्यायाधीश शर्माबारे संसदीय सुनवाई चल्दै बेन्च फिक्सिङदेखि भ्रष्टाचारसम्मका आरोप न्यायालयमा सुधार गर्ने शर्माको कार्ययोजना। प्रतिनिधि सभामा आज पनि श्रम संस्कृति पार्टीको प्ले कार्ड सहित विरोध प्रदर्शन। सुकुम्बासी व्यवस्थापन तथा महँगी नियन्त्रणका लागि पहल गर्न सांसदहरूको माग। यस वर्षको वसन्त ऋतुमा 1181 जनाले हिमाल आरोहणको अनुमति लिए 1.25 करोड़ भन्दा बढ़ी राजस्व संकलन। चीनिया नौसेनाले पश्चिमी प्रशान्त महासागरमा तालिमका लागि विमान पोत पठायो। चीनको सैन्य गतिविधि क्षेत्रीय अस्थिरताको सबैभन्दा ठूलो स्रोत भएको ताइवानको भनाई। र बीबीएलको उद्घाटन खेल चेन्नईमा आयोजना गर्ने तयारी।
5: साली नदीको शिर,
6: मणिचूडको काख,
5: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
6: शान्ति र आनन्दको अनुभूति,
5: भीडभाडबाट टाढा,
6: सहरबाट नजिकै,
5: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
6: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
7: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956 र 9841549481। वेबसाइट झुले.com.np।
8: नेपाल ब्यांक लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्यांकबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
9: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
10: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बालीसोर, जमल र ओम अस्पतालमा।
11: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा। वेबसाइट drishtiai.org, फोन नम्बर 0152243552523।
12: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। राष्ट्रका लागि हप्तामा दुई घण्टा स्वयंसेवा भन्ने नाराका साथ शुरू भएको बागमती सफाई महाअभियान आजदेखि 13 वर्ष पूरा गरी 14 वर्षमा प्रवेश गरेको छ। विक्रम सम्वत 2070 जेठ 5 गते काठमाडौँको सभ्यताको स्रोत बागमतीलाई स्नान गर्न योग्य बनाउने उद्देश्यका साथ सफाई महाअभियान शुरू भएको थियो। पहिलो चरणमा पशुपति क्षेत्रसम्मको नदी सफा गर्ने लक्ष्य राखिएको थियो। सफाई महाअभियानको नेतृत्व तत्कालीन मुख्य सचिव लीलामणि पौडेलले गर्नुभयो। अहिलेसम्म पनि उहाँको नेतृत्व छ। सफाईमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत सरकारी एवं सामुदायिक संस्थाले पनि योगदान दिएका छन्। महाअभियान 14 वर्ष प्रवेश गरेकै बेला देशभरका 753 पालिकामा दोस्रो चुनाव सकिएको पनि दुई वर्ष पूरा भएको छ। अभियानको सफलताका लागि पालिकाले साथ दिनुपर्ने अभियान कर्मीहरूको माग छ। भक्तपुरको सागुनारायण नगरपालिकाले आफ्नो नगरलाई योग नगर घोषणा गर्ने भएको छ। नगरपालिकाले आज पत्रकार सम्मेलन गरेर यसबारे जानकारी गराएको हो। नगरपालिकाका मेयर जीवन खत्रीले जेठ 8, 9 र 10 गते त्रिदिवसीय कार्यक्रम गर्दै सागुनारायण नगरपालिकालाई योग नगर घोषणा गर्न लागेको बताउनुभयो। तीन दिनसम्म खरीपाटीमा रहेको नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा बिहान 5 बजे वृहत योग विज्ञान शिविर सञ्चालन गर्ने, अन्तिम दिन विशेष कार्यक्रम आयोजना गर्ने गरी चागु योग ज्योति सन्देश स्मारिका सार्वजनिक एवं बागमती प्रदेश सरकारका मुख्यमन्त्रीबाट योग नगर घोषणा गर्ने जानकारी दिइएको छ। काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले वैशाख 29 गतेदेखि आजसम्म गरी एक हप्तामै 13,090 जना गाड़ी चालक तथा नियम उल्लंघनकर्तामाथि कार्यवाही गरेको छ। यो अवधिको कार्यवाहीबाट 1,18,06,013 रूपियाँ राजस्व संकलन भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। र विश्वका विभिन्न देशका पशुपालक महिलाहरूको अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौँमा जेठ 12-15 गतेसम्म हुँदैछ। ग्लोबल ग्यादरिङ अफ पास्टरोलिस्ट वुमेन विशेष सम्मेलनमा सहभागी हुन काठमाडौँमा 40 देशका पशुपालक तथा खुला चरण क्षेत्रमा गरिने पशुपालन सञ्चालन गर्ने महिलाहरू सहभागी हुनेछन्। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोटको प्रमुख आयोजनामा हुन लागेको यो सम्मेलन अन्तर्राष्ट्रिय चरणभूमि तथा पशुपालक वर्ष 2026 अन्तर्गत हुने पहिलो ठूलो विश्वव्यापी कार्यक्रम मध्ये एक रहेको छ। दिउँसो 3 बजेको राष्ट्रिय र चार भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। प्रस्तावित प्रधान न्यायाधीश शर्माबारे संसदीय सुनवाई चल्दै, शर्मामाथि बेन्च फिक्सिङदेखि भ्रष्टाचारसम्मका आरोप, न्यायालय सुधार गर्ने शर्माको कार्ययोजना, बागमती सफाई महाअभियान 14 वर्षमा, फोहोर व्यवस्थापनमा पालिकाको ध्यान नजाँदा प्रभावकारी नभएको अभियान कर्मीको गुनासो, र भक्तपुरको सागुनारायण नगरपालिका देशकै पहिलो योग नगर घोषणा हुँदै। अहिलेलाई चार भन्ज्याङ भित्रका खबर यति नै। बेलुकी 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: Arka Kanti Ofisi Siment. Değiş ko siment.
1: Varzer kar, rang, raunak. Kar raman duve rangin banavne akarshak offer. Azai Varzer paints ko kharit na paun hos. Motorcycle, freeze ra mobile phone jitni mauka. Saatai sure sort na paun hos. 100 square feet ko silk illusion design pani. Sarta haru lagu hune chan.
2: यसो बिहे पार्टीमा हेर्यो सबैका बुढी झपक्क गहनामा सजिएर आउने मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको कहाँ बनाइदिने होला
3: तपाईँ बनाइदिन्छु त भन्नुहोस् बनाउने ठाउँमा त म लैहाल्छु नि गहनामा खास सधैँको विश्वास
2: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह
4: तिलोत्तमा 5 मडगिराम रूपन्देही
3: हजुर हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ ए सुन्नुहोस् त पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है
5: सम्पर्क नम्बर 071560090 मोबाइल नम्बर 98472182 र 98470242870
6: किन झोक्राउनु भछ काका
7: के भन्नु नि नानी त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो
6: मैले त भनेकै हो नि काका तपाईले भन्दा पहिले लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुस् त जस्ताको त्यस्तै छ बरु अझै पनि केही बिग्रेको छैन जानुस् बुद्ध फाइबरमा
7: ए बुद्ध फाइबर कामछोली पनि त्यही भन्थ्यो
3: आधुनिक प्रविधिबाट तयार गरिएका न पसाङ दिने न फुट्ने रङ गर्न नपर्ने फाइबर का ढोका पल्ला फाइबर जस्ता पाता पार्किंग शेड पाता डस्टबिन डेस्क बेन्च चिपलेटी प्ले स्टेशन का सामग्री लगायत का सम्पूर्ण फाइबर का सामग्री अर्डर अनुसार तयार गरिन्छ गुणस्तरीय फाइबर का लागि बुद्ध फाइबर उद्योग शोरूम तिलोत्तमा 3 सीताराजमेर मोबाइल 98570-21757 र 98472-96228
8: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू
9: डर लाग्नु निद्रा नलाग्नु
8: अनौठा विचार आउनु
9: निराशा बढ्नु खुसी नहुनु
8: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु
9: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु
8: दैनिक कार्यहरू पूरा गर्न नसक्नु
9: छटपटी हुनु चिटचिट पसिना आउनु
8: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु
9: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु
8: खानामा रुचि नहुनु एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्
9: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं बिरामीलाई हौसला बढाऊ
8: नेपाल सरकार विज्ञापन बोर्ड
10: नानी खाना खान आऊ
11: लाउ दिनुस
10: हात धोयौ
11: धोइसके बाबा
10: त्यसरी पानीले मात्रै होइन नि नानी साबुन पानीले मिचिमिची हात धुनुपर्छ जाऊ फेरि साबुन पानीले मिचिमिची हात धोएर आऊ अनि मात्रै खाऊ
11: ढिला भइसक्यो
12: जति ढिलो भए पनि खाना खानु अघि खेतबारीको काम सकेपछि अनि शौचालय गएपछि साबुन पानीले मिचिमिची हात धुनुपर्छ
10: हो त मैले भनेको मानेन आखिर आमाले नै भन्नु पर्यो होइन
12: त्यति मात्र होइन पानीको मुहान ट्याङ्की र धारा वरिपरि फोहोर हुन सक्छ त्यसले हाम्रो खानेपानी प्रदूषित हुने हुनाले सबैतिर सफा सुग्घर राखौ
13: बर्सेनी झाडा पखला लगायतका सरसफाईको कमीले लाग्ने रोग व्याधिबाट आफू र आफ्नो परिवारलाई जोगाऊ
14: नेपाल सरकार विज्ञापन बोर्ड
15: उत्सवको पर्व
16: एसआर इप्सन क्यानन ब्रान्डको 5 नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर
15: एसएसबी ग्रुप कम्प्युटर सर्भिस सेन्टर
16: कृषि विकास बैङ्कको गल्ली भिलनचोकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा
15: फोन नम्बर 071-542-6999
17: सौजी क्युआर भए
18: ए बकुलस्ता मेसेज आएको छैन
19: घरी एसएम

0: फोन पोइन्टसँग सधैँ रिवार्डेड।
1: घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
2: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
3: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तु नैदेखि भनिन्छु नि हजुरलाई।
1: ल बाह्र हात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा। ड्युरेबल, स्टाइलिश र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
1: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।

0: जिल्लो तमाको मणिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब, सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने। एफडीएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था। दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था। होल बडी चेकअप, थाइराइड, किडनी, कोलेजो, बाथ, डेंगू, युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने। घरमै गई निशुल्क रगत संकलनको व्यवस्था। गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब, तिलोत्तमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको। थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018।
1: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं। एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवनयापनमा सुधार ल्याउन जवाफदेही बनौं।
2: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल। आगलागी तथा डडेलोबाट जोगिउँ र जोगाउँ। चैत वैशाखमा सुक्खायाम र हावाहुरी चल्ने भएकोले आगलागीका घटना हुन सक्ने जोखिम उच्च हुन्छ। यसर्थ यो समयमा विशेष सावधानी अपनाऊ। सलाई, लाइटर जस्ता सामान बाल बालिकाको पहुँचबाट टाढा राखौ। जथाभावी खुल्ला ठाउँमा आगो नबालौ। बाल्नै परेमा काम सकिएपछि तुरन्त निभाऊ। परालको तौवा, भुस लगायतका सुक्खा वस्तुहरू सुरक्षित तरिकाले राखौ। सुक्खायाम तथा पतझरको समयमा वनमा डडेलो लाग्न सक्ने भएकोले जथाभावी रूपमा वन जंगलमा आगो नबालौ। वनका सुक्खा घाँसपात, पात पतिङ्गर जस्ता ज्वलनशील वस्तु सुरक्षित रूपमा व्यवस्थापन गरौ। चुरोट, बिडी लगायतका आगोका झिल्का भएका वस्तु जथाभावी नफालौ। डडेलो विरुद्ध समुदाय स्तरमा सचेतना फैलाऊ। कहीँ कतै आगलागीका घटना भए वा वनमा डडेलो लागेमा नगरपालिकाको दमकल, नजिकैको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा जानकारी गराउ। सबै मिलेर सुरक्षित रूपमा आगलागी तथा डडेलो नियन्त्रण गरौ। आगलागीबाट आफू बचौ, अरूलाई पनि बचाऊ। वन जोगाऊ र वातावरण संरक्षणमा योगदान दिऊ। कञ्चन गाउँपालिका, कञ्चन भूपन्देही।
3: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा।
4: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साझा उपचार र परामर्श गरिन्छ।
5: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोके जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागेमा उदास भइरहने, जिउमा फूर्ति नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागु पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्याउने, पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
3: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि। मोबाइल 98-026-35-111 र 98-026-21-354।
6: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा शुरू भएको जानकारी गराउँदछौ।
7: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पट इन्जरी साथै हाड जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट, अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफ्लोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामी बिरामीहरूको अपरेसन दूरबीनको माध्यमबाट गरिन्छ।
6: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजीको माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ। पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्।
3: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली, साबिक लुम्बिनी नर्सिङ होम प्राली, बुटोल 8 पुष्पलाल पार्क।
2: फोन नम्बर 071-531-641, 535-641।
8: हरेक स्पेन्डिङमा कलेक्टिङ पॉइंट्स,

0: ಫೋನ್ ಪಾಯಿಂಟ್ ಸಂಘ ಸದೈ ರಿವಾರ್ಡೆಡ್.
1: ए दिलकुमारी, आज त काम गर्ने जागरै छैन.
2: हो भाइ, आज मलाई पनि काम गर्ने जागरै छैन.
0: ओ दिलकुमारी सुन्तली, के गरेको? यो पाराले काम त गराइ हुँदैन.
2: ठेकदार साहब, हामी काम गरेका छौ, उत्ति नै मेहनत गरेका छौ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ. ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्.
3: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ. लिङ्गको आधारमा कुनै भेदभाव नगरौं.
4: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही.
5: नमस्कार हो नमस्कार नाई, यी बुढौती मे बुढा बुढी का बात कहि जाता. अका होई डाक्टर नी बहिनी, बड़की पतोहिया दुई जीव के भइल भाई, ओकरे देखरेख के जोगाड़ खोजल जात बा. आहा, ई होखे न तरीका सास ससुर के. हाँ, तब का पेट में बच्चा रहले के बाद दुई वर्ष के जब तक नाई हो जाले, ई हजार दिन में अम्मा और बच्चा के पोषण युक्त खाना खियाए के चाही और सर सफाई के बारे में ख्याल कैल जाला, तब बच्चा और अम्मा के दोनों जनी के स्वास्थ्य ठीक रही.
6: देखा, पाथर खोजत के भगवाने मिले जैसन हो गई. और का करे पड़ाला डॉक्टराइन बहिनी तनी बता दत.
5: ठीक बा, सुनल जाए, रेडियो में लगातार बाजत बा.
7: गोश मछली अंडा सबसे बढ़िया बा, गोश मछली अंडा सबसे बढ़िया बा,
5: फल फूल और साग पात बच्चा के खाना साथ साथ
6: सब मिल के खियावल जाए.
5: कमती में दुई साल तक महतारी के दूध न छोड़ावल जाए, बच्चा चालाक और निरोगी बनावल जाए. हाँ, हम ते बच्चा के स्वास्थ्य बनावे के संति 6 महीना पूरा भइले के बाद अम्मा के दूध के साथ सक भर ते घर के ताजा और तरकारी अंडा मछरी गोश हरियर साग पात और पियर जात के फल फूल खियावेली.
6: ओकरे साथ साथ गर्भवती मेहरारू के रोज रोज जितना खियावल जात रहल गे, उसे एक जवा बेसी दिहल जाए और बच्चा के महतारी के जितना देत रहल गे रोज, उसे दुई जवा बेसी देवल जाए.
5: लेकिन ये सब खियाए वाला चीज और तैयार करे के खियावे के समय में सर सफाई में ठीक से ध्यान दिए के चाही. खास करके हाथ सफा रख, खाए वाला सामान ठीक से धो के और पानी भी सकभर धिका के पिए के चाही, बुझलू ने?
6: आईडी नेपाल के आर्थिक सहयोग और सेतो गुरास बाल विकास सेवा रूपन्देही के व्यवस्थापन में संचालित पोषण मार्फत जीवन रूपांतरण परियोजना और रूपन्देही FM द्वारा सचेतना में जारी संदेश.
8: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्यौ? हँ, 3 दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
9: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
10: के को छलफल हो दाई बाबुजू, दुवैजना थकित पनि देखिनुहुन्छ.
9: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो. बिहान उठेदेखि घरको सरसफाई, चिया नास्ता खाना, बच्चालाई स्कूल, दाईलाई अफिस, भाँडा भान्सा करेसा बारीको काम, एक मिनट फुर्सद छैन. तर दाईले मेरो कामै देख्नुहुन्न.
10: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन. अफिसको एक करोड काम भन्दा त घरका काम धेरै गाह्रो छ. आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्.
8: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ. घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ.
7: एक अर्काको कामको सम्मान गरौं, समाज परिवर्तनमा अग्रसर बनौ.
11: नमस्ते है नमस्ते. होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी तै
12: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दैछौ क्या?
11: आहा, यो नि तरिका सासु ससुराको हो त. पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाईका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ.
13: लौ, ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो. के गर्नुपर्छ भन्दिउँ त नानी?
11: ल यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त.
14: माछा मासु अन्डा मिठो सबैभन्दा, माछा मासु अन्डा मिठो सबैभन्दा,
15: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
16: सबै मिलाइ खुवाऊ.
15: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पूरा भएपछि आमाको दूधको साथै अंडा माछा मासु हरिया सागपात तथा पहेला जातका फलफूल पनि खुवाए तपाईले नि
16: साथै गर्भवती महिलालाई हरेक दिन सधैं खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दूध खुवाइरहेकी आमालाई दुई पटक थप पोषिलो खाना खुवाऊ
17: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है खास गरी हात सफा राख्ने खानेकुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ बुझ्नुभयो नि आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश
18: तिलोत्तमा नगरपालिकाको फोहर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरुरी सूचना फोहर मैला संकलन तथा व्यवस्थापन कार्यलाई दिगो र वैज्ञानिक बनाई वातावरण मैत्री स्थानीय शासनको प्रमुख सूचकलाई कार्यान्वयन गर्न 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा फोहर मैलाको स्रोतमै वर्गीकरण गरी कुहिने र नकुहिने फोहर अलग अलग रूपमा संकलन गर्ने कार्य प्रारम्भ भएको छ साथै अबका दिनमा आफ्नो घर व्यावसायिक प्रतिष्ठान उद्योग धन्दा कल कारखाना होटल रेस्टुरेन्ट कार्यालय लगायत सम्बद्ध सबै स्थानमा कुहिने र नकुहिने फोहर राख्ने अलग अलग डस्टबिनको व्यवस्था गर्नुहुन तथा डाइपर सेनेटरी प्याड तथा सिसाजन्य फोहरलाई छुट्टै झोलामा दिई सोही अनुरूप फोहर संकलन तथा व्यवस्थापन कार्यमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीमा अनुरोध छ तोकिए बमोजिमको कार्य नगरेमा प्रचलित कानून बमोजिम दण्डनीय हुने र मिश्रित फोहर नगरपालिकाले संकलन नगर्ने कुरा पनि सम्पूर्ण नगरवासीमा जानकारी गराइन्छ
19: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही
14: Peace, peace, and peace, and peace, and peace, and peace.

0: खै दाइ दुईखिल्ली चिरोट अनि एउटा सुर्ती ल्याउनुहोस् न।
1: ए ल ल लिनुहोस् भाइ।
0: अनि दाइ कति भयो पैसा?
1: ल हेर भाइ, के गरेको तपाईँले? तपाईँलाई थाहा छैन तिलोत्तमा नगरपालिकाले सार्वजनिक ठाउँमा बसेर चुरोट पिउन अनि सुर्तीजन्य पदार्थ खान निषेध गरेको छ नि। चुरोटका ठुटा जहाँ पायो त्यही फाल्न पनि निषेध गरेको छ। हेर्नुहोस् है भाइ, कारवाहीमा पर्नु होला नि। हेर्दा जान्ने बुझ्ने देखिनुहुन्छ, ख्याल गर्नुहोस् है भाइ। ए यसरी यो डस्टबिनमा फाल्नु पर्ने
2: हो। तिलोत्तमा नगरपालिका क्षेत्रभित्र कुनै पनि सार्वजनिक स्थानमा चुरोट पिउने, सुर्तीजन्य पदार्थ र त्यसको खोल फाल्ने गरेमा कानून अनुसार दण्ड जरिवाना हुने हुँदा पूर्ण सरसफाई अभियानमा सरिक भई सभ्य नागरिकको परिचय दिउँ।
3: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
4: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो न।
5: पहिला मलाई विश्वास लाग्दैन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थेँ। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
6: वैदिक आयुर्वेद सेवा प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लायन्स चोक नारायणगढ चितवन, मोबाइल 9855050934।
7: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीरा मान्छ। फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक नारायणगढ, मोबाइल 98550509334, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98512409334। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईमा आइपुगेका छौ। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग बीसको भएन।
3: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि हेर्नुहोस्।
2: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
3: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ। हेर्नुहोस्, जमानी फर्केछ, पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने। हेर्नुहोस्, मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
4: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्छ मलाई। बाबाले जान्छ भन्दैन, खै मलाई त हुन्न होला जस्तो लाग्छ। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो। अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
5: बिनिसरा मसरङ्गी गाइडको नम्बर 10 सीताजी। हात खुट्टा चल्दैन थियो मेरो, पुरै हात खुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो हात खुट्टा जम्मै बङ्गुडिने के सबै खुट्टा नचल्ने पुरै काम नि। मेडिकल गए, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाए। दबाई ल्याएर खाएपछि झन् बढी भयो मलाई, न सुत्नु सक्छ न उठ्नु सक्छ म। यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने डाक्टर साहब भन्नुभयो न आत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु। के हो त्यो भाँडामा पानी पुनि दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको
6: रामराजीपुर कल्याणपुर भन्छ न तितनमाडी, मेरो मलले खाएर गएको के, खोज्दै खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर वहीँ गएको के। यहाँ झस्कानी, यहाँबाट झस्कानी र नि पटौनी गल्ने, अनि भतातै पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसरी भतातै पोल्ने, दुख्ने बेसरी पटौनी, सुतेको सुते हुने, सुते खाने भात, अनि त्यहाँदेखि हिँड्न नहुने यहाँ।

0: हुँदा साथी भाइ खोज्नु
1: नेपाल सरकार विज्ञापन बोर्ड
2: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या

0: लैहाल्नु से भर्ना गर्न शंकरनगर दुर्गादत्त माविमा
1: सम्पर्क शंकरनगर दुर्गादत्त माध्यमिक विद्यालय तिलोत्तमा दुई शंकरनगर रूपन्देही एन इन्स्टिट्युसन अफ क्वालिटी एजुकेशन.
2: हार्दिक निमन्त्रणा. हाम्रो यस संस्था अनाथ तथा असहाय महिला कल्याण समाज रामचन्द्र मैनादेवी अनाथ आश्रममा आश्रित सुरेन्द्र बानियाले महाभारत कुन्ती पुत्र राधेय पण्डको जीवनी कवितालाई सत्सङ प्रवचन गर्ने कार्यक्रममा सम्पूर्ण आमा समूहहरू, कर्मचारीहरू, संघ संस्थाहरू, सम्पूर्ण धर्मप्रेमी बुवामा दाजुभाइ तथा दिदी बहिनीहरू उपस्थित भएर प्रवचन श्रवण गरी पुण्य आर्जन गर्नुहुन हार्दिक अनुरोध गरिन्छ.
3: मिति 2083 जेठ 7 गतेदेखि 13 गतेसम्म. समय 11:30 बजेदेखि 2 बजेसम्म. स्थान आश्रम प्रांगण. अध्यक्ष मैनादेवी भण्डारी.
4: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त.
5: हो दाइ, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु.
4: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ.
5: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनुहुन्छ त?
6: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ. यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो. यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सञ्चो नभएर अकालमै मृत्यु हुन्छ. भाइ
5: ठिक भन्नुभयो. दाइ, मेरा आँखा खोलिदिनु भयो. अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना त्यसरी जथाभावी औषधि खुवाउँदिन.
6: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं.
5: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं. राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र.
7: होइन हो श्याम, कता हिँड्यौ? निकै हतारमा पो देखिन्छौ त.
8: कहाँ हुनुहुने? म त हाम्रो नगरपालिकामा अपाङ्गता परिचय पत्र आध्यात्मिक बनाउन लागेको रहेछ. मैले पनि गराउँ कि भनेर त्यतै जान लागेको नि दिदी.
7: ल, तिमी के को अशक्त छौ र भाइ? देख्दा त रिष्ट पुष्ट नै देखिन्छौ. जे काम पनि गर्न सक्छौ फेरि.
8: हो नि दिदी, म हजुरले भने जस्तै रिष्ट पुष्ट नै देखिन्छु, तर मेरो यो बोलीमा अशक्तता छ नि. त्यही भएर म पनि अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन 2074 पहिलो संशोधन, 2075 अपाङ्गताको परिभाषा तथा यसको वर्गीकरण अनुसार सामान्य अपाङ्गता वर्गभित्र पर्दछु र मसँग सेतो अपाङ्गताको परिचय पत्र पनि छ दिदी.
7: म पनि सानैदेखि आँखा कम देख्ने अपाङ्गता परिचय पत्र बनाउनु पर्यो भनेर ओडामा गएको. तपाईँको त पहेँलो कार्ड बन्छ भने अनि सामाजिक सुरक्षा भत्ता नि पाउनुहुन्न भनेपछि कार्ड नबनाई फर्के. किन बेकारमा अपाङ्गता भएको व्यक्ति भनेर चिनिनु परेर भाइ?
8: त्यस्तो होइन नि दिदी, यो अपाङ्गता परिचय पत्र त हाम्रो पहिचान हो के. यसको माध्यमबाट हामीले प्राप्त गर्ने अधिकार सजिलै पाउन सक्छौ. जस्तै लोकसेवा, शिक्षक सेवाबाट खुलाउने विज्ञापनमा अपाङ्गता कोटाबाट हामी सरकारी सेवामा पनि प्रवेश गर्न पाउँछौ. अपाङ्गता परिचय पत्र नबनाएर घाटा हुने त हामीलाई नै हो दिदी.
7: ए, त्यस्तो पो हो भाइ? म त केही नबुझे आफूले प्राप्त गर्ने अधिकारबाट आफूले आफैलाई वञ्चित पो बनाएर राखेको रहेछु. एकछिन पर्ख है भाइ, म पनि तिमीसँगै अपाङ्गता परिचय पत्र बनाउन जान तयार भएर आउँछु.
9: हो, अपाङ्गता परिचय पत्र केवल सामाजिक सुरक्षा भत्ता प्राप्तिका लागि मात्रै होइन, यो त अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो हक अधिकार र राज्य तथा विभिन्न सेवा प्रदायक निकायहरूद्वारा प्रदान गर्ने सम्पूर्ण प्रकारका सेवा सुविधाहरूमा पहुँच सुनिश्चितताका लागि कानूनी आधार पनि हो.
7: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश.
10: बर्जर घर रंग रौनक, घर र मन दुवै रंगीन बनाउने आकर्षक अफर आजै बर्जर पेन्ट्सको खरिदमा पाउनुहोस्. मोटरसाइकल, फ्रिज र मोबाइल फोन जित्ने मौका, साथै स्योर सर्टमा पाउनुहोस् 100 square feet सेल्फ इलुजन डिजाइन पनि. शर्तहरू लागू हुनेछन्.
11: होइन पुर्खेबा, किन के भयो र?
12: 12 चौरा
13: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या. एकपटक यिनलाई मणिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो.
14: 24 घण्टा इमर्जेन्सी आईसीयू प्रसुति ईसीजी एक्सरे सिटी स्क्यान फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल.

0: होइन है पुर्खे बा, फेरि दौडिँदै कता हो?
1: ए किरिम यनमा गएको सब ठिक ठाक। अब त पुर्खे बा पनि हिँड्छ मर्निङ वाक।
2: सम्पर्क क्रिम्सन अस्पताल त्रिरोत्तमा छ, मणिग्राम रूपन्देही। फोन 071-562-744 562-745।
3: शान्तिको आवाज रेडियो लुम्बिनी।

0: खुसीको खबर खुसीको खबर खुसीको खबर
1: होइन के खुसीको खबर हो दाजु?
0: अरे भाइ, लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि।
1: हो र?
2: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लो भिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र तेस्रो शनिबार, लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल, फोन नम्बर 0175378023।

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: हो घर पनि कति राम्रो बनेछ, चिटिक्कै भएछ।
2: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
3: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तुनिदेखि भनिन्छु नि हजुरलाई।
1: ल बाह्र हात मागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा। ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
1: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।

दिलोतमाको मणिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब, सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने। एफडीएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था। दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था। होल बडी चेकअप, थाइराइड, किडनी, कोलेजो, बाथ, डेंगू, युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने। घरमै गए निशुल्क रगत संकलनको व्यवस्था। गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोथमा हाइटेक ल्याब, तिलोथमा 5 मणिग्राम चौकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको। थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-72-96-18।

0: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं। एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवन यापनमा सुधार ल्याउन जवाफदेही बनौं।
1: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल।
2: शान्तिको आवाज रेडियो लुम्बिनी।

0: दिलकुमारी, आज त काम गर्ने जागरै छैन।
1: हो भाई, आज मलाई पनि काम गर्ने जागरै छैन।
2: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले? काम त गराइ हुँदैन।
1: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
3: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ? लिङ्गको आधारमा कुनै भेदभाव नगरौं।
4: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
5: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौ, सुरक्षित भविष्य निर्माण गरौ। मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौ। मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लियौ। प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनौ। जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौ। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ। ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ। वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनौ। वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं। तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय कुञ्जलापुर मणिग्राम रूपन्देही।
6: बुटोल भएर हावाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्रणाली।
7: हाम्रा सेवाहरू
6: जनरल फिजिसियन,
7: स्त्री तथा प्रसुति,
6: बाल रोग,
7: छाला तथा यौन रोग,
6: हार जोड्ने नसा तथा बाथ रोग,
7: टाउको तथा मनोरोग,
6: नाक कान घाँटी,
7: जनरल सर्जरी,
6: भिडियो एक्सरे,
7: डिजिटल एक्सरे,
6: ईसीजी,
7: डेन्टल तथा प्याथोलोजी,
6: फिजियोथेरापी
7: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्।
8: किशोर किशोरी, युवाहरू र 15-49 वर्ष को महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन, लामो समयको साधनमा कपर्टी र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
9: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
10: नीता पोलिक्लिनिक प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही, रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि। फोन नम्बर 071-562-832, मोबाइल
11: 98-570-21-835।
12: नमस्ते है, नमस्ते। होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी त?
13: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी, सासु सालको मेसो खोज्दै छौ क्या?
12: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
14: लौ, ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो, के गर्नुपर्छ भन्नु त नानी?
12: ल यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
15: माछा मासु अन्डा मिठो सबैभन्दा, माछा मासु अन्डा मिठो सबैभन्दा,
16: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
17: सबै मिलाइ खुवाऊ।
16: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
18: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोसिलो खाना खुवाऊ।
19: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नुभयो नि? आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्युट्रिसन परियोजना तथा कृष्णसार एफएमद्वारा सचेतनाका लागि जारी सन्देश।

0: सामाजिक सञ्जाल लगायत अनलाइनमा हुने मिथ्या समाचार, दुष्प्रचार र घृणा जन्य अभिव्यक्ति कानूनी रूपमा दण्डनीय छ। अनलाइन हिंसा नगरौं र नसहौं।
1: एसीको नतिजापछि अब कहाँ पढ्ने भनेर तनावमा हुनुहुन्छ वा भविष्य बनाउने सही ठाउँ खोज्दै हुनुहुन्छ? अब ढिला नगर्नुहोस्, आउनुहोस् शान्ति नमुना माध्यमिक विद्यालयमा।
2: नेपालकी उत्कृष्ट सरकारी विद्यालय शान्तिमा कक्षा 11 भर्ना खुल्यो। विज्ञान, व्यवस्थापन, शिक्षा र कानून, तपाईँको रुचि अनुसार जे चाहिन्छ त्यही उपलब्ध। साथै डीएचएम र सब ओभरसियरमा समेत भर्ना खुलेको छ।
1: शान्ति नै किन?
2: कक्षा 12 100% नतिजा दिन तथा उच्च अध्ययनका लागि धेरै विद्यार्थीले नाम निकाल्न सफल।
1: एसईई 2081 18 4 जीपीए सहित देशमै सर्वोत्कृष्ट नतिजा दिन सफल।
2: डीएचएममा नेपाल प्रथम तथा द्वितीय हुन सफल।
1: अनुभवी शिक्षक, उत्कृष्ट वातावरण अनि अतिरिक्त क्रियाकलापमा बेग्लै पहिचान बनाउन सफल।
2: थप जानकारीका लागि शान्ति नमुना मावि तिलोत्तमा 5 मणिग्राम, सम्पर्क नम्बर 98573 33813, 98573 28735, 98573 35394 र 98472093992।
1: शान्ति नमुना, भविष्य निर्माणको विश्वसनीय आधार।
3: साउजी, गुड्का दिनु न।
4: ल, के भन्नु भएको यस्तो? तिलोत्तमा नगरपालिकामा गुटखा जन्य पदार्थ बिक्री वितरणमा रोक लगाइएको छ, तपाईँलाई थाहा छैन यो कुरा?
5: गुटखा जन्य पदार्थको सेवनले मानव स्वास्थ्यमा असर गर्नुका साथै सोबाट निस्किने फोहरले नगरको सौन्दर्यतामा समेत असर परेकोले नगरवासीको स्वास्थ्य, शहरी सौन्दर्य र वातावरणलाई ध्यानमा राखी 2079 चैत्र 1 तिलोत्तमा नगरपालिकामा सबै प्रकारका गुटखा जन्य पदार्थको उत्पादन, बिक्री वितरण र ओसार पसारमा प्रतिबन्ध लगाइएको कुरा सम्पूर्णमा जानकारी गराइन्छ। अब उपरान्त नगरमा गुटखाजन्य पदार्थको उत्पादन, बिक्री वितरण र ओसार पसार गरेको पाइएमा दण्ड जरिवाना हुने सम्पूर्ण नगरवासीमा जानकारी गराउँदछौ। जरिवानाको किसिम, प्रथम पटक डिलरलाई ₹10,000, अन्य व्यवसायीलाई ₹1,500, दोस्रो पटक जरिवाना डिलरलाई ₹20,000, अन्य व्यवसायीलाई ₹3,000 र तेस्रो पटक जरिवाना डिलरलाई ₹50,000 र अन्य व्यवसायीलाई ₹5,000।
6: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803-64460।
1: हेलो
2: हेलो
1: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
2: हुन्छ हुन्छ पठाउनुहोस् है। ए नानी छोरी
3: हजुर
2: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
3: लु दिन त। हेलो भन्नुहोस् त।
1: हेलो हजुर
3: हजुर
1: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
3: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
2: ए नानी के भने रहेछ, के भयो
3: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन, यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
2: ल ल ल किन दिन्थे।
4: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
5: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
4: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ।
5: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: ए बाबु हतियार छ, टर्च बालेर जाऊ।
8: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
7: बर्खाको बेला छ, अध्ययारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
8: है बल्ल सम्झे, सर्पको टोकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
7: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
8: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
7: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
4: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
9: हार्दिक श्रद्धांजलि तथा समवेदना यस रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनका सियर सदस्य बुवा पदम बहादुर पुन र आमा शशिकला पुनका सुपुत्र प्रेम बहादुर पुनको उपचारको क्रममा यही जेठ 5 गते 59 वर्षको उमेरमा भएको असामयिक निधनको खबरले हामी अत्यन्तै मर्माहत भएका छौं। शोकको यस घड़ीमा सम्पूर्ण परिवार तथा आफन्तजनमा धैर्य धारण गर्ने शक्ति मिलोस्, शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौ। साथै स्वर्गीय प्रेम बहादुर पुनज्यूलाई हार्दिक श्रद्धांजलि अर्पण गर्दछौ। अध्यक्ष अर्जुनराज उपाध्याय तथा रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन परिवार।
8: लगभग सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल शुरू गरौं न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
7: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
1: ल पहिरोका पनि लक्षण हुन्छन् र भनेको, हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त, सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
7: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
8: पहिरो जाने संकेत थाहा पाएर के गर्नु, बसेको ठाउँ छोड्न सकिन्न?
7: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
1: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
7: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन,
3: घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
8: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यान नभए के धन के मन।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
10: लौ न लौ लौ, चट्याङ पर्न आँटो, सबैजना यता आऊ त यता, यो ठुलो रुखको फेदमा बसौ।
3: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
8: हो र?
3: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
8: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
3: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
8: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
3: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
11: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो, घर त उज्यालो देखिन्छ त।
12: छोरीको बिहे आउनै लाग्यो त्यही भएर।
11: के रे नानी, त भर्खर 17 की लागि होइन र?
12: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
11: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
12: ए हो र?
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
1: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौ।
0: बाल बालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
1: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
0: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौ।
1: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
2: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाई हुन्छ कि भनेर नि दिदी।
1: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र जाऊ।
2: खै के गर्ने गर्ने दिदी।
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
4: शरीर फुलेर झाबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ। जमानी फर्केछ, पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
5: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो। अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
3: वैदिक आयुर्वेद सेवा प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लायन्स चोक नारायणगढ चितवन, मोबाइल 9855050934।
6: सार्वजनिक यातायातलाई व्यवस्थित गरौं। सार्वजनिक यातायातका साधनमा यात्रा गर्दा सामाजिक मर्यादा र शिष्टाचारको पालना गरौं। यात्रु, चालक र सहचालकले एक आपसमा मर्यादित र शिष्ट व्यवहार गरौं। सार्वजनिक यातायातका साधनमा हानि नोक्सानी नपुर्याउं। सवारी साधनमा भाडा दर देखिने गरी तोकिएको भाडा दर मात्र लिने र दिने गरौं। सार्वजनिक यातायात सञ्चालनको समय तालिका सार्वजनिक गरी त्यसको पालना गरौं। तोकिएको स्थानमा मात्रै यात्रु उकाल्ने र ओराल्ने गरौं। आरक्षित सिटमा सम्बन्धित यात्रुलाई नै प्राथमिकता दियौं। ट्राफिक नियमको पालना गरौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
7: साप के काटे में ध्यान देवे वाला बात, साप के काटल इंसान घबराई सकत है तो उ इंसान के हौसला देवा जाए। साप के काटल इंसान के तुरंत अस्पताल या सर्पदंश उपचार केंद्र में पुगावा जाए। झाड़ फूक के तरफ न जावा जाए। अपने घर के नजीक के सर्पदंश उपचार केंद्र कहाँ है जानकारी रखा जाए। अपने घर के आसपास झाड़ी न रखा जाए और हमेशा वातावरण सफा रखा जाए।
8: अनुरोध है लुम्बिनी प्रदेश सरकार, गृह मंत्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
9: एसईई को रिजल्ट कहिले आउला भन्दा भन्दै 11 कक्षामा कहाँ भर्ना हुने हो भन्ने पो टेन्सन भयो। बा जान्ने बुझ्नेहरूको कुरा सुन्दा शंकरनगर दुर्गादत्त माविमै पढ्नु पर्छ भन्छन्। खै के हो के हो
10: आमै नि, त्यति पनि थाहा छैन। ल सुन, त्यसो भए
11: नेपाल सरकारबाट मान्यता प्राप्त सामुदायिक मावि भएकोले
10: माध्यमिक तहमा जिल्लामै उत्कृष्ट नतिजा प्राप्त गरिरहेकोले
11: न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा उपलब्ध हुने भएकोले
10: उत्पादित जनशक्ति हरेक क्षेत्रमा सफल भएकोले
11: अंग्रेजी र नेपाली दुवै माध्यम अलग अलग कक्षाको व्यवस्था हुने भएकोले
12: शिक्षा अन्तर्गत मेजर विषयहरू तथा व्यवस्थापनमा होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स र फाइनान्स जस्ता विषयहरू पठन पाठन हुने भएकोले
11: ख्यातिप्राप्त अनुभवी शिक्षक प्राध्यापकहरूबाट पठन पाठन हुने भएकोले
10: सुविधा सम्पन्न भवन तथा पर्याप्त खेल मैदानको व्यवस्था भएकोले
11: नेपाल सरकारका सम्पूर्ण छात्रवृत्तिहरू समेत उपलब्ध हुने भएकोले
10: बसको सुविधा समेत भएकोले
11: स्नातक तर्फ शंकरनगर बहुमुखी क्याम्पस समेत सँगै रहेकोले
13: लौ म त अब ढुक्क भए। बरु तपाईँका पनि छोरा छोरीलाई लैहाल्नुहोस् है भर्ना गर्न शंकरनगर दुर्गादत्त माविमा।
11: सम्पर्क शंकरनगर दुर्गादत्त माध्यमिक विद्यालय, तिलोत्तमा 2, शंकरनगर, रूपन्देही, एन इन्स्टिट्युसन अफ क्वालिटी एजुकेशन।
14: हार्दिक निमन्त्रणा। हाम्रो यस संस्था अनाथ तथा असहाय महिला कल्याण समाज रामचन्द्र मैनादेवी अनाथ आश्रममा आश्रित सुरेन्द्र बानियाले महाभारत कुन्ती पुत्र राधेय कर्णको जीवनी कवितालाई सत्संग प्रवचन गर्ने कार्यक्रममा सम्पूर्ण आमा समूहहरू कर्मचारीहरू संघ संस्थाहरू सम्पूर्ण धर्म प्रेमी बुवामा दाजुभाइ तथा दिदी बहिनीहरू उपस्थित भएर प्रवचन श्रवण गरी पुण्य आर्चन गर्नुहुन हार्दिक अनुरोध गरिन्छ।
15: मिति 2083 जेठ 7 गतेदेखि 13 गतेसम्म, समय 11:30 बजेदेखि 2 बजेसम्म, स्थान आश्रम प्रांगण, अध्यक्ष मैनादेवी भण्डारी।
16: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त।
17: हो दाइ, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
16: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ।
17: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनुहुन्छ त?
16: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सञ्चो नभएर अकालमै मृत्यु हुन्छ। भाइ
17: ठिक भन्नुभयो। दाई, मेरा आँखा खोलिदिनु।

0: बाबु बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
1: ल आमा पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
0: दुःख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा टाढा पठाउन पनि सकिँदैन।
1: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउन। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
2: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ।
3: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
4: हरेक स्पेन्डिङमा कलेक्टिङ पोइन्ट्स,

0: नमस्कार। रेडियो लुम्बिनीबाट अपराह्न 5 बजेको हालखबरमा दिवाकर पन्तीको स्वागत छ। यो हालखबर एफएम 96.8 MHz, अनलाइन www.radiolumbini.org, विभिन्न मोबाइल एप्लिकेशन र रेडियो लुम्बिनीको फेसबुक पेजबाट प्रत्यक्ष सुन्न सकिन्छ। हालखबरको शुरूमा मुख्य खबर शीर्षक। प्रधान न्यायाधीशमा मनोज शर्माको नाम संसदीय समितिबाट अनुमोदन, राष्ट्रपति कार्यालयमा जानकारी पुर्याएपछि उहाँको औपचारिक नियुक्ति हुने। संसद बैठकमा प्ले कार्ड देखाएर श्रम संस्कृति पार्टीको आज पनि विरोध, महँगी नियन्त्रण गर्न सांसदहरूको सरकारसँग माग। अदालतमा रिट निवेदन दर्ता नै हुन नसक्ने परिस्थिति निर्माण भएको भन्दै बारको विमति, सर्वोच्च प्राङ्गणमा लालटिन बालेर विरोध प्रदर्शन। अमेरिकी डलरको भाव अहिलेसम्मकै उच्च, पाल्पा पूर्ण संस्थागत प्रसूति सेवा तथा पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा। दक्षिण बंगालको खाड़ीमा विस्तार भयो मनसून, नेपालमा 2 हप्ताभित्र आइपुग्ने सम्भावना। नेपालमै पहिलो पटक बडीगाडमा हाइड्रोजन ग्यासबाट खाना पकाउने परीक्षण सफल, दाङ देउखुरी क्षेत्रका किसानहरू व्यावसायिक मकै खेतीमा आकर्षित। र जोरा स्पोर्ट्स म्यानेजमेन्टले फिर्ता लियो क्यान विरूद्धको सबै मुद्दा।
1: चैतदेखि जेठ महिनासम्म सुक्खा मौसम र हावाहुरी चल्ने भएकोले आगलागीको धेरै जोखिम रहन्छ। त्यसैले सलाई लाइटर जस्ता आगोजन्य वस्तु बालबालिकाले नभेट्ने ठाउँमा राखौं। चुरोट भिडीका ठुटाहरू राम्रोसँग निभाएर मात्रै फाल्ने गरौं। वन जंगल जाँदा आगोजन्य वस्तु लिएर नजाऊ। यदि आगलागी भइहालेमा नजिकको जनसमुदाय, दमकल वा प्रहरी कार्यालयमा खबर गर्न नबिर्सौ। जनहितका लागि तिलोतमा नगरपालिका, रेडियो लुम्बिनी र तिलोतमा टेलिभिजन मणिगराम रूपन्देही।
0: अब खबर विस्तारमा। प्रधान न्यायाधीशमा डाक्टर मनोज शर्माको नाम सर्वसम्मत अनुमोदन भएको छ। आज बसेको संसदीय सुनवाई समितिको बैठकले उहाँको नाम अनुमोदन गरेको हो। आज संसदीय सुनवाई सकिएपछि समितिले प्रधान न्यायाधीशमा शर्माको नाम अनुमोदन गर्ने निर्णय गरेको हो। अनुमोदनपछि संसद सचिवालयले राष्ट्रपति कार्यालयमा जानकारी पठाउने र त्यसपछि उहाँको औपचारिक नियुक्ति हुने संवैधानिक प्रावधान छ। संवैधानिक परिषदले न्याय परिषदले पठाएका 6 जनाको नाम मध्ये हाल सर्वोच्च अदालतमा 4 वरियतामा रहेका न्यायाधीश शर्मालाई प्रधान न्यायाधीश बनाउने निर्णय गरेको थियो। संवैधानिक परिषदले विगतको वरिष्ठता क्रमको परम्परा मिर्दै शर्माको नाम सिफारिश गरेपछि न्यायालयको स्वतन्त्रता र स्वच्छतामाथि प्रश्न उठाउँदै नेपाल बार एसोसिएशन लगायतले विरोध गरिरहेका छन्। सर्वोच्च अदालतमा वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल हुनुहुन्छ। वरियता क्रममा उहाँ नै प्रधान न्यायाधीश हुने आकांक्षी रहेकोमा सरकारले संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गरेर प्रधानमन्त्रीले चाहेको व्यक्तिलाई अनुमोदन गर्नका लागि सहजता हुने वातावरण तयार गरेको थियो। 6 सदस्यीय संवैधानिक परिषदमा 3 जनाले पनि निर्णय गर्न सक्ने प्रावधान अध्यादेशमा राखिएपछि संवैधानिक परिषदले शर्माको नाम सिफारिश गरेको थियो। त्यसक्रममा प्रमुख विपक्षी दलका नेता भीष्मराज आङदिम्बे र राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले असहमति राख्नु भएको थियो। संवैधानिक परिषदका 2 सदस्यको असहमतिका बीच शर्माको नाम संवैधानिक परिषदबाट निर्णय भएको थियो। प्रतिनिधि सभाको आजको बैठकमा पनि विपक्षी दल श्रम संस्कृति पार्टीले प्ले कार्ड प्रदर्शन गर्दै विरोध जनाएको छ। बैठक शुरू भए लगत्तै पार्टीका अध्यक्ष हर्क साम्पाङ सहितका सांसदहरूले आफ्नो ठाउँबाट उठेर प्ले कार्ड देखाउँदै विरोध प्रदर्शन गर्नुभएको हो। संसदमा बोल्नका लागि समय नपाएपछि साम्पाङ संसद बैठक छाडेर जानुभयो। त्यसअघि संसदको कार्यवाही अगाडि बढ़िरहँदा श्रम संस्कृति पार्टीका सांसदहरूले विभिन्न माग अंकित प्ले कार्ड सहित उभिएर सदनको ध्यानाकर्षण गराउनु भएको थियो। श्रम संस्कृति पार्टीले हिजोको बैठकमा पनि यसै गरी विरोध प्रदर्शन गरेको थियो। लगातार 2 दिन आज पनि संसद बैठकमा पार्टीले आफ्नो असन्तुष्टि व्यक्त गर्दै विरोधलाई निरन्तरता दिएको छ। यसैबीच सांसदहरूले सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थापन, महँगी नियन्त्रण, तत्काल राहत प्याकेज ल्याउन सरकारसँग माग गरेका छन्। यस्तै मापदण्ड विपरीत र अस्पतालमाथि कार्यवाही गर्न पनि उनीहरूको माग छ। प्रतिनिधि सभाको बैठकमा सरकारको आउँदो आर्थिक वर्षको नीति कार्यक्रममाथि छलफल चलिरहेको छ। सर्वोच्च अदालतमा उत्पन्न पछिल्लो घटनाका सम्बन्धमा नेपाल बार एसोसिएशनले 5 बुँदे विमति राख्दै आन्दोलनको घोषणा गरेको छ। कानून व्यवसायहरूको छाता संगठन बारले कायम मुकायम प्रधान न्यायाधीशको आदेशपछि पनि रिट दर्ता नभएपछि विरोध जनाएको हो। बारले निवेदन बिना कारण दर्ता नगरी यत्तिकै राख्नु न्यायमा अवरोध पुर्याउने काम भएको ठहर समेत गरेको छ। प्रधान न्यायाधीश सिफारिश विरूद्धको रिट दरपीट गर्ने आदेश विरूद्धको निवेदन दर्ता गर्न कामो प्रधान न्यायाधीश सपना प्रधान मल्लले दिएको आदेश सर्वोच्च अदालत प्रशासनले हालताल गरेपछि बार एसोसिएशन आन्दोलनमा आएको हो। यसैबीच नेपाल बार एसोसिएशनका अध्यक्ष विजय मिश्रले न्यायपालिकामा एउटा सेटिङको विरोध भइरहेका बेला त्यसलाई अन्त्य गर्ने नाममा अर्को सेटिङ शुरू हुनु दुर्भाग्यपूर्ण भएको बताउनु भएको छ। सर्वोच्च अदालत प्राङ्गणमा कानून व्यवसायहरूले आज लालटिन बालेर गरेको विरोध प्रदर्शनका क्रममा बार अध्यक्ष मिश्रले उक्त प्रतिक्रिया दिनुभएको हो। प्रधान न्यायाधीशमा मनोज कुमार शर्माको सिफारिशले न्यायपालिकामा नयाँ खालका सेटिङ भित्र्याउन खोजिएको उहाँको आरोप छ। विगतका आन्दोलनले हासिल गरेको उपलब्धिलाई न्यायपालिकाले कमजोर बनाउन खोजेको आरोप लगाउँदै उहाँले यस्तो अवस्था आयो भने कानून व्यवसायहरूको आन्दोलन अदालतको प्राङ्गणभित्र प्रवेश गर्ने बताउनुभयो। अमेरिकी डलरको भाव अहिलेसम्मकै उच्च भएको छ। नेपाल राष्ट्र बैंकले आजका लागि एक डलरको खरिद मूल्य 153.86 रुपियाँ र बिक्री मूल्य 154.46 रुपियाँ तोकेको छ, जुन अहिलेसम्मकै उच्च भाव हो। यसअघि हिजो अमेरिकी डलर एकको खरिद दर 153.25 रुपियाँ र बिक्री दर 153.85 रुपियाँ थियो। भारतमा डलरको मूल्य बढेसँगै नेपालमा पनि त्यसको स्वतः प्रभाव पर्छ। डलरको भाव बढ्दा विदेशी मुद्रामा हुने आमदानी बढ्छ। रेमिट्यान्स निर्यात विदेशी पर्यटन मार्फत हुने आमदानी बढ्ने गर्छ, तर आयात महँगो पर्छ। आज युरोपियन युरो 1.78 रुपियाँ 95 पैसा, युके पाउन्ड स्टर्लिङको 205.48 रुपियाँ, स्विस फ्रान्क 1.196 रुपियाँ 64 पैसा खरिददर कायम गरिएको छ। अस्ट्रेलियन डलर 1.110 रुपियाँ 38 पैसा, क्यानेडियन डलर 1.111 रुपियाँ 90 पैसा, सिङ्गापुर डलर 1.120 रुपियाँ 18 पैसा खरिददर तोकिएको छ। पाल्पा जिल्लालाई पूर्ण संस्थागत प्रसूति सेवा तथा पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा गरिएको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज एक कार्यक्रमका बीच पाल्पालाई पूर्ण संस्थागत प्रसूति सेवा तथा पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा गर्नुभएको हो। कार्यक्रममा मुख्यमन्त्री आचार्यले प्राप्त उपलब्धिलाई दिगो बनाउन साझा प्रयत्न आवश्यक रहेको औँल्याउनुभयो। उहाँले पाल्पा स्वास्थ्य सेवाको दृष्टिले महत्वपूर्ण जिल्ला रहेको उल्लेख गर्दै संघीय सरकारले बनाएको मापदण्ड पूरा नभएका कारण जिल्ला अस्पतालको जग्गा प्राप्तिको विषय केही जटिल बनेको उल्लेख गर्नुभयो। पूर्ण खोप तथा संस्थागत प्रसूति सेवाको उपलब्धिलाई दिगो बनाउन राजनैतिक दल, जनप्रतिनिधि, स्वास्थ्य कर्मी तथा स्वास्थ्य क्षेत्रका सबै सरकारवालाको महत्वपूर्ण भूमिका रहने मुख्यमन्त्री आचार्यको भनाइ छ। उहाँले गुणस्तरीय सेवा प्रवाहलाई प्रभावकारी बनाउन बर्थिङ सेन्टरलाई व्यवस्थित र आवश्यकता अनुसार मर्ज गर्दै सञ्चालन गर्नुपर्ने समेत उल्लेख गर्नुभयो। दक्षिण बंगालको खाड़ीमा मनसून विस्तारित भएको मौसमविदहरूले जनाएका छन्। भारतीय द्वीप अण्डमान तथा निकोबारमा 16-17 मेमा प्रवेश गरेको मनसून विस्तारित भएको भारतीय जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ। नेपाली मौसमविद विनोद पोखरेलका अनुसार यही अनुपातमा विस्तारित भए नेपालमा 2 साताभित्रै मनसून आइपुग्नेछ। नेपालमा जेठ मसान्त अर्थात जून 13 मनसून भित्रिने गरेकोमा यसपटक छिटो मनसून भित्रिने मौसमविदहरूको अनुमान छ। यसपटक प्री मनसूनमा सरदरभन्दा बढ़ी वर्षा भएको छ। हालसम्म 249.30 मिलिमिटर वर्षा भइसकेको मौसमविदहरूले जनाएका छन्। हाल देशको मौसम प्रणालीमा पश्चिमी न्यूनतापीय प्रणाली र स्थानीय वायु समेतको प्रभाव छ, जसका कारण आज देशका पश्चिमी भागमा केही ठाउँमा पानी परेको विभागले जनाएको छ। पश्चिम नेपालको तापक्रम बढ़ने क्रम भने जारी रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज भैरवाको अधिकतम तापक्रम 39 देखि 41 डिग्री सेल्सियस रहने अनुमान गरिएको छ। नेपालमै पहिलो पटक बागलुङको बडीगाडमा हरित ऊर्जा हाइड्रोजन ग्यास उत्पादन मार्फत खाना पकाउने प्रविधिको शुरूआत गरिएको छ। बडीगाड गाउँपालिकामा 2066 सालमा स्थापना भएको गिरिङदी खोला लघु जलविद्युत सहकारी संस्थाबाट उत्पादित विद्युतबाट खाना पकाउने हाइड्रोजन ग्यास उत्पादन गरी प्रयोगमा ल्याइएको हो। लघु जलविद्युतबाट उत्पादन भएको बिजुली बिहान बेलुका मात्र प्रयोग हुने र अन्य समयको 80% विद्युत खेर जाने हुँदा अहिले यसको सदुपयोग गरी खाना पकाउने हाइड्रोजन ग्यास निकालिएको छ। विद्युतको प्रयोग गरी पानीलाई हाइड्रोजन र अक्सिजनमा छुट्याइने र उत्पादित हाइड्रोजन ग्यासलाई सिलिण्डरमा भर्ने गरिएको छ। पहिलो चरणमा 50 लिटरका 12 वटा सिलिन्डर ग्यास संकलन भइरहेको छ। सिलिन्डरमा ग्यास संकलन भइरहेको छ। उत्पादन गरिएको हाइड्रोजन ग्यास स्थानीय स्तरमा नै उत्पादन हुने, लघु जलविद्युत केन्द्रबाट खेर गएको बिजुलीको सदुपयोग हुने र अन्य ग्यास भन्दा यसमा छिटो पाक्न सक्ने ताप हुने हुँदा उपयोगी समेत बनेको छ। 4 केजी हाइड्रोजन ग्यासले 4 जनाको परिवारलाई 1 महिनासम्म खाना पकाउन सकिन्छ। विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विकास साझेदार तथा विज्ञहरूको सहकार्यमा सहकारीले हरित ऊर्जा हाइड्रोजन ग्यास उत्पादनमा सफलता प्राप्त गरेको हो। सिंचाई सुविधाको विस्तार र यान्त्रिकरणको सहजताका कारण दाङ देउखुरी क्षेत्रका किसानहरू मकै खेतीतर्फ आकर्षित भएका छन्। सरकारी प्रोत्साहनका कारण यहाँका 4 पालिकाका मकै खेती विस्तार हुँदै गएको छ। 10 वर्ष अघि 397 हेक्टरमा मकै खेती हुने गरेकोमा अहिले 4200 हेक्टर पुगेको छ भने 1000 भन्दा बढी किसान मकै खेतीमा लागेका छन्। वर्षे हिउँदे र वसन्ते गरी 3 सिजनको मकै खेतीबाट किसानहरूले राम्रो आमदानी गर्न थालेका छन्। परम्परागत खेती प्रणालीलाई विस्थापित गर्दै देउखुरी क्षेत्रका किसानहरूले जेठ असारमा वर्षे, असोज कार्तिकमा हिउँदे र फागुन महिनामा वसन्ते गरी 3 सिजन कममै खेती गर्न सिजनमै खेती गर्न थालेका छन्। देउखुरी क्षेत्रमा आर्थिक वर्ष 2073-74 कृषि आधुनिकीकरण परियोजना मकै सुपरजन कार्यक्रम लागू भएपछि किसानहरूमा उत्साह थपिएको हो। किसानको उत्साह र सक्रियतालाई मकै सुपरजोन कार्यक्रमले पनि किसानको आवश्यकताका आधारमा साथ र सहयोग गर्दै आएको छ, जसका कारण 10 वर्ष अघिदेखि देउखुरीका 4 पालिकामा 397 हेक्टरमा मकै खेती हुने गरेकोमा अहिले त्यो क्षेत्रफल बढेर 4200 हेक्टर पुगेको छ भने देउखुरी क्षेत्रका 1000 भन्दा बढी किसान मकै खेतीमा लागेका छन्। र जोरा स्पोर्ट्स म्यानेजमेन्टले नेपाल क्रिकेट संघ विरूद्ध विभिन्न अदालतमा दायर गरेका सबै मुद्दा फिर्ता लिएको घोषणा गरेको छ। कम्पनीका प्रबन्ध निर्देशक आमिर अख्तरले प्रेस विज्ञप्ति जारी गर्दै क्यान विरूद्ध दायर गरिएका सम्पूर्ण मुद्दा तत्काल फिर्ता लिन तयार रहेको बताउनु भएको हो। जोरा स्पोर्ट्सले नेपाल प्रिमियर लीगको आधिकारिकता, स्वामित्व र बौद्धिक सम्पत्ति सम्बन्धी विषयमा सर्वोच्च अदालत, काठमाडौँ जिल्ला अदालत र उच्च अदालत पाटनमा मुद्दा दायर गरेको थियो। अख्तरले खेलकुद क्षेत्रमा देखिएका विसंगति विरूद्ध आफूले खेलाड़ी जीवनदेखि नै आवाज उठाउँदै आएको उल्लेख गर्दै अदालत जानु व्यक्तिगत द्वेषका कारण नभई खेल क्षेत्रको सुधार र विकासका लागि भएको बताउनु भएको छ। उहाँले राष्ट्रिय खेलकुद परिषद राष्ट्रखेपले खेल विकासका लागि सबै पक्षलाई एकजुट हुन आह्वान गर्दै मुद्दा फिर्ता लिन गरेको अनुरोधलाई स्वागत योग्य भन्दै सम्मान स्वरूप मुद्दा फिर्ता लिएको बताउनुभयो। यद्यपि आफ्नो नाममा दर्ता रहेको नेपाल प्रिमियर लीग प्राइभेट लिमिटेड र सो कम्पनीको बैंक खातामाथि आफ्नो स्वामित्व यथावत रहने कुरा अख्तरले स्पष्ट पार्नु भएको छ। उहाँले आगामी दिनमा पनि नेपालमा क्रिकेट सहित समग्र खेलकुदको विकासका लागि सम्बन्धित निकायसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। यही खबरसँगै हामी हालखबरको अन्त्यमा छौं। हालखबर सक्नु अघि मुख्य खबर शीर्ष। प्रधान न्यायाधीशमा मनोज शर्माको नाम संसदीय समितिबाट अनुमोदन, राष्ट्रपति कार्यालयमा जानकारी पठाएपछि मात्र औपचारिक नियुक्ति हुने। संसद बैठकमा प्ले कार्ड देखाएर श्रम संस्कृति पार्टीको आज पनि विरोध, महँगी नियन्त्रण गर्न सांसदहरूको सरकारसँग माग। अदालतमा रिट निवेदन दर्ता नै हुन नसक्ने परिस्थिति निर्माण भएको भन्दै बारको विमति, सर्वोच्च प्राङ्गणमा लालटिन बालेर विरोध प्रदर्शन। अमेरिकी डलरको भाव अहिलेसम्मकै उच्च, पाल्पा पूर्ण संस्थागत प्रसूति सेवा तथा पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा। दक्षिण बंगालको खाडीमा विस्तार भयो मनसुन, नेपालमा 2 हप्ताभित्र आइपुग्ने सम्भावना। नेपालमै पहिलो पटक बडीगाडमा हाइड्रोजन ग्यासबाट खाना पकाउने परीक्षण सफल। दाङ देउखुरी क्षेत्रका किसानहरू व्यावसायिक मकै खेतीतर्फ आकर्षित र जोरा स्पोर्ट्स म्यानेजमेन्टले फिर्ता लियो क्यान विरूद्धका सबै मुद्दा। अपराह 5 बजेको हालखबर सकियो। सूचना सन्देश र मनोरञ्जनका लागि सुन्दै रहनुहोला रेडियो लुम्बिनी। नमस्कार।

0: हार्दिक श्रद्धांजलि तथा समवेदना। यस रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनका चियर सदस्य बुवा पदम बहादुर पुन र आमा शशिकला पुनका सुपुत्र प्रेम बहादुर पुनको उपचारको क्रममा यही जेठ 5 गते 59 वर्षको उमेरमा भएको असामयिक निधनको खबरले हामी अत्यन्तै मर्माहत भएका छौं। शोकको यस घड़ीमा सम्पूर्ण परिवार तथा आफन्तजनमा धैर्य धारण गर्ने शक्ति मिलोस्। शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौ। साथै स्वर्गीय प्रेमबहादुर पुनज्यूलाई हार्दिक श्रद्धांजलि अर्पण गर्दछौ। अध्यक्ष अर्जुनराज उपाध्याय तथा रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन परिवार।
1: एसी को नतिजा पछि अब कहाँ पढ्ने भनेर तनावमा हुनुहुन्छ वा भविष्य बनाउने सही ठाउँ खोज्दै हुनुहुन्छ? अब ढिला नगर्नुहोस्, आउनुहोस् शान्ति नमुना माध्यमिक विद्यालयमा।
2: नेपालकी उत्कृष्ट सरकारी विद्यालय शान्तिमा कक्षा 11 भर्ना खुल्यो। विज्ञान, व्यवस्थापन, शिक्षा र कानून, तपाईँको रुचि अनुसार जे चाहिन्छ त्यही उपलब्ध। साथै डीएचएम र सब ओभरसियरमा समेत भर्ना खुलेको छ।
1: शान्ति नै किन?
2: कक्षा 12 100% नतिजा दिन तथा उच्च अध्ययनका लागि धेरै विद्यार्थीले नाम निकाल्न सफल।
1: एसई 2081 18 GPA सहित देशमै सर्वोत्कृष्ट नतिजा दिन सफल।
2: डीएचएममा नेपाल प्रथम तथा द्वितीय हुन सफल।
1: अनुभवी शिक्षक, उत्कृष्ट वातावरण अनि अतिरिक्त क्रियाकलापमा बेग्लै पहिचान बनाउन सफल।
2: थप जानकारीका लागि शान्ति नमुना मावि तिलोत्तमा 5 मणिग्राम, सम्पर्क नम्बर 98573 98573 98573 र 98472092।
1: शान्ति नमुना, भविष्य निर्माणको विश्वसनीय आधार।

0: Takahashi OPC Cement, Deshko Cement.
1: Varzal Ghar, Rang, Raunak. Ghar Raman, Duwe Rangin Banaune Akarshak Offer. Aajai Varzal Paints Ko Kharidna Paunuhos. Motorcycle, Freezer, Mobile Phone Jitne Mauka. Saathai Sure Shot Ma Paunuhos 100 Square Feet Ko Silk Illusion Design Pani. Shartaharu Lagu Hune Chhan.
2: यसो बिहे पार्टीमा हेर्यो सबैका बुढी झपक्क गहनामा सजिएर आउने मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिन पर्यो भनेको कहाँ बनाइदिने होला
3: तपाईँ बनाइदिन्छु त भन्नुहोस् बनाउने ठाउँमा त म लैहाल्छु नि गहनामा खास सधैँको विश्वास
2: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह
4: तिलोत्तमा 5 मर्गीराम रूपन्देही
3: हजुर हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ ए सुन्नुहोस् त पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है
5: सम्पर्क नम्बर 071560090 मोबाइल नम्बर 98472882 र 98470240870
6: किन झोक्राउनु भन्छ काका
7: के भन्नु नि नानी त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो
6: मैले त भनेकै हो नि काका तपाईले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त जस्ताको त्यस्तै छ बरु अझै पनि केही बिग्रेको छैन जानुस् बुद्ध फाइबरमा
7: ए बुद्ध फाइबर कान्छोले पनि त्यही भन्थ्यो
3: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी दिने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका पल्ला फाइबर जस्ता पाता पार्किङ सेड पाता डस्टबिन डेस्क बेन्च चिपलेटी प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग सोरुम तिलोत्तमा 3 सीताराज मेल मोबाइल 98570211757 र 98472928
8: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू
9: डर लाग्नु निद्रा नलाग्नु
8: अनौठा विचार आउनु
9: निराशा बढ्नु खुसी नहुनु
8: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु
9: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु
8: दैनिक कार्यहरू पूरा गर्न नसक्नु
9: छटपटी हुनु चिटचिट पसिना आउनु
8: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु
9: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु
8: खानामा रुचि नहुनु एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्
9: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं बिरामीलाई हौसला बढाऊ
8: नेपाल सरकार विज्ञापन हो
10: नानी खाना खान आऊ
11: लाउ दिनुस
10: हात धोयौ
11: धोइसके बाबा
10: त्यसरी पानीले मात्रै होइन नि नानी साबुन पानीले मिची मिची हात धुनुपर्छ जाऊ फेरि साबुन पानीले मिची मिची हात धोएर आऊ अनि मात्रै खाऊ
11: ढिला भइसक्यो
12: जति ढिलो भए पनि खाना खानु अघि खेतबारीको काम सकेपछि अनि शौचालय गएपछि साबुन पानीले मिची मिची हात धुनुपर्छ
10: हो त मैले भनेको मानेन आखिर आमाले नै भन्नु पर्यो होइन
12: त्यति मात्र होइन पानीको मुहान ट्याङ्की र धारा वरिपरि फोहोर हुन सक्छ त्यसले हाम्रो खानेपानी प्रदूषित हुने हुनाले सबैतिर सफा सुग्घर राखौँ
13: बर्सेनी झाडा पखला लगायतका सरसफाईको कमीले लाग्ने रोग व्याधिबाट आफू र आफ्नो परिवारलाई जोगाऊ
14: नेपाल सरकार विज्ञापनको
15: उत्सवको पर्व
16: एसआर गिब्सन क्यानन ब्रान्डको 5 नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर
15: इसी ग्रुप कम्प्युटर सर्भिस सेन्टर
16: कृषि विकास ब्याङ्कको गल्ली विनन चौकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा
15: फोन नम्बर 071-542-6999
17: खुसीको खबर
18: होइन के खुसीको खबर हो दाजु
17: अरे भाइ लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब भुटोल शाखामा पनि सञ्चालन भयो नि
18: हो र
17: हो त वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक लोभिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल फोन नम्बर 071-537-823
18: साउजी क्यूआर भयो है
19: ए भगनुस् त मेसेज आएको छैन
20: घरी एस

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: हो घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
2: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
3: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्ति नै देखि भनिन्छु नि हजुरलाई।
1: ल बाह्र हात मागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ।
5: हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा।
4: ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
1: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि।
6: हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्।
7: प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914।
8: ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।
9: गुप्ता नर्सरी तिलोत्तमा 4 ड्राइभर टोल रूपन्देहीको किसान वर्ग तथा ग्राहक वर्गमा अनुरोध।
10: सम्पूर्ण किसान दाजुभाइ तथा दिदीबहिनीहरू, फलफूल खेतीको सिजन शुरूआतसँगै कम समयमा कम जमिनबाट धेरै भन्दा धेरै फाइदा लिनका लागि किसानहरूकै हितलाई ध्यानमा राख्दै उन्नत र नयाँ विकसित जातका फलफूलहरू तयार गरेका छौं। कुनै वर्ष खाली नभई प्रत्येक वर्ष फल्ने आँप, वर्षमा दुई पटक छ छ महिनामा फल्ने आँपदेखि आम्रपाली, मालिका, निलम, गुलाब खासका आँपका बिरुवाहरू आइपुगेका छन्। बिरुवामा फरक परेमा हामी जिम्मेवार छौं। साथै सुपारी, कटहर, लिची, किम्बु, कागती आदिदेखि गमलामा फल्ने आँप, लिची, कटहरहरू पनि पाइन्छ।
11: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएकोले तुरन्त सम्पर्क राख्नुहोला।
12: सम्पर्क गुप्ता नर्सरी तिलुत्तमा 4 ड्राइभर टोल रूपन्देही,
10: फोन नम्बर 071560205।

0: गुप्ता नर्सरी तिलोत्तमाचार ड्राइभर टोल रूपन्देहीको किसान वर्ग तथा ग्राहक वर्गहरूमा अनुरोध
1: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन अफिस स्कुल सँग संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र
2: तर त्यसका लागि चाहिने थरी थरीका फूलहरू र डेकोरेसन बिरुवाहरू त चाहियो नि धन्दा नमान्नुहोस् तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेसनका लागि प्राविधिक सरसल्लाह फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले जहाँ तपाईँले खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ
3: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौ
0: गुप्ता नर्सरी तिलोत्तमाचार ड्राइभर टोल रूपन्देही
2: फोन नम्बर 071-560-205 सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ

जिलो तमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीए द्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थायराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा

0: हो मैले बच्चालाई निरोगी र चलाख बनाउनका लागि 6 महिना पूरा भएपछि आमाको दूधको साथै अंडा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफूल पनि खुवाए तपाईले नि
1: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दूध खुवाइरहेकी आमालाई दुई पटक थप पोषिलो खाना खुवाउनु
2: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाईमा विशेष ध्यान दिनुपर्छ है खास गरी हात सफा राख्ने खानेकुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ बुझ्नु भयो नि आईजी नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश
3: एसी को नतिजा पछि अब कहाँ पढ्ने भनेर तनावमा हुनुहुन्छ वा भविष्य बनाउने सही ठाउँ खोज्दै हुनुहुन्छ अब ढिला नगर्नुहोस् आउनुहोस् शान्ति नमुना माध्यमिक विद्यालयमा
4: नेपालकी उत्कृष्ट सरकारी विद्यालय शान्तिमा कक्षा 11 भर्ना खुल्यो विज्ञान व्यवस्थापन शिक्षा र कानून तपाईँको रुचि अनुसार जे चाहिन्छ त्यही उपलब्ध साथै डीएचएम र सब ओभरसियरमा समेत भर्ना खुलेको छ
3: शान्ति नै किन
4: कक्षा 12 100% नतिजा दिन तथा उच्च अध्ययनका लागि धेरै विद्यार्थीले नाम निकाल्न सफल
3: एसई 2081 18 जना 4 जीपीए सहित देशमै सर्वोत्कृष्ट नतिजा दिन सफल
4: डीएचएममा नेपाल प्रथम तथा द्वितीय हुन सफल
3: अनुभवी शिक्षक उत्कृष्ट वातावरण अनि अतिरिक्त क्रियाकलापमा बेग्लै पहिचान बनाउन सफल
4: थप जानकारीका लागि शान्ति नमुना मावि तिलोत्तमा 5 मणिग्राम सम्पर्क नम्बर 98573 33813 98573 28735 98573 35394 र 98472093992
3: शान्ति नमुना भविष्य निर्माणको विश्वसनीय आधार
5: तिलोत्तमा नगरपालिकाको फोहर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरुरी सूचना फोहर मैला संकलन तथा व्यवस्थापन कार्यलाई दिगो र वैज्ञानिक बनाई वातावरण मैत्री स्थानीय शासनको प्रमुख सूचकलाई कार्यान्वयन गर्न 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा फोहर मैलाको स्रोतमै वर्गीकरण गरी कुहिने र नकुहिने फोहर अलग अलग रूपमा संकलन गर्ने कार्य प्रारम्भ भएको छ साथै अबका दिनमा आफ्नो घर व्यावसायिक प्रतिष्ठान उद्योग धन्दा कल कारखाना होटल रेस्टुरेन्ट कार्यालय लगायत सम्बद्ध सबै स्थानमा कुहिने र नकुहिने फोहोर राख्ने अलग अलग डस्टबिनको व्यवस्था गर्नुहुन तथा डायपर सेनेटरी प्याड तथा पिसाजन्य फोहोरलाई छुट्टै झोलामा दिई सोही अनुरूप फोहोर संकलन तथा व्यवस्थापन कार्यमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीमा अनुरोध छ तोकिए बमोजिमको कार्य नगरेमा प्रचलित कानून बमोजिम दण्डनीय हुने र मिश्रित फोहोर नगरपालिकाले संकलन नगर्ने कुरा पनि सम्पूर्ण नगरवासीमा जानकारी गराइन्छ
6: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही
7: खै दाई दुई खिल्ली चिरोट अनि एउटा सुर्ती ल्याउनुहोस् न
8: ए ल ल लिनुहोस् भाइ
7: अनि भाइ कति भयो पैसा
8: ल हेर भाइ के गरेको तपाईँले तपाईँलाई थाहा छैन तिलोत्तमा नगरपालिकाले सार्वजनिक ठाउँमा बसेर चुरोट पिउन अनि सुर्तीजन्य पदार्थ खान निषेध गरेको छ नि चुरोटका ठुटा जहाँ पायो त्यही फाल्न पनि निषेध गरेको छ हेर्नुहोस् है भाइ कारवाहीमा पर्नु होला नि हेर्दा जान्ने बुझ्ने देखिनुहुन्छ ख्याल गर्नुहोस् है भाइ ए यसरी यो डस्टबिनमा फाल्नु पर्ने
9: हो तिलोत्तमा नगरपालिका क्षेत्रभित्र कुनै पनि सार्वजनिक स्थानमा चुरोट पिउने सुर्तीजन्य पदार्थ र त्यसको खोल फाल्ने गरेमा कानून अनुसार दण्ड जरि माना हुने हुँदा पूर्ण सरसफाई अभियानमा सरिक भई सभ्य नागरिकको परिचय दिउँ
6: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही
10: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश
11: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना 4 तालिका पालना गरौं
10: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ
11: आमाको दूध अमृत समान हुन्छ त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ
10: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ
11: 6 महिनापछि आमाको दूधसँगै थप आहार पनि खुवाऊ
10: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिउ
11: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ
10: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ
6: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364060।
1: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
2: ल आमा, पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
1: दुख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा टाढा पठाउन पनि सकिँदैन।
2: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउन। बहिनीले लोक सेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
3: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ,
4: प्रविधिको सही प्रयोग गरौं, लैंगिक हिंसा अन्त्य गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजन द्वारा जनहितमा जारी सन्देश।
1: कति धेरै भिड हो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल मलाई कसले छुँदैछ यताउता, आँखा भनी देख्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न सहयोग गर्नुहोस्।
2: ओए बहिनीलाई के गरेको हो, त मान्छे नै रहेनछस्।
3: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिउँ। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौ।
4: लैंगिक हिंसा अन्त्य गरौं, हिंसा नगरौं, र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजन द्वारा जनहितमा जारी सन्देश।
5: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलाचो नगरौँ।
6: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
7: वैदिक आयुर्वेद सेवा प्रणाली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लायन्स चोक नारायणगढ चितवन, मोबाइल 9855050934।
8: जडिलो बाटो बचौं र बचाऊ, सलाई लाइटर जस्ता प्रज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं, जंगलमा सलाई तथा लाइटरको प्रयोग नगरौं, र गर्नै पर्ने भए सावधानी पूर्वक प्रयोग गरी राम्रो गरी निभाऊ। हाम्रो सानो असावधानीले जंगल मात्र होइन आसपासका बस्ती समेत उजाड हुन सक्छन्। जन धन र वनको संरक्षण गरौं, सचेत बनाऊ, डडेलोबाट आफू पनि बचौं र अरूलाई पनि बचाऊ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
9: नेपालीहरूको महान पर्व बडा दशैं।
10: जातीय विभेदको अन्त्य गरौं, जातीय आधारमा नभई मानिसको ज्ञान सीप र कर्मको कदर गरौं। मानिसको श्रेष्ठता उसको आचरणले निर्धारण गर्दछ, कर्मद्वारा मानिसको श्रेष्ठता कायम गरौं। जातीय विभेदले पैदा गरेको अन्धविश्वासमा नपरौं, छुवाछुत र भेदभाव जन्य कार्य दण्डनीय हो, सचेत रहौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: अहिले बेलुकीको 6 बज्यो।
2: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
3: राष्ट्रको शान किसान।
2: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी विकास चापागाईसँगै हृदय रिमालको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: संसदीय समितिबाट अनुमोदित मनोज कुमार शर्माले केही बेरमा प्रधान न्यायाधीशको शपथ लिँदै काठमाडौँ उपत्यका नदी किनारबाट विस्थापित प्रति परिवार 25,000 पुनर्स्थापना खर्च दिने सरकारको निर्णय।
0: देशभर गर्मी बढ़दो क्रममा पश्चिम तराईमा तापक्रम 37 डिग्री नाग्यो, दिउँसोको समयमा अनावश्यक बाहिर ननिस्कन महाशाखाको सुझाव।
1: कंगो र युगाण्डामा इबोला फैलिएपछि नेपालमा पनि सतर्कता, जनस्वास्थ्य जोखिमका दृष्टिले आत्तिहाल्न नपर्ने।
2: आत्तिनुपर्ने कुराहरू छैन, किनकि यो श्वास प्रश्वासबाट सर्ने रोग होइन, यो पानीबाट सर्ने रोग पनि होइन, स्रोतको सूचनाहरूमा हामी विश्वास गर्ने र त्यस हिसाबले आफूलाई सूचित राख्नुपर्छ।
0: चिनिया नौसेनाले पश्चिमी प्रशान्त महासागरमा तालिमका लागि विमान वाहक युद्धपोत पठायो। चीनको सैन्य गतिविधि क्षेत्रीय अस्थिरताको सबैभन्दा ठूलो स्रोत भएको ताइवानको भनाई।
1: र आईपीएल क्रिकेटमा आज राति राजस्थान र लखनऊ खेल्दै।
3: बेटर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
4: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
5: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
4: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
5: यहाँ टियु अन्तर्गतका एमबीएस, बीबीए, बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
4: थप जानकारीका लागि फोन नम्बर 01-5551-990 मा सम्पर्क गर्नुहोला।
6: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले आजै शपथ लिँदै हुनुहुन्छ। शपथ लिए लगतै उहाँले कार्यभार सम्हाल्ने कार्यक्रम तय भएको छ। आज दिउँसो संसदीय सुनवाई समितिबाट अनुमोदन हुनुभएका शर्माको केही बेरमा राष्ट्रपति कार्यालय शीतल निवासमा शपथको कार्यक्रम तय भएको छ। संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्य सञ्चालन नियमावली 2080 नियम 26 उपनियम 5 बमोजिम शर्माको नाम सर्वसम्मत रूपमा स्वीकृत भएको हो। संवैधानिक परिषदले गएको वैशाख 24 गते शर्मालाई प्रधान न्यायाधीशमा सिफारिश गरेको थियो। संसदीय सुनवाई समितिबाट नाम अनुमोदन भएसँगै राष्ट्रपतिद्वारा प्रधान न्यायाधीश नियुक्त गर्ने संवैधानिक प्रावधान रहेको छ। यस्तै शर्माले आफ्नो सिफारिश विरूद्ध सर्वोच्च अदालतमा परेको रिट दर्ता नगर्न आफूले दवाब नदिएको समितिमा स्पष्टीकरण दिनुभएको छ। संसदीय सुनवाईको क्रममा आज संसदीय समितिमा बोल्दै उहाँले यसबारे स्पष्टीकरण दिनुभयो। उहाँले बार र न्यायालय बीच द्वन्द नभएको समेत स्पष्ट पार्नु भएको छ। सांसदहरूले बार र बेन्च बीचको द्वन्द व्यवस्थापन कसरी गर्नुहुन्छ भनेर प्रश्न गरेका थिए।
1: यसैबीच नेपाल बार एसोसिएशनको नेतृत्वमा कानून व्यवसायीहरूले आज सर्वोच्च अदालत परिसरमा दिउँसै लालटिन बालेर सांकेतिक प्रदर्शन गरेका छन्। सर्वोच्च अदालतमा पछिल्लो समय विकसित घटनाक्रमप्रति असन्तुष्टि जनाउँदै उनीहरूले न्यायालयमा देखिएको अवरोध र न्यायालयको अन्यलको विरोध गरेका हुन्। अदालतमा रिट निवेदन समेत दर्ता हुन नसक्ने अवस्था सृजना भएको निष्कर्ष निकाल्दै बारले विरोध गरेको हो। दिउँसो 1 बजे बारको कार्यालय प्रांगणमा कानून व्यवसायीहरू भेला भएर लालटिन बाल्दै विरोध प्रदर्शन गरेका हुन्।
0: सरकारले काठमाडौँ उपत्यकाका नदी किनारबाट विस्थापित भएकाहरूलाई प्रति परिवार 25,000 रूपियाँ पुनस्थापना खर्च दिने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले काठमाडौँ उपत्यकाका नदी किनारमा रहेका जोखिमयुक्त बस्तीहरू हटाउने क्रममा विस्थापित भएकाहरूको विवरण रुजू गरी पुनस्थापना खर्च बापत एकमुष्ट 25,000 रूपियाँ दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। यस्तै वैकल्पिक बसोबासको व्यवस्था आफै गर्न प्रोत्साहित गर्ने उद्देश्यले 5 सदस्यसम्मको परिवारलाई मासिक 15,000 र त्योभन्दा धेरै सदस्य भएमा प्रति सदस्य थप 2,000 रूपियाँका दरले अहिलेलाई 3 महिनाका लागि बसोबास व्यवस्थापन खर्च प्रदान गरिने सरकारले निर्णय गरेको छ। विस्थापित परिवारका बालबालिकाको पठन पाठन र स्वास्थ्य सेवाको सुनिश्चितताका लागि पालिकासँग समन्वय र सहकार्य गर्ने सरकारले जनाएको छ। यस्तै बैठकले नगरपालिका राजस्व अभिवृद्धि परियोजनाका लागि स्विजरल्याण्ड सरकारबाट प्राप्त हुने र अरनीको राजमार्गको मरम्मत सुधारका लागि चीन सरकारले उपलब्ध गराउने अनुदान सहायता स्वीकार गर्ने समेत निर्णय गरेको छ।
1: प्रतिनिधि सभाको आजको बैठकमा पनि विपक्षी दल श्रम संस्कृति पार्टीले प्ले कार्ड प्रदर्शन गर्दै विरोध जनाएको छ। बैठक शुरू भए लगतै पार्टीका अध्यक्ष हर्क साम्पाङ सहितका सांसदहरूले आआफ्नो ठाउँबाट उठेर प्ले कार्ड देखाउँदै विरोध प्रदर्शन गरेका हुन्। संसदको कार्यवाही अगाडि बढ़िरहँदा श्रम संस्कृति पार्टीका सांसदहरूले विभिन्न माग अंकित प्ले कार्ड सहित उभिएर सदनको ध्यान आकर्षण गराएका थिए। यो दलले हिजोको बैठकमा पनि यसै गरी विरोध प्रदर्शन गरेको थियो। यसैबीच सांसदहरूले वास्तविकतामा आधारित रहेर आगामी आर्थिक वर्षको बजेट तय हुनुपर्नेमा जोड़ दिनुभएको छ। आजको बैठकमा आर्थिक वर्ष 2083-84 को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा कर प्रस्ताव बाहेक छलफलमा भाग लिँदै उहाँहरूले राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकतामा राख्न अर्थतन्त्रको विस्तार गर्न र साना किसानको हितलाई केन्द्रमा राख्नुपर्ने धारणा राखेका हुन्। सांसद गणेश बहादुर विश्वकर्माले कम आय भएका जनताको हितका लागि आगामी आर्थिक वर्षको बजेट तय हुनुपर्ने बताउनुभयो। सांसद ध्रुवराज राईले साना किसानको हितका लागि बजेट विनियोजन हुनुपर्ने धारणा राख्नुभयो।
0: यसैबीच अर्थमन्त्री डाक्टर स्वर्णिङ वाग्लेले सरकारले ल्याएको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतालाई नागरिकसँग गरिएको प्रतिबद्धता कार्यान्वयनका लागि गरिएको इमान्दार प्रयासको रूपमा बुझिदिन सांसदहरूलाई आग्रह गर्नुभएको छ। प्रतिनिधि सभा बैठकमा विधेयकको सिद्धान्त प्राथमिकतामाथि सांसदले उठाएका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले यस्तो बताउनुभयो। अर्थमन्त्री वाग्लेले यो विधेयक सरकारले विभिन्न राजनैतिक दलको घोषणा पत्रमा उल्लेख गरिएका विषयवस्तुलाई पनि समेट्ने प्रयास गरेको बताउनु भएको छ।
1: प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले आगामी बजेट तर्जुमाका लागि विषयमा विज्ञहरूसँग परामर्श लिने निर्णय गरेको छ। समितिको चौथो बैठकले 8 विज्ञहरूको नामावली पारित गर्दै उनीहरूलाई आगामी बैठकमा बोलाएर सरकारलाई थप सुझाव तथा निर्देशन दिन आवश्यक राय लिने निर्णय गरेको हो। समिति सभापति कृष्ण हरि बुढा थोकीले बैठकमा समिति अन्तर्गत गठन गरिएका विषयगत उपसमितिहरूले आफ्नो प्रारम्भिक प्रतिवेदन प्रस्तुत गरेको जानकारी दिनुभयो। उहाँका अनुसार उपसमितिहरूले विभिन्न विषयमा देखि का ग्याप तथा फाइन्डिङहरू समिति समक्ष राखेका थिए। साथै केही सांसदहरूले वर्तमान बजेट तथा बजेट तर्जुमा प्रक्रिया सम्बन्धी विषय उठाएका थिए।
0: सशस्त्र प्रहरीले पूर्वी नागा काकरभिट्टाबाट 1,44,65,000 रूपियाँ बराबरको 570 किलोग्राम 24 क्यारेट सुन र 20,000 अमेरिकी डलर सहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ। सशस्त्र प्रहरी बल नेपाल 2 हेडक्वार्टरका प्रमुख अम्बिका प्रसाद जोशीले हिजो बेलुकी 5:15 भारतको कोलकाता घर बताउने 39 वर्षीय परम पाठकलाई काकरभिट्टा भन्सारको चेकपोस्टमा जाँच गर्दा सुनसहित अमेरिकी डलर नेपाली 30,65,000 रूपियाँ र 85,419 भारतीय रूपियाँ सहित बरामद गरिएको बताउनुभयो। पक्राउ परेका भारतीय नागरिकबाट गाड़ी चालक अनुमति पत्र, आधार कार्ड, भिभो मोबाइल, सामसुङ मोबाइल, हार्ड डिस्क, सिम कार्ड, भिजा कार्ड र चेक समेत बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ।
1: देशभर तापक्रम बढ़दै गएको छ। विशेष गरी सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई जिल्लामा गर्मी उल्लेख्य रूपमा बढ़दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो सबैभन्दा बढ़ी तापक्रम कैलालीको धनगढ़ीमा 37.7 डिग्री सेल्सियस मापन गरिएको छ। यस्तै नेपालगंजमा 36.7, भैरवमा 34.8, विराटनगरमा 33 डिग्री तापक्रम मापन गरिएको छ। पछिल्ला केही दिन यता नेपालगंज, धनगढ़ी, भैरवा, टीकापुर, अत्तरिया र महेन्द्रनगर लगायत पश्चिम तराईका जिल्लामा तापक्रम लगातार बढ़िरहेको छ। पश्चिमी तथा स्थानीय वायुको प्रभावका कारण तराई क्षेत्रमा तापक्रम तीव्र रूपमा बढ़िरहेको हो। विशेष गरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा आगामी केही दिन अझै गर्मी बढ़ने अनुमान गरिएको छ। सर्वसाधारणलाई दिउँसो 11 बजेदेखि 4 बजेसम्म सकेसम्म घाममा बाहिर ननिस्कन महाशाखाले अनुरोध गरेको छ। साथै प्रशस्त पानी तथा झोल पदार्थ सेवन र बालबालिका, ज्येष्ठ नागरिक र बिरामीले विशेष ध्यान दिनुपर्ने स्वास्थ्य कर्मीको भनाइ छ। तत्काल देशभर ठूलो वर्षा हुने सम्भावना नरहेको मौसमविदले बताएका छन्। आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने अनुमान गरिएको छ।
0: दुर्गा प्रसाईमाथि अनुसन्धान गर्न प्रहरीले थप 3 दिनको अनुमति पाएको छ। हिजो राति वीरगंजमा रहेको होटल सिद्धार्थ दियालोबाट पक्राउ परेका प्रसाईले आज पर्सा जिल्ला अदालतमा उपस्थित गराएर म्याद लिएको हो। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार सामाजिक सञ्जाल मार्फत उत्तेजक अभिव्यक्ति दिएको, सामाजिक सद्भावमा असर पर्ने गतिविधि सञ्चालन गरेको र राज्य विरूद्ध उक्साउने प्रकृतिका गतिविधिमा संलग्न रहेको भन्ने उजुरीका आधारमा प्रसाईमाथि अनुसन्धान अघि बढ़ाइएको हो। प्रसाईमाथि विद्युतीय कारोबार ऐन तथा सार्वजनिक शान्ति विरूद्धको कसुर अन्तर्गत अनुसन्धान भइरहेको छ। अनुसन्धानका क्रममा उनका अभिव्यक्ति, सार्वजनिक कार्यक्रम तथा सामाजिक सञ्जाल गतिविधिबारे थप विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। सीधा कुरा प्रस्त विचार, यो हो उज्यालो रेडियो नेटवर्क। नेपाल दर्पणमा इबोला संक्रमणको जोखिम बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
7: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
8: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
9: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
10: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
9: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
11: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
12: फोन 0556943333 4935555।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले डाक्टर मनोज कुमार शर्माले प्रधान न्यायाधीशको शपथ लिँदै काठमाडौँ उपत्यका नदी किनारबाट विस्थापितलाई प्रति परिवार 25,000 पुनस्थापना खर्च दिने सरकारको निर्णय, विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता नागरिकसँग गरिएको प्रतिबद्धता बमोजिम रहेको अर्थमन्त्री वाग्लेको भनाई, पूर्विनाका काकर भेट्टाबाट 570 ग्राम सुन र नगद सहित 1 जना भारतीय नागरिक पक्राउ, देशभर गर्मी बढ़दो क्रममा दिउँसोको समयमा अनावश्यक बाहिर ननिस्कन महाशाखाको सुझाव लगायतका खबर प्रस्तुत गर्यौं।
1: नेपाल दर्पणमा अब बाँकी प्रसंग। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले इबोलाको प्रकोपलाई अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेपछि नेपालले पनि इबोला भाइरसको सम्भावित संक्रमणप्रति सतर्कता बढ़ाएको छ। डब्ल्यूएचओले आइतबार कंगो र युगाण्डामा फैलिएको इबोला प्रकोपलाई अन्तर्राष्ट्रिय सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको हो। योसँगै इबोलाबारे नेपालमा पनि चासो बढ़्नु स्वाभाविक हो। कंगो र सुडानमा सन् 1976 पहिचान भएको यो भाइरस प्राण घातक भए पनि दुर्लभ छ। यसअघि सन् 2014-15 पनि पश्चिम अफ्रिकामा फैलिँदा विश्वव्यापी त्रास बढ़ेको थियो। विश्वव्यापी त्रासका बीच नेपालमा यसको जोखिम चाहिँ कतिको छ त भनेर साथी सम्झना महर्जनले स्वास्थ्य सेवा विभागको एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर अनुज भट्टचन्दलाई सोध्नु भएको छ।
2: डब्ल्यूएचओले यो इबोलाको विषयमा पब्लिक इमर्जेन्सी अफ इन्टरनेशनल कन्सर्न भनेर चाहिँ यसले घोषणा गरेको छ, तर यो विश्वव्यापी महामारीको चाहिँ स्तरमा नपुगेको र त्यस हिसाबले चाहिँ हामी चिन्तित हुन नपर्ने अवस्थामा चाहिँ डब्ल्यूएचओले भनेको छ। र डब्ल्यूएचओले वर्गीकरण गरेकोमा चाहिँ अब जुन एउटा सुझाव दिएको छ त्यसमा चाहिँ कसरी चाहिँ प्रथमत जुन ठाउँमा चाहिँ यो समस्या भएको छ त्यो विशेष गरी डीआरसी कंगो र चाहिँ तपाईँको युगाण्डा त्यसलाई एक किसिमको उहाँहरूको सुझाव छ भने दोस्रोमा चाहिँ त्यो राष्ट्रहरूसँग वरिपरि भएका चाहिँ राष्ट्रहरू जो चाहिँ अफ्रिकामा पर्छ उहाँलाई चाहिँ त्यो सुझावहरू छ। तर हामी अब नेपाल लगायत यसका चाहिँ दक्षिण एसियाका अन्य राष्ट्रहरू र अन्य तपाईँको चाहिँ अफ्रिकाभन्दा बाहिरको देशहरूलाई चाहिँ एउटै खालको चाहिँ सामूहिक सुझाव दिनुभएको छ।
12: डब्ल्यूएचओले चाहिँ हामी जस्तो राष्ट्रलाई चाहिँ के सुझाव दिएको छ?
2: सुसूचित हुन र चाहिँ तयारी अवस्थामा रहन तर धेरै आतंकित नहुन र चाहिँ आफ्ना चाहिँ के अरे जनस्वास्थ्यका जति पनि तयारीका पक्षहरू छन् त्यसलाई चाहिँ चुस्त दुरुस्त राख्नको लागि उहाँहरूको सुझाव छ। अब यसमा नागरिकलाई सूचित गर्ने, नाकाहरूमा आफू सतर्क रहने, जनसमुदायलाई चाहिँ सही जस्तो जानकारी दिने उहाँहरूको चाहिँ सुझाव छ।
12: जस्तो स्थल मार्ग सीमा नाकामा चाहिँ विशेष अप्नाउनु पर्ने सावधानी र हवाई मार्ग हुँदै चाहिँ नेपाल प्रवेश गर्नेलाई चाहिँ रोक्नुपर्ने त्यस्ता केही प्रावधानहरू तोकिएका छन्?
2: रोक्नुपर्ने कुरा त्यस्तो केही शब्दमा केही पनि छैन। त्यहाँ हामीले चाहिँ हाम्रो जनस्वास्थ्यका जति पनि हाम्रा भूमिकाहरू हुन्छ त्यो रेतपोकक भइरहेको छ र उहाँले चाहिँ यो के अरे इबोलाको मात्रै होइन अरू पनि विभिन्न खालका चाहिँ स्वर रोगका हामीले निगरानी गरिरहेका हुन्छौँ। त्यही प्रणालीगत रूपमा चाहिँ हाम्रो चाहिँ स्वास्थ्य कर्मीहरूले त्यसलाई चाहिँ निगरानी गर्नुभएको छ र यसमा हामीले कसरी अलिकति सचेत हाम्रा स्वास्थ्य कर्मीहरूलाई चाहिँ यो विषयको बारेमा हामी सचेत राख्छौँ र चाहिँ नाकाहरूमा तपाईँको प्लेनबाट र स्थानका जति पनि नाकाहरूमा हामी सचेत छौँ, सचेत बनाएर राखेका छौँ।
12: अब सचेत छौँ भन्दा भन्दै कहिलेकाहीँ चाहिँ यस्ता सरुवा रोग चाहिँ संक्रामक रोग चाहिँ वात्तै फैलिदिन्छ र नियन्त्रण गर्न गाह्रो हुन्छ। यसअघिका घटनाहरूलाई पनि हामीले लिन सकिन्छ होइन। सरकारले चाहिँ यतिखेर हवाई मार्ग हुँदै प्रवेश गर्नेलाई के कस्ता जाँच गर्ने अथवा के गर्ने संयन्त्रहरू के छन्?
2: यसमा अहिले हामी यसलाई चाहिँ नजिकबाट हेरिरहेको अवस्था हो होइन। डब्ल्यूएचओले चाहिँ सम्प्रेषण गरिरहेका जति पनि अब उहाँहरूको सुझाव छ त्यसलाई हामी नजिकबाट हेरेका छौँ र विशेष गरी चाहिँ हामीले विगत अनुभवहरू होइन विभिन्न खालका महामारीहरूलाई पनि हामीले जुन सिकेका छौँ त्यसको आधारमा विशेष गरी हाम्रो द्रुत प्रतिकार्य टोली तथा आपतकालीन जति पनि चिकित्सकीय समूह परिचालनका जति पनि हाम्रो संरचनाहरू छ त्यसलाई चाहिँ हामीले एकदम सचेत बनाएका छौँ र त्यसमा पनि विशेष गरी संघीय स्तरको चाहिँ हाम्रो के अरे ऱ्यापिड रेस्पोन्स कमिटी भन्नेको हामीले बैठक पनि बसेर के कुराहरू गर्नुपर्छ भन्ने कुराहरूमा हामीले तयारी अवस्थामा छ। हजुर,
12: सीमा नाकामा चाहिँ यतिखेर तयारी गर्न हतारो छ
2: अहिले हामीले यसलाई निगरानीमा राख्ने कुराहरू हो र मैले भने यसमा कसरी बेसी अहिले स्वास्थ्यकर्मी जो हुनुहुन्छ हामी उहाँलाई चाहिँ जो हामीले खटाइरहेका छौँ उहाँलाई चाहिँ हामीले सचेत बनाएका छौँ तर अहिले तत्काललाई चाहिँ हामीले विशेष गरी चाहिँ नागरिकहरूलाई चाहिँ र वृद्धजन समुदायलाई चाहिँ यसमा धेरै आत्तिनुपर्ने कुराहरू छैन। तर चाहिँ हामी स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले यसमा विशेष गरी माथि मन्त्रीज्यूदेखि लिएर सम्पूर्ण मन्त्रालयका र विभाग हामी यसमा चाहिँ एकदम सचेत छौँ र चाहिँ तयारी अवस्थामा छौँ।
12: सुझाव दिनु पर्दाखेरि चाहिँ सतर्कता के अप्नाउने त यतिखेर?
2: सही सूचना र सही स्रोतको सूचनाहरूमा हामीले विश्वास गर्ने र त्यस हिसाबले आफूलाई सूचित राख्नुपर्छ होइन। यसमा अहिले धेरै आत्तिनु पर्ने कुराहरू छैन किनकि यो श्वास प्रश्वासबाट सर्ने रोग होइन, जसरी चाहिँ कोविडको बेला चाहिँ हामीलाई थियो, पानीबाट सर्ने रोग पनि होइन होइन।
0: उहाँ हुनुहुन्थ्यो एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर अनुज भट्टचन्द। यसैबीच कंगोमा कम्तीमा 131 जनाको ज्यान लिइसकेको इबोला प्रकोप शुरूमा सोचिएको भन्दा छिटो फैलिरहेको हुन सक्ने विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओका एक प्रतिनिधिले चेतावनी दिनुभएको छ। एजेन्सीले जति धेरै अनुसन्धान गर्छ त्यति नै संक्रमण अन्य क्षेत्रहरूमा फैलिरहेको पत्ता लागेको डब्ल्यूएचओकी डाक्टर एनी एनसियाले बताउनु भएको बीबीसीले जनाएको छ। अधिकारीहरूले आजसम्म कंगोमा 500 भन्दा धेरै शंकास्पद संक्रमित रहेको बताएका छन् भने छिमेकी युगाण्डामा एकजनाको ज्यान गएको छ, तर लण्डनमा रहेको एमआरसी सेन्टर फर ग्लोबल इन्फेक्सन डिजिज एनालाइसिसको मेडिकलको पर्याप्त पत्ता लगाउन नसकेको र 1000 भन्दा धेरै संक्रमित भइसकेका कुरालाई अस्वीकार गर्न नसकिने सुझाव दिएको भनिएको छ। अध्ययनका अनुसार अहिलेको प्रकोप अहिले पत्ता लागेको भन्दा ठूलो र यसको वास्तविक परिमाण अनिश्चित रहेको छ।
1: मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि प्राविधिक समिति टास्क फोर्स गठन गरिएको छ। वन्यजन्तुबाट हुने क्षति नियन्त्रण नीति तथा कार्यक्रम सुधार र पालिकामा प्रभावकारी कार्यान्वयनका लागि प्राविधिक समिति टास्क फोर्स गठन भएको हो। मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापन विशेषज्ञको संयोजकत्वमा 15 सदस्यीय टास्क फोर्स गठन गरिएको कृषि वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ। टास्क फोर्सले वन्यजन्तुबाट हुने क्षतिको अध्ययन अनुसन्धान वर्तमान अवस्थाको समीक्षा तथा आवश्यक नीति र कानून संशोधनका लागि सिफारिस गर्नेछ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनमा आफू गम्भीर रहेको बताउँदै टास्क फोर्सले दिएको सुझावका आधारमा थप कार्य गर्न प्रतिबद्ध रहेको बताउनु भएको छ।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ।
13: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
14: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353
15: सबैका लागि दृष्टि सबैका लागि दृष्टि
16: हर घर हुनेछ अयोध्या हर घरमा प्रकट हुनेछन् राम बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विषमको रमाइलो टिभीमा
17: एक वर्षदेखि 5 वर्षसम्मका सबै बाल बालिकाहरूलाई निशुल्क स्वर्ण बिन्दु थोपा खुवाउने सम्बन्धी आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँको सूचना
18: बाल बालिकाहरूको सम्पूर्ण शारीरिक तथा मानसिक विकास तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने स्वर्णबिन्दु थोपा आयुर्वेदिक दुर्लभ औषधियुक्त थोपा हो। हरेक महिनाको पुष्य नक्षत्र परेको दिन स्वर्णबिन्दु थोपा खुवाउने कार्यक्रम सञ्चालन हुने गर्दछ।
17: यसै क्रममा यही जेठ 7 गते बिहिबार पुष्य नक्षत्र परेको दिन आआफ्ना 1 वर्षदेखि 5 वर्षसम्मका बाल बालिकाहरूलाई निशुल्क स्वर्णबिन्दु थोपा खुवाउन ल्याउनु हुन यो सूचना प्रसारित गरिएको छ। स्थान आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँ समय बिहान 7 बजेदेखि 1 बजेसम्म ज्वरो आएका र पखाला लागेका बाल बालिकाहरूलाई स्वर्ण बिन्दु थोपा खुवाइने छैन।
0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। शेयर बजार आज पनि घटेको छ। शेयर बजार परिसूचक नेप्से आज 6.51 अंकले घटेर 2724.39 बिन्दुमा झरेको हो। आज विकास बैंक फाइनेन्स माइक्रो फाइनेन्स र निर्जीवन बीमा बाहेक सबै समूहको सूचक घटेकोमा व्यापार समूहको सूचक 1.24% ओह्रालो लागेको छ। आज 45 कम्पनीको शेयर घटेकोमा 113 बढ़ेको छ। आज 12 कम्पनीको शेयर भने घटबड़ भएको छैन। आज सिटी होटलको शेयर 6.84% घटेको छ। समग्रमा बजार घटेको दिन कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर भने 14% भन्दा धेरै बढ़ेको छ। आज नेप्से घटे पनि कारोबार रकम भने बढ़ेको छ। हिजो 2.45 अर्ब कारोबार भएकोमा आज 346 कम्पनीका 78,16,000 किता शेयर 3.08 अर्ब रूपियाँमा कारोबार भएको छ।
0: सबै नागरिकसम्म डिजिटल पहुँच पुर्याउने लक्ष्यसहित नेपाल टेलिकमले देशका दुर्गम तथा हिमाली बस्तीहरूमा दूरसंचार सेवा विस्तारलाई तीव्रता दिएको छ। भौगोलिक रूपमा विकट र जनसंख्या कम रहेका क्षेत्रमा समेत हेलिकप्टर मार्फत उपकरण ढुवानी गरेर मोबाइल तथा इन्टरनेट सेवा संचालनमा ल्याइएको छ। सरकारको डिजिटल नेपाल अभियान अनुसार दुर्गम क्षेत्रसम्म इन्टरनेट पहुँच विस्तार गर्ने योजनालाई कार्यान्वयन गर्दै टेलिकमले व्यावसायिक लाभभन्दा डिजिटल विभेद न्यूनीकरणलाई प्राथमिकता दिएको जनाएको छ।
1: यस वर्षको वसन्त ऋतुमा विभिन्न हिमाल आरोहणका लागि अनुमति लिने विदेशीको संख्यामा वृद्धि भइरहेको छ। पर्यटन विभागका अनुसार सन् 2026 को वसन्त ऋतुमा हिमाल आरोहणका लागि 79 देशका 1181 आरोहीले अनुमति लिएका छन्। विभागका अनुसूचना अधिकारी हिमाल गौतमले सबैभन्दा धेरै सगरमाथा आरोहणका लागि अनुमति प्रदान गरिएको जानकारी दिनुभयो।
0: म्याग्दीमा निर्माणाधीन 132 केबी क्षमताको डाँडाखेत राहुघाट प्रसारण लाइन आयोजनाका लागि सामुदायिक र राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय दुई वर्षपछि कार्यान्वयन भएको छ। मालिका गाउँपालिका 7 डाँडाखेतदेखि रघुगंगा गाउँपालिका 3 अम्बाङ जोड्ने 25 किलोमिटर दूरीको प्रसारण लाइनको राइट अफ वे र टावर रहने 25.62 हेक्टर सामुदायिक र राष्ट्रिय वन क्षेत्रको जग्गा प्रयोग गर्न 2080 साल फागुन 6 गते मन्त्री परिषद बैठकले स्वीकृति प्रदान गरेको थियो।
1: सरकारवालाहरूले नेपाललाई विश्व स्तरको आरोग्य गन्तव्यका रूपमा विकास गर्न सरकार, निजी क्षेत्र, शैक्षिक संस्था र समुदायबीच साझा सहकारी आवश्यक रहेकोमा जोड़ दिएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र जीवन विज्ञान प्रतिष्ठान आरोग्य अध्ययन केन्द्रको सहकारीमा आयोजित आरोग्य संवाद आरोग्य वर्ष 2027 पूर्व तयारी विमर्श कार्यक्रममा वक्ताहरूले नेपाल आरोग्य वर्ष 2027 सफल बनाउन एकीकृत दृष्टिकोण आवश्यक रहेको बताएका हुन्।
0: गण्डकी प्रदेशका पहाड़ी जिल्लाहरूमा परम्परागत भीरमौरीको महशिकारको चहल पहल बढ़ेको छ। वैशाख जेठको मौसमलाई भीरमौरीको महशिकारका लागि उत्तम समय मानिन्छ र यही समयमा अक्करे भीरहरूमा जोखिम मोलेर शिकारीहरू महसंकलनमा व्यस्त रहेका छन्। बागलुङको गलकोट नगरपालिका 10 पाण्डव खानीमा रमुवामा पनि हालै महशिकार शुरू भएको छ। भीरमौरीको महशिकार अत्यन्त जोखिमपूर्ण मानिन्छ। 15 20 जनाको समूह बनाएर शिकारीहरू भीरमा पुग्छन्। कास्की, म्याग्दी, लमजुङ लगायत पहाड़ी जिल्लाहरूमा पनि यस्तै भीरमौरीको महशिकार गर्ने परम्परा रहँदै आएको छ।
1: राष्ट्रका लागि हप्तामा 2 घण्टा स्वयंसेवा भन्ने नाराका साथ शुरू भएको बागमती सफाई अभियान आजदेखि 13 वर्ष पूरा गरी 14 वर्षमा प्रवेश गरेको छ। 2070 साल जेठ 5 गते काठमाडौँ सभ्यताको स्रोत बागमतीलाई स्नान गर्न योग्य बनाउने उद्देश्यका साथ सफाई अभियान महाअभियान शुरू भएको थियो। पहिलो चरणमा पशुपति क्षेत्रसम्मको नदी सफा गर्ने लक्ष्य राखिएको थियो। सफाई महाअभियानको नेतृत्व तत्कालीन मुख्यमन्त्री लीलामणी पौडेलले गर्नुभयो। अहिलेसम्म पनि उहाँको नेतृत्व छ। त्यसबेलादेखि हरेक हप्ता शनिबार बिहान गर्मीमा 7 बजेदेखि 9 बजेसम्म र जाडोमा 7.30-9.30 बजेसम्म बागमती नदी का विभिन्न ठाउँको किनारमा सफाई हुने गरेको छ।
0: राप्ती प्रादेशिक अस्पतालको 1.5 बिघा जग्गा अतिक्रमणमा परेको पाइएको छ। अतिक्रमित जग्गा छुटाउन गरिएको नापजाँचको प्रारम्भिक प्रतिवेदन अनुसार झण्डै 1.5 बिघा जग्गा अतिक्रमणमा परेको देखिन आएको हो। जिल्ला प्रशासन कार्यालयको प्राविधिकहरूको टोलीले नापजाँच गरेको छ। अस्पताल विकास समितिका अध्यक्ष महेन्द्र लामिछानेका अनुसार 50 भन्दा बढ़ी घर अतिक्रमित जग्गामा बनेको प्रारम्भिक रिपोर्ट आएको छ।
1: नेपाल दर्पणमा अब विदेशको खबर। ताइवानले चीनको सैन्य गतिविधि क्षेत्रीय अस्थिरताको सबैभन्दा ठूलो स्रोत भएको बताएको छ। चीनिया नौसेनाले पश्चिमी प्रशान्त महासागरमा तालिमका लागि विमानवाहक युद्धपोत लियोनिङ पठाएको घोषणा गरेसँगै ताइवानले यो प्रतिक्रिया दिएको हो। ताइवानका प्रधानमन्त्री चो जङ ताईले चीनको निरन्तर सैन्य गतिविधि क्षेत्रीय अशान्ति र अस्थिरताको सबैभन्दा ठूलो स्रोत भएको बताउनु भएको समाचार संस्था रोइटर्सले जनाएको छ। लोकतान्त्रिक रूपमा शासित ताइवानलाई चीनले आफ्नो क्षेत्र मान्दै आएको छ र राजनैतिक दबाव बढ़ाएको छ। यस्तै चीनले ताइवानका राष्ट्रपतिलाई चिङते पृथकतावादी भएको आरोप लगाउँदै उहाँसँगको वार्तालाई अस्वीकार गर्दै आएको छ।
0: नेपाल दर्पणमा अब खेल खबर। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज राति राजस्थान रोयल्स र लखनऊ सुपर जायन्ट्स खेल्दैछन्। यो खेल जयपुरको सवाई मानसिंह रंगशालामा राति पाउने 8 बजे शुरू हुनेछ। राजस्थान 12 खेलमा 12 अंकसहित तालिकाको 5 स्थानमा छ। राजस्थान प्लेअफमा पुग्ने सम्भावना कायमै छ। 12 खेलमा 8 अंकसहित पुछारमा रहेको लखनऊ प्लेअफ होडबाट बाहिरिसकेको छ। रोयल च्यालेन्जर्स बेंगलुरू, गुजरात टाइटन्स र सनराइजर्स हैदराबाद प्लेअफमा पुगिसकेका छन्। अब प्लेअफमा पुग्ने अन्तिम टोली बन्न पंजाब किंग्स, राजस्थान, चेन्नई सुपर किंग्स, दिल्ली क्यापिटल्स र कोलकाता नाइट राइडर्स प्रतिस्पर्धामा छन्। यसपटक मुम्बई इण्डियन्स पनि प्लेअफ होडबाट बाहिरिसकेको छ। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजको मुख्य खबरका शीर्षक फेरि एकपल्ट।
1: डाक्टर मनोज कुमार शर्माले प्रधान न्यायाधीशको शपथ लिँदै काठमाडौँ उपत्यका नदी किनारबाट विस्थापितलाई प्रति परिवार 25,000 पुनर्स्थापना खर्च दिने सरकारको निर्णय।
0: देशभर गर्मी बढ़दो क्रममा पश्चिम तराईमा तापक्रम 37 डिग्री नाग्यो। दिउँसोको समयमा अनावश्यक बाहिर ननिस्कन महाशाखाको सुझाव।
1: कंगो र युगाण्डामा इबोला फैलेपछि नेपालमा पनि सतर्कता। जनस्वास्थ्य जोखिमका दृष्टिले आत्तिहाल्न नपर्ने।
0: चीनिया नौसेनाले पश्चिमी प्रशान्त महासागरमा तालिमका लागि विमान वाहक युद्धपथ पठायो। चीनको सैन्य गतिविधि क्षेत्रीय अस्थिरताको सबैभन्दा ठूलो स्रोत भएको ताइवानको भनाई।
1: र आईपीएल क्रिकेटमा आज राति राजस्थान र लखनऊ खेल्दै।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरोलासँगै हामी विकास चापागाई र हृदय रिमाल पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: फोन पोइन्टसँग सधैँ रिवार्डेड।
1: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो न।
2: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थेँ। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
3: वैदिक आयुर्वेद सेवा प्राली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 98570-59934, लाइन्स चोक नारायणगढ चितवन, मोबाइल 98550-50934।
4: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन्स चोक नारायणगढ, मोबाइल 98550-50934, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98512-40934। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईँमा आइपुगेका छौं। प्रस्तुत छ रजहर 4 कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग 20 को भएन।
1: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि।
4: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
1: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ, हेर्नुहोस् जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो। मलाई सन्चो भयो भनेर भन्दा नि त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
2: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थेँ। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
5: बिनिसरा मसरङ्गी गाडीको भन्दा 10 सिटी हातखुट्टा चल्दैन थियो मेरो, पुरै हातखुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो हातखुट्टा जम्मै बङ्गुलिने के सबै खुट्टा नचल्ने पुरै काम नि। मेडिकल गए, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ। दबाई ल्याएर खाएपछि झन् बढी भयो। मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ म। यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने डाक्टर साहब भन्नुभयो नआत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्न। अब त्यो भाँडामा पानी पुनि दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यति हिँड्ने सक्ने भएछु।
6: त्यही भए म बेस्तरी खुसी। म त अहिले त
5: अब त म त बच्यो भनेको छ नि। म
6: सुँगै रामराजीपुर कलिमपुर भन्छ न तितरमाडी, मेरो मनले खाएर गएको के, खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर म भइँ गएको के। यहाँ झस्कानी, यहाँबाट झस्कानी र नि पटौनी गल्ने, अनि भतत्तै पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेस्तरी भतत्तै पोल्ने, दुख्ने बेस्तरी पटौनी, सुतेको सुते हुने, सुते सुते खाने। पनि भात अनि त्यही हिँड्न नहुने यहाँ बसी यहाँबाट त्यही बहिनी त्यहाँबाट त्यहाँ बहिनी हुन्थे। लाउने दबाई पनि खान्छ पनि दिनुभयो अनि बिहानै बेलुका पकाउँदै कोही काचे कोही तातो पानीमा खाने अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सकिनु भएको।
7: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री
3: वैदिक आयुर्वेद सेवा प्रणाली तिलोत्तमा 5 मणिग्राम रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लायन्स चोक नारायणगढ़ चितवन, मोबाइल 9855050934।
8: एसईको रिजल्ट कहिले आउला भन्दा भन्दै 11 कक्षामा कहाँ भर्ना हुने हो भन्ने पो टेन्सन भयो बा। जान्ने बुझ्नेहरूको कुरा सुन्दा शंकरनगर दुर्गा दत्त माविमै पढ्नु पर्छ भन्छन्। खै के हो
9: आमै नि त्यति पनि थाहा छैन। ल सुन त्यसो भए,
10: नेपाल सरकारबाट मान्यता प्राप्त सामुदायिक मावि भएकोले
9: माध्यमिक तहमा जिल्लामै उत्कृष्ट नतिजा प्राप्त गरिरहेकोले
10: न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा उपलब्ध हुने भएकोले
9: उत्पादित जनशक्ति हरेक क्षेत्रमा सफल भएकोले
10: अंग्रेजी र नेपाली दुवै माध्यममा अलग अलग कक्षाको व्यवस्था हुने भएकोले
11: शिक्षा अन्तर्गत मेजर विषयहरू तथा व्यवस्थापनमा होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स र फाइनान्स जस्ता विषयहरू पठन पाठन हुने भएकोले
10: ख्यातिप्राप्त अनुभवी शिक्षक प्राध्यापकहरूबाट पठन पाठन हुने भएकोले
9: सुविधा सम्पन्न भवन तथा पर्याप्त खेल मैदानको व्यवस्था भएकोले
10: नेपाल सरकारका सम्पूर्ण छात्रवृत्तिहरू समेत उपलब्ध हुने भएकोले
9: बसको सुविधा समेत भएकोले
10: स्नातक तर्फ शंकरनगर बहुमुखी क्याम्पस समेत सँगै रहेकोले
12: लौ म त अब ढुक्क भए। बरु तपाईँका पनि छोरा छोरीलाई लैहाल्नुहोस् है भर्ना गर्न शंकरनगर दुर्गा दत्त माविमा।
10: सम्पर्क शंकरनगर दुर्गा दत्त माध्यमिक विद्यालय तिलोत्तमा 2 शंकरनगर रूपन्देही एन इन्स्टिच्युसन अफ क्वालिटी एजुकेशन।
13: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौं।
14: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बितैमा नछोडी मात्रा अनुसार औषधि पूरै सेवन गरौं।
13: पछिका लागि भनेर औषधि बचाएर नराखौं।
14: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं।
13: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊ।
14: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले नगरौं।
13: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौं।
15: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
16: कति धेरै भिड हो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल मलाई कसले छुँदैछ यताउता, आँखा भनी देख्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न सहयोग गर्नुहोस्।
17: ओए बहिनीलाई के गरेको हो, त मान्छे नै रहेनछस्।
18: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिउ। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौं।
19: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
20: गर्जर घर रंग रौनक, घर र मन दुवै रंगीन बनाउने आकर्षक अफर आजै बर्जर पेन्ट्सको खरिदमा पाउनुहोस्। मोटरसाइकल, फ्रिज र मोबाइल फोन जित्ने मौका, साथै स्योर सर्टमा पाउनुहोस् 100 स्क्वायर फिटको सेल्फ इल्युजन डिजाइन पनि। शर्तहरू लागू हुनेछन्।
21: ए दाई पख्नुस् त पख्नुस्, के गर्नु भएको?
22: देख्नु भएन, औषधि हालेको।
21: लौन शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने?
22: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
21: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
22: हजुर,
21: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
22: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
21: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
22: ए अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
21: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
22: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
0: नेपाल सरकार।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए लौ न लौ लौ चट्याङ पर्न आटो सबै जाने यता आउ त यता यो ठूलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
4: सौजी क्युआर भए
5: ए बोक्नुहोस् त, मेसेज आएको छैन।

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: सचेत बन्दै ग्यासको प्रयोग गरौं, दुर्घटनाबाट बचौं। ग्यासको चुलो बालेर भान्सा छाडी टाढा नजाऊ। प्रयोग गरिसकेपछि ग्यासको चुलो र रेगुलेटर बन्द गरौं। यथासम्भव ग्यास सिलिन्डरलाई भान्सा कोठा भन्दा बाहिर राखौं। ग्यास सिलिन्डर, रेगुलेटर र पाइप समय समयमा जाँच गरौं। कुनै खराबी वा टुटफुट भए तुरुन्तै फेरौं। ग्यास सिलिन्डर लिँदा सिल भए नभएको तथा सिलिन्डरको समयावधि अनिवार्य रूपमा हेर्ने गरौं। तौल कम भएको, धेरै गनाउने, लिक भएको वा शंकास्पद सिलिन्डर घरमा नल्याऊ। ग्यास गनाएको बेला बिजुलीको स्विच, सलाई, लाइटरको प्रयोग नगरौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
2: घर पनि कति राम्रो बनेछ, चिकिक्कै भएछ।
3: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
4: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तु नै देखि भनिन्छु नि हजुरलाई।
2: ल बारात मागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
5: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिश र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिशिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
2: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि।
6: हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेल

0: दिलो तमाको बढिराममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोथमा हाइटेक ल्याब तिलोथमा 5 मलिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्ग नै सटेको थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018
1: आग लागि तथा डडेलोबाट जोगियौं र जोगाऊ
2: चैत वैशाखमा सुक्खायाम र हावाहुरी चल्ने भएकोले आगलागीका घटना हुन सक्ने जोखिम उच्च हुन्छ यसर्थ यो समयमा विशेष सावधानी अपनाऊ
1: सलाई लाइटर जस्ता सामान बाल बालिकाको पहुँचबाट टाढा राखौ
2: जथाभावी खुल्ला ठाउँमा आगो नबालौ बाल्नै परेमा काम सकिएपछि तुरन्त निभाऊ
1: परालको टौवा भुस लगायतका सुक्खा वस्तुहरू सुरक्षित तरिकाले राखौ
2: सुक्खायाम तथा पतझरको समयमा वनमा डडेलो लाग्न सक्ने भएकोले जथाभावी रूपमा वन जंगलमा आगो नबालौ
1: वनका सुक्खा घाँसपात पात पतिङ्गर जस्ता ज्वलनशील वस्तु सुरक्षित रूपमा व्यवस्थापन गरौं
2: चुरोट बिडी लगायतका आगोका झिल्का भएका वस्तु जथाभावी नफालौ
1: डडेलो विरुद्ध समुदाय स्तरमा सचेतना फैलाऊ
2: कहीँ कतै आगलागीका घटना भए वा वनमा डडेलो लागेमा नगरपालिकाको दमकल नजिकैको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा जानकारी गराऊ सबै मिलेर सुरक्षित रूपमा आगलागी तथा डडेलो नियन्त्रण गरौं
1: आगलागीबाट आफू बचौ अरूलाई पनि बचाऊ वन जोगाऊ र वातावरण संरक्षणमा योगदान दिऊ
2: कञ्चन गाउँपालिका कञ्चन रूपन्देही
3: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा
4: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साँझ उपचार र परामर्श गरिन्छ
5: तपाईँमा टाउको दुखी रहने धेरै मुटु ढुकढुक हुने चाँडो चाँडो श्वास फेर्ने श्वास रोकिए जस्तो महसुस हुने मनमा छटपटाहट हुने ज्यादै झस्कने तर्सने डराउने काँप्ने छोप्ने बेला बेलामा बेहोस हुने छारे रोग मिर्गी लागेमा उदास भइरहने जिउमा फुर्ती नहुने बढी रिसाउने झिजो मान्ने जिउ दुख्ने दुब्लाउने निद्रा नलाग्ने हात खुट्टा झमझम गर्ने स्मरण शक्ति क्षीण हुँदै गएमा यौन इच्छा कमी हुँदै गएमा बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा धेरै रक्सी लागु पदार्थको सेवन गर्ने भएमा आत्महत्याको इच्छा उत्पन्न हुने ओछ्याङ नै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सुताई आइरहेमा बुटवलकै एक मात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
3: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि
5: मोबाइल 98026311 र 98026211354
6: ए दिलकुमारी आज त काम गर्ने जाँगरै छैन
7: हो भाइ आज मलाई पनि काम गर्ने जाँगरै छैन
8: ओ दिलकुमारी सुन्तली के गरेको यो पाराले काम त गराइ हुँदैन
7: ठेकदार साहब हामी काम गरेका छौँ उत्ति नै मेहनत गरेका छौँ तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ ठेकदार साहब हामीसँग पनि समान व्यवहार गर्नुहोस्
9: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ लिङ्गको आधारमा कुनै भेदभाव नगरौ
10: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही
11: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी
12: हाम्रा सेवाहरू
11: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने
12: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने
11: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने
12: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने
11: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही
13: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको
14: सम्पर्क 98570-24344 98570-35227 र 98570-73220
9: बुटोल भैरहवा को बीच मणिग्राम में स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्राली
3: हमारा सेवा
9: जनरल फिजिशियन
3: स्त्री तथा प्रसूति
9: बाल रोग
3: छाला तथा यौन रोग
9: हार जोड़ने नशा तथा बात रोग
3: टाउको तथा मनोरोग
9: नाक कान घाटी
3: जनरल सर्जरी
9: वीडियो एक्सरे
3: डिजिटल एक्सरे
9: ईसीजी
3: डेंटल तथा पैथोलॉजी
9: फिजियोथेरापी
3: तथा फार्मेसी सेवा उपलब्ध
15: किशोर किशोरी युवा 15-49 वर्ष सम्म को महिलाहरूलाई अस्थायी परिवार योजना को साधन लामो समय को साधन में कपटी र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
16: गुणस्तरीय सेवा में विगत लामो समय देखि प्रतिबद्ध
17: नीता पोलिक्लिनिक प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही
18: रेडियो लुम्बिनी को ठ्याक्कै अगाडि फोन नंबर 071-562-832 मोबाइल
19: 98-570-21-835
20: नमस्ते है नमस्ते होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी तै
21: के हुनु नस्नानी जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोल्दै छौ क्या
20: आहा यो नि तरिका सासु ससुराको हो त पेटमा बच्चा बचेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ
22: लौ ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो के गर्नुपर्छ भन्दिउँ त नानी
20: ल यो सुन्नु त रेडियोमा फुकेको फुकै हुन्छ त
23: माछा मासु अन्डा मिठो सबैभन्दा माछा मासु अन्डा मिठो सबैभन्दा
24: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
25: सबै मिलाई खुवाऊ
24: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ बच्चा चलाक निरोगी बनाऊ हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पूरा भएपछि आमाको दुधको साथै अन्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए तपाईँले नि
25: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पुसिलो खाना खुवाऊ
22: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है खास गरी हात सफा राख्ने खानेकुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ बुझ्नु भयो नि आईजीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिसन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश
26: एसीको नतिजापछि अब कहाँ पढ्ने भनेर तनावमा हुनुहुन्छ वा भविष्य बनाउने सही ठाउँ खोज्दै हुनुहुन्छ अब ढिला नगर्नुहोस् आउनुहोस् शान्ति नमुना माध्यमिक विद्यालयमा
27: नेपालकी उत्कृष्ट सरकारी विद्यालय शान्तिमा कक्षा 11 भर्ना खुल्यो विज्ञान व्यवस्थापन शिक्षा र कानून तपाईँको रुचि अनुसार जे चाहिन्छ त्यही उपलब्ध साथै डीएचएम र सब ओभरसेयरमा समेत भर्ना खुलेको छ
26: शान्ति नै किन
27: कक्षा 12 100% नतिजा दिन तथा उच्च अध्ययनका लागि धेरै विद्यार्थीले नाम निकाल्न सफल
26: एसई 2081 18 4 जीपीए सहित देशमै सर्वोत्कृष्ट नतिजा दिन सफल
27: डीएचएममा नेपाल प्रथम तथा द्वितीय हुन सफल
26: अनुभवी शिक्षक उत्कृष्ट वातावरण अनि अतिरिक्त क्रियाकलापमा बेग्लै पहिचान बनाउन सफल
27: थप जानकारीका लागि शान्ति नमुना मावि तिलोत्तमा 5 मणिग्राम सम्पर्क नम्बर 98-570-33-813 98-570-28-735 98-570-35-394 र 98-472-93-92
26: शान्ति नमुना भविष्य निर्माणको विश्वसनीय आधार
28: ओहो कति राम्रो कुकुर कहाँबाट ल्याउनु भएको
29: कहाँबाट ल्याउनु दाजु मामा घरबाट ल्याएको
28: ए हो र अनि नगरपालिकामा दर्ता गर्नुभयो त
29: दर्ता कुकुर पनि दर्ता गर्नुपर्छ
28: हो त अब त हाम्रो नगरपालिकाभित्र पशु चौपायहरू पाल्दाखेरि दर्ता गरेर मात्रै पाल्न पाइन्छ नि
21: हजुर घरगोठमा पालिएका पशु चौपाया तथा कुकुरलाई छाडा छाड्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै छाडा चौपाया तथा कुकुरले सड़क एवं सार्वजनिक स्थलमा पुर्याइरहेको अवरोधले हुन सक्ने दुर्घटना कृषि बालीको नोक्सानी तथा फोहोर नियन्त्रण गर्न तिलोत्तमा नगरपालिकाको छाडा पशु चौपाया नियन्त्रण तथा व्यवस्थापन कार्यविधिको मर्म र भावना अनुरूप 2079 चैत्र 1 पशु दर्ता प्रणाली कार्यान्वयनमा ल्याएको छ यसको माध्यमबाट नगरवासीको घर गोठमा पालिएका सबै पशु चौपायाको लगत अध्यावधिक गरी कुकुर पालन अनुमति पत्र तथा पशु दर्ता प्रमाण पत्र समेत अनलाइनबाटै लिन सकिने जानकारी गराइन्छ तोकिए बमोजिम कार्य नगरेको पाइएमा प्रचलित कानून बमोजिम कार्यवाही हुने बेहोरा पनि जानकारी गराइन्छ
3: अनुरोधक तिलोत्तमा नगरपालिका
0: नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
1: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
2: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
1: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
2: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
1: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
2: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ।
1: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
2: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
1: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
0: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

नमस्कार, रेडियो लुम्बिनीबाट साँझ 7 बजेको हाल खबरमा दिवाकर पन्तीको स्वागत छ। यो हाल खबर एफएम 96.8 MHz, अनलाइन www.radiolumbini.org, विभिन्न मोबाइल एप्लिकेशन र रेडियो लुम्बिनीको फेसबुक पेजबाट प्रत्यक्ष सुन्न सकिन्छ। हाल खबरको शुरूमा मुख्य खबर शीर्षक। प्रधान न्यायाधीशमा मनोज शर्माको नाम संसदीय समितिबाट अनुमोदन, राष्ट्रपति कार्यालयमा जानकारी पठाएपछि औपचारिक नियुक्ति हुने। संसद बैठकमा प्ले कार्ड देखाएर श्रम संस्कृति पार्टीको आज पनि विरोध, महँगी नियन्त्रण गर्न सांसदहरूको सरकारसँग माग। अदालतमा रिट निवेदन दर्ता नै हुन नसक्ने परिस्थिति निर्माण भएको भन्दै बारको विमति, सर्वोच्च प्रांगणमा लालटिन बालेर विरोध प्रदर्शन। अमेरिकी डलरको भाव अहिलेसम्मकै उच्च, पाल्पा पूर्ण संस्थागत प्रसूति सेवा तथा पूर्ण खोप सुनिश्चितता दिएको पुनः घोषणा। दक्षिण बंगालको खाड़ीमा विस्तार भयो मनसून, नेपालमा 2 हप्ताभित्र आइपुग्ने सम्भावना। नेपालमै पहिलो पटक बडीगाडमा हाइड्रोजन ग्यासबाट खाना पकाउने परीक्षण सफल। दाङ देउखुरी क्षेत्रका किसानहरू व्यावसायिक मकै खेतीमा आकर्षित। प्यारामाउन्ट हाईस्कूलमा नमूना मतदान कार्यक्रम सम्पन्न, मतगणनाको परिणाम भोलि आउने। पञ्चकन्या रूपन्देही सुपर लीगमा आज जेआर क्रिकेट क्लबको जित र जोराई स्पोर्ट्स म्यानेजमेन्टले फिर्ता लियो क्यान विरूद्धका सबै मुद्दा।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: अब खबर विस्तारमा। प्रधान न्यायाधीशमा डाक्टर मनोज शर्माको नाम सर्वसम्मत अनुमोदन भएको छ। आज बसेको संसदीय सुनवाई समितिको बैठकले उहाँको नाम अनुमोदन गरेको हो। आज संसदीय सुनवाई सकिएपछि समितिले प्रधान न्यायाधीशमा शर्माको नाम अनुमोदन गर्ने निर्णय गरेको हो। अनुमोदनपछि संसद सचिवालयले राष्ट्रपति कार्यालयमा जानकारी पठाउने र त्यसपछि उहाँको औपचारिक नियुक्ति हुने संवैधानिक प्रावधान छ। संवैधानिक परिषदले न्याय परिषदले पठाएका 6 जनाको नाम मध्ये हाल सर्वोच्च अदालतमा 4 वरियतामा रहेका न्यायाधीश शर्मालाई प्रधान न्यायाधीश बनाउने निर्णय गरेको थियो। संवैधानिक परिषदले विगतको वरिष्ठता क्रमको परम्परा मिच्दै शर्माको नाम सिफारिश गरेपछि न्यायालयको स्वतन्त्रता र स्वच्छतामाथि प्रश्न उठाउँदै नेपाल बार एसोसिएशन लगायतले विरोध गरिरहेका छन्। सर्वोच्च अदालतमा वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल हुनुहुन्छ। वरियता क्रममा उहाँ नै प्रधान न्यायाधीश हुने आकांक्षी रहेकोमा सरकारले संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गरेर प्रधानमन्त्रीले चाहेको व्यक्तिलाई अनुमोदन गर्नका लागि सहजता हुने वातावरण तयार गरेको थियो। 6 संवैधानिक परिषदमा 3 पनि निर्णय गर्न सक्ने प्रावधान अध्यादेशमा राखिएपछि संवैधानिक परिषदले शर्माको नाम सिफारिश गरेको थियो। त्यसक्रममा प्रमुख विपक्षी दलका नेता भीष्मराज आङदेम्बे र राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले असहमति राख्नु भएको थियो। संवैधानिक परिषदका 2 असहमतिका बीच शर्माको नाम संवैधानिक परिषदबाट निर्णय भएको थियो। प्रतिनिधि सभाको आजको बैठकमा पनि विपक्षी दल श्रम संस्कृति पार्टीले प्ले कार्ड प्रदर्शन गर्दै विरोध जनाएको छ। बैठक शुरू भए लगत्तै पार्टीका अध्यक्ष हर्क साम्पाङ सहितका सांसदहरूले आफ्नो ठाउँबाट उठेर प्ले कार्ड देखाउँदै विरोध प्रदर्शन गर्नुभएको हो। संसदमा बोल्नका लागि समय नपाएपछि साम्पाङ संसद बैठक छाडेर जानुभयो। त्यसअघि संसदको कार्यवाही अगाडि बढ़िरहँदा श्रम संस्कृति पार्टीका सांसदहरूले विभिन्न माग अंकित प्ले कार्ड सहित उभिएर सदनको ध्यानाकर्षण गराउनु भएको थियो। श्रम संस्कृति पार्टीले हिजोको बैठकमा पनि यसैगरी विरोध प्रदर्शन गरेको थियो। लगातार 2 दिन आज पनि संसद बैठकमा पार्टीले आफ्नो असन्तुष्टि व्यक्त गर्दै विरोधलाई निरन्तरता दिएको हो। यसैबीच सांसदहरूले सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थापन महँगी नियन्त्रण तत्काल राहत प्याकेज ल्याउन सरकारसँग माग गरेका छन्। यस्तै मापदण्ड विपरीतका अस्पतालमाथि कार्यवाही गर्न पनि उनीहरूको माग छ। प्रतिनिधि सभाको बैठकमा सरकारको आउँदो आर्थिक वर्षको नीति कार्यक्रममाथि छलफल चलिरहेको छ। सर्वोच्च अदालतमा उत्पन्न पछिल्लो घटनाका सम्बन्धमा नेपाल बार एसोसिएशनले 5 विमति राख्दै आन्दोलनको घोषणा गरेको छ। कानून व्यवसायहरूको छाता संगठन बारले कायम मुकायम प्रधान न्यायाधीशको आदेशपछि पनि रिट दर्ता नभएपछि विरोध जनाएको हो। बारले निवेदन बिना कारण दर्ता नगरी त्यत्तिकै राख्नु न्यायमा अवरोध पुर्याउने काम भएको ठहर समेत गरेको छ। प्रधान न्यायाधीश सिफारिश विरूद्धको रिट दरपिट गर्ने आदेश विरूद्धको निवेदन दर्ता गर्न कामु प्रधान न्यायाधीश सपना प्रधान मल्लले दिएको आदेश सर्वोच्च अदालत प्रशासनले हालताल गरेपछि बार एसोसिएशनले आन्दोलन गरेको हो। यसैबीच नेपाल बार एसोसिएशनका अध्यक्ष विजय मिश्रले न्यायपालिकामा एउटा सेटिङको विरोध भइरहेका बेला त्यसलाई अन्त्य गर्ने नाममा अर्को सेटिङ शुरू हुनु दुर्भाग्यपूर्ण भएको बताउनु भएको छ। सर्वोच्च अदालत प्रांगणमा कानून व्यवसायहरूले आज लालटिन बालेर गरेको विरोध प्रदर्शनका क्रममा 12 अध्यक्ष मिश्रले उक्त प्रतिक्रिया दिनुभएको हो। प्रधान न्यायाधीशमा मनोज कुमार शर्माको सिफारिशले न्यायपालिकामा नयाँ खालका सेटिङ भित्राउन खोजिएको उहाँको आरोप छ। विगतका आन्दोलनले हासिल गरेका उपलब्धिलाई न्यायपालिकाले कमजोर बनाउन खोजेको आरोप लगाउँदै उहाँले यस्तो अवस्था आयो भने कानून व्यवसायहरूको आन्दोलन अदालतको प्रांगणभित्र प्रवेश गर्ने बताउनुभयो। अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च भएको छ। नेपाल राष्ट्र बैंकले आजका लागि $1 मूल्य 153.86 रुपियाँ र बिक्री मूल्य 154.46 रुपियाँ तोकेको छ, जुन अहिलेसम्मकै उच्च भाउ हो। यसअघि हिजो अमेरिकी डलर एकको खरिद दर 153.25 रुपियाँ र बिक्री दर 153.85 रुपियाँ थियो। भारतमा डलरको मूल्य बढेसँगै नेपालमा पनि त्यसको स्वतः प्रभाव पर्छ। डलरको भाउ बढ्दा विदेशी मुद्रामा हुने आमदानी बढ्छ। रेमिट्यान्स निर्यात विदेशी पर्यटन मार्फत हुने आमदानी बढ़ने गर्छ, तर आयात महँगो पर्छ। आज यूरोपियन यूरो एक को 178 रुपया 95 पैसा, यूके पाउंड स्टर्लिंग एक को 205 रुपया 48 पैसा, स्विस फ्रैंक एक को 196 रुपया 64 पैसा खरीद दर कायम गरिएको छ। अस्ट्रेलियन डलर एक को 110 रुपया 38 पैसा, कैनेडियन डलर एक को 111 रुपया 89 पैसा, सिंगापुर डलर एक को 120 रुपया 18 पैसा खरीद दर तोकिएको छ। पाल्पा जिल्लालाई पूर्ण संस्थागत प्रसूति सेवा तथा पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा गरिएको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले आज एक कार्यक्रमका बीच पाल्पालाई पूर्ण संस्थागत प्रसूति सेवा तथा पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा गर्नुभएको हो। कार्यक्रमलाई मुख्यमन्त्री आचार्यले प्राप्त उपलब्धि कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले प्राप्त उपलब्धिलाई दिगो बनाउन साझा प्रयत्न आवश्यक रहेको बताउनुभयो। उहाँले पाल्पा स्वास्थ्य सेवाको दृष्टिले महत्वपूर्ण जिल्ला रहेको उल्लेख गर्दै संघीय सरकारले बनाएको मापदण्ड पूरा नभएका कारण जिल्ला अस्पतालको जग्गा प्राप्तिको विषय केही जटिल बनेको उल्लेख गर्नुभयो। पूर्ण खोप तथा संस्थागत प्रसूति सेवाको उपलब्धिलाई दिगो बनाउन राजनैतिक दल, जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा स्वास्थ्य क्षेत्रका सबै सरोकारवालाको महत्वपूर्ण भूमिका रहने मुख्यमन्त्री आचार्यको भनाइ थियो। उहाँले गुणस्तरीय सेवा प्रवाहलाई प्रभावकारी बनाउन बर्थिङ सेन्टरलाई व्यवस्थित र आवश्यकता अनुसार मर्ज गर्दै सञ्चालन गर्नुपर्ने समेत उल्लेख गर्नुभयो। दक्षिण बंगालको खाड़ीमा मनसून विस्तारित भएको मौसमविदहरूले जनाएका छन्। भारतीय द्वीप अण्डमान तथा निकोबारमा 16-17 मेमा प्रवेश भएको मनसून विस्तारित भएको भारतीय जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ। नेपाली मौसमविद विनोद पोखरेलका अनुसार यही अनुपातमा विस्तारित भए नेपालमा 2 साताभित्रै मनसून आइपुग्नेछ। नेपालमा जेठ मसान्त अर्थात जून 13 मनसून भित्रिने गरेकोमा यसपटक छिटो मनसून भित्रिने मौसमविदहरूको अनुमान छ। यसपटक प्री मनसूनमा सर्वरभन्दा बढ़ी वर्षा भएको छ। हालसम्म 249.30 मिलिमिटर वर्षा भइसकेको मौसमविदहरूले जनाएका छन्। हाल देशको मौसम प्रणालीमा पश्चिमी न्यूनतापीय प्रणाली र स्थानीय वायु समेतको प्रभाव छ, जसका कारण आज देशका पश्चिमी भागमा केही ठाउँमा पानी परेको विभागले जनाएको छ। पश्चिम नेपालको तापक्रम बढ़ने क्रम भने जारी रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज भैरवाको अधिकतम तापक्रम 39 डिग्री रहेको अनुमान गरिएको छ। नेपालमै पहिलो पटक बागलुङको बडीगाडमा हरित ऊर्जा हाइड्रोजन ग्यास उत्पादन मार्फत खाना पकाउने प्रविधिको शुरूआत गरिएको छ। बडीगाड गाउँपालिका 2067 सालमा स्थापना भएको गिरिङदी खोला लघु जलविद्युत सहकारी संस्थाबाट उत्पादित विद्युतबाट खाना पकाउने हाइड्रोजन ग्यास उत्पादन गरी प्रयोगमा ल्याइएको हो। लघु जलविद्युतबाट उत्पादन भएको बिजुली बिहान बेलुका मात्र प्रयोग हुने र अन्य समयको 80% विद्युत खेर जाने हुँदा अहिले यसको सदुपयोग गरी खाना पकाउने हाइड्रोजन ग्यास निकालिएको छ। विद्युतको प्रयोग गरी पानीलाई हाइड्रोजन र अक्सिजनमा छुट्याइने र उत्पादित हाइड्रोजन ग्यासलाई सिलिण्डरमा भर्ने गरिएको छ। पहिलो चरणमा 50 लिटरका 12 सिलिण्डरमा ग्यास संकलन भइरहेको छ। उत्पादन गरिएको हाइड्रोजन ग्यास स्थानीय स्तरमै उत्पादन हुने, लघु जलविद्युत केन्द्रबाट खेर गएको बिजुलीको सदुपयोग हुने र अन्य ग्यासभन्दा यसमा छिटो पाक्न सक्ने ताप हुने हुँदा उपयोगी समेत बनेको छ। 4 केजी हाइड्रोजन ग्यासले 4 जनाको परिवारलाई 1 महिनासम्म खाना पकाउन सकिन्छ। विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विकास साझेदार तथा विज्ञहरूको सहकार्यमा सहकारीले हरित ऊर्जा हाइड्रोजन ग्यास उत्पादनमा सफलता प्राप्त गरेको हो। सिंचाई सुविधाको विस्तार र यान्त्रिकरणको सहजताका कारण दाङ देउखुरी क्षेत्रका किसानहरू मकै खेतीतर्फ आकर्षित भएका छन्। सरकारी प्रोत्साहनका कारण यहाँका 4 पालिकामा मकै खेती विस्तार हुँदै आएको छ। 10 वर्ष अघि 397 हेक्टरमा मकै खेती हुने गरेकोमा अहिले 4,200 हेक्टर क्षेत्र पुगेको छ भने 1,000 भन्दा बढ़ी किसान मकै खेतीमा लागेका छन्। वर्षै हुँदै र वसन्ते गरी 3 सिजनको मकै खेतीबाट किसानहरूले राम्रो आमदानी गर्न थालेका छन्। परम्परागत खेती प्रणालीलाई विस्थापित गर्दै देउखुरी क्षेत्रका किसानहरूले जेठ असारमा वर्षे, असोज कार्तिकमा हिउँदे र फागुन महिनामा वसन्ते गरी 3 सिजनमै खेती गर्न थालेका छन्। देउखुरी क्षेत्रमा आर्थिक वर्ष 2073-74 कृषि आधुनिकीकरण परियोजनामा मकै सुपरजन कार्यक्रम लागू भएपछि किसानहरूमा उत्साह थपिएको हो। किसानको उत्साह र सक्रियतालाई मकै सुपरजन कार्यक्रमले पनि किसानको आवश्यकताका आधारमा साथ र सहयोग गर्दै आएको छ, जसका कारण 10 वर्ष अघि देउखुरीका 4 पालिकामा 397 हेक्टरमा हुने गरेको मकै खेती अहिले त्यो क्षेत्रफल बढेर 4,200 हेक्टर पुगेको छ भने देउखुरी क्षेत्रका 1,000 भन्दा बढी किसान मकै खेतीमा लागेका छन्। तिरोत्तमा 1 नयामेल स्थित प्यारामाउन्ट हाई स्कूलमा नमूना मतदान कार्यक्रम सम्पन्न भएको छ। प्यारामाउन्ट निर्वाचन 2083 नाम दिएको नमूना मतदान कार्यक्रमले विद्यार्थीमा मतदान गर्ने तरिका, प्रक्रिया, यसको आवश्यकता र महत्वबारे जानकारी दिन मद्दत पुर्याएको विद्यालयले जनाएको छ। मतदानको व्यावहारिक पक्ष बुझाउनु र असल अभ्यासले विद्यार्थीमा पार्ने सकारात्मक प्रभावलाई प्रवर्धन गर्नु कार्यक्रमको मुख्य उद्देश्य र सो अनुरूप विद्यार्थीहरूले निर्वाचन कार्यक्रममा शरीक भएर आफ्नो मताधिकारको सदुपयोग गरेका थिए। विद्यालयका संस्थापक प्राचार्य डाक्टर दामोदर भूषालले लोकतान्त्रिक अभ्यासबारे जानकार गराउँदै प्रजातान्त्रिक परिपाटीबाट बुझाउन नमूना निर्वाचन कार्यक्रमले मद्दत पुर्याएको उल्लेख गर्नुभयो। भूषालले विद्यार्थीहरूलाई जिम्मेवार र सचेत नागरिक बन्न प्रेरणा समेत प्रदान गरेको जानकारी दिनुभयो। मुख्य निर्वाचन अधिकृतको भूमिकामा रहनुभएका शिक्षक कृष्ण पाण्डेले कक्षा 6-10 विद्यार्थीहरूलाई हुबहु आम निर्वाचन झल्किने गरी प्यारामाउन्ट निर्वाचन 2083 आयोजना गरिएको बताउनुभयो। विद्यार्थीहरूले लामबद्ध भएर आफ्नो मतमा गई बुथमा गई गोप्य रूपमा ब्यालेट बक्समा मतदान गरेका थिए। विद्यालयमा आबद्ध विभिन्न क्लब र जुनियर रेड क्रस सरसलका विद्यार्थीहरूले उत्साहका साथ सहभागिता जनाउँदै आफ्नो मताधिकारको प्रयोग गरेका थिए। मतगणना भोलिसम्म सम्पन्न हुने विद्यालयले जनाएको छ। भोलि नै मतगणनाको परिणाम घोषणा गरिने प्यारामाउन्ट बोर्डिङले जानकारी गराएको छ। हाल खबरमा अब खेल खबर। रूपन्देही क्रिकेट संघको आयोजनामा भैरवमा जारी पञ्चकन्या रूपन्देही सुपर लीग अन्तर्गत ए डिभिजनको आजको खेलमा जीआर क्रिकेट क्लब विजयी भएको छ। मेलबर्न क्रिकेट एण्ड स्पोर्टिङ क्लबलाई 1-0 हराउँदै जेआर क्रिकेट क्लबले जीत निकालेको हो। भैरवाको सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा गएको मेलबर्नले निर्धारित 50 ओभरको खेलमा 26 ओभर 3 बल खेल्दै सबै विकेट गुमाएर जम्मा 90 रन बनायो। जवाफी ब्याटिङ गरेको जेआरले 30 ओभरमा 9 विकेट गुमाएर 91 रन बनाउँदै जीत निकाल्यो। खेलमा विनय जीसी प्लेयर अफ द म्याच भई 1,200 रूपियाँ प्राप्त गर्नुभयो। प्रतियोगिताको विजेता टीमले 1,001 रूपियाँ र उपविजेताले 50,001 रूपियाँका साथै ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। त्यस्तै विधागत रूपमा पनि विभिन्न खेलाड़ीहरूलाई पुरस्कृत गरिने खेल संयोजक प्रथम पराजुलीले जानकारी दिनुभयो। र जोरा स्पोर्ट्स म्यानेजमेन्टले नेपाल क्रिकेट संघ क्यान विरूद्ध विभिन्न अदालतमा दायर गरेका सबै मुद्दा फिर्ता लिएको घोषणा गरेको छ। कम्पनीका प्रबन्ध निर्देशक आमिर अख्तरले प्रेस विज्ञप्ति जारी गर्दै क्यान विरूद्ध दायर गरिएका सम्पूर्ण मुद्दा तत्काल फिर्ता लिन तयार रहेको बताउनु भएको हो। जोरा स्पोर्ट्सले नेपाल प्रिमियर लीगको आधिकारिकता, स्वामित्व र बौद्धिक सम्पत्ति सम्बन्धी विषयमा सर्वोच्च अदालत, काठमाडौँ जिल्ला अदालत र उच्च अदालत पाटनमा मुद्दा दायर गरेको थियो। अख्तरले खेलको क्षेत्रमा देखिएका विसंगति विरूद्ध आफूले खेलाड़ी जीवनदेखि नै आवाज उठाउँदै आएको उल्लेख गर्दै अदालत जानु व्यक्तिगत द्वेषका कारण नभई खेल क्षेत्रको सुधार र विकासका लागि भएको बताउनु भएको छ। उहाँले राष्ट्रिय खेलकुद परिषद राखेपले खेल विकासका लागि सबै पक्षलाई एकजुट हुन आह्वान गर्दै मुद्दा फिर्ता लिन गरेको अनुरोधलाई स्वागत योग्य भन्दै सम्मान स्वरूप मुद्दा फिर्ता लिएको बताउनुभयो। यद्यपि आफ्नो नाममा दर्ता रहेको नेपाल प्रिमियर लीग प्राइभेट लिमिटेड र सो कम्पनीको बैंक खातामाथि आफ्नो स्वामित्व यथावत रहने कुरा अख्तरले स्पष्ट पार्नु भएको छ। उहाँले आगामी दिनमा पनि नेपालमा क्रिकेट सहित समग्र खेलकुदको विकासका लागि सम्बन्धित निकायसँग सहकार्य गर्दै अघि बढ़ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ। यही खबरसँगै हामी हालखबरको अन्त्यमा छौं। हालखबर सक्नु अघि मुख्य खबर शीर्षक। प्रधान न्यायाधीशमा मनोज शर्माको नाम संसदीय समितिबाट अनुमोदन, राष्ट्रपति कार्यालयमा जानकारी पठाएपछि औपचारिक नियुक्ति हुने। संसद बैठकमा प्ले कार्ड देखाएर श्रम संस्कृति पार्टीको आज पनि विरोध, महँगी नियन्त्रण गर्न सांसदहरूको सरकारसँग माग। अदालतमा रिट निवेदन दर्ता नै हुन नसक्ने परिस्थिति निर्माण भएको भन्दै बारको विमति, सर्वोच्च प्रांगणमा लालटिन बारेर विरोध प्रदर्शन। अमेरिकी डलरको भाव अहिलेसम्मकै उच्च, पाल्पा पूर्ण संस्थागत प्रस्तुति सेवा तथा पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा। दक्षिण बंगालको खाड़ीमा विस्तार भयो मनसून, नेपालमा 2 साताभित्र आइपुग्ने सम्भावना। नेपालमै पहिलो पटक बडीगार्डमा हाइड्रोजन ग्यासबाट खाना पकाउने परीक्षण सफल। दाङ देउखुरी क्षेत्रका किसानहरू व्यावसायिक मकै खेतीमा आकर्षित, प्यारामाउन्ट हाई स्कूलमा नमूना मतदान कार्यक्रम सम्पन्न। पञ्चकन्या रूपन्देही सुपर लीगमा आज जीआर क्रिकेट क्लबको जीत र जोरा स्पोर्ट्स म्यानेजमेन्टले फिर्ता लियो क्यान विरुद्धका सबै मुद्दा। साँझ 7 बजेको हालखबर सकियो। सूचना सन्देश र मनोरञ्जनका लागि सुन्दै रहनुहोला रेडियो लुम्बिनी। नमस्कार।

0: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
1: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
0: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
1: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
0: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
1: 6 महिनापछि आमाको दूधसँगै थप आहार पनि खुवाऊ।
0: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
1: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
0: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
2: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
3: नमस्ते डाक्टर साहब।
4: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
3: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
4: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
3: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
4: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
3: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
4: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
3: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
4: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
0: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: ए, के भयो? के को हल्ला खल्ला भयो?
7: के हुनु, डोजर चलेको नि? अब त हाम्रा दुःखका दिन सकिए।
8: के सकिनु नि, गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
6: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
8: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारा पनि सुक्यो, अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
7: हो त है, हामीले त ध्यानै नदिएको।
8: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
5: विकासका नाममा विनाश ननिम्त्याऊ। नेपाल सरकार, विज्ञापन बोर्ड।
9: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
10: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुष्टान्तरण गरौं।
9: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार, माया र सम्मान गरौं।
10: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
9: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
10: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
9: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: एसईई को रिजल्ट कहिले आउला भन्दा भन्दै 11 कक्षामा कहाँ भर्ना हुने हो भन्ने पो टेन्सन भयो। बा जान्ने बुझ्नेहरूको कुरा सुन्दा शंकरनगर दुर्गादत्त माविमै पढ्नु पर्छ भन्छन्। खै के हो के हो?
12: आमै नि, त्यति पनि थाहा छैन, ल सुन त्यसो भए।
13: नेपाल सरकारबाट मान्यता प्राप्त सामुदायिक मावि भएकोले
12: माध्यमिक तहमा जिल्लामै उत्कृष्ट नतिजा प्राप्त गरिरहेकोले
13: न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा उपलब्ध हुने भएकोले
12: उत्पादित जनशक्ति हरेक क्षेत्रमा सफल भएकोले
13: अंग्रेजी र नेपाली दुवै माध्यममा विद्यालयमा अलग अलग कक्षाको व्यवस्था हुने भएकोले
14: शिक्षा अन्तर्गत मेजर विषयहरू तथा व्यवस्थापनमा होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स र फाइनान्स जस्ता विषयहरू पठन पाठन हुने भएकोले
13: ख्यातिप्राप्त अनुभवी शिक्षक प्राध्यापकहरूबाट पठन पाठन हुने भएकोले
12: सुविधा सम्पन्न भवन तथा पर्याप्त खेल मैदानको व्यवस्था भएकोले
13: नेपाल सरकारका सम्पूर्ण छात्रवृत्तिहरू समेत उपलब्ध हुने भएकोले
12: बसको सुविधा समेत भएकोले
13: स्नातक तर्फ शंकरनगर बहुमुखी क्याम्पस समेत सँगै रहेकोले
15: लौ म त अब ढुक्क भए बरु तपाईँका पनि छोरा छोरीलाई लैहाल्नुहोस् है भर्ना गर्न शंकरनगर दुर्गादत्त माविमा
13: सम्पर्क शंकरनगर दुर्गादत्त माध्यमिक विद्यालय तिलोत्तमा दुई शंकरनगर रूपन्देही एन इन्स्टिट्युसन अफ क्वालिटी एजुकेशन
16: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौं
17: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बिचैमा नछोडी मात्रा अनुसार औषधि पूरै सेवन गरौं
16: पछिका लागि भनेर औषधि बचाएर नराखौं
17: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं
16: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊ
17: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले
16: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौ
18: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र
19: ओहो भाइ कुखुरालाई दाना हाल्दै हुनु त रहेछ त
20: हो दाइ कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु
19: खै के औषधि रहेछ ला यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ
20: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त
19: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सन्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ
20: ठिक भन्नुभयो दाइ मेरा आँखा खोलिदिनु भयो अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना त्यसरी जथाभावी औषधि खुवाउँदिन
19: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं
20: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र
21: अब जसो तसो दुःख गरेर तिम्रो बहिनीलाई पढायौ दृष्टिविहीन छ जागिर कसले देला र लौ है बाबु बहिनीलाई पाल्ने जिम्मा तिम्रो
22: ल आमा पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा
21: दुःख गरेर पढायौ लेखायौ बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि फेरि छोरी हो जागिर भन्दैमा तारा पठाउन पनि सकिँदैन
22: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउ न बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन् अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन् समाजलाई पनि योगदान दिन सक्छिन्
23: हो जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन् यसका लागि उपयुक्त वातावरण दिउ
24: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश
25: यसो बिहे पार्टीमा हेर्यो सबैका बुढी झपक्क गहनामा सजिएर आउने मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको कहाँ बनाइदिने होला
21: तपाईँ बनाइदिन्छु त भन्नुहोस् बनाउने ठाउँमा त म लैहाल्छु नि गहनामा खास सधैँको विषय

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। इलाम झापा चिया बगान लीज प्रकरणमा सर्वोच्चद्वारा सरकारसँग लिखित जवाब माग। नवनियुक्त प्रधान न्यायाधीश डाक्टर शर्माद्वारा शपथ ग्रहण। न्यायालय सुधारका लागि प्रशासनलाई बलियो बनाउने।
1: लीज दर्ता र दर्पितको सम्बन्धमा चाहिँ त्यो गर्ने सबै प्रशासनै जिम्मेवार रहने कुरा हो र प्रशासन त्यसमा आफ्नै नै स्वतन्त्र रहेको अवस्था छ।
0: प्रतिनिधि सभा निर्वाचनमा विनियोजित बजेट भन्दा खर्च कम पाउने 2 अर्ब रूपियाँ बचत। काठमाण्डुका सुकुम्बासी बस्तीका विस्थापितलाई राहत र पुनर्स्थापना प्याकेज घोषणा। नदी किनारका परिवारलाई मासिक 15,000 अस्थायी बसोबास सहायता दिइने।
2: हाललाई 3 महिनाका लागि बसोबास व्यवस्थापन खर्च उपलब्ध गराउने।
0: अर्थ समितिद्वारा आगामी बजेट बारे विज्ञहरूसँग छलफल गर्ने निर्णय। बजेटमा साना किसान, स्वास्थ्य र खानेपानीलाई प्राथमिकता दिन सांसदहरूको जोड। गाउँको विकासमा बजेट मौन।
3: तपाईँलाई थाहा भएन, गाउँमा भुइँ मान्छे छ। 83% भूभाग भएको, 54% जनसंख्या भएका मान्छेहरूको विकासको निम्ति, आर्थिक समृद्धि, शिक्षाको निम्ति के हुन्छ?
0: र दक्षिण मध्य चीनमा भीषण बाढ़ी, कम्तीमा 10 जनाको मृत्यु, हजारौं किलोमिटर क्षेत्र प्रभावित। 16 केन्द्रीय राष्ट्रपति रनिङ सिल प्रतियोगिता जेठ 20 गतेदेखि हुने।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयन गर्नेदेखि शिक्षकहरू विभिन्न संगठनको नेता हुने कारणले सरकारी विद्यालयमा राजनीति अलि बढ़ी भएको आरोप आइरहन्छ। बालबालिकालाई राजनीतिको असर नपार्नु, सुरक्षित वातावरण दिनु राज्य विद्यालय प्रशासन, अभिभावक र नागरिक समाज सबैको साझा दायित्व हो। विद्यालय शिक्षाको संवैधानिक जिम्मेवारी बोकेका स्थानीय तहहरूले विद्यालयमा आफ्नो स्वार्थ लाग्ने कार्य बन्द गरी गुणस्तरीय र व्यवहारिक शिक्षामा जोड़ दिनुपर्छ। अब खबर सन्तोषी रावलबाट।
5: नवनियुक्त प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिनुभएको छ। शपथपछि आजै उहाँले सर्वोच्च अदालतमा पदभार ग्रहण गर्ने हुनुभएको छ। शर्मालाई संसदीय सुनवाई समितिले आज सर्वसम्मत रूपमा अनुमोदन गरेपछि राष्ट्रपतिबाट औपचारिक नियुक्ति भएको हो। त्यसअघि सुनवाईका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाब दिँदै शर्माले एनसेल कर विवादमा कानून अनुसार फौजदारी जरिवा मात्र हटाइएको र बाँकी कर तथा शुल्क असुल गरिएको स्पष्ट पार्नुभयो। उहाँले बार बेन्च बीच कुनै दण्ड नरहेको, रिट दर्ता रोकिएको, आरोप निराधार रहेको तथा वरिष्ठता मात्र प्रधान न्यायाधीश नियुक्तिको आधार नहुने बताउनुभयो।
1: मुद्दाहरूको दर्पितको आदेश इत्यादिका रोकिएको हो कि भन्ने कुराहरू गर्नु भएको छ। अब मैले त्यसलाई चाहिँ कसरी लिएको छु भनेर भन्दाखेरि चाहिँ रिट दर्ता र दर्पितको सम्बन्धमा चाहिँ त्यो गर्ने सबै प्रशासनै जिम्मेवार रहने कुरा हो र प्रशासन त्यसमा आफ्नै नै स्वतन्त्र रहेको अवस्था छ। त्यसकारण चाहिँ प्रशासनबाट चाहिँ आफ्नो विवेक प्रयोग गरेर नै त्यसको चाहिँ भएको होला भन्ने लागेको छ र मैले त्यसमा थप टिप्पणी गर्न चाहिँ चाहिँ।
5: न्यायालयमा बिचौलिया र विकृति रोक्न ई कोड तथा प्रत्यक्ष प्रसारण प्रणाली लागू गरिएको उहाँको भनाइ छ। साथै अदालतहरूको प्रगति विवरण चौमासिक रूपमा सार्वजनिक गर्ने प्रतिबद्धता जनाउनुभयो। संवैधानिक परिषदले न्याय परिषदले पठाएका 6 जनाको नाम मध्ये हाल सर्वोच्च अदालतमा 4थो वरियतामा रहेका न्यायाधीश शर्मालाई प्रधान न्यायाधीश बनाउने निर्णय गरेको थियो। संवैधानिक परिषदले विगतको वरिष्ठता क्रमको परम्परा मिच्दै शर्माको नाम सिफारिश गरेपछि न्यायालयको स्वतन्त्रता र स्वच्छतामाथि प्रश्न उठाउँदै नेपाल बार लगायतले विरोध पनि गरिरहेका छन्। सरकारले काठमाण्डु उपत्यका नदी किनारमा जोखिमयुक्त बस्ती हटाउँदा विस्थापित भएका परिवारलाई पुनस्थापना खर्च स्वरूप प्रति परिवार 25,000 रूपियाँ दिने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले प्रभावित परिवारको विवरण रुजु गरी एकमुष्ट रकम उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभएको छ। यस्तै जोखिमयुक्त बस्तीबाट हटाएकालाई वैकल्पिक बसोबास आफै गर्न प्रोत्साहन स्वरूप महिनासम्म प्रति महिना 15,000 रूपियाँ राहत उपलब्ध गराइने भएको छ। पाँच भन्दा बढ़ी सदस्य भएका परिवारलाई थप प्रति सदस्य 2,000 रूपियाँ दिइने मन्त्री पोखरेलले बताउनुभयो।
2: काठमाडौँ उपत्यका नदी किनारमा रहेका जोखिमयुक्त बस्ती हटाउँदा विस्थापित हुने व्यक्तिहरूको विवरण रुजु गरी प्रति परिवार पुनर्स्थापना खर्च बापत रू 25,000 एकपुष्ट रूपमा प्रदान गर्ने, जोखिम मुक्त बस्तीबाट हटाइएकाहरूलाई वैकल्पिक बसोबासको व्यवस्था आफै गर्न प्रोत्साहित गर्न, पाँच सदस्य भएको प्रति परिवार राहत रकम रू 15,000 प्रति महिनाको र सोभन्दा बढी सदस्यका लागि प्रति सदस्य थप रू 2,000 प्रति महिनाको दरले हाललाई 3 महिनाका लागि बसोबास व्यवस्थापन खर्च उपलब्ध गराउने, वृद्ध अशक्त असहाय तथा आफ्नो व्यवस्थापन गर्न नसक्ने व्यक्ति तथा परिवारलाई तोकिएको होल्डिङ सेन्टरमा व्यवस्था गर्ने, बाल बालिका तथा विद्यार्थीको पठन पाठन तथा विद्यालयको सुनिश्चितता र स्वास्थ्य सेवा सुविधाहरूको सुनिश्चितता स्थानीय तहको समन्वय तथा सहकार्यमा गर्ने।
5: प्रतिनिधि सभाका सांसदहरूले आगामी आर्थिक वर्ष 2083-84 बजेट वास्तविकतामा आधारित बनाउन सरकारलाई सुझाव दिएका छन्। आज बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसदहरूले राष्ट्रिय गौरवका आयोजना साना किसानले हित, स्वास्थ्य पूर्वाधार र खानेपानी समस्या समाधानलाई बजेटको प्राथमिकतामा राख्नुपर्ने बताएका हुन्। सांसद गणेश बहादुर विश्वकर्माले कम आय भएका नागरिकको जीवनस्तर सुधारमा केन्द्रित बजेट आवश्यक रहेको बताउनुभयो भने सांसद ध्रुवराज राईले साना किसानलाई प्राथमिकता दिन माग गर्नुभयो। सांसद विपिन कुमार आचार्यले खानेपानी समस्यालाई राष्ट्रिय चुनौतीको रूपमा उठाउँदै स्वास्थ्य र पूर्वाधार क्षेत्रमा लगानी बढ़ाउन सरकारको ध्यान आकर्षण गराउनुभयो। वहाँले दाङको टरी गाउँ विमानस्थल विस्तारलाई पनि प्राथमिकतामा राख्न माग गर्नुभयो। ग्रामीण विकास र स्थानीय आवश्यकतालाई आधार बनाएर बजेट बाँडफाँड गर्नुपर्ने आवाज पनि संसदमा उठेको छ। सांसद लक्ष्मी प्रसाद पोखरेलले कर्मचारीको पारिश्रमिक वृद्धि, सामाजिक न्याय र दैलेखको ग्यास परियोजना अघि बढ़ाउन सरकारसँग आग्रह गर्नुभयो।
6: यो बजेटको प्राथमिकता विनियोजन म यसलाई एक्सेप्ट गर्न सक्दैन। म सत्ताधारी सांसद हो तर मेरो अगाडि जनताको अनुहार देखिरहेछु। संयोगले अर्थमन्त्री बुढानी कन्या स्कूलको पढेको एउटा पनि आवासीय विद्यालयको कल्पना पनि गरेका छैन। त्यहाँ
7: यसरी शुरूमा महत्वाकांक्षी ठूलो बजेट ल्याएर मध्यावधि समीक्षाको नाममा बजेट घटाउने अभ्यासको अन्त्य गरिनुपर्छ।
8: कुनै गाउँमा कम विद्यार्थी छ भने पनि उसले आधारभूत तहको शिक्षा आफ्नै भूगोलमा पाउनुपर्छ, यसका लागि पनि सरकारको ध्यान आकर्षण गराउँदछु।
9: अनुदान र ऋणको भेद संसदलाई थाहा हुनुपर्छ र दिइनुपर्छ। माननीय अर्थमन्त्रीज्यू, वैदेशिक सहायता भन्ने एकल शब्दमा ग्रान्ट, कन्सेसनल लोन र नोन यी सबैलाई एकै टोकरीमा राख्नु भएको यो कन्सेप्चुअली गलत मात्र होइन, यो राजनीतिक रूपमा खतरनाक छ।
3: सिद्धान्त प्राथमिकता त्यस्तो देखिएन, के भयो यस्तो? तपाईँलाई थाहा भएन गाउँमा भुइँ मान्छे छ, 83% भूभाग भएको, 54% जनसंख्या भएका मान्छेहरूको विकासको निम्ति, आर्थिक समृद्धि, शिक्षाको निम्ति के हुन्छ? त्यसैले गर्दा म सभामुख मार्फत अर्थमन्त्रीजीको लागि निवेदन गर्न चाहन्छु, त्यो ठाउँको विकास गरिएन भने अब जटिल मुलुकको समस्या बन्दैछ।
5: संविधानमा भएको व्यवस्था अनुसार जेठ 15 गतेसम्म आगामी आर्थिक वर्षको बजेट संसदमा प्रस्तुत गर्नुपर्नेछ। अब बजेटको तयारी गर्न 10 दिन मात्रै बाँकी छ। वैदेशिक ऋणको भार बढ़दै गएको, रोजगारी र आयको स्रोत खुम्चिँदै गइरहेको अवस्थामा सरकारले कस्तो बजेट ल्याउनु पर्ला? सीआईएनसँग कुरा गर्दै अर्थविज्ञ दिलीराज खनाल,
10: एउटा बजेट बजेटको रूपमा पनि नहुने जुन अवस्था छ, अर्थतन्त्रलाई तत्कालिक रूपमा कसरी माथि उठाउने भन्ने कुराको एउटा ठोस कार्ययोजना र एक्सन प्लान सहित त्यसमा टेकेर गुणात्मक हिसाबले आर्थिक वृद्धि र विकासको कार्यक्रमलाई अगाडि बढाउँछौ भन्ने ढंगले अगाडि आउनुपर्ने खाँचो र आवश्यकता छ भन्ने मलाई लाग्छ।
11: बेरोजो बढेको छ, मध्यपूर्वको द्वन्दका कारण पेट्रोलियम पदार्थ लगायतका धेरै त्यस्ता वस्तुहरू महँगिएका छन् र त्यो सँगै सांसदहरूले पहिलाको जस्तै टुक्रे साना साना आयोजनाहरूको माग गरिरहेको भन्ने कुरा पनि यता कता सुनिन्छ। यो हिसाबले पनि बजेट ल्याउँदाखेरि यस्ता कुरालाई कसरी रोक्न सक्छ?
10: तपाईँले एकदम मूलको कुरा उठाउनुभयो। अब मैले त्यसैले पनि अनुत्पादक फजुल खर्च भनेको कारण त्यो यति धेरै छ, जुन ढंगले बेरोजगारी बढेको छ, आर्थिक अनुशासन छैन, बजेटमा राख्नुहुन्छ, भोलि गएर अर्को हिसाबले ट्रान्सफर गर्नुहुन्छ, अनि बजेट जस्किलबाट चाहिँ मालिका परीक्षकै प्रतिवेदनले भने जस्किलबाट तपाईँले मेगा प्रोजेक्टहरू के अरे ठुला ठुला प्रोजेक्ट ल्याउनुहुन्छ जसको कुनै सम्भाव्यता अध्ययनै भएको छैन, सँगै अझ यतिसम्म कि चाहिँ त्यो मालिका परीक्षकले पनि उल्लेख गरेको तपाईँले राष्ट्रिय गौरवको आयोजनाको रकम अर्कोतिर रकमान्तरण नगर्ने भन्नुहुन्छ, त्यो रकमान्तर गरिरहनु भएको छ, छुटको पनि एउटा रेक कसरी छुट दिनुभएको, कला दिनुभएको भन्ने रेकर्ड छ, यो जुन किसिमको व्यतिथिपूर्ण यो डिस्प्रोसनकारी होइन विसङ्गतिपूर्ण जुन किसिमको विकृतिपूर्ण जुन किसिमको बजेट परिपाटी छ त्यो परिपाटीलाई सदाको निम्ति चाहिँ तपाईँको समाप्त गर्ने र सिङ्गो एउटा जवाबदेहीको परिपाटीलाई होइन सुनिश्चित गरेर लिएर जाने त्यो नयाँ ढंगले बजेट आउनुपर्ने खाँचो र आवश्यकता छ।
5: विगतमा ठूलो आकारका बजेट आए पनि पूँजीगत खर्च कम हुने आयोजना अधुरा रहने र विकास योजनामा राजनैतिक प्रभाव बढ़ने आलोचना हुँदै आएको छ। यसैबीच प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले आगामी आर्थिक वर्षको बजेटका सन्दर्भमा विज्ञहरूसँग छलफल गर्ने निर्णय गरेको छ। सिंहदरबारमा आज बसेको समिति बैठकले आर्थिक वर्षको बजेट तर्जुमाका सन्दर्भमा सरकारलाई सुझाव तथा निर्देशन दिने सन्दर्भमा विज्ञहरूसँग छलफल गर्ने निर्णय भएको समिति सभापति डाक्टर कृष्ण हरि थोकीले जानकारी दिनुभयो। सर्वोच्च अदालतले नेपाल चिया विकास निगमको स्वामित्वमा रहेको इलाम र झापाका करिब 5201 चिया बगान लीजमा दिने निर्णयमा अनियमितता भएको भन्दै डायरी रिटमा सरकारसँग लिखित जवाब मागेको छ। न्यायाधीश मेघराज पोखरेलको इजलासले आज सरकारका नाममा लिखित जवाब पेश गर्न आदेश दिएको हो। उक्त रिटमा दावी गरिए अनुसार चिया बगान लीज प्रक्रियामा अरबौं रूपैयाँको भ्रष्टाचार र नीतिगत अनियमितता भएको छ। रिट निवेदन भेषराज लुइटेलले लीज सम्झौता खारेज गर्न तथा संलग्न उच्च पदस्थ अधिकारीहरूमाथि अनुसन्धान गर्न माग गर्नुभएको छ। यसैबीच सो रिटमा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा जेठ 19 गते लागि पेशी तोकिएको छ। निर्वाचन आयोगले फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा विनियोजित बजेट भन्दा करिब 1,75,00,000,000 रूपियाँ भन्दा कम खर्च भएको छ। निर्वाचन आयोगका अनुसार निर्वाचन खर्च अपेक्षा भन्दा कम खर्चमा सम्पन्न भएको हो। सरकारले निर्वाचनका लागि 6,71,92,78,200 रूपियाँ उपलब्ध गराएको थियो। ताजा खबरमा अब विदेशका खबर। दक्षिणी र मध्य चीनमा लगातार परेको भारी वर्षापछि आएको बाढ़ी र पहिरोमा परि कम्तीमा 10 जनाको मृत्यु भएको छ। चीनका मौसमविदका अनुसार यो वर्षा प्रणालीले 1,000 किलोमिटर भन्दा बढ़ी क्षेत्र प्रभावित पारेको छ। अब खेल खबर। काठमाडौँमा 16 केन्द्रीय राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता जेठ 20 गतेदेखि शुरू हुने भएको छ। राष्ट्रिय खेलकुद परिषद राखेपको आयोजनामा हुने प्रतियोगिता विभिन्न 6 वटा खेल विधालाई समावेश गरिएको छ। प्रतियोगिता निर्धारित मितिदेखि शुरू भई 3 दिनसम्म सञ्चालन हुनेछ।

0: त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई रु 12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
2: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब साप्ताहिक श्रृंखला हेलो मौसम।
3: सुक्खा मौसमका लागि उपयुक्त धानको बिउ कुन होला अनि यस्ता धानका बिउ कहाँ पाइन्छ होला? नमस्कार, हेलो मौसममा स्वागत छ, म सन्तोष गन्धर्व। जल तथा मौसम विज्ञान विभागले यस वर्ष मनसून कमजोर हुन सक्ने र वर्षा औसत भन्दा कम हुने पूर्वानुमान गरेको छ। पानी कम पर्दा यसको सीधा असर धान खेतीमा पर्न सक्छ। आजको हेलो मौसममा हामी कम पानीमा पनि राम्रो उत्पादन दिन सक्ने केही धानका जातका विषयमा कुरा गर्दैछौ। कुराकानीका लागि हामीसँग हुनुहुन्छ नारका कृषि वैज्ञानिक डाक्टर उज्जवल प्रसाद शाह कुशुहा।
4: यसमा चाहिँ नेपाल सरकारले अहिलेसम्म 6 जात रिलिज गरेको छ। सुक्खा धान 1, सुक्खा धान 2, सुक्खा धान 3, सुक्खा 4,
5: नामै सुक्खा 1, नामै सुक्खा 3,
4: सुक्खा 5 र सुक्खा 6 छ। त्यसै गरी हामीसँग दुईटा अरू छन्, बहुगुणी धान 1, बहुगुणी धान 2। त्यसै गरी हामीसँग 1-2 अरू भेराइटीहरू छन्, जस्तै यहाँ यो हर्दीनाथ 3, हर्दीनाथ 2, हर्दीनाथ 5 छन्। यी भेराइटीहरू नेपाल सरकारले उन्मोचन गरेका छन्। केही भेराइटीहरू दर्ता भएका छन्, जस अन्तर्गत पश्चिमी नेपालको लागि यो सर्जु 52 छ, त्यसै गरी राधा 4 छ। यी जातहरू चाहिँ अरू धानहरूभन्दा कम्पेरिटिभली तुलनात्मक रूपमा सुक्खा सहन सक्छन् र सामान्य वर्षाको आधारमा पनि यिनीहरूले बढीभन्दा बढी उत्पादन दिन्छ।
5: यहाँले भन्नुभएको सुक्खा 1 देखि 6 त्यसपछि हर्दीनाथको कुरा गर्नुभयो, त्यो यी धानको बिउहरू चाहिँ किसानले अहिले मैले छर्न चाहे भनेदेखि त्यो सजिलैसँग पाउन सकिन्छ कि सक्दैन?
4: यो धानका जातका बिउहरू राष्ट्रिय धान बाली अनुसन्धान कार्यक्रमले उत्पादन गर्ने गर्छन्। त्यसै गरी नारका विभिन्न रिसर्च स्टेशनहरू छन्, कृषि अनुसन्धान केन्द्रहरू छन्, देशका विभिन्न ठाउँमा छरिएर बसेका छन्, तिनी ठाउँहरूमा यसको बिउ उत्पादन हुन्छ। त्यसै गरी किसानका समूहहरू छन्, ती समूहहरूले केही कम्पनीहरू छन्, सिड कम्पनीहरू, बिउ उत्पादन गर्ने कम्पनीहरू छन्, तिनीहरूले चाहिँ पर्याप्त मात्रामा यसको बिउ उत्पादन गर्छन् र त्यहाँबाट बिउ लिन सकिन्छ।
5: घर नजिकै चाहिँ कहाँ पाइन्छ त त्यसो भए?
4: यसको लागि त सर्वप्रथम कुनै किसानले आफ्नो धानको बिउ लिन खोज्छन्, सुक्खा धानको बिउको डिमान्ड गर्छ भने सर्वप्रथम उहाँले चाहे नजिकैको कृषि ज्ञान केन्द्रहरू अथवा नगरपालिकाको कृषि शाखा हुन्छन्, ती शाखामा कन्ट्याक्ट गर्ने, सम्पर्क गर्ने र त्यहाँबाट उहाँहरूले कृषिका जो कर्मचारी बस्नुहुन्छ उहाँहरूले समन्वय गरेपछि उहाँहरूले बिउ मगाइदिन सक्नुहुन्छ।
5: यहाँले भन्नुभएको जति पनि जातहरू, त्यति जातहरू मध्येमा पनि सबैभन्दा राम्रो जात चाहिँ कुन हो, अझ उत्पादन बढ्ने?
4: अब सुक्खा सिरिजमा हेर्नुहुन्छ भने सबभन्दा राम्रो सुक्खा धान 3 देखिएको छ, मध्यम मसिनो किसिमको धान हो, र सुक्खा 1-2 चाहे अलि मोटो धान छ, अलिकति चकिनेस त्यसमा बढी हुन्छ, जसले गर्दा चामलको क्वालिटी सोचे जस्तो हुँदैन। जबकि सुक्खा 3 मसिनो छ, मध्यम मसिनो छ, खानालाई पनि मिठो छ र बहुसंख्यक किसानले यस सुक्खा 3 रोजेका छन्। त्यस्तै गरी अर्को चाहे सुक्खा धान 6 पनि हो। सुक्खा धान 6 चाहे डुबान सहन सक्ने पनि गुण छ र यो सुक्खा सहन सक्ने पनि गुण छ, दुवै गुण छ।
5: तराईको लागि धेरै पानी परिहाल्यो भने डुबान पनि सहने भयो,
4: डुबान हजुर। यी धानहरू सुक्खा सिरिजमा यो राम्रो भयो। त्यस्तै गरी छोटो अवधिका धानका जात भन्ने हो भने सर्वप्रथम यो यहाँसँग हर्दीनाथ 5 छ, हर्दीनाथ 2 छ, 3 छ, यिनीहरू 115-125 दिनसम्म यो पाक्ने गर्छन् र छोटो अवधिको धानको जात भएको कारण र सुक्खा सहन सक्ने गुण भएको कारण यी धानका जातहरूलाई हामी अगाडि बढाउन सक्छौँ। त्यस्तै गरी सर्जु 52 छ। सर्जु 52 चाहिँ मध्य पश्चिमी तराईमा एकदम पपुलर भेराइटी हो, प्रसिद्ध छन्। थुप्रै बहुसंख्यक किसानहरूले सर्जु 52 लगाउने गर्छन्, त्यसले सुक्खा सहन सक्छ, सामान्य वर्षाको भरमा पनि राम्रो उत्पादन उत्पादन दिन्छ।
5: यसको उत्पादन समयावधि चाहिँ अरू धान जस्तै हो अथवा छोटो लामो धेरै?
4: अहिलेको सुक्खाको समयमा हामीले सक्दो छोटो अवधिका धानका जातहरू छान्दाखेरि हामीले राम्रो प्रतिफल पाउन सक्छौँ, बढी उत्पादन पाउन सक्छौँ। लामो ड्युरेसनका बढी अवधि भएका धानका पाक्ने जातहरू छान्यो भने त्यसले सुक्खामा राम्रो काम नगर्न सक्छ।

0: होइन, जसले गर्दा उत्पादन पनि ह्रास उत्पादनमा पनि ह्रास आउँछ र सोचे जस्तो यो म्यानेजमेन्टमा जुन हामी फार्मको म्यानेजमेन्ट गर्छौँ, खेतको व्यवस्थापन गर्छौँ, त्यसमा खर्च पनि हुन जान्छन्, दोहोरो किसान मारमा पर्छन्। त्यसै कारणले अहिलेको समयमा छोटो अवधिका बढी उत्पादन दिन सक्ने धानहरू छान्दाखेरि बढी राम्रो हुन्छ।
1: अब यहाँले भने जस्तै पूर्वदेखि पश्चिमसम्मको तराईको भेग हेर्दाखेरि फरक फरक छ नि त, हावापानीको हिसाबले पनि अनि त्यहाँको कमाई गरिरहेको धानको हिसाबले, माटोको हिसाबले पनि। कोशी प्रदेश, मध्य प्रदेश, प्रदेश वाइज हेर्दाखेरि चाहिँ कुन कुन धानको बिउ चाहिँ अलिक उपयुक्त हुन्छ?
0: एकदम राम्रो क्वेशन उठाउनुभयो, कुन क्षेत्रको लागि कुन धान उपयुक्त छ भने, त्यसको लागि पूर्वतिर तरहरा एक हुन सक्छन्, त्यसै गरी सुक्खा धानहरू एक दुई तिन हुन सक्छन्, होइन तीन सबभन्दा राम्रो हो। त्यसै गरी प्रदेशको लागि हेर्नुहुन्छ भने हरदीनाथ पाँच हुन सक्छ, हरदीनाथ तीन हुन सक्छन्, सुक्खा तीन छन्। पश्चिम तराईमा हेर्नुहुन्छ भने यो सब्जी बाहुन, सुक्खा तीन, बहुगुनी दुई, यी जातहरू छन्। अलिक उचाइमा जानुहुन्छ, 500 मिटरसम्म उचाइसम्म जानुहुन्छ, पहाड़का केही भागहरू छन्, त्यो ठाउँमा जाने हो भने हामीले के गर्छौँ भने घैया धानका जातहरू छान्न सक्छौ।
1: बिउ त सुक्खा लगाउने तर बिउ नपाएर पनि अरू बिउ छर्नुपर्ने बाध्यता पनि छ नि त किसानलाई। यहाँले भने जस्तै कृषि ज्ञान केन्द्रमै जाँदाखेरि अथवा कृषि शाखामा जाँदाखेरि पनि किसानहरूले नपाएको गुनासो गर्नुहुन्छ कि, त्यस्तो अवस्थामा चाहिँ के गर्ने?
0: अब किसानले बिउ पाउनु भएन भने उहाँसँग जुन धानको बिउ छ अथवा सक्दो छोटो अवधिका धानका जातहरू छान्ने, जसले गर्दाखेरि हामीले सानो छोटो अवधिका धान जात छान्दाखेरि हामीले सुक्खालाई धेरै हदसम्म टार्न सक्छौँ। टार स्केप भन्छौँ हामी, होइन, ड्राउट स्केप स्ट्राटेजी हामी त्यसलाई भन्छौँ। तीन किसिमका स्ट्राटेजीहरू छन्, ड्राउट स्केप, ड्राउट टोलरेन्स, ड्राउट एभोइडेन्स। अनि यो ड्राउट स्केप
1: गर्न
0: त्यही बुझ्ने भाषामै भन्दैछु, सानो अवधिका धानका जात छान्दाखेरि हामीले श्रावणसम्म पनि, श्रावण महिनासम्म धान रोप्ने गर्छौँ तराईमा। अनि श्रावणदेखि कार्तिक मनसिरसम्म धान पाक्छन्, 120-125 दिनमा पाक्यो भने त्यो के हुन्छ भने पम्पिङ सेटद्वारा पनि पानी निकालेर तानेर धान खेती गर्ने गरिएको पाइन्छ तराईतिर सुक्खा हुँदाखेरि। अनि थोरै पानीमा पनि राम्रो उत्पादन लिन सकिन्छ। लामो ड्युरेसनका, लामो अवधिका धानका जात छान्नुहुन्छ भने त्यसमा धेरै पानीको आवश्यकता पर्छन्। परम्परागत विधिले किसानहरूले खेती गर्ने गर्छन्, त्यस कारणले गर्दाखेरि पानीको खपत बढ्न जान्छन् र यसले जनजीवनमा असर पर्छ। तलको जुन पानीको स्रोत छ अन्डरग्राउन्डको, त्यो सुक्यो भने हामीले खाने पिउने पानीको पनि अभाव हुन सक्छ।
2: नवनियुक्त प्रधान न्यायाधीश डाक्टर शर्माले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिनुभएको छ। सरकारले काठमाण्डु उपत्यका नदी किनारका जोखिमयुक्त बस्ती हटाउँदा विस्थापित भएका परिवारलाई पुनर्स्थापना खर्च स्वरूप प्रति परिवार 25,000 रूपियाँ दिने निर्णय गरेको छ। अर्थ समितिद्वारा आगामी बजेटबारे विज्ञहरूसँग छलफल गर्ने निर्णय भएको छ। बजेटमा साना किसान, स्वास्थ्य र खानेपानीलाई प्राथमिकता दिन सांसदहरूको जोड़ छ। र दक्षिण मध्य चीनमा बाढ़ी 10 जनाको मृत्यु, हजारौं किलोमिटर क्षेत्र प्रभावित भएको छ। 16 केन्द्रीय राष्ट्रपति रनिङ सिल प्रतियोगिता आगामी जेठ 20 गतेदेखि काठमाण्डुमा हुने भएको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि जेठ 6 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: यति बेला रातिको 8 बज्यो।
1: किन झोक्राउनु भन्छ काका?
2: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
1: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुहोस् बुद्ध फाइबरमा।
2: ए बुद्ध फाइबर, कान्छोले पनि त्यही भन्थ्यो।
3: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी दिने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका पल्ला, फाइबर जस्ता पाता, पार्किङ सेड पाता, डस्टबिन, डेस्क बेन्च, चिपलेटी, प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग सोरुम तिलोत्तमा 3 सीताराज मिल, मोबाइल 98571 7557 र 98472928।
4: हार्दिक श्रद्धांजलि तथा समवेदना। यस रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनका सियर सदस्य बुवा पदम बहादुर पुन र आमा शशिकला पुनका सुपुत्र प्रेम बहादुर पुनको उपचारको क्रममा यही जेठ 5 गते 59 वर्षको उमेरमा भएको असामयिक निधनको खबरले हामी अत्यन्तै मर्माहत भएका छौं। शोकको यस घड़ीमा सम्पूर्ण परिवार तथा आफन्तजनमा धैर्य धारण गर्ने शक्ति मिलोस्, शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौ। साथै स्वर्गीय प्रेम बहादुर पुनज्यूलाई हार्दिक श्रद्धांजलि अर्पण गर्दछौ। अध्यक्ष अर्जुनराज उपाध्याय तथा रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन परिवार।
1: उत्सवको पर्व
5: एसआर गिब्सन क्यानन ब्रान्डको 5 नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर
1: एपीएससी ग्रुप कम्प्युटर सर्भिस सेन्टर
5: कृषि विकास ब्याङ्कको गल्ली मिलन चौकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा।
1: फोन नम्बर 0175465956।
6: सौजी क्युआर भयो है?
7: ए बगाउनुस् त, मेसेज आएको छैन।

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: हो घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
2: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
3: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तु नैदेखि भनिन्छु नि हजुरलाई।
1: ल बाह्र हात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिशिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
1: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि।
5: हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 9857072397 र 9845942914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।
6: काका निकै टोलाएर हेर्नुभयो मेरो बगैँचा।
7: अरे बाबु अति रहर।

झुकिन्छ म हेर्छु खोज्न परिवारको हाँसो खुसी बुझिन्छु त्यो स्वार्थ ठिक मात्र यो धर्म बुझी यही हो मेरो कर्म सोची किल्कीले हाँसोको खोजी तिर्तीले आँसुलाई पुछी बिहान बेलुकाको भुजा रोटी कार्यालय पूजा कोठी दुई पैसा जोगिने हो कि त्यही आशामा दौडिन्छु बेलुका समय घुमिन्छु हाकिमहरूको इसारामा पुगिन्छ कि किनारमा भवसागरलाई तरेर के लेख्या छ निधारमा के भएन पढेर चापलुसीको संसारमा सकिँदैन लडेर मन खुसी यो व्यापारमा बेमानीकै चल्दो रहेछ रूपमा पैसा फल्दो रहेछ इमान्दारी बेच्नेको टाउकोमा अर्को टेक्नेको आफूलाई मात्र देख्नेको झुटा कुरा लेख्नेको बेसहारालाई हेप्नेको मैले त्यो सकिनँ कहिले समाज नै दुश्मन भयो अहिले छोरा खिचित गर्छ जहिले हात हातमा आइफोन छ भन्नुहोस् के दिनु भयो तपाईँले।

कम्प्युटर ल्याएको छ रे सधैँ घरमा ककटेल पार्टी ठुलो सचिव भएको रे घरलेको पकेटमा हात्ती महँगो घडी लाएको रे हजुरबाको फुर्छ साथी भ्रष्टाचारी भएको रे छोरा मेरो बिलौना गर्छ बाइसाइकल चाहिँ चाहियो रे छोरीलाई खेलौना छैन बार्बी डग ल्याइदेऊ रे कहाँबाट ल्याउनु छोरी देशको सेवा गर्दैछु होइन म त्यो घुस खोरी बल्ल पेट भर्दैछु दिँदिनै म मर्दैछु औला मुख जोड्दा जोड्दै बिन्ती है म गर्दैछु हाम्रो दिने औला कतै नानु तिमी नरुनु है अर्को महिना किनिदिन्छु नि न्याउरो चाहिँ नहुनु है यसपालि चाहिँ ऋणी दिन्छु बुढी मलाई माफी देऊ चाँडै बाला सिकिदिन्छु तिमी नै त साथी हौ नरिसाऊ किन दुखी हुन्छौ नानी बाबु सानै छन् बुझ्दैनन् मेरो भावना तिमी बुझ्न सक्छौ बिन्ती फकाई फुलाई राखन

छ आफन्तहरू आकाश सुधै भर मेरो ज्यानै छ भित्र मन मेरो रुदै आँखा सामु च्यानै छ सास मेरो ढलिसक्यो उनीहरूको ज्ञानै छ हौसला यो गलिसक्यो जोस सागर जलिसक्यो होस् बेगर बराली दे गन्तव्यको बाटोमा केही बोल्न सकेको छैन होइन मूर्ख लाटोमा हेर्न सक्दिनँ आफ्नै ऐना इज्जत मिस्यो माटोमा मेरो कुरा बुझ्ने खै त एक्लै उठ्ने हातोमा लुटेराको जमातोमा छायानी हुन्न साथोमा रमाइलोमा सँगै दुःखमा छोड्ने समाजमा मनमैलो यो होइन पीडा छ।

0: जिल्लो तमाको बरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब, सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने। एफडीएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था। दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था। होल बडी चेकअप, थाइराइड, किडनी, कोलेजो, बाथ, डेंगू, युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने। घरमै गई निशुल्क रगत संकलनको व्यवस्था। गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब, तिलोत्तमा 5 मल्लिग्राम चौकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको। थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018।
1: आग लागि तथा डडेलोबाट जोगिउ र जोगाउ।
2: चैत वैशाखमा सुक्खायाम र हावाहुरी चल्ने भएकोले आगलागीका घटना हुन सक्ने जोखिम उच्च हुन्छ, यसर्थ यो समयमा विशेष सावधानी अपनाऊ।
1: सलाई लाइटर जस्ता सामान बाल बालिकाको पहुँचबाट टाढा राखौ।
2: जथाभावी खुल्ला ठाउँमा आगो नबालौ। बाल्नै परेमा काम सकिएपछि तुरन्त निभाऊ।
1: परालको तौवा, भुस लगायतका सुक्खा वस्तुहरू सुरक्षित तरिकाले राखौ।
2: सुक्खायाम तथा पतझरको समयमा वनमा डडेलो लाग्न सक्ने भएकोले जथाभावी रूपमा वन जंगलमा आगो नबालौ।
1: वनका सुक्खा घाँसपात, पात पतिङ्गर जस्ता ज्वलनशील वस्तु सुरक्षित रूपमा व्यवस्थापन गरौं।
2: चुरोट, बिडी लगायतका आगोका झिल्का भएका वस्तु जथाभावी नफालौं।
1: डडेलो विरुद्ध समुदाय स्तरमा सचेतना फैलाऊ।
2: कहीँ कतै आगलागीका घटना भए वा वनमा डडेलो लागेमा नगरपालिकाको दमकल, नजिकैको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा जानकारी गराऊ। सबै मिलेर सुरक्षित रूपमा आगलागी तथा डडेलो नियन्त्रण गरौं।
1: आगलागीबाट आफू बचौ, अरूलाई पनि बचाऊ। वन जोगाऊ र वातावरण संरक्षणमा योगदान दिऊ।
3: कञ्चन गाउँपालिका, कञ्चन भूपन्देहि।
4: दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
5: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
6: ओ दिलकुमारी सुन्दली, के गरेको यो पाराले? काम त गराइ हुँदैन।
5: ठेकदार साहब, हामी काम गरेका छौ, उत्ति नै मेहनत गरेका छौ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
6: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ? लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
7: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
8: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्थ्यौ? हँ, 3 दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
9: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
10: के को छलफल हो दाई भाउजू? दुवैजना थकित पनि देखिनुहुन्छ।
9: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कुल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
10: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एक करोड काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
8: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
11: एक अर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
12: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी।
13: हाम्रा सेवाहरू:
12: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
13: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
12: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि हितो मूल्याङ्कन गर्ने,
13: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
12: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही,
14: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि।
15: सम्पर्क 98-570-24-344, 98-570-35-227 र 98-570-73-220।
16: ओ मिन भाइ, कता हो लखर लखर? घर बनाएर भ्याउनु भयो? घर बनाएर त सिद्धियो दिदी, अब अर्को झन्झट छ, सोफा दराज पलङ फर्निचर फर्निसिङको काम सबै बाँकी छ, कहाँ जाने हो कुन्नि?
17: ल कस्तो कुरा गर्नुहुन्छ मिन भाइ पनि, नयाँ राज स्टोर छ नि चार नम्बर चोक्कैमा, त्यही जानुहोस् न, तपाईँको सबै समस्याको समाधान त्यही हुन्छ। हामी कहाँ काठको दराज पलङ डाइनिङ टेबल ड्रेसिङ टेबल कम्प्युटर टेबल टिभी ट्रली मेट्रेस दसना पर्दा सिरक डोरम्याट कार्पेट ड्रम बक्स प्लास्टिकका कुर्सी तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइन्छ। नयाँ राज स्टोर तिलोतमा 8 करैया 4 नम्बर रूपन्देही। प्रोप्राइटर राजेन्द्र थापा, गोमा कुमारी पाण्डे थापा। मोबाइल 98477-77003 98476-155 र 98470-16539। हामी कहाँ पुरानो दराज पनि मरमत गरिन्छ।
18: एसीको नतिजा पछि अब कहाँ पढ्ने भनेर तनावमा हुनुहुन्छ वा भविष्य बनाउने सही ठाउँ खोज्दै हुनुहुन्छ, अब ढिला नगर्नुहोस्, आउनुहोस् शान्ति नमुना माध्यमिक विद्यालयमा।
19: नेपालकी उत्कृष्ट सरकारी विद्यालय शान्तिमा कक्षा 11 भर्ना खुल्यो। विज्ञान, व्यवस्थापन, शिक्षा र कानून, तपाईँको रुचि अनुसार जे चाहिन्छ त्यही उपलब्ध। साथै डीएचएम र सब ओभरसियरमा समेत भर्ना खुलेको छ।
18: शान्ति नै किन,
19: कक्षा 12 100% नतिजा दिन तथा उच्च अध्ययनका लागि धेरै विद्यार्थीले नाम निकाल्न सफल।
18: एसई 2081 18 4 जीपीए सहित देशमै सर्वोत्कृष्ट नतिजा दिन सफल।
19: डीएचएममा नेपाल प्रथम तथा द्वितीय हुन सफल।
18: अनुभवी शिक्षक, उत्कृष्ट वातावरण अनि अतिरिक्त क्रियाकलापमा बेग्लै पहिचान बनाउन सफल।
19: थप जानकारीका लागि शान्ति नमुना मावि तिलोत्तमा 5 मणिग्राम, सम्पर्क नम्बर 98573-33813, 98573-28735, 98573-35394 र 98472-93092।
18: शान्ति नमुना, भविष्य निर्माणको विश्वसनीय आधार।
20: ओहो, कति राम्रो कुकुर, कहाँबाट ल्याउनु भएको?
21: कहाँबाट ल्याउनु दाजु, मामा घरबाट ल्याएको।
20: ए हो र, अनि नगरपालिकामा दर्ता गर्नुभयो त?
21: दर्ता? कुकुर पनि दर्ता गर्नुपर्छ?
20: हो त, अब त हाम्रो नगरपालिकाभित्र पशु चौपायहरू पाल्दाखेरि दर्ता गरेर मात्रै पाल्न पाइन्छ नि।
22: हजुर, घरगोठमा पालिएका पशु चौपाया तथा कुकुरलाई छाडा छाड्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै छाडा चौपाया तथा कुकुरले सड़क एवं सार्वजनिक स्थलमा पुर्याइरहेको अवरोधले हुन सक्ने दुर्घटना, कृषि बालीको नोक्सानी तथा फोहोर नियन्त्रण गर्न तिलोत्तमा नगरपालिकाको छाडा पशु चौपाया नियन्त्रण तथा व्यवस्थापन कार्यविधिको मर्म र भावना अनुरूप 2079 चैत्र 1 गतेबाट पशु दर्ता प्रणाली कार्यान्वयनमा ल्याएको छ। यसको माध्यमबाट नगरवासीको घर गोठमा पालिएका सबै पशु चौपायाको लगत अध्यावधि गरी कुकुर पालन अनुमति पत्र तथा पशु दर्ता प्रमाण पत्र समेत अनलाइनबाटै लिन सकिने जानकारी गराइन्छ। तोकिए बमोजिम कार्य नगरेको पाइएमा प्रचलित कानून बमोजिम कार्यवाही हुने बेहोरा पनि जानकारी गराइन्छ।
23: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
24: खै दाई, दुई खिल्ली चिरोट अनि एउटा सुर्ती ल्याउनुहोस् न।
25: ए ल ल लिनुहोस् भाइ।
24: अनि दाई कति भयो पैसा?
25: ल हेर भाइ, के गरेको तपाईँले? तपाईँलाई थाहा छैन, तिलोत्तमा नगरपालिकाले सार्वजनिक ठाउँमा बसेर चुरोट पिउन अनि सुर्तीजन्य पदार्थ खान निषेध गरेको छ नि। चुरोटका ठुटा जहाँ पायो त्यही फाल्न पनि निषेध गरेको छ। हेर्नुहोस् है भाइ, कारवाहीमा पर्नु होला नि। हेर्दा जान्ने बुझ्ने देखिनुहुन्छ, ख्याल गर्नुहोस् है भाइ। ए यसरी यो डस्टबिनमा फाल्नु पर्ने
26: हो? तिलोत्तमा नगरपालिका क्षेत्रभित्र कुनै पनि सार्वजनिक स्थानमा चुरोट पिउने, सुर्तीजन्य पदार्थ र त्यसको खोल फाल्ने गरेमा कानून अनुसार दण्ड जरि माना हुने हुँदा पूर्ण सरसफाई अभियानमा सरिक भई सभ्य नागरिकको परिचय दिउँ।
23: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: सुविधा
1: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल संपर्क 9803364460।
2: बाह्र वर्षमा खोला पनि फर्कन्छ भन्छन्, तर उमेर चाहिँ नफर्किने रहेछ। गयो त गयो।

0: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
3: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
2: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
2: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, शुरूमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
3: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
4: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
5: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
6: नेपाल सरकार विज्ञापन हो।
7: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अझल त यो हुलाको अवस्था कस्तो छ खै कुनै?
8: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
7: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
8: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
7: ए हो र बाबु?
8: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
7: ए
8: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
7: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मानसिक समस्याबाट बच्ने उपायहरू।
9: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
1: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
9: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
1: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
9: असल साथीहरूसँग मात्रै संगत गरौं।
1: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
9: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
1: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ओए साथी हेर न क्या खतरा समाचार आइसक्यो
1: बाप रे
0: अब चाहिँ के हुने हो
2: खै खै के आयो त्यस्तो हा यतिकै पत्याल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैन यतिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसै नातिन यस्तो त जसले नि लेखिहाल्छ नि
0: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ
2: तिमीलाई थाहा थिएन
0: थाहा थिएन
2: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
0: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
2: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
3: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
4: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौं
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: किन आँखा मिचेको मिचेकै गरेको
7: हेर्न अचानक मेरो आँखाले अक्षर फोटो भिडियो सबै मधुरो देख्न थाल्यो भने
6: धेरै समय मोबाइल चलाएपछि क्या
7: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ
6: ओहो यो त सेलफोन अन्धोपन हो जस्तो छ राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे
7: ए त्यसो भए जोगिन के गर्ने त
6: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन् पहिलो कुरा सकेसम्म मोबाइल कम हेर्ने हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने बत्ती बालेर हेर्ने मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड अनि पर पर हेर्ने टाढा 20 फिट जति बुझिस् यसलाई 20-20-20 को नियम भन्छन् मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने फोन करिब 18 इन्च टाढाबाट हेर्ने दुवै आँखा प्रयोग गर्ने नियमित आँखा जाँच गरिरहने घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ
2: मोबाइल हेर्दा ध्यान दिउँ आँखालाई बचाऊ
4: नेपाल सरकार विज्ञापन बोर्ड
8: हेर न यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि भर्खर खुट्टा नभएको मान्छेले अल्झायो अहिले फेरि आँखा नदेख्ने
7: होइन के भन्नु भएको हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ यसरी अर्कालाई भन्न पाइन्छ
8: होइन ठिकै त भने नि काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त
9: अङ्कल अङ्कल आउनुहोस् म हजुरलाई बाटो घटाइदिन्छु
10: धन्यवाद बाबु तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो
6: समस्या शरीरमा होइन दाई तपाईँ हाम्रो सोचमा छ
8: भइगो भइगो म अलि आवेशमा आएछु अलि हतारमा पनि थिएँ बाबुले आँखा खोलिदिए धन्यवादै बाबु
11: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ जात लिङ्ग अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन कानूनी रूपमा दण्डनीय अपराध पनि हो
2: अरूको सम्मान गरौ सम्मानित जीवन बिताउ सभ्य समाज निर्माण गरौ
5: नेपाल सरकार विज्ञापन बोर्ड
12: नारी पुरुष बराबरी पाइला हाराहारी समान कामको समान ज्याला नहोस् घटी बढी काम सानो ठुलो हुन्न कामलाई सम्मान गरौ लिङ्ग जात वर्ग होइन श्रमलाई इज्जत गरौ महिलाको श्रमलाई सक्दो हौसला बढाउ महिला भएकै कारण ज्यालामा भेदभाव नगरौ
13: लैङ्गिक हिंसा अन्त्य गरौ हिंसा नगरौ र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौ तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल संपर्क 9803364460।
1: हेलो एन्ड नमस्ते। हामी केयर एन्जोय, सो हामी भोलि निवेशको गाउँ जाँदैछौँ। बाँकीको कुरा भिडियोमा हेर्नु होला।

0: बीबीसी नेपाली सेवाको साझापखबाट सञ्जय ढकालको नमस्कार। आजको कार्यक्रममा मनोज कुमार शर्मा प्रधान न्यायाधीशमा नियुक्त संसदीय सुनवाईका क्रममा आफ्ना कार्ययोजना प्रस्तुत।
1: नेपालको संविधान प्रचलित कानून र न्यायका मान्य सिद्धान्तप्रति मेरो अटुट निष्ठा र समर्पण रहेको छ।
0: वरिष्ठताको रोलक्रम नपछ्याइकन अदालतको बागडोर सम्हाल्न लागेका प्रधान न्यायाधीशका सामु कस्ता चुनौती?
2: न्यायाधीशहरूसँग कसरी सौहार्द सम्बन्ध राख्ने, सिनियरहरूलाई उनीहरूलाई कसरी म्यानेज गर्ने भन्ने एउटा ठूलो चुनौती चाहिँ छ।
0: अनि कंगोमा आकलन गरिएको भन्दा छिटो इबोला फैलिएको डब्ल्यूएचओद्वारा जानकारी। सबभन्दा पहिला प्रमुख विश्व समाचार।
3: अशोक दाहालबाट समाचार सुन्नुहोस्। इबोला भाइरसको संक्रमण फैलिएको कंगो गणतन्त्रमा विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले 6 टन औषधि सहितका सामग्री पठाएको छ। डब्ल्यूएचओले मध्य अफ्रिकामा संक्रमण फैलन सक्ने भन्दै सावधानी अपनाउन भनेको छ। मानिसहरूमा परीक्षण र निगरानीलाई तीव्रता दिएका स्वास्थ्य कर्मीहरूका लागि पीपीई सहितका सामग्री पठाइएको छ। इबोलाबाट 100 मानिसहरू संक्रमित भएको र हालसम्म 130 जनाको मृत्यु भएको ठानिएको छ। बाक्लो शहरी क्षेत्रमा संक्रमण पाइएको विषयले चिन्ता बढ़ाएको विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एडहानोम घेब्रेयेससले बताएका छन्। नैरोबीबाट बीबीसी संवाददाता थोमस मकवाना भन्छन्,
4: This current strain of the virus does not have a vaccine.
3: यो प्रजातिको भाइरसका लागि कुनै खोप उपलब्ध छैन, तर संक्रमण फैलिएको समुदायका मानिसहरू उपचारका लागि अस्पताल भन्दा धामी झाँक्री कहाँ गइरहेका छन्। संवाददाता थोमस मकवानाको भनाई। इजरायलका कट्टर दक्षिणपन्थी अर्थमन्त्री बोत्सालेल स्मोत्रिचले अन्तर्राष्ट्रिय फौजदारी अदालत आईसीसीले आफू विरूद्ध पक्राउ पूर्जी जारी गरेको थाहा पाएको बताएका छन्। आफूमाथि लगाइएको आरोपबारे जानकारी नभएको र त्यसको प्रतिवाद गर्ने उनले बताएका छन्। आईसीसीले यसबारे प्रतिक्रिया जनाएको छैन। उनले वेस्ट ब्याङ्कको एउटा प्रसिद्ध प्यालेस्टिनी गाउँ ध्वस्त पार्न आदेश दिएका थिए, जसलाई आईसीसी र संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय कानूनको उल्लंघन मानेका थिए। भारतमा एकै सातामा 2 पटक इन्धनको मूल्य बढ़ाइएकोमा विपक्षी पार्टीहरूले विरोध जनाएका छन्। कांग्रेस नेता मल्लिकार्जुन खड्गेले मूल्य वृद्धिको कदमले जनतामा भार थप्ने बताए। सरकारले मध्य पूर्वको द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा बढ़ेको इन्धनको मूल्यका कारण भाउ बढ़ाउन जरूरी भएको बताएको छ। इन्धनको मूल्य निरन्तर बढ़दै जाँदा भारतमा महँगी बढ़ने चिन्ताहरू व्यक्त भएका छन्। थाइल्याण्डले 90 भन्दा धेरै देशका नागरिकहरूलाई आफ्नो देशमा भिसा बिना बस्न दिँदै आएको अवधि छुट्याउन लागेको छ। विदेशी नागरिकहरू लागू औषध तस्करी, यौन व्यापार सहितका अपराधमा संलग्न देखिएको भन्दै अपराध नियन्त्रणका लागि यस्तो कदम चालिएको थाई अधिकारीहरूको भनाई छ। यसअघि कैयौं देशका नागरिकहरू थाइल्याण्डमा भिसा बिनै 60 दिनसम्म बस्न पाउँथे। अब देश अनुसार अवधि तोकिने र विदेशी नागरिकहरूलाई बढ़ीमा 30 दिनसम्म मात्रै बिना भिसा बस्न दिइने बताइएको छ। र अदालतको अवहेलना गरेको आरोपमा जेल चलान भएका 2 पत्रकारहरूप्रति ऐक्यबद्धता जनाउँदै मालदिव्सका कैयौं संचार माध्यमहरूले आज आफ्ना डिजिटल माध्यममा समाचार छापेनन्। राष्ट्रपति मोहम्मद मुइजको पूर्व सहयोगीसँग सम्बन्ध रहेको दावी गरिएको विवादास्पद वृत्तचित्र प्रकाशनमा लगाइएको रोक अटेर गरेको आरोपमा अडाडु वेबसाइटका 2 पत्रकारलाई 15 वर्षसम्मको जेल सजाय तोकिएको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा यहाँलाई स्वागत छ। नवनियुक्त प्रधान न्यायाधीश मनोज कुमार शर्माले आज राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिएका छन्। लगतै उनले सर्वोच्च अदालतमा पुगी पदभार समेत ग्रहण गरे। आजै संसदीय सुनवाई समितिले उनको सिफारिश अनुमोदन गरेको थियो। एक रिपोर्ट। प्रधान न्यायाधीशमा संवैधानिक परिषदले सिफारिश गरेका मनोज कुमार शर्मालाई आज संसदीय सुनवाई समितिले सर्वसम्मतिका साथ अनुमोदन गरेको छ। दिनभरि चलेको सुनवाईका प्रक्रियाका बेला शर्माले उनी विरूद्ध परेका उजुरीहरूको तथा सांसदहरूको प्रश्नको जवाफ दिएका थिए। आफ्नो अवधारणा र कार्ययोजना प्रस्तुत गर्ने क्रममा उनले न्यायप्रतिको निष्ठामा जोड़ दिएका थिए।
1: नेपालको संविधान, नेपाल प्रचलित कानून र

0: सर्वोच्चको प्रशासनलाई आदेश दिए तापनि त्यसको कार्यान्वयन भएको देखिएको छैन। यही सन्दर्भमा सुनवाई समितिमा सांसदले राखेको प्रश्नमा शर्माले हाल सर्वोच्च अदालतमा देखा परेका विवादबारे आफ्नो टिप्पणी नरहेको बताए।
1: न्याय प्रशासनमा दुई किसिमबाट हुन्छ, एउटा सम्पादन र कुरा हुन्छ, न्यायिक सम्पादन भने अर्को न्याय प्रशासन हुन्छ। प्रशासनमा यही दर्ता गर्ने, दर्पित गर्ने, जनता गर्ने सबै कार्यहरू चाहिँ के हो त भन्नुहुन्छ, यो प्रशासनिक कार्यहरू हो। यसमा चाहिँ प्रशासनका होइन रहेका मुख्य रहेका जो आफ्नै चाहिँ त्यो कार्यलाई हुनुहुन्छ र उहाँले आफ्नो विवेक प्रयोग गरी न्यायालयको लागि चाहिँ दर्पित गर्न सक्नुहुन्छ र दर्ता गर्ने अदालतमा त्यही प्रक्रिया त्यो प्रयोग गर्नुभएकोमा चाहिँ मेरो केही पनि गर्न छैन।
0: सर्वोच्चभित्र न्यायाधीशहरूको कुनै गुटबन्दी नरहेको पनि उनले बताए। आज बिहान प्रस्तावित प्रधान न्यायाधीश शर्माको विरूद्ध परेका 16 उजुरी खोलेको सुनवाई समितिले दिउँसो उजुरीकर्ताहरूसँग छलफल अनि प्रस्तावित न्यायाधीशको सुनवाई गरेको थियो। यसै सिलसिलामा हामीले संविधानविद तथा वरिष्ठ अधिवक्ता पूर्णमान साक्यलाई सम्पर्क गरी अब नयाँ प्रधान न्यायाधीशका सामुन्ने के कस्ता चुनौती छन् भनेर सोधेका छौं।
2: पहिलो चुनौती त के छ भनेदेखि चाहिँ अहिले जुन न्यायाधीशहरूलाई सुपरसिड गरेका छ नि ती न्यायाधीशहरूसँग कसरी सौहार्द सम्बन्ध राख्ने र सिनियरहरूलाई उनीहरूलाई कसरी म्यानेज गर्ने भन्ने एउटा ठूलो चुनौती चाहिँ छ।
0: अब जुन परिस्थितिमा उनको नियुक्ति भयो होइन, अब बार पनि अहिले आन्दोलित छ, अब शक्ति पृथकीकरण, नियन्त्रण र सन्तुलन जस्ता कुराहरूमा पनि प्रश्नहरू उठाइएका छन् संसदमा भित्र बाहिर। यो मामिलामा चाहिँ प्रधान न्यायाधीश जुन आउँदै हुनुहुन्छ उहाँले के गर्नुपर्छ? पहिलो एक दुई तिन
2: पाँच सातवटा पोलिटिकली एकदमै हाइली चार्ज मुद्दाहरूको कसरी चाहिँ डिस्पोज गर्ने भन्ने कुरा चाहिँ ठुलो एउटा अर्को चुनौती छ। अब ती मुद्दाहरू प्रायः जसो संवैधानिक इजलासमा छ र संवैधानिक इजलासको गठन गर्दाखेरि कुन प्रक्रियाबाट जाने, अब सिनियोरिटीबाट जाने कि त्यो संवैधानिक इजलासको लागि चाहिँ न्यायाधीशहरूको जुन चाहिँ पुल हुन्छ, 9 न्यायाधीशहरूको पुल हुन्छ, त्यो पुलबाट यो सिनियोरिटीबाट नगएर सिनियर प्लस जुनियरहरू 9 मध्ये उसले फेरि त्यसमा प्ले गरेर अर्को बेन्च गठन गर्ने हो भन्ने कुरा चाहिँ बडो चासोको विषय बन्छ र सबैले वाच गरिरहेको हुन्छ। अब कसरी बेन्च गठन गरेर ती मुद्दाहरू डिस्पोज गर्ने भन्ने कुरा चाहिँ उसले चाहिँ धेरै ध्यान
0: भनेपछि आफ्नो कामबाट नै देखाउनु पर्ने हुनेछ,
2: एकदमै जिम्मेवार भएर काम गर्नुपर्छ र त्यो संवैधानिक इजलासमा मुद्दा लाँदा र त्यो संवैधानिक इजलासमा त्यो मुद्दाको हियरिङ गर्नलाई बेन्च गठन गर्दाखेरि उसले धेरै नै ध्यान पुर्याउनु पर्नेछ।
0: एउटा कुरा तपाईँले अघि कोट्याउनु भयो, संवैधानिक परिषदले वरिष्ठता नहेरिकन छानेको व्यक्ति अहिले प्रधान न्यायाधीश बन्दै हुनुहुन्छ। अब त्यसो हुँदा उनी भन्दा वरिष्ठ रहेका जुन न्यायाधीशहरू हुनु पाएनन्, अब उहाँहरूसँगै बेन्चमा काम गर्नुपर्ने स्थिति त आइहाल्छ। अब यो विषयमा यसलाई कसरी व्यवस्थापन राम्रो सहज रूपमा गर्न सकिने ठाउँ कति देख्नुहुन्छ अथवा होइन यसले त गतिरोध ल्याउने पो छाँट्छ भन्ने लाग्छ तपाईँलाई?
2: त्यो सबै कुराहरू विचार गरेर उसले एउटा न्यायाधीशको हुनुपर्ने जुन किसिमको सहनशीलता र निष्पक्षता छ त्यो प्रदर्शन गरेर नै अगाडि बढ्छ जस्तो लाग्छ। सजिलो चाहिँ छैन तर के छ भनेदेखि चाहिँ उहाँले सर्वोच्च अदालतमा आउने सेवाग्राहीहरूलाई प्रशासनबाट पुर्याउने सेवाहरूलाई स्विफ्ट र एकदमै सजिलो किसिमले उहाँहरूले चाहिँ राहत महसुस भएको चाहिँ हुनु जरुरी छ एउटा कुरो, र उहाँको नेतृत्वमा सर्वोच्च अदालतबाट चाहिँ कुनै गलत काम कुरो हुँदैछ या कुनै किसिमको चाहिँ निष्पक्ष र स्वच्छ न्याय प्रदान गर्ने सन्दर्भमा त्यहाँकै बिचौलियाहरूको प्रवेश भइरहेछ, त्यहाँ मुद्दा मामला छिन्दाखेरि चाहिँ न्याय केन्द्रित भइरहेछ भन्ने कुराको चाहिँ कुनै किसिमको संकेतहरू आयो भने उहाँले तुरन्तै त्यसमा एक्ट गर्नुपर्ने हुन्छ, नभएदेखि उहाँलाई चाहिँ कन्टिन्यू गर्न गाह्रो हुन सक्छ।
0: अनि अन्तिममा पूर्णमानजी, जुन अहिले सर्वोच्चको चाहिँ प्रशासनिक अधिकारीलाई कायम प्रधान न्यायाधीशले दिएको आदेशको प्रसङ्ग आयो हिजोदेखि र त्यो कार्यान्वयन भएको पनि देखिएको छैन, त्यो अलिक अप्ठ्यारो खालको स्थितिमा छ सर्वोच्च। नयाँ प्रधान न्यायाधीशले सुरुमा त यही विषय सम्बोधन गर्नुपर्ने होला,
2: उहाँले आफ्नो पदभार सम्हालेपछि त्यो निवेदनको सायद औचित्य समाप्त हुन्छ र अहिलेसम्म जुन चाहिँ सर्वोच्च अदालतमा देखिरहेका जुन कि अनिश्चितता र अन्यूनको स्थिति छ त्यो समाप्त हुन्छ र अदालत सुचारु रूपमा छ। अब अगाडि कसरी बढ्ने भन्ने कुराको सम्बन्धमा चाहिँ मनोसम्मेलनले नेपाल बार एसोसिएसन र सर्वोच्च बार एसोसिएसनसँग हाम्रो चाहिँ सहमति कायम गरेर कर्मचारीलाई आफ्नो ठाउँमा राखेर
0: संविधानविद तथा वरिष्ठ अधिवक्ता पूर्णमान साक्य। अब अर्को प्रसंग।

0: काठमाडौँ उपत्यकाका नदी किनारा लगायत सार्वजनिक तथा सरकारी जग्गामा बसोबास गरिरहेका मानिसहरूलाई त्यहाँबाट हटाइएपछि सरकारले त्यस्ता विस्थापित परिवारलाई पुनर्स्थापना खर्च दिने निर्णय गरेको छ। मंगलबारको मन्त्री परिषद बैठकले प्रति परिवार एकमुष्ट रू 25,000 रूपियाँ दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिए। साथै 3 महिनासम्म मासिक राहत रकम पनि दिइने उनले बताए।
1: काठमाडौँ उपत्यका नदी किनारमा रहेका जोखिमयुक्त बस्ती हटाउँदा विस्थापित हुने व्यक्तिहरूको विवरण रुजु गरी प्रति परिवार पुनर्स्थापना खर्च बापत रू 25,000 एकमुष्ट रूपमा प्रदान गर्ने, जोखिममुक्त बस्तीबाट हटाइएकाहरूलाई वैकल्पिक बसोबासको व्यवस्था आफै गर्न प्रोत्साहित गर्न 5 सदस्यीय भएको प्रति परिवार राहत रकम रू 15,000 प्रति महिनाको र सोभन्दा बढ़ी सदस्यका लागि प्रति सदस्य थप रू 2,000 प्रति महिनाको दरले हाललाई 3 महिनाका लागि बसोबास व्यवस्थापन खर्च उपलब्ध गराउने।
0: मन्त्री परिषदको निर्णयमा वृद्ध, अशक्त, असहाय तथा आफ्नो व्यवस्थापन गर्न नसक्ने व्यक्ति तथा परिवारलाई तोकिएको होल्डिङ सेन्टरहरूमा राख्ने विषय पनि उल्लेख छ। साथै बालबालिका तथा विद्यार्थीको पठन पाठन तथा विद्यालयको सुनिश्चितता र स्वास्थ्य सेवा सुविधाहरूको सुनिश्चितता स्थानीय तहसँगको समन्वय तथा सहकार्यमा गरिने जनाइएको छ। फेरि अर्को प्रसंग छोटकरीमा, फागुन 21 सम्पन्न भएको प्रतिनिधि सभाको निर्वाचन सञ्चालन गर्न 4,96,00,00,000 रूपियाँ खर्च भएको निर्वाचन आयोगले जनाएको छ। मंगलबार एक विज्ञप्ति प्रकाशित गर्दै आयोगले कुल मतदाता संख्या 1,89,00,000 भन्दा बढ़ी रहेको हिसाबमा प्रति मतदाता 263 रूपियाँ खर्च भएको हिसाब दिएको छ। यसमा सुरक्षा बन्दोबस्तीका खर्च समेटिएका छैनन्। अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, विश्व स्वास्थ्य संगठनका प्रतिनिधिले आकलन गरिएको भन्दा छिटो इबोला फैलिएको बताएका छन्। अधिकारीहरूले इबोलाबाट हालसम्म 131 जनाको मृत्यु भएको र 513 जना संक्रमित भएको बताएका छन्। मृतक मध्ये एकजना युगाण्डाका छन् भने बाँकी कंगो गणतन्त्रका हुन्। आधिकारिक तथ्याङ्क भन्दा धेरै संख्यामा मानिसहरू संक्रमित भएको आशंका गरिएका छन्। बीबीसी विवरणहरूमा आधारित एक रिपोर्ट सुनौ अशोक दाहालबाट।
2: कंगो गणतन्त्रका लागि विश्व स्वास्थ्य संगठनकी प्रतिनिधि एनी एनसीआरले प्रकोपबारे थप अनुसन्धानले मात्रै यो कति फैलिएको छ स्पष्ट भन्न सकिने बताएकी छन्। लण्डनको एक संक्रमण अध्ययन गर्ने संस्थाले गरेको विश्लेषणले कैयौं मानिसहरूमा परीक्षण नभएको र 1,000 जना भन्दा धेरै संक्रमित भएको हुन सक्ने जनाएको छ। संक्रमण फैलिएको कंगोको इटोरी प्रान्तबाट बीबीसीसँग कुरा गर्दै एक स्थानीय बासिन्दाले मानिसहरू मर्ने क्रम तीव्र देखिएको र आफूहरू त्रसित अवस्थामा रहेको बताएका छन्। रेडक्रसले इबोलाको परीक्षण तीव्र नभए यो व्यापक स्तरमा फैलिने जोखिम औल्याएको छ। छिमेकी रूवाण्डा र युगाण्डा सहितका कैयौं अफ्रिकी देशहरूले सीमामा कड़ाई सहितका सावधानी अपनाउन शुरू गरेका छन्। रूवाण्डाले कंगो गणतन्त्रसँगको सीमा बन्द गरेको छ। युगाण्डाले मानिसहरूसँग हात नमिलाउन र अंगालो नहाल्न भनेको छ। हालसम्म पत्ता लागेका इबोलाका 3 प्रजाति मध्ये अहिलेको संक्रमण बुन्डी बुजो प्रजातिको भाइरसले निम्ति आएको र यसले संक्रमित मध्ये 1/3 मानिसहरूको ज्यान लिन सक्ने विज्ञहरूले बताएका छन्। अहिलेको प्रजातिका लागि कुनै पनि औषधि वा खोप पत्ता नलागे पनि इबोलाको जायर प्रजातिका लागि भने खोपले स्वीकृति पाइसकेको छ। संक्रमित मानिसहरूको ऱ्याल, सिगान, रगत र बान्ताबाट सर्ने इबोलाको लक्षण संक्रमण सरेको साधारणतया 21 दिनपछि मात्रै देखिने गर्छ। यसका प्रारम्भिक लक्षणहरूमा ज्वरो आउने, टाउको दुख्ने र थकान लाग्ने हुन्छ भने संक्रमणले च्याप्दै जाँदा बान्ता हुने, पखाला लाग्ने हुँदै जटिल समस्यासम्म देखा पर्छन्।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही समाप्त हुन्छ। भोलि बेलुकी 9:15 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेछ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
1: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ। अब

0: त्यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लायन्स चोक नारायणगढ चितवन, मोबाइल 9855050934।
2: के हो
3: हेर त रगतै रगत भो, म त त्यस्तो हेर्न नि सक्दिन।
2: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको। एम्बुलेन्स एम्बुलेन्स आयो, एम्बुलेन्स आयो, ल ल लगिहालो लगिहालो यो।
3: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
2: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त अब
3: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
4: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौं, जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊं।
5: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: नमस्ते डाक्टर साहब।
2: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो।
7: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला।
2: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
7: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
2: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
7: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
2: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
7: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब।
2: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ,
5: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
5: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
4: डर लाग्नु, निद्रा नलाग्नु,
5: अनौठा विचार आउनु,
4: निराशा बढ्नु, खुसी नहुनु,
5: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
4: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
5: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
4: छटपटी हुनु, चिटचिट पसिना आउनु,
5: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
4: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
5: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
4: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
3: ए दाई पख्नुस् त पख्नुस्, के गर्नु भएको?
2: देख्नु भएन, औषधी हालेको
3: लाउन, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
2: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
3: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
2: हजुर,
3: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
2: ए, विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
3: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
2: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
3: सुन्नुहोस् ताई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
2: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: शान्तिको मोबाइल लुम्बिनी, शान्तिको आवाज रे।

0: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
1: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याऊ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
0: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
1: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
0: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
1: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
0: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: लैङ्गिक परम्परागत भूमिकालाई रूपान्तरण गरौं, समानताको जग बसालौं। नेपाल सरकार, विज्ञापन बोर्ड।
4: हार्दिक श्रद्धांजलि तथा समवेदना। यस रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनका चियर सदस्य बुवा पदम बहादुर पुन र आमा शशिकला पुनका सुपुत्र प्रेम बहादुर पुनको उपचारको क्रममा यही जेठ 5 गते 59 वर्षको उमेरमा भएको असामयिक निधनको खबरले हामी अत्यन्तै मर्माहत भएका छौं। शोकको यस घड़ीमा सम्पूर्ण परिवार तथा आफन्तजनमा धैर्य धारण गर्ने शक्ति मिलोस्। शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौ। साथै स्वर्गीय प्रेम बहादुर कुलज्यूलाई हार्दिक श्रद्धांजलि अर्पण गर्दछौ। अध्यक्ष अर्जुनराज उपाध्याय तथा रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन परिवार।
5: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन्स चोक नारायणगढ़, मोबाइल 9855509034, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 9855249034।
6: आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईमा आइपुगेका छौं। प्रस्तुत छ रजह 4 कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिँडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग 20 को शरीर
7: फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन क्या हेर्नुहोस्।
6: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
7: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमा नै फर्केछ हेर्नुहोस्, जमा नै फर्केछ। पहिला जस्तो थियो मलाई 16 वर्षको उमेर जस्तो लागिराखेछ अहिले भने हेर्नुहोस्। मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलाइत नगरोस्।
8: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
9: बिनिसरा मसरङ्गी गाइडको भन्दा 10 सिताउजी हात खुट्टा चल्दैन थियो मेरो, पुरै हात खुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो हात खुट्टा जम्मै बङ्गुडिने के सबै खुट्टा नचल्ने पुरै काम नि। मेडिकल गए, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाए, दबाई ल्याएर खाएपछि झन् बढी भयो मलाई, न सुत्नु सक्छ न उठ्नु सक्छ म। यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने डाक्टर साहब भन्नुभयो न आत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्न, के हो त्यो भाँडामा पानी पुनि दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि, म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यति
10: खुसी। म त अहिले
9: अब त म त बचे भनेको छु नि, म
10: सुमया सुधार रामराजीपुर कलिम्पुर भन्छ न तितरमाडी, मेरो मलदै खाएर गएको के, खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भइ गएको कि। यहाँ झस्कानी, यहाँबाट झस्कानी र नि पटौनी गल्ने, अनि भतत्तै पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसरी भतत्तै पोल्ने, दुख्ने बेसरी पटाउने, सुतेको सुते हुने, सुते सुते खाने भात, अनि त्यहाँदेखि हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहाँ बहने, त्यहाँबाट त्यहाँ बहने हुन्थे। लाउने दबाई पनि खान्छ पनि दिनुभयो, अनि बिहानै बेलुका पकाउँदै कोही काचै कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ, त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सक्नु भएको।
6: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री
1: वैदिक आयुर्वेद सेवा प्रणाली, तिलोत्तमा 5 मणिग्राम, रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लायन्स चोक नारायणगढ चितवन, मोबाइल 9855050934।
11: ए बाबु हजुरहरू टच बालेर जाऊ।
12: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु कि।
11: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ, उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
12: है बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
11: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
12: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तला या नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
11: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
1: सतर्कता अपनाउने गरौ, सुरक्षित बनौ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
13: डेंगू से बचे की खंती मच्छर के काटे से बचब ही सर्वोत्तम उपाय होए। पूरा शरीर ढके वाला कपड़ा पहना जाए। सूते के समय मच्छर से बचे खंती मच्छरदानी के प्रयोग करा जाए। घर के आसपास और खेत बाड़ी में काम करे के समय मच्छर के काटे से बचा जाए। झाल और दरवाजा में जाली लगाई के बंद करा जाए। मच्छर उत्पन्न न हुए देख लिए घर के आसपास सफा रखा जाए और पानी जमे के ना देवा जाए। अचानक बुखार और ज्यादा सरदर्द भय में तुरंत नजीक के स्वास्थ्य संस्था या अस्पताल में जचावा जाए।
14: अनुरोध आग लुम्बिनी प्रदेश सरकार गृह मंत्रालय राप्ती उपत्यका देवखुरी नेपाल।
15: पीछो सांजी को म

0: हार्दिक निमन्त्रणा। हाम्रो यस संस्था अनाथ तथा असहाय महिला कल्याण समाज रामचन्द्र मैनादेवी अनाथ आश्रममा आश्रित सुरेन्द्र बानियाले महाभारत कुन्ती पुत्र राधेय कर्णको जीवनी कवितालाई सत्सङ्ग प्रवचन गर्ने कार्यक्रममा सम्पूर्ण आमा समूहहरू, कर्मचारीहरू, संघ संस्थाहरू, सम्पूर्ण धर्मप्रेमी बुवामा दाजुभाइ तथा दिदी बहिनीहरू उपस्थित भएर प्रवचन श्रवण गरी पुण्य आर्जन गर्नुहुन हार्दिक अनुरोध गरिन्छ। मिति 2083 जेठ 7 गतेदेखि 13 गतेसम्म, समय 11:30 बजेदेखि 2 बजेसम्म, स्थान आश्रम प्रांगण, अध्यक्ष मैनादेवी भण्डारी।
1: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त।
2: हो दाइ, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
1: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ।
2: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त?
3: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पंक्षीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पंक्षीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सञ्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
2: ठिक भन्नुभयो दाई, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना त्यसरी जथाभावी औषधि खुवाउँदिन।
3: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
4: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
5: अब जसो तसो दुःख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
6: ल आमा, पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
5: दुःख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा तारा पठाउन पनि सकिँदैन।
6: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउन। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
7: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ।
8: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
9: यसो बिहे पार्टीमा हेर्योस्, सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको, कहाँ बनाइदिने होला?
5: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास सधैँको विश्वास।
9: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
10: तिलोत्तमा 5 मडिग्राम रूपन्देही।
5: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
11: सम्पर्क नम्बर 0175-60-090, मोबाइल नम्बर 9872-12882 र 9874-24870।
12: किन झोक्राउनु भछ काका?
13: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
12: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुहोस् बुद्ध फाइबरमा।
13: ए बुद्ध फाइबर, कान्छोली पनि त्यही भन्थ्यो।
5: आधुनिक प्रविधिबाट तयार गरिएका, न पसानी दिने, न फुट्ने, रङ गर्न नपर्ने फाइबरका ढोका, पल्ला, फाइबर जस्ता पाता, पार्किङ सेड पाता, डस्टबिन, डेस्क बेन्च, चिपलेटी, प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग, सोरुम तिलोत्तमा 3 सीताराज मेल, मोबाइल 9857-21-757 र 9842-96-2228।
14: होइन पुर्खे बा, किन के भयो र?
15: 12 चौरा
14: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या। एकपटक यिनलाई मणिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो।
16: चौबिसै घण्टा इमर्जेन्सी आइसियु प्रसुति इसिजी एक्सरे सिटी स्क्यान फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल।
14: होइन है पुर्खेबा, फेरि दौडिँदै कता हो?
15: ए, किरिम यनमा गएको सब ठिक ठाक। अब त पुर्खेबा पनि हिन्छ मर्निङ वाक।
16: सम्पर्क क्रिम्सन अस्पताल त्रियोत्तमा छ मणिग्राम रूपन्देही। फोन 071-562-744 562-745।
17: साउजी क्युआर भयो है?
18: ए, भगवान्, मेसेज आएको छैन
16: घरि।

0: business app.
1: 빈소 산지 소모한 룸비니 산지코 아바스 레디오 룸비니.

0: फोन पोइन्टसँग सधैँ रिवार्डेड।
1: घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
2: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
3: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तु नै देखि भनिन्छु नि हजुरलाई।
1: ल बारात मागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
1: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर यिल कार्की, फोन 9857073997 र 9845942914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।

0: जिल्लो तमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब, सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने, एफडीए द्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था, दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था, होल बडी चेकअप, थाइराइड, किडनी, कोलेजो, बाथ, डेंगू, युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने, घरमै गई निशुल्क रगत संकलनको व्यवस्था, गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोथमा हाइटेक ल्याब, तिलोथमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्ग नै सटेको। थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018।
1: आग लागि तथा डडेलोबाट जोगियौ र जोगाऊ।
2: चैत वैशाखमा सुक्खायाम र हावाहुरी चल्ने भएकोले आगलागीका घटना हुन सक्ने जोखिम उच्च हुन्छ, यसर्थ यो समयमा विशेष सावधानी अपनाऊ।
1: सलाई लाइटर जस्ता सामान बाल बालिकाको पहुँचबाट टाढा राखौ।
2: जथाभावी खुल्ला ठाउँमा आगो नबालौ। बाल्नै परेमा काम सकिएपछि तुरन्त निभाऊ।
1: परालको टौवा, भुस लगायतका सुक्खा वस्तुहरू सुरक्षित तरिकाले राखौ।
2: सुक्खायाम तथा पतझरको समयमा वनमा डडेलो लाग्न सक्ने भएकोले जथाभावी रूपमा वन जंगलमा आगो नबालौ।
1: वनका सुक्खा घाँसपात, पात पतिङ्गर जस्ता ज्वलनशील वस्तु सुरक्षित रूपमा व्यवस्थापन गरौ।
2: चुरोट, बिडी लगायतका आगोका झिल्का भएका वस्तु जथाभावी नफालौ।
1: डडेलो विरुद्ध समुदाय स्तरमा सचेतना फैलाऊ।
2: कहीँ कतै आगलागीका घटना भए वा वनमा डडेलो लागेमा नगरपालिकाको दमकल, नजिकैको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा जानकारी गराऊ। सबै मिलेर सुरक्षित रूपमा आगलागी तथा डडेलो नियन्त्रण गरौं।
1: आगलागीबाट आफू बचौ, अरूलाई पनि बचाऊ, वन जोगाऊ र वातावरण संरक्षणमा योगदान दिऊ।
2: कञ्चन गाउँपालिका, कञ्चन रूपन्देही।
3: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा।
4: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साँझ उपचार र परामर्श गरिन्छ।
5: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागेमा उदास भइरहने, जिउमा फुर्ती नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागू पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्यान नै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
3: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेशनल प्याथ ल्याबको ठिक पछाडि। मोबाइल 98-026-33-111 र 98-026-21-354।
6: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटोलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा सुरु भएको जानकारी गराउँदछौ।
7: बुटोलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पट इन्जरी साथै हाड जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफ्लो सिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा सुरु भएको छ। विशेष गरी हाड जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामी अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
6: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ। पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्।
3: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली, साबिक लुम्बिनी नर्सिङ होम प्राली, बुटोल 8 पुष्पलाल पार्क।
8: फोन नम्बर 071-531-641 535-641।
9: ए दिल कुमारी, आज त काम गर्ने जाँगरै छैन।
10: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
11: ओ दिल कुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
10: ठेकदार साहब, हामी काम गरेका छौ, उत्ति नै मेहनत गरेका छौ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
11: कहीँ हामी पनि श्रमको मूल्यमा
7: यस्तै भेदभाव गरिरहेका त छैनौं। लिङ्गको आधारमा कुनै भेदभाव नगरौं।
10: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौ, सुरक्षित भविष्य निर्माण गरौ।
1: मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौ।
0: मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लियौ।
1: प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनौ।
0: जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौ।
1: वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ।
0: ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ।
1: वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनौ। वातावरण संरक्षण गरौ, जीवन रक्षा गरौ। तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कुञ्जलापुर मणिग्राम रूपन्देही।
2: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी।
3: हाम्रा सेवाहरू:
2: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
3: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
2: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने,
3: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
2: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही,
4: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि।
5: सम्पर्क 9857024344, 9857035227 र 9857073220।
6: ओ मिन भाइ, कता हो लखर लखर? घर बनाएर भ्याउनु भयो?
7: घर बनाएर त सिद्धियो दिदी, अब अर्को झन्झट छ। सोफा, दराज, पलङ, फर्निचर, फर्निसिङको काम सबै बाँकी छ। कहाँ जाने हो कुन्नी?
6: ल, कस्तो कुरा गर्नुहुन्छ मिन भाइ? पनि नयाँ राज स्टोर छ नि, 4 नम्बर चोक्कैमा, त्यही जानुहोस् न, तपाईँको सबै समस्याको समाधान त्यही हुन्छ। हामी कहाँ काठको दराज, पलङ, डाइनिङ टेबल, ड्रेसिङ टेबल, कम्प्युटर टेबल, टिभी ट्रली, मेट्रेस, दस्ना, पर्दा, सिरक, डोरम्याट, कार्पेट, ड्रम, बक्स, प्लास्टिकका कुर्सी तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइन्छ। नयाँ राज स्टोर, तिलोतमा 8 करैया, 4 नम्बर रूपन्देही। प्रोप्राइटर राजेन्द्र थापा, गोमा कुमारी पाण्डे थापा। मोबाइल 9847077003, 9847066155 र 9847016539। हामी कहाँ पुरानो दराज पनि मर्मत गरिन्छ।
8: नमस्ते है, नमस्ते। होइन, बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी तै?
9: के हुनु नस्नानी, जेठी बुहारी दुई जुकी बाकी, सासु सालको मेसो खोज्दै छौ क्या?
8: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
10: लौ, ढुङ्गो खोज्दा देउतै मिले झैं भयो। के गर्नुपर्छ भनिदिउँ त नानी?
8: ल, यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
11: अनि फलफुल र सागपात, बच्चाको खाना साथ साथ
12: सबै मिलाई खुवाऊ।

0: दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पूरा भएपछि आमाको दुधको साथै अण्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
1: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोषिलो खाना खुवाऊ।
2: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि? आईजीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।
3: सुन्न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सी हो रे नि।
4: हो र? होइन होला त्यस्तो त।
5: सोहिता, तिमीहरूको के खास खुस कुरा हुँदैछ? के भयो भन त?
6: केही भएन मिस,
5: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
6: हुन्छ।
7: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: शान्तिको मुहान लुम्बिनी, शान्तिको आवाज रेडियो।

0: आज त तिमी धेरै मलिन थकी देखिन्छौ नि, के भयो?
1: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
0: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
1: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
0: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
1: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिना सम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
3: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: ल ल ल, यता नआऊ है बुहारी, तलै बस, छाचुप नगर। आज कति दिन रे?
6: 3 दिन भयो।
5: तिमीलाई थाहा छैन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
6: केही हुन्न मुवा, छुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
5: आ, जेसुकै भन, म छुन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
6: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
7: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
5: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
4: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गर्नु।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: कोठा सुगर्नु
1: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
2: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
3: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
2: बालबालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
3: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
2: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
3: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड

नेपाल सरकार विज्ञापन बोर्ड।

0: मन्जु, तिमी त विदेश जान लाग्यौ रे।
1: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
0: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
1: खै के गर्ने गर्ने दिदी।
2: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: के भयो, के को हल्ला खल्ला हो यो?
5: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
6: के सकिनु नि, गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
4: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
6: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
5: हो त है, हामीले त ध्यानै नदिएको।
6: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
7: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।

0: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
1: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्छ। मलाई बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थेँ। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
2: वैदिक आयुर्वेद सेवा प्राली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 98570-59934, लाइन्स चोक नारायणगढ चितवन, मोबाइल 98550-50934।
3: नमस्कार सेन्ट सेविका दिदी।
4: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
5: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
4: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
3: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
4: हो त,
5: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
4: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन्स चोक नारायणगढ़, मोबाइल 98550-50934, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98512-40934।
8: आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईमा आइपुगेका छौं। प्रस्तुत छ रजहर 4 कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिँडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग 20 को भएन।
0: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि।
8: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
0: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ, हेर्नुहोस् जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि। हेर्नुहोस् मलाई सन्चो भयो भनेर भन्दा नि, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
1: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्छ। मलाई बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थेँ। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
9: बिनिसरा मथरङ्गी गाइडको नम्बर 10 सीताजी। हात खुट्टा चल्दैन थियो मेरो, पुरै हात खुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो हात खुट्टा जम्मै बङ्गुडिने के, सबै खुट्टा नच पुरै काम नि। मेडिकल गए, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ। दबाई ल्याएर खाएपछि झन् बढी भयो, मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ। म यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने डाक्टर साहब भन्नुभयो न आत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु। के अब त्यो भाँडामा पानी पुनि दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्ने सक्ने भयो श्री बाबु म बेस्तरी खुसी म त अहिले त अब त म त बस्यो भने छ नि म
10: सुमै सुगाले रामराजीपुर कल्यापुर भन्छ न पितनमाडी मेरो मलले खाएर गएको के खोज्दै खोज्दै गएको के नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भइ गएको के यहाँ झस्कानी यहाँबाट झस्कानी र नि पटौनी गल्ने अनि भतै पोल्ने अनि यहाँ पैतलसम्म पोल्ने घाउबाट बेसी भतै पोल्ने दुख्नी बेसी पटौनी सुतेको सुते हो नि सुती सुती खाने भात अनि त्यही हिँड्न नहुने यहाँ बसे यहाँबाट त्यहाँ बहनी त्यहाँबाट त्यहाँ बहनी त्यहाँबाट त्यहाँ बहनी हुन्थे लाउने दबाई पनि खाने दबाई दिनुभयो अनि बिहानै बेलुका बिहानै बेलुका पकाउँदै कोही काचे कोही तातो पानीमा खाने अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सक्ने भएको
7: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद संसारकै शक्तिशाली जडीबुटी नेपाली जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा कार्यक्रम मेरो देश मेरो आयुर्वेद यस कार्यक्रमको सहयात्री
2: वैदिक आयुर्वेद सेवा प्राली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि मोबाइल 9857059934 लायन्स चोक नारायणगढ चितवन मोबाइल 9855509934

0: एसई को रिजल्ट कहिले आउला भन्दा भन्दै 11 कक्षामा कहाँ भर्ना हुने हो भन्ने पो टेन्सन भयो बा। जान्ने बुझ्नेहरुको कुरा सुन्दा शंकरनगर दुर्गा दत्त माविमै पढ्नु पर्छ भन्छन्। खै के हो के हो
1: आमै नि त्यति पनि थाहा छैन ल सुन न त्यसो भए
2: नेपाल सरकारबाट मान्यता प्राप्त सामुदायिक मावि भएकोले
1: माध्यमिक तहमा जिल्लामै उत्कृष्ट नतिजा प्राप्त गरिरहेकोले
2: न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा उपलब्ध हुने भएकोले
1: उत्पादित जनशक्ति हरेक क्षेत्रमा सफल भएकोले
2: अंग्रेजी र नेपाली दुवै माध्यममा अलग अलग कक्षाको व्यवस्था हुने भएकोले
3: शिक्षा अन्तर्गत मेजर विषयहरू तथा व्यवस्थापनमा होटल म्यानेजमेन्ट कम्प्युटर साइन्स र फाइनान्स जस्ता विषयहरू पठन पाठन हुने भएकोले
2: ख्यातिप्राप्त अनुभवी शिक्षक प्राध्यापकहरूबाट पठन पाठन हुने भएकोले
1: सुविधा सम्पन्न भवन तथा पर्याप्त खेल मैदानको व्यवस्था भएकोले
2: नेपाल सरकारका सम्पूर्ण छात्रवृत्तिहरू समेत उपलब्ध हुने भएकोले
1: बसको सुविधा समेत भएकोले
2: स्नातक तर्फ शंकरनगर बहुमुखी क्याम्पस समेत सँगै रहेकोले
4: लौ म त अब ढुक्क भए बरु तपाईँका पनि छोरा छोरीलाई लैहाल्नुहोस् है भर्ना गर्न शंकरनगर दुर्गा दत्त माविमा
2: सम्पर्क शंकरनगर दुर्गा दत्त माध्यमिक विद्यालय तिलोत्तमा 2 शंकरनगर रूपन्देही एन इन्स्टिट्युसन अफ क्वालिटी एजुकेशन
5: होइन काका बहिनीको बिहे गर्ने बेला भएन र बिहेको केही सुरसारै छैन त
6: होइन के भन्छ हो यस्ता अपाङ्गता भएकालाई पनि कसले बिहे गर्छ र बरु 50-60 वर्षको घरबार बिग्रेको त्यस्ताले लगे त हुने हो नत्र यस्ता अपाङ्गता भएकालाई कसले बिहे गर्छ र
5: के भनेको काका तपाईँ हाम्रो जस्तै बिहे गर्ने बच्चा जन्माउने अधिकार बहिनीको पनि छ बहिनी अपाङ्गता भएको व्यक्ति भए पनि उनी आफैमा सक्षम छिन् बिहे गर्न चाहे उनले आफूलाई मन परेको व्यक्ति रोजेर बिहे गर्न अरूको जस्तै अपाङ्गता भएका महिलाहरूको पनि प्रजनन स्वास्थ्य अधिकार छ इच्छाएको व्यक्तिसँग बिहे गर्ने सन्तान जन्माउन पाउने हक अपाङ्गता भएका महिलाहरूको पनि छ त्यसैले अपाङ्गता भएका महिलालाई प्रजनन स्वास्थ्य अधिकारबाट वञ्चित नगरौ कानूनको सम्मान गरौ डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश

0: मरगा खांची ओबीसी सीमेंट देश को सीमेंट
1: यसो बिहे पार्टीमा हेर्यो सबैका बुढी झपक्क गहनामा सजिएर आउने मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको कहाँ बनाइदिने होला
2: तपाईँ बनाइदिन्छ त भन्नुहोस् बनाउने ठाउँमा त म लैहाल्छु नि गहनामा खास सधैँको विश्वास
1: आकर्षक डिजाइन का भने जस्ता सोचे जस्ता गहनाहरूको एकमात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह
3: तिलोत्तमा 5 मडगिराम रूपन्देही
2: हजुर हामी कहाँ आधुनिक तथा पुराना डिजाइन का सुन चाँदी का रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायन का गहना निर्माण गरिन्छ ए सुन्नुहोस् त पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है
4: सम्पर्क नम्बर 071560090 मोबाइल नम्बर 98472128 र 98470 24870

0: नमस्ते है नमस्ते होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी तै
1: के हुनु नस्नानी जेठी बुहारी दुई जुकी बाकी सासु सासुरको मेसो खोज्दैछौ क्या
0: आहा यो हो नि तरिका सासु ससुराको हो त पेटमा बच्चा बसेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ
2: लौ ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो के गर्नुपर्छ भन्दिउँ त नानी
0: ल यो सुन्नु त रेडियोमा फुकेको फुके हुन्छ त
3: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
4: सबै मिलाई खुवाऊ
3: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ बच्चा चलाक निरोगी बनाऊ हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि छ महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए तपाईँले नि
5: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ
6: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है खास गरी हात सफा राख्ने खाने कुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ बुझ्नु भयो नि आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्युट्रिसन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश
7: आज हामी के विषयमा छलफल गर्छौ
8: वैदेशिक रोजगारीको विषयमा गुरुआमा
7: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन् आलै पालो भन त
9: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
7: हो अरू भन त
10: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ
11: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
7: स्याबास कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ अरूको पनि केही छ कि
12: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ
13: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा
11: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ
7: हो वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ
14: नेपाल सरकार विज्ञापन बोर्ड
15: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्
16: उनीहरूमा रहेको ज्ञान सिप र अनुभवलाई पुस्तान्तरण गरौं
15: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं
16: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ
15: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्
16: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन
15: सजग रहौ आफ्ना अग्रजको सम्मान गरौ आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ
16: नेपाल सरकार विज्ञापन बोर्ड
17: बाबा मलाई आज स्कुल जाने मन छैन आज जाँदिन नि है
18: लो किन नि के भयो सन्चो भएन
17: होइन यतिकै जाने मन लागेन
18: यतिकै पनि हुन्छ
17: मैले साइन्सको कन्ठै गर्न सकिनँ सरले कुट्नुहुन्छ
18: ए कुरा त्यस्तो पो ल हेर म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिनाको बुवा
19: नमस्ते कति कामले पाल्नु भयो
18: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे सरले पिट्नुहुन्छ भन्दै थिए
19: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र

0: 15 दिनको दबाई खानुस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेछ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
1: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लायन्स चोक नारायणगढ चितवन, मोबाइल 9855050934।
3: हेलो
4: हेलो,
3: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
4: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी छोरी,
5: हजुर
4: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
5: लो दिन त। हेलो भन्नुहोस् त।
3: हेलो हजुर
5: हजुर,
3: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
5: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले, मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने।
4: ए नानी के भनेर छ, के भयो
5: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन, यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
4: ल ल ल, किन दिन्थे।
6: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
7: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
6: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ।
7: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: मन्जु तिमी त विदेश जान लाग्यौ रे।
10: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो, विदेश गएपछि त यसो 2-4 पैसा कमाई हुन्छ कि भनेर नि दिदी।
9: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
10: खै के गर्ने गर्ने दिदी।
11: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
12: नेपाल सरकार, विज्ञापन बोर्ड।
13: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक नारायणगढ, मोबाइल 9855050934, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 9855240934। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईमा आइपुगेका छौं। प्रस्तुत छ रजह 4 कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिँडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग 20 को शरीर
0: फुलेर जागृत जस्तो भएर

0: बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि हेर्नुहोस्।
1: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
0: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमा नै फर्केछ हेर्नुहोस्। जमानी फर्केछ, पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि हेर्नुहोस्। मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
2: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
3: बिनिसरा मसरङ्गी गाइडकोट भन्नुभयो 10 पिताजी, हातखुट्टा चल्दैन थियो मेरो, पुरै हातखुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो, हातखुट्टा जम्मै बगुडिने के सबै, खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गएँ, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ, दबाई ल्याएर खाएपछि झन् बढी भयो। मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ म, यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भन्यो डाक्टर साहब। भन्नुभयो नआत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु, के अब त्यो भाँडामा पानी पुनी दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्ने सक्ने भएछु।
4: श्री बाबु म बेस्तरी खुसी, म त अहिले
3: अब त म त बसेँ भनेछ नि।
4: रामराजीपुर कलिपुर भन्छ नितरमाडी, मेरो मलले खाएर गएको के, खोज्दै खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भइ गएको के। यहाँ झस्कानी, यहाँबाट झस्कानी र नि पटाउने गल्ने, अनि भतातै पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसी भतातै पोल्ने, दुख्ने बेसी पटाउने, सुतेको सुते हुने, सुते सुते खाने भात, अनि त्यहाँ हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहाँ बहने हुन्थे। लाउने दबाई पनि खान्छ पनि दिनुभयो, अनि बिहानै बेलुका पकाउँदै कोही काचे कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ, त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सक्ने भएको।
5: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री
6: वैदिक आयुर्वेद सेवा प्रणाली, तिलोत्तमा 5 मणिग्राम, रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लायन्स चोक नारायणगढ चितवन, मोबाइल 9855050934।
7: एसईको रिजल्ट कहिले आउला भन्दा भन्दै 11 कक्षामा कहाँ भर्ना हुने हो भन्ने पो टेन्सन भयो बा। जान्ने बुझ्नेहरूको कुरा सुन्दा शंकरनगर दुर्गा दत्त माविमै पढ्नु पर्छ भन्छन्, खै के हो
8: आमै नि, त्यति पनि थाहा छैन। ल सुन न, त्यसो भए
9: नेपाल सरकारबाट मान्यता प्राप्त सामुदायिक मावि भएकोले
8: माध्यमिक तहमा जिल्लामै उत्कृष्ट नतिजा प्राप्त गरिरहेकोले
9: न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा उपलब्ध हुने भएकोले
8: उत्पादित जनशक्ति हरेक क्षेत्रमा सफल भएकोले
9: अंग्रेजी र नेपाली दुवै माध्यममा अलग अलग कक्षाको व्यवस्था हुने भएकोले
10: शिक्षा अन्तर्गत मेजर विषयहरू तथा व्यवस्थापनमा होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स र फाइनान्स जस्ता विषयहरू पठन पाठन हुने भएकोले
9: ख्यातिप्राप्त अनुभवी शिक्षक प्राध्यापकहरूबाट पठन पाठन हुने भएकोले
8: सुविधा सम्पन्न भवन तथा पर्याप्त खेल मैदानको व्यवस्था भएकोले
9: नेपाल सरकारका सम्पूर्ण छात्रवृत्तिहरू समेत उपलब्ध हुने भएकोले
8: बसको सुविधा समेत भएकोले
9: स्नातक तर्फ शंकरनगर बहुमुखी क्याम्पस समेत सँगै रहेकोले
11: म त अब ढुक्क भए। बरु तपाईँका पनि छोराछोरीलाई लैहाल्नुहोस् है भर्ना गर्न शंकरनगर दुर्गा दत्त माविमा।
9: सम्पर्क शंकरनगर दुर्गा दत्त माध्यमिक विद्यालय, तिलोत्तमा 2, शंकरनगर, रूपन्देही, एन इन्स्टिट्युसन अफ क्वालिटी एजुकेशन।
12: आग लागी तथा डडेलोबाट जोगिउँ र जोगाउँ।
13: चैत वैशाखमा सुक्खायाम र हावाहुरी चल्ने भएकोले आगलागीका घटना हुन सक्ने जोखिम उच्च हुन्छ, यसर्थ यो समयमा विशेष सावधानी अपनाऊ।
12: चलाई लाइटर जस्ता सामान बाल बालिकाको पहुँचबाट टाढा राखौ।
13: जथाभावी खुल्ला ठाउँमा आगो नबालौ। बाल्नै परेमा काम सकिएपछि तुरन्त निभाउ।
12: परालको टौवा भुस लगायतका सुक्खा वस्तुहरू सुरक्षित तरिकाले राखौ।
13: सुक्खायाम तथा पतझरको समयमा वनमा डडेलो लाग्न सक्ने भएकोले जथाभावी रूपमा वन जंगलमा आगो नबालौ।
12: वनका सुक्खा घाँसपात पात पतिङ्गर जस्ता ज्वलनशील वस्तु सुरक्षित रूपमा व्यवस्थापन गरौ।
13: चुरोट बिडी लगायतका आगोका झिल्का भएका वस्तु जथाभावी नफालौ।
12: डडेलो विरुद्ध समुदाय स्तरमा सचेतना फैलाऊ।
13: कहीँ कतै आगलागीका घटना भए वा वनमा डढेलो लागेमा नगरपालिकाको दमकल नजिकैको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा जानकारी गराऊ। सबै मिलेर सुरक्षित रूपमा आगलागी तथा डढेलो नियन्त्रण गरौं।
12: आगलागीबाट आफू बचौ, अरूलाई पनि बचाऊ। वन जोगाऊ र वातावरण संरक्षणमा योगदान दिऊ।
13: तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कुञ्जलापुर मणिग्राम रूपन्देही।
14: हार्दिक निमन्त्रणा। हाम्रो यस संस्था अनाथ तथा असहाय महिला कल्याण समाज रामचन्द्र मैनादेवी अनाथ आश्रममा आश्रित सुरेन्द्र बानियाले महाभारत कुन्ती पुत्र राभिय पण्डको जीवनी कवितालाई सत्सङ्ग प्रवचन गर्ने कार्यक्रममा सम्पूर्ण आमा समूहहरू, कर्मचारीहरू, संघ संस्थाहरू, सम्पूर्ण धर्मप्रेमी बुवामा दाजुभाइ तथा दिदी बहिनीहरू उपस्थित भएर प्रवचन श्रवण गरी पुण्य आर्जन गर्नुहुन हार्दिक अनुरोध गरिन्छ।
15: मिति 2083 जेठ 7 गतेदेखि 13 गतेसम्म, समय 11:30 बजेदेखि 2 बजेसम्म, स्थान आश्रम प्रांगण, अध्यक्ष मैना देवी भण्डारी।
16: बर्जर घर रंग रौनक, घर र मन दुवै रंगीन बनाउने आकर्षक अफर आजै बर्जर पेन्ट्सको खरिदमा पाउनुहोस्। मोटरसाइकल, फ्रिज र मोबाइल फोन जित्ने मौका, साथै स्योर सटमा पाउनुहोस् 100 square feetको सेल्फ इलुजन डिजाइन पनि। शर्तहरू लागू हुनेछन्।
17: यसो बिहे पार्टीमा हेर्यो, सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको, कहाँ बनाइदिने होला?
18: तपाईँ बनाइदिन्छ त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास, सधैँको विश्वास।
17: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
19: तिलोत्तमा 5 मणिग्राम रूपन्देही।
18: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडिमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
20: सम्पर्क नम्बर 0715-60-090, मोबाइल नम्बर 98-72-882 र 98-70-24-870।
21: किन झोक्राउनु भन्छ काका?
22: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
21: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिले लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुस् बुद्ध फाइबरमा।
22: ए बुद्ध फाइबर, कामसोली पनि त्यही भन्थ्यो।
18: आधुनिक प्रविधिबाट तयार गरिएका, न पसानी दिने, न फुट्ने, रङ गर्न नपर्ने फाइबरका ढोका, पल्ला, फाइबर जस्ता पाता, पार्किङ सेड पाता, डस्टबिन, डेस्क बेन्च, चिपलेटी, प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग, सोरुम तिलोत्तमा 3 सीताराजमेर, मोबाइल 98-570-21-757 र 98-472-28।
16: घर रंग रौनक, घर र मन दुवै रंगीन बनाउने आकर्षक अफर आजै बर्जर पेन्ट्सको खरिदमा पाउनुहोस्। मोटरसाइकल, फ्रिज र मोबाइल फोन जित्ने मौका, साथै स्योर सटमा पाउनुहोस् 100 square feetको सेल्फ इलुजन डिजाइन पनि। शर्तहरू लागू हुनेछन्।
23: होइन पुर्खे बा, किन के
24: भएर?
23: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या। एकपटक यिनलाई मणिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो।
0: चौबीसै घण्टा इमर्जेन्सी आइसीयू प्रसूति इसीजी एक्सरे सिटी स्क्यान फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल
1: होइन पुर्खेबा फेरि दौडिँदै कता हो
24: ए किरिम यनमा गएको सब ठिक ठाक अब त पुर्खेबा पनि हिन्छ मर्निङ वाक
0: सम्पर्क क्रिम्सन अस्पताल त्रिलोक्तमा छ मणिग्राम रूपन्देही फोन 071-562-744 562-745
2: उत्सवको पर्व
3: एसआर इप्सन क्यानन ब्रान्डको 5 नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर
2: इसिएससी ग्रुप कम्प्युटर सर्भिस सेन्टर
3: कृषि विकास ब्याङ्कको गल्ली विलनचोकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा
2: फोन नम्बर 071-542-649
4: खुसीको खबर
25: होइन के खुसीको खबर हो दाजु
4: अरे भाइ लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि
25: हो र
4: हो त वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक लोभिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल फोन नम्बर 071-535-823
26: सचेत बन्दै ग्यासको प्रयोग गरौं दुर्घटनाबाट बचौं ग्यासको चुलो बालेर भान्सा छाडी टाढा नजाऊ प्रयोग गरिसकेपछि ग्यासको चुलो र रेगुलेटर बन्द गरौं यथासम्भव ग्यास सिलिन्डरलाई भान्सा कोठा भन्दा बाहिर राखौं ग्यास सिलिन्डर रेगुलेटर र पाइप समय समयमा जाँच गरौं कुनै खराबी वा टुटफुट भए तुरुन्तै फेरौं ग्यास सिलिन्डर लिँदा सिल भए नभएको तथा सिलिन्डरको समयावधि अनिवार्य रूपमा हेर्ने गरौं तौल कम भएको धेरै गनाउने लिक भएको वा शंकास्पद सिलिन्डर घरमा नल्याउ ग्यास गनाएको बेला बिजुलीको स्विच सलाई लाइटरको प्रयोग नगरौं लुम्बिनी प्रदेश सरकार गृह मन्त्रालय राप्ती उपत्यका देउखुरी नेपाल
27: हो घर पनि कति राम्रो बनेछ चिटिक्कै भएछ
28: अब काठको रेलिङहरू राख्नु पर्ने छ कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर
29: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा मैले अस्तु नै देखि भनिन्छु नि हजुरलाई
27: ल बाह्र हात मागेर भित्तामा रोकिने भन्थे त्यस्तै चाल नगर्नु न
30: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो वेलकम टू ग्लोबल इन्टेरियर जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट ट्रिटमेन्ट प्लान्ट सीएनसी मशिन प्यानल स अटो एज ब्यान्डिङ कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा ड्युरेबल स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्
27: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि हजुर बेड दराज ड्रेसिङ टेबल डाइनिङ सेट किचन पार्केटिङ काठको रेलिङ सोफा पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस् प्रोप्राइटर लिल कार्की फोन 98-570-72-397 र 98-475-42-914 ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ गोरकट्टा

0: जिल्लो तमाको बढिराममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोगसहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब तिलोत्तमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018
1: सधै हतारै हतार ए बुढा आज छुट्टी छ एउटा राम्रो साडी मलाई पनि चाहिएको छ छोरालाई स्कुलको ड्रेस होरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला आज बुटोल जान्न
2: ए किन नि बुटोल यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि
1: हो हामी कहाँ स्वदेशी तथा विदेशी साडी फेन्सी सामान स्कूल ब्याग कपास र फाइबरका सिरक डोसना सिरानीका साथै म्याट्रेस पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ
2: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
1: प्रोप्राइटर प्रताप भण्डारी मोबाइल 98-570-42-471 फोन 071-562-69 जय दुर्गा युनिफर्म कर्नर तिलोत्तमा नगरपालिका 5 मणिग्राम रूपन्देही
3: हार्दिक श्रद्धाञ्जली तथा समवेदना यस रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनका चियर सदस्य बुवा पदम बहादुर पुन र आमा शशिकला पुनका सुपुत्र प्रेम बहादुर पुनको उपचारको क्रममा यही जेठ 5 गते 59 वर्षको उमेरमा भएको असामयिक निधनको खबरले हामी अत्यन्तै मर्माहत भएका छौ शोकको यस घड़ीमा सम्पूर्ण परिवार तथा आफन्तजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौ साथै स्वर्गीय प्रेम बहादुर कुनज्यूलाई हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौ अध्यक्ष अर्जुनराज उपाध्याय तथा रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन परिवार
4: आगलागी तथा डडेलोबाट जोगिउँ र जोगाउँ
5: चैत वैशाखमा सुक्खायाम र हावाहुरी चल्ने भएकोले आगलागीका घटना हुन सक्ने जोखिम उच्च हुन्छ यसर्थ यो समयमा विशेष सावधानी अपनाऊ
4: सलाई लाइटर जस्ता सामान बाल बालिकाको पहुँचबाट टाढा राखौ
5: जथाभावी खुल्ला ठाउँमा आगो नबालौ बाल्नै परेमा काम सकिएपछि तुरन्त निभाऊ
4: परालको तौवा भुस लगायतका सुक्खा वस्तुहरू सुरक्षित तरिकाले राखौ
5: सुक्खायाम तथा पतझरको समयमा वनमा डडेलो लाग्न सक्ने भएकोले जथाभावी रूपमा वन जंगलमा आगो नबालौ
4: वनका सुक्खा घाँसपात पात पतिङ्गर जस्ता ज्वलनशील वस्तु सुरक्षित रूपमा व्यवस्थापन गरौ
5: चुरोट बिडी लगायतका आगोका झिल्का भएका वस्तु जथाभावी नफालौ
4: डडेलो विरुद्ध समुदाय स्तरमा सचेतना फैलाऊ
5: कहीँ कतै आगलागीका घटना भए वा वनमा डडेलो लागेमा नगरपालिकाको दमकल नजिकैको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा जानकारी गराऊ सबै मिलेर सुरक्षित रूपमा आगलागी तथा डडेलो नियन्त्रण गरौं
4: आगलागीबाट आफू बचौ अरूलाई पनि बचाऊ वन जोगाऊ र वातावरण संरक्षणमा योगदान दिऊ
5: कञ्चन गाउँपालिका कञ्चन रूपन्देही
6: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा
7: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साँझ उपचार र परामर्श गरिन्छ
8: तपाईँमा टाउको दुखी रहने धेरै मुठु ढुकढुक हुने चाँडो चाँडो श्वास फेर्ने श्वास रोकिए जस्तो महसुस हुने मनमा छटपटाहट हुने ज्यादै झस्कने तर्सने डराउने काँप्ने छोप्ने बेला बेलामा बेहोस हुने छारे रोग मिर्गी लागिमा उदास भइरहने जिउमा फुर्ती नहुने बढी रिसाउने झिजो मान्ने जिउ दुख्ने दुब्लाउने निद्रा पीड़ा नलाग्ने हाथ खुट्टा झमझम करने स्मरण शक्ति क्षीण हुँदै गएमा यौन इच्छा कमी हुँदै गएमा बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा धेरै रक्सी लागू पदार्थको सेवन गर्ने भएमा आत्महत्याको इच्छा उत्पन्न हुने ओछ्याउने पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नशा तथा मनोरोग क्लिनिक लालीगुराँस फार्मेसी
6: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि
8: मोबाइल 9806635111
6: र 9806621354।
9: ए दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
10: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
11: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
10: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
11: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
12: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
13: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी।
14: हाम्रा सेवाहरू
13: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
14: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
13: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने,
14: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
13: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही,
15: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि।
16: सम्पर्क 9857024344, 9857035227 र 9857073220।

नमस्कार, रेडियो लुम्बिनीबाट बिहान 5:40 को हाल खबरमा बिन्दु भट्टराईको स्वागत छ। यो हाल खबर एफएम 96.8 MHz, अनलाइनमा www.radiolumbini.org, विभिन्न मोबाइल एप्लिकेशन र रेडियो लुम्बिनीको फेसबुक पेजबाट पनि सुन्न सकिन्छ। हाल खबरको शुरूमा मुख्य खबर शीर्षक। फागुन 21 को चुनाव खर्च झण्डै 5 अर्ब, एकजना मतदाताको भागमा 263 रूपियाँ पर्ने। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माद्वारा पदभार ग्रहण, न्याय सम्पादन प्रक्रियाको मर्यादामा कुनै प्रकारको हस्तक्षेप स्वीकार नगर्ने प्रतिबद्धता। संसद बैठकमा प्लेकार्ड देखाएर श्रम संस्कृति पार्टीको हिजो पनि विरोध, महँगी नियन्त्रण गर्न सांसदहरूको सरकारसँग माग। पाल्पा पूर्ण संस्थागत प्रसूति सेवा तथा पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा। नेपालमै पहिलो पटक बडीगारमा हाइड्रोजन ग्यासबाट खाना पकाउने परीक्षण सफल। आज लुम्बिनी प्रदेशका पहाड़ी भूभागमा साधारणतया बादल लाग्ने, तराईमा भने मौसम सफा। दाङ देउखुरी क्षेत्रका किसानहरू व्यावसायिक मकै खेतीमा आकर्षित र पञ्चकन्या रूपन्देही सुपर लीगमा हिजो जेआर क्रिकेट क्लबको जीत।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: अब खबर विस्तारमा निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन 2082 को निर्वाचन खर्च सार्वजनिक गरेको छ। आयोगले प्रेस विज्ञप्ति जारी गर्दै गत फागुन 21 सम्पन्न निर्वाचन सञ्चालनका लागि भएको खर्च तथा वित्तीय व्यवस्थापन सम्बन्धी विवरण सार्वजनिक गरेको हो। आयोगका अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन्न गर्न नेपाल सरकारबाट 6,71,92,87,200 रूपियाँ प्राप्त भएको थियो। त्यसमध्ये 4,96,78,45,000 रूपियाँ खर्च भएको आयोगले जनाएको छ। आयोगले कुल मतदाता संख्या 1,90,03,6,89 आधार मानेर प्रति मतदाता औसत 263 रूपियाँ खर्च भएको उल्लेख गरेको छ। नवनियुक्त प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले न्याय सम्पादन प्रक्रियाको मर्यादामा कुनै प्रकारको हस्तक्षेप स्वीकार नगर्ने बताउनु भएको छ। सर्वोच्च अदालतमा पदभार ग्रहणपछि आयोजित कार्यक्रममा सम्बोधन गर्दै उहाँले स्वतन्त्र निष्पक्ष र जनविश्वासयुक्त न्यायपालिकाको निर्माण आफ्नो कार्यकालको मुख्य लक्ष्य रहने स्पष्ट पार्नु भएको छ। संविधान विधिको शासन र न्यायिक स्वतन्त्रतालाई थप सुदृढ़ बनाउने दायित्वका साथ आफूले जिम्मेवारी सम्हालेको उहाँको भनाई छ। प्रधान न्यायाधीश शर्माले न्यायपालिकाको संस्थागत स्वतन्त्रता र न्यायाधीशहरूको व्यावसायिक निष्पक्षतामा कुनै सम्झौता नहुने बताउनु भएको हो। न्याय सम्पादन प्रक्रियाको मर्यादामा कुनै प्रकारको हस्तक्षेप स्वीकार गरिने छैन। त्यस्तो शंका उत्पन्न हुने कुनै पनि कार्य मबाट हुने छैन र हुन दिइने पनि छैन उहाँले भन्नुभएको छ। उहाँले सूचना प्रविधिको प्रभावकारी प्रयोग मार्फत न्यायपालिकालाई प्रविधि मैत्री बनाइने पनि बताउनु भएको छ। सेवा प्रवाहलाई छिटो छरितो र प्रभावकारी बनाउन आवश्यक कानून संशोधन तथा कार्यविधि सरलीकरण गरिने पनि उहाँको भनाई छ। कुन कुन कानून सुधार गर्नुपर्ने हो भन्ने पहिचान गरी सुझाव दिन उच्च स्तरीय समिति गठन गरिने जानकारी उहाँले गराउनु भएको छ। प्रधान न्यायाधीश शर्माले प्रत्येक अदालतमा हेल्प डेस्कको प्रभावकारी व्यवस्था गरिने पनि र न्यायमा पहुँच अभिवृद्धिका लागि सहभागिता सहकार्य र समन्वयलाई प्राथमिकता दिइने उहाँको भनाई छ। उहाँले संचार माध्यम मार्फत न्यायपालिकामा भएका सुधार र प्रगतिबारे समय समयमा जानकारी गराइने तथा आवश्यकता अनुसार पत्रकारहरूसँग प्रत्यक्ष संवाद गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा पनि विपक्षी दल श्रम संस्कृति पार्टीले प्लेकार्ड प्रदर्शन गर्दै विरोध जनाएको छ। बैठक शुरू भए लगत्तै पार्टीका अध्यक्ष हर्क साम्पाङ सहितका सांसदहरूले आफ्नो ठाउँबाट उठेर प्लेकार्ड देखाउँदै विरोध प्रदर्शन गरेका हुन्। संसदमा बोल्नका लागि समय नपाएपछि साम्पाङ संसद बैठक छाडेर जानुभएको थियो। त्यसअघि संसदको कार्यवाही अगाडि बढ़िरहँदा श्रम संस्कृति पार्टीका सांसदहरूले विभिन्न माग सहित प्लेकार्ड सहित र सदनको ध्यान आकर्षण गराएका हुन्। त्यस्तै श्रम संस्कृति पार्टीले अस्तिको बैठकमा पनि यसै गरी विरोध प्रदर्शन गरेको थियो। लगातार दोस्रो दिन हिजो पनि संसद बैठकमा पार्टीले आफ्नो असन्तुष्टि व्यक्त गर्दै विरोधलाई निरन्तरता दिएको हो। यसैबीच सांसदहरूले सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थापन, महँगी नियन्त्रण, तत्काल राहत प्याकेज ल्याउन सरकारसँग माग गरेका छन्। त्यस्तै मापदण्ड विपरीतका अस्पतालमाथि कार्यवाही गर्न पनि उनीहरूको माग रहेको छ। प्रतिनिधि सभाको बैठकमा सरकारको आउँदो आर्थिक वर्षको नीति कार्यक्रममाथि छलफल चलिरहेको छ। सर्वोच्च अदालतमा उत्पन्न पछिल्लो घटनाका सम्बन्धमा नेपाल बार एसोसिएशनले 5 मुद्दे विमति राख्दै आन्दोलनको घोषणा गरेको छ। कानून व्यवसायीहरूको छाता संगठन बारले कायम मुकायम प्रधान न्यायाधीशको आदेशपछि पनि रिट दर्ता नभएपछि विरोध जनाएको थियो। बारले निवेदन बिना कारण दर्ता नगरी त्यतिकै राख्नु न्यायमा अवरोध पुर्याउने काम भएको ठहर समेत गरेको थियो र प्रधान न्यायाधीश सिफारिश विरूद्धको रिट दरपीठ गर्ने आदेश विरूद्धको निवेदन दर्ता गर्नु काम हो। प्रधान न्यायाधीश सपना प्रधान मल्लले दिएको आदेश सर्वोच्च अदालत प्रशासनले आलताल गरेपछि बार एसोसिएशन आन्दोलन गरेको थियो। यसैबीच नेपाल बार एसोसिएशनका अध्यक्ष विजय मिश्रले न्यायपालिकामा एउटा सेटिङको विरोध भइरहेका बेला त्यसलाई अन्त्य गर्ने नाममा अर्को सेटिङ शुरू हुने दुर्भाग्यपूर्ण भएको बताउनु भएको छ। सर्वोच्च अदालत प्रांगणमा कानून व्यवसायीहरूले हिजो लालटिन बालेर गरेको विरोध प्रदर्शनका क्रममा बार अध्यक्ष मिश्रले उक्त प्रतिक्रिया दिनुभएको हो। प्रधान न्यायाधीशमा मनोज कुमार शर्माको सिफारिश भएको थियो र मनोनित हुनु भएको छ। विगतका आन्दोलनले हासिल गरेको उपलब्धिलाई न्यायपालिकाले कमजोर बनाउन खोजेको आरोप लगाउँदै उहाँले त्यस्तो अवस्था आयो भने कानून व्यवसायीहरूको आन्दोलन अदालतको प्रांगणभित्र प्रवेश गर्नेछ उहाँले भन्नुभएको छ। पाल्पा जिल्लालाई पूर्ण संस्थागत प्रसूति सेवा तथा पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा गरिएको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले हिजो एक कार्यक्रमका बीच पाल्पालाई पूर्ण संस्थागत प्रसूति सेवा तथा पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा गर्नुभएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले प्राप्त उपलब्धिलाई दिगो बनाउन साझा प्रयत्न आवश्यक रहेको बताउनु भएको छ र उहाँले पाल्पा स्वास्थ्य सेवाको दृष्टिले महत्वपूर्ण जिल्ला रहेको उल्लेख गर्दै सरकारले बनाएको मापदण्ड पूरा नभएका कारण जिल्ला अस्पतालको जग्गा प्राप्तिको विषय केही जटिल बनेको उल्लेख गर्नु भएको छ। पूर्ण खोप तथा संस्थागत प्रसूति सेवाको उपलब्धिलाई दिगो बनाउन राजनैतिक दल जनप्रतिनिधि स्वास्थ्य कर्मी तथा स्वास्थ्य क्षेत्रका सबै सरकारवालाको महत्वपूर्ण भूमिका रहने पनि मुख्यमन्त्री आचार्यको भनाई छ। उहाँले गुणस्तरीय सेवा प्रवाहलाई प्रभावकारी बनाउन बर्थिङ सेन्टरलाई व्यवस्थित र आवश्यकता अनुसार मर्ज गर्दै संचालन गर्नुपर्ने समेत उल्लेख गर्नुभयो।